0: स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
0: सुगर रोग सम्बन्धी उपचार,
1: हर्मोन सम्बन्धी समस्याको उपचार,
0: लामो समयदेखि थाइराइड, सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: बिरामी जाँच्ने मिति यही असार 28 गते आइतबार।
4: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 82594410, मोबाइल नम्बर 98478893 र 98095121871।
5: एक हप्तादेखि यो दाँत दुखेको देखिछ। फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
3: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू:
0: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
5: बाङ्गा टिङ्गा दाँत मिलाउने,
0: शल्यक्रिया गरेर दाँत निकाल्ने,
5: खाली ठाउँमा दाँत भर्ने,
0: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
5: मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
0: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
6: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल, घोराही दाङमा।
7: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: अन्य सेवाहरू:
8: हाट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
8: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
10: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30-145, 98478-30-153 र 98649-41-944।
11: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक, घोराईदाङमा।
3: उपचार हुने रोगहरू:
11: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
3: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
11: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
3: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
11: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
3: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
11: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
7: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, घोराही 15 बिपिसोक दाङ। सम्पर्क फोन नम्बर 98686-61-694। विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक, घोराही दाङमा।
6: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: नोट: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-8029। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
12: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
13: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
12: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
13: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
12: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
13: ल ल काका, गइहाले म।
14: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
15: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
14: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-4-98-87-741।
16: सीता, के भयो तिमीलाई, घुम्सेर बसेछौ?
17: के हुनु नि, बिहे भएको छ 6 वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन, अब त आश्रै मरिसक्यो।
16: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
17: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
18: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ, समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ, आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
14: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
18: शिशु क्लिनिक फर्टिलिटी दिदीचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-4-78-23-572।
7: अब छाला यौन रोग तथा सौन्दर्य सम्बन्धी सम्पूर्ण उपचार सेवा दाङमै।
9: यदि तपाईलाई शरीर चिलाउने दाग, दुबी, पुरानो घाउ, डन्डी फोर, चाया पोतो, कपाल झर्ने समस्या, सोरायसिस, एलर्जी तथा फंगल संक्रमण, महिला तथा पुरुषमा देखिने यौन रोग सम्बन्धी समस्या छ भने अब चिन्ता नगर्नुहोस्।
7: छाला तथा यौन रोग विशेषज्ञ डाक्टर रमेश शर्मा पौडेल एमबीबीएस एमडी नेपालगंज मेडिकल कलेज कोहलपुर बाँकेबाट सेवा प्रदान गर्दै आउनुभएका अनुभवी विशेषज्ञ।
9: प्रत्येक महिनाको पहिलो शनिबार बिहान 11 बजेदेखि बेलुका 6 बजेसम्म।
7: स्थान राधेकृष्ण लाइफ केयर फार्मेसी, कोराही 15 तुलसीपुर चौक दाङ।
3: सम्पर्क मोबाइल नम्बर 98-6-49-88-840 र 98-062-96-61।
9: स्वास्थ्यमा लापरवाही होइन, समयमै विशेषज्ञको सल्लाह लिनुहोस्। हार्दिक निमन्त्रणा।
3: दाङ देउखोरी होटल व्यवसाय समितिको 32 स्थापना दिवसको अवसरमा संस्थाको आयोजनामा घोराई उपमहानगरपालिकाको आर्थिक सहयोग, कुमार कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्निकल साइन्सको प्राविधिक सहयोगमा तपसिलका समय, मिति र स्थानमा रैथाने खाना तथा सांस्कृतिक प्रवर्धन रक्तदान कार्यक्रम हुने भएको हुँदा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ। मिति 2083 असार 3 गते बुधबार।
9: कर्मचारी मिलन केन्द्र घोराही दाङ।
3: समय बिहान 11 बजेदेखि राति 10 बजेसम्म सांस्कृतिक कार्यक्रम हुनेछ। नोट, संस्थाको कार्यालयमा उपस्थित भई झाँकी सहित कार्यक्रम

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम ट्रांक चेक। यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
3: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
4: आज 2083 साल असार 3 गते बुधबार, सन् 2026 जून 17 तारीख जेठ शुक्ल पक्षको तृतीय तिथि।
5: काया कैरन का साथमा
2: किसान पाइप प्रोडक्ट्स प्राली,
5: राष्ट्रको शान किसान,
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
3: आज वार्षिक उत्सव मनाउँदै गरेको मुगुको रेडियो मुगु 107.4 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट।
4: कानून भन्दा माथि मन्त्रीका बोली विधि पन्छाएर धम्की, कानूनी प्रक्रिया भन्दा बाहिरको भाषा प्रयोग गरेको भन्दै आलोचना।
3: साउदी जाने श्रमिकको सिप परीक्षण अनिवार्य, श्रमिकलाई थप 15,000 रूपियाँ भार, राहदानी विभागका महानिर्देशक र निर्देशक पक्राउ।
4: आज विश्व खडेरी विरूद्ध संघर्ष दिवस, यस वर्ष एल निनोका कारण खडेरीको जोखिम उच्च, पानी जोगाउनेदेखि राहतसम्मको पूर्व तयारी थाल्न विज्ञको सुझाव।
6: मान्नुहोस् कि तपाईँले एउटा बाली लगाएको थियो, त्यो बाली चाहिँ खडेरीको कारण प्रभावित भइसक्यो, उम्रेन भनेपछि तत्काल राहतको लागि राहतको निर्माण गरेर उसलाई कति दिने त, किन भन्दा उसले बाँच्नु पर्यो नि पहिला चाहिँ।
3: G7 सम्मेलन अमेरिका इरान शान्ति सम्झौतामा केन्द्रित, युक्रेनको समर्थन र रूसमाथि थप प्रतिबन्ध लगाउने सहमति।
4: र विश्वकप फुटबलमा फ्रान्स र नर्वेको विजय शुरूआत, फ्रान्सका एम्बापेको कृतिमानी गोल, अहिले पाउने 7 बजे अर्जेन्टिना र अल्जेरिया खेल्दै।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: काया कैरनमा अब खबरको सिलसिला। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा मुगलिन सड़क आयोजना अनुगमनको क्रममा गएको आइतबार काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनुपर्ने अभिव्यक्ति दिनुभयो। मन्त्री लम्सालले यस्तो अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। यो सरकारका जिम्मेवार अधिकारीबाट आएको पहिलो विवादित अभिव्यक्ति भने होइन। प्रधानमन्त्री बालेन्द्र शाहलाई म्यासेज पठाएका सचिव कृष्णहरि पुष्करलाई चेन अफ कमाण्ड मिचेको भन्दै किरकार गरियो र लगत्तै प्रधानमन्त्री शाहले व्यङ्ग्यात्मक स्टाटस लेख्नुभयो, मलाई पनि राजदूत बन्नु छ, प्रधानमन्त्रीको नम्बर छ भने यसो दिनुहोस् न। त्यस्तै जेठ 28 को संसद बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले भन्नुभयो, यो नैतिक आँट नैतिक उचाई म प्रति औंलो ठड्याउने माननीय जीवहरूलाई पनि प्राप्त होस्, शुभकामना छ। तर तपाईहरूका काण्डबारे हामी अनभिज्ञ हो र ती पनि खुल्नेछन्। चुनावी अभियानदेखि सरकार सञ्चालनसम्म आइपुग्दा प्रधानमन्त्री बालेन्द्र शाह र वहाँको मन्त्री परिषदका सदस्यहरूले ठेकेदार वा आलोचकलाई लक्ष्य गर्दै कानूनी प्रक्रियाभन्दा बाहिरको दण्डात्मक भाषा प्रयोग गर्दै आएका छन्। शब्द फरक भए पनि ती अभिव्यक्तिले राज्यशक्ति प्रयोगको सीमा र कानूनी शासनबारे प्रश्न उठाएका छन्। राष्ट्रिय मानवाधिकार आयोगकी पूर्व सदस्य समेत रहेकी अधिवक्ता मोहना अन्सारी कसैले कानून उल्लंघन गरेको छ भने कानून अनुसार कार्यवाही प्रक्रिया अघि बढ़ाउन सकिने भए पनि सार्वजनिक रूपमा त्यस किसिमका भाषा प्रयोग गर्न उपयुक्त नहुने बताउनुहुन्छ। त्यस्तै नेपाल निर्माण व्यवसाय महासंघका महासचिव शिवहरि घिमिरे सार्वजनिक खरिद ऐन वा अरू कुनै नियमदेखि शब्दकोशसम्म खोज्दा नपाइने शब्द प्रयोग गरेर मन्त्री सुनिल लम्सालले समग्र पूर्वाधार विकास र निजी क्षेत्रलाई तर्साउन खोजेको बताउनुहुन्छ। कानून भन्दा माथि मन्त्रीका बोली, विधि पन्छ्याएर धम्की शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
3: पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउबा र उहाँकी पत्नी डाक्टर आरजू राणाले आउँदो साउन 28 गते भित्र नेपाल फर्किने जानकारी सरकारलाई गराउनु भएको छ। उहाँहरूले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई ईमेल मार्फत पत्राचार गर्दै नेपाल फर्किने जानकारी दिनुभएको हो। स्वास्थ्य उपचारका क्रममा नेपाल बाहिर रहेका देउबा दम्पतिले विभागको अनुसन्धानमा सहयोग गर्ने बताउनु भएको छ। विभागका महानिर्देशकलाई सम्बोधन गरी पठाएको 4 पेज लामो ईमेलमा उहाँहरूले आफूहरू विरूद्ध भ्रमपूर्ण भाष्य सृजना नगर्न र धरपकड नगर्न समेत अनुरोध गर्नुभएको छ। देउबा दम्पतिले आफूहरू विरूद्ध धरपकड नगर्न सर्वोच्च अदालतबाट गएको जेठ 11 गते अन्तरिम आदेश भइसकेको स्मरण समेत गराउनु भएको छ। गएको असोज महिनामा परेको उजुरीका आधारमा विभागले अनुसन्धान टोली गठन गरेको थियो। सम्पत्ति शुद्धिकरण विभागलाई देउबा दम्पतिको पत्र आजको अन्नपूर्णमा खबर छ।
2: साउदी अरबले नेपाल सरकारसँग समन्वय नगरी एकतर्फी रूपमा श्रमिकलाई आर्थिक भार पर्ने गरी सामान्य पेशामा पनि सिप परीक्षण गर्ने भएको छ। आजदेखि सिप परीक्षण नभएका श्रमिक साउदी अरब जान पाउने छैनन्। साउदी नेपाली श्रमिकको प्रमुख गन्तव्य हो। सिप परीक्षणका लागि $100 झण्डै 15,000 रूपियाँ शुल्क तोकिएको छ। परीक्षा शुल्क बापत $50 र पूर्व सिकाई मान्यता आरपीएल बापत $50 शुल्क लाग्नेछ। गएको माघ 11 नेपाल र साउदीबीच श्रम सम्झौता सम्झौता भएको थियो। सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्न दुई देशका कम्तीमा छ सदस्यीय अधिकारी संलग्न रहेको संयुक्त प्राविधिक समिति व्यवस्था गरिएको छ। यसले सम्झौता कार्यान्वयनको अनुगमनदेखि मूल्याङ्कनसम्म गर्नेछ। साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले सूचना निकालेर साउदी अरबमा श्रम भिसा प्राप्त गर्न सिप प्रमाणीकरण कार्यक्रम सञ्चालन गरिएको जनाएको हो। सूचना अनुसार सिप परीक्षणका लागि श्रमिकलाई तीन पटकसम्म मौका दिइनेछ। यसमा अनुत्तीर्ण भएमा श्रमिक साउदी जान पाउने छैनन्। साउदीले यो कार्यक्रम सबै स्रोत देशमा लागू गरेको जनाएको छ। यस विषयमा नेपाल वैदेशिक रोजगार व्यवसाय संघले हिजो युवा रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको ध्यानाकर्षण समेत गराएको छ। कान्तिपुर दैनिकमा खबर छ। यसैबीच अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल कुमार केसीलाई नियन्त्रणमा लिएको छ। राहदानी खरिदको ठेक्का सम्बन्धी अनियमितता अनुसन्धानका क्रममा अख्तियारले उनीहरूलाई पक्राउ गरेको हो। अख्तियारको टोलीले अर्याललाई सोमबार बेलुका धनगढ़ीबाट काठमाण्डु आउने क्रममा तिरूवनन्तराष्ट्रिय विमानस्थलबाट समातेको थियो। त्यसपछि केसी पक्राउ परेका हुन्। राहदानी खरिदसँग सम्बन्धित अनियमिततामाथि अनुसन्धान गर्ने सिलसिलामा उनीहरूलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ। विशेष अदालतले महानिर्देशक अर्याल र निर्देशक सुनिल कुमार केसीलाई चार दिन थुनामा राख्न हिजो अख्तियारलाई अनुमति दिएको छ। यसै गरी विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक संजीव गौतमलाई भ्रष्टाचार मुद्दामा पूर्वपक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र दिल्ली रत्न श्रेष्ठको इजलासले गौतमलाई थुनामा पठाउने आदेश गरेको हो। पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार प्रकरणमा दायर भएको मुद्दामा बयान दिन उनी अदालतमा उपस्थित भएका थिए। तत्कालीन महानिर्देशक प्रदीप अधिकारी सहित गौतम विरूद्ध पनि अख्तियारले भ्रष्टाचार अभियोग मुद्दा दायर गरेको थियो। अख्तियारले गौतमसँग 6,73,59,648 रूपियाँ 59 पैसा असूल उपर गरी कैद सजाय माग गर्दै मुद्दा दायर गरेको थियो।
3: औषधि व्यवस्था विभागले एकैपटक 5,000 भन्दा बढ़ी औषधि पसलहरूको दर्ता रद्द गरेको छ। नियमानुसार नवीकरण हुन नआएका 5,302 औषधि पसलको एकै दिन दर्ता खारेज गरिएको हो। विभागका निमित्त महानिर्देशक शिवानी खड्कीले औषधि ऐन 2035 दफा 11 भएको संशोधित व्यवस्था अनुसार तोकिएको अवधिभित्र नवीकरण नगरेका औषधि पसलको दर्ता प्रमाणपत्र स्वत रद्द भएको जानकारी गराउनु भएको छ। नवीकरण नगरिएका औषधि उत्पादन अनुज्ञापत्र, सिफारिश पत्र तथा प्रमाणपत्रहरू स्वत रद्द हुने व्यवस्था ऐनमा रहेको छ। 28 जेठ 2083 नवीकरण म्याद समाप्त भएका र तोकिएको अवधिभित्र नवीकरण नगरेका औषधि पसलहरूको दर्ता प्रमाणपत्र स्वत रद्द भएको हो। 8 महिना अघि बनेको नियमावलीको संशोधित व्यवस्था अनुसार विभागले तोकेको समयभित्र दर्ता हुन नआएकाहरूलाई खारेज गर्न सक्ने व्यवस्था छ। विभागका अनुसार देशभर 26,300 फार्मेसी रहेका छन्। आजको नयाँ पत्रिकामा खबर छ।
2: काया कैरनमा एल निनोका कारण खडेरीको जोखिम र गर्नुपर्ने पूर्व तयारी बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
6: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
7: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल अर्थात एक गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कानून भन्दा माथि मन्त्रीका बोली, विधि पन्छाएर धम्की, कानूनी प्रक्रिया भन्दा बाहिरको भाषा प्रयोग गरेको भन्दै आलोचना, नेपाल फर्कने सहज वातावरण बनाइदिन देउबा दम्पतिको सरकार समक्ष आग्रह, साउदी जाने श्रमिकको सिप परीक्षण अनिवार्य, श्रमिकलाई थप 15,000 रूपियाँ भार, राहदानी विभागका महानिर्देशक र निर्देशक पक्राउ, नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक गौतमलाई भ्रष्टाचार मुद्दामा पूर्वपक्षका लागि थुनामा पठाउने आदेश, एकै पटक 5,000 भन्दा धेरै फार्मेसीको दर्ता खारेज लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग। आज विश्व खडेरी विरूद्ध संघर्ष दिवस बढ़दो मरूभूमिकरण र खडेरी विरूद्ध जनचेतनामूलक कार्यक्रम गरेर मनाइँदैछ। आज खडेरीका कारण हुन सक्ने खाद्य असुरक्षादेखि वातावरणीय मुद्दाहरूबारे चर्चा गर्दै गर्दा केही दिन अघि विकास भएको एल निनोका कारण यस वर्ष नेपालमा पनि खडेरीको जोखिम बढ़ाएको छ। विश्व मौसम संगठन डब्ल्यूएमओ का अनुसार यही जून 11 तारीक अर्थात 6 दिन अघि एल निनो विकास भएको हो। यसपटक सुपर एल निनोका रूपमा विकास भएर चरम खडेरी ल्याउन सक्ने डब्ल्यूएमओको चिन्ता छ। एल निनोको असर नेपालमा चाहिँ कस्तो पर्न सक्छ त? थप चर्चा साथी भोजेन्द्र बस्नेतबाट।
9: विश्वभर तापक्रम र वर्षाको सन्तुलनलाई प्रभाव पार्ने मौसमी प्रणालीका मुख्य दुई कारण छन् एल निनो र लानिना। सरल भाषामा भन्नुपर्दा यो प्रशान्त महासागरको पानी असामान्य रूपमा ताप्ने वा चिसिने प्रक्रिया हो। समुद्रको पानी सामान्य भन्दा धेरै ताप्यो भने त्यसलाई एल निनो भनिन्छ। त्यसको उल्टो प्रशान्त महासागरको पानी असामान्य रूपमा चिसो हुने प्रक्रियालाई लानिना भनिन्छ। अहिले एल निनो अर्थात प्रशान्त महासागरको पानी असामान्य रूपमा तातेको अवस्था हो। यसमा समुद्रबाट उठेको तातो बाष्पले दक्षिण एसियाली मनसुनी प्रणालीलाई समेत कमजोर बनाउँछ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डाक्टर मदन सिग्देल एल निनोको प्रभाव नेपालमा स्पष्ट देखिने गरेको बताउनुहुन्छ।
10: 1981 2020 हाम्रो आफ्नै अध्ययनमा एल निनो वर्षहरूमा 20% चाहिँ पानीको मात्रा घटेको हामीले पाएका छौं र यसमा चाहिँ फेरि चौतर्फी अलिक बढी चासोको रूपमा अहिले हेरिएको छ। कतै अहिलेको एल निनो चाहिँ अधिक शक्तिशाली हुने र यो चाहिँ 1877 एल निनोले चाहिँ चरम भोकमरी सृजना गरेको थियो भनिन्छ। होइन, अब त्यो स्थितिमा त पुर्याउँदैन भन्ने किसिमको एउटा चासो रहेको छ।
9: यसअघि सन् 1982, सन् 1997 र सन् 2015 पनि शक्तिशाली एल निनो विकास भएका थिए। तर यसपालि विकास भएको एल निनो यसअघि सन् 1877 विकास भएको जस्तै सुपर एल निनो हुन सक्ने धेरै बिग्रेको चिन्ता छ। त्यस्तै यसपालि मनसुन भित्र नै केही ढिलाइ भएको छ, तर यसमा भने एल निनो भन्दा पनि अरू प्रभावको कारण हुन सक्छ। प्रशान्त महासागरमा विकास भएको एल निनोको प्रभाव नेपालमा देखिन केही समय लाग्ने भएकोले साउन भदौमा सुक्खा ल्याउन सक्छ।
10: एल निनो सुरु भइसकेपछि यसको प्रभाव हामी कहाँ पर्ने चाहिँ एउटा ल्याग टाइम हुन्छ। होइन, अहिलेको स्थितिमा चाहिँ जुलाईमा भन्दा हाम्रो चाहिँ अगस्त र सेप्टेम्बरमा एल निनोले बढी सुक्खा हुने देखाउँछ।
9: एल निनोको प्रभाव यो मनसुनमा मात्र होइन, आउँदो हिउँदमा पनि देखिन सक्छ। विश्व मौसम संगठनका अनुसार सन् 2027 यसको प्रभाव अझै बढ़न सक्ने भएकाले आउँदो हिउँद र प्री मनसुनमा पनि खडेरीको जोखिम उत्तिकै रहन्छ।
10: यो मनसुन चाहिँ कमजोर हुने र कम वर्षा हुने भन्दै गर्दाखेरि फेरि अब आउने पोस्ट मनसुन अथवा चाहिँ आउने हिउँद पनि यसबाट प्रभावित हुने चाहिँ हामी देख्छौ। किन भन्दा यसको प्रभाव 2026 र 2027 हुने आकलन गरिएको छ।
9: विज्ञहरूले बितेका केही महिनादेखि अत्यधिक चिन्ता व्यक्त गरिरहेको एल निनो केही दिन अघि विकास भइसकेको छ। हुन त थप विकास हुँदै जाँदा अहिले अनुमान गरेको जस्तो सुपर एल निनो नहुन सक्छ, तर देखिने सम्भावना पनि उत्तिकै रहेकाले अहिले नै पूर्व तयारी गर्न त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डाक्टर मदन सिग्देलको सुझाव छ।
10: सिड ब्याङ्क चाहिँ पालिकाले एउटा बनाइराख्यो भने जस्तै विषम परिस्थितिसँग जुझ्दाखेरि कुनै हामीले बिउ लगाएको नउम्रिन सक्यो नि त, त्यो अवस्थामा चाहिँ विकल्प दिनको लागि चाहिँ विभिन्न बाली नालीको दिन सकियो। त्यसपछि अर्को चाहिँ सिंचाईको प्रबन्ध चाहिँ हामीले कुन रूपमा गर्न सक्छौँ, एउटा चाहिँ हामीले आफ्नो गाउँपालिका अथवा वार्डमा एउटा नक्साङ्कन, जस्तै यो सुक्यो भने विकल्प के त, जस्तै एउटा इनार छ ठूलो इनार, त्यो इनार सुकेको अवस्थामा अर्को कुन ठाउँमा चाहिँ पानीको स्रोत छ, अर्को खोला सुक्दाखेरि त्यसको विकल्प के, त्यो विकल्प हामीले त्यसरी हेर्नु पर्यो। अर्को चाहिँ हामीले जल संरक्षण गर्नको लागि चाहिँ पानीलाई बचाउनु पर्नेछ, सिंचाईमा पनि त्यो धेरै पानी खेर जान नदिने, जस्तै हामी चाहिँ थोपा सिंचाई भन्छौँ नि होइन, त्यतातिर कसरी हामी जान सक्छौँ। अर्को भनेको चाहिँ पोखरीहरू चाहिँ हामीले निर्माण गरेर चाहिँ त्यो कामहरू, जस्तै त्यस्ता क्षेत्रहरू पहिचान गर्नु पर्यो पालिकाहरूले चाहिँ, त्यो सक्छ स्थानीयले चाहिँ। अनि अर्को चाहिँ किसानलाई चाहिँ मान्नुहोस् कि तपाईँले एउटा बाली लगाएको थियो, त्यो बाली चाहिँ खडेरीको कारण प्रभावित भइसक्यो उम्रेन भनेपछि तत्काल राहतको लागि राहतको निर्माण गरेर उसलाई कति दिने त, किन भन्दा उसलाई बाँच्नु पर्यो नि पहिला चाहिँ।
9: सन् 1877-78 सुपर एलनिनोले विश्वभर भीषण खडेरी र अनिकाल निम्ताएको थियो। 18 महिनासम्म चलेको एलनिनोका कारण एसिया अफ्रिकाका साथै ब्राजिल जस्ता देशले खडेरी र अनिकाल भोग्दा 5 करोड़ भन्दा बढ़ी मानिसले ज्यान गुमाएको अनुमान छ, जसलाई मानव इतिहासमै परेको सबैभन्दा भयावह वातावरणीय विपत्ति मानिन्छ। आशा गरौं यसपालिको एलनिनोको प्रभाव त्यही रूपमा देखिँदैन, तर सम्भावनाको सुई त्यतातिर पनि देखिएकाले सरकारले तयारी तीव्र बनाउनुपर्छ।
2: त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देलसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, देशका 50% भन्दा धेरै सामुदायिक विद्यालयमा 100 भन्दा कम विद्यार्थी अध्ययन गर्छन्। यसले स्पष्ट देखाउँछ गाउँका विद्यालयमा विद्यार्थीको चरम अभाव। गाउँबाट बढ़दो बसाई सराई र गुणस्तरीय शिक्षाका लागि शहर पस्ने प्रवृत्तिका कारण गाउँका सामुदायिक विद्यालय रित्तिदै गएका छन्। विद्यार्थीलाई गाउँकै विद्यालयमा आकर्षित गर्ने सरकारको नीति र कार्यक्रम नआए आउँदा दिनमा यो समस्या झनै विकराल भन्ने शिक्षाविदहरू बताउँछन्। गाउँका विद्यालय धमाधम बन्द हुँदै एक आपसमा गाविन थालेपछि गाउँको पहिचान समेत मेटिँदै जान थालेको छ। गाउँका विद्यालय रित्तिदै शहरमा भने भर्नाकै समस्या शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: आँखा नाक कान र घाँटी उपचारका लागि
12: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
13: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
12: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै।

0: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
2: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
3: महिनामा 375 धान पैरन देशभरका विभिन्न शहरमा बेचिसक्नु भएको छ। उहाँले सामान पठाउनु अघि वा बेचेपछि मोबाइल ब्याङ्किङ मार्फत ग्राहकसँग पैसा लिनुहुन्छ। आफूले होलसेलबाट सामान किन्दा पनि डिजिटल माध्यमबाटै भुक्तानी गर्नुहुन्छ। पारूले जस्तै प्रविधि प्रयोग गरेर गरिने वित्तीय कारोबार नै वित्तीय प्रविधि अर्थात फिनटेक हो। ई सेवा खल्ती कनेक्ट आईपीएस फोन पे इजी लोन प्रभु मनी ट्रान्सफर डिजिटल टिग टीएमएस जस्ता सेवा वित्तीय प्रविधिका उदाहरण हुन्। यिनले बैंकसम्म पुग्नुपर्ने र लाइन बस्नुपर्ने झन्झट हटाइदिएको छ। खाता खोल्नेदेखि शेयर कारोबार, अनलाइन बुकिङ, अनलाइन टिकटिङ, भिडियो केवाईसी, खाता बन्द गर्ने जस्ता सेवा वित्तीय प्रविधिले नै सम्भव तुल्याएका छन्। व्यवसायहरूको दैनिक कारोबार, डिजिटल बिलिङ र अकाउन्टिङ सिस्टम निर्माण गर्ने वित्तीय प्रविधि कम्पनी आईएमएस सफ्टवेयर प्रणालीका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारका अनुसार नेपालमा COVID-19 महामारीपछि नगद रहित कारोबार तीव्र बनेको हो। अहिले सर्वसाधारण गोजीमा नगद नहुँदा पनि सामान किन्न सक्ने भएका छन्। उहाँ भन्नुहुन्छ, फोन पे वा नेपाल पे जस्ता प्रविधिले नेपालबाट विदेशी नै पैसा पनि जोगाएका छन् र कारोबारलाई पारदर्शी बनाएका छन्। नेपालमा फिनटेक अन्तर्गत डिजिटल भुक्तानीको जग बसिसकेको F1 सफ्टका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाष शर्मा पनि बताउनुहुन्छ, F1 सफ्टले नै सन् 2009 नेपालको पहिलो वालेट एवं पेमेन्ट गेटवे ई सेवा विकास गरेको थियो। अहिले 22 मोबाइल वालेट सञ्चालनमा छन्। डिजिटल वालेट र मोबाइल ब्याङ्किङ एप जस्ता वित्तीय प्रविधिले व्यक्तिको कारोबारको तथ्याङ्क राख्ने र त्यही तथ्याङ्कका आधारमा बैंकले बिना धितो कर्जा दिने सुविधा ल्याइसकेका छन्। फैलिँदै वित्तीय प्रविधि, बढ्दै डिजिटल कारोबार, कान्तिपुर दैनिकमा खबर छ।
4: अब विदेशको खबर। फ्रान्समा चलिरहेको G7 शिखर सम्मेलनमा इरान अमेरिका सम्झौता प्रमुख एजेण्डा बनेको छ। विश्वका 7 प्रमुख औद्योगिक राष्ट्रका नेताहरूले यो सम्झौताको स्वागत गर्दै कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्मेलनको क्रममा इरानसँग भएको सम्झौताको पूर्ण पाठ केही दिनभित्र नै सार्वजनिक गरिने बताउनु भएको छ। यद्यपि सम्झौताका कतिपय पक्ष अझै स्पष्ट नभएको र विशेष गरी लेबनानको विषय विवादको केन्द्रमा रहेको देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इरानले सम्झौताका लागि इजरायलले लेबनानबाट आफ्नो सैन्य उपस्थिति अन्त्य गर्नुपर्ने माग राख्दै आएको छ। तर अमेरिकी अधिकारीहरूले इजरायलको लेबनानबाट फिर्ती सम्झौतामा समावेश नभएको बताएका छन्। यसैबीच G7 नेताहरूले संयुक्त वक्तव्य मार्फत युक्रेनप्रति आफ्नो स्पष्ट समर्थन दोहोर्याएका छन्। नेताहरूले इरान अमेरिका सम्झौतालाई समर्थन गर्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि सहयोग गर्ने बताएका छन्। साथै इरानसँग थप व्यापक र दीर्घकालीन कूटनैतिक समझदारी आवश्यक रहेको धारणा पनि व्यक्त गरेका छन्। सम्मेलनका क्रममा ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की तथा विभिन्न अरब राष्ट्रका नेताहरूसँग पनि छलफल गर्नुभएको छ। G7 सम्मेलनमा भएका निर्णयहरूले युक्रेन युद्ध, मध्य पूर्वको सुरक्षा चुनौती तथा विश्व आर्थिक स्थिरता जस्ता प्रमुख अन्तर्राष्ट्रिय मुद्दामा सदस्य देशहरूबीचको साझा धारणा झल्काएको विश्लेषण गरिएको छ।
3: अब खेल खबर। फिफा विश्वकप फुटबलमा फ्रान्स र नर्वेले विजयी शुरूआत गरेका छन्। नर्वेले इराकलाई 4-1 पराजित गरेको छ। नर्वेका एर्लिङ ह्यालाण्डले 2 गरे। यस्तै क्रिस्टियन थर्स्टबेट्स र मार्टिन ओडेगार्डले 1-1 गरेका छन्। इराकका कप्तान आयमन हुसेनले 1 फर्काएका छन्। गैराती भएको खेलमा

0: फ्रान्सले सेनेगललाई हराउँदै विजय शुरूआत गरेको छ। न्यूयर्कको न्यूजर्सी स्टेडियममा गैराती सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई 3-1 गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण 3 अंक जोडेको हो। फ्रान्सको जीतमा कप्तान केलियन एम्बापेले 2 गोल गरे। खेलको पहिलो हाफ गोलरहित बराबरी भएकामा फ्रान्सले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्यो। खेलको 66 मिनटमा माइकल ओलिसेको पासमा एम्बापेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। त्यसपछि 82 मिनटमा एड्रियन राबिओटको पासमा ब्राडली बार्गालाले गोल थप्दै फ्रान्सको अग्रता 2-0 बनाए। इन्जुरी समयको 5 मिनटमा इब्राहिम म्यायले सेनेगलका लागि 1 गोल फर्काए पनि त्यसको 1 मिनटपछि एम्बापाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै फ्रान्सको जीत पक्का गरे। यससँगै एम्बापे फ्रान्सका सर्वाधिक गोलकर्ता समेत बनेका छन्। उनले राष्ट्रिय टोलीका लागि 79 खेलमा 58 गोल पूरा गर्दै ओलिभियर जिरुडोको 57 गोलको कीर्तिमान तोडेका छन्। विश्वकपमा एम्बापेको कुल गोल संख्या 14 पुगेको छ। विश्वकप फुटबलमा अहिले बिहान 7:15 साबिक विजेता अर्जेन्टिना र अल्जेरिया खेल्दैछन्।
1: अब केही खबर संक्षेपमा। अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 82-83 कुल बजेट खर्चको संशोधित अनुमान बढ़ाएको छ। अर्धवार्षिक समीक्षा मार्फत कुल बजेटको अनुमान संशोधन गर्दै 16,88,32 करोड़ खर्च हुने संशोधित अनुमान गरिएको थियो, तर जेठ 15 संसदमा पेश गरिएको आर्थिक वर्ष 83-84 बजेटको अनुसूचीमा संशोधित अनुमान 8 अर्बले बढ़ाउँदै 16,96,32,00,000 पुर्याइएको हो।
0: नेपाली चिया निर्यातमा भारतले अवरोध गरेपछि पूर्वी नेपालका किसान, उद्योगी र निर्यातकर्ता यति बेला निराश बनेका छन्। चिया निकासीको मुख्य सिजनमै भारतले अवरोध गरेका कारण यसपटकको उत्पादित चिया गोदाममा थन्किएको हो भन्ने चिन्ता व्यवसायीको छ। सरकारी तहमा कूटनीतिक पहलको कुरा भइरहे पनि ठोस परिणाम हुने देखिएको छैन। नेपाल निर्यात व्यवसायी महासंघले प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय समकक्ष नरेन्द्र मोदीलाई टेलिफोन गरेरै यो समस्याको समाधान खोज्नुपर्ने बताउनुभयो। चिया अवरोधमा प्रधानमन्त्रीको साथ खोज्दै व्यवसायी आजको कारोबारमा खबर छ।
1: नेपाल भारत सीमा 10 गजा र सीमा स्तम्भहरूको अध्ययन सकेको संयुक्त फिल्ड सर्वे टीमका अधिकारीहरू पूर्वदेखि पश्चिमका सीमा स्तम्भ र त्यहाँ हुन सक्ने सम्पूर्ण गतिविधिमाथि निगरानी गर्न सेटेलाइट प्रणाली जीपीएस जडान गर्न सहमत भएका छन्। बाँके, बर्दिया, दाङ र कपिलवस्तुसँग सीमा जोड़िएका क्षेत्रको 10 गजाको स्थलगत अवस्था अध्ययन तथा निरीक्षण सकेको 3 नम्बरको फिल्ड सर्वे टोलीको हिजो नेपालगंजमा सम्पन्न संयुक्त बैठकका अधिकारीहरूले 10 गजाको सुरक्षाका लागि जीपीएस जडान गर्न सहमत भएका खबर अन्नपूर्ण पोस्टले छापेको छ।
0: राज्यसभाको प्रदेश अधिवेशनमा सभापतिको उम्मेद्वार बनेका 4 सांसद पराजित भएका छन्। पार्टीका महामन्त्री कविन्द्र बुरुला कोटीले जिल्ला र प्रदेश समितिमा नजान गरेको लिखित निर्देशन नमानी उम्मेद्वार बनेका सांसद पराजित भएका हुन्। राजसपा सुदूरपश्चिम प्रदेश सभापतिमा सांसद जनक सिंह धामी, बागमती सभापतिमा सांसद अच्युतम लामिछाने, गण्डकी प्रदेशका सभापतिमा सांसद राजन गौतम र लुम्बिनी सभापतिमा सांसद मंजू भूषाल पराजित हुनुभएको खबर कान्तिपुरमा छ। खेल्नेलाई भन्दा हेर्नेलाई मज्जा।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: कानूनभन्दा माथि मन्त्रीका बोली, विधि पन्छाएर धम्की, कानूनी प्रक्रिया भन्दा बाहिरको भाषा प्रयोग गरेको भन्दै आलोचना।
1: साउदी जाने श्रमिकको सिप परीक्षण अनिवार्य, श्रमिकलाई थप 15,000 रूपियाँ भार, राहदानी विभागका महानिर्देशक र निर्देशक पक्राउ।
0: आज विश्व खडेरी विरूद्ध संघर्ष दिवस, यस वर्ष एल निनोका कारण खडेरीको जोखिम उच्च, पानी जोगाउनेदेखि राहतसम्मको पूर्व तयारी थाल्न विज्ञको सुझाव।
1: G7 शिखर सम्मेलन अमेरिका इरान शान्ति सम्झौतामा केन्द्रित, युक्रेनको समर्थन र रूसमाथि थप प्रतिबन्ध लगाउने सहमति।
0: र विश्वकप फुटबलमा फ्रान्स र नर्वेको विजयी शुरूआत, फ्रान्सका एम्बापेको कृतिमानी गोल, अहिले 7:15 अर्जेन्टिना र अल्जेरिया खेल्दै।
1: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको, उसै पनि भीड़भाड़ हुने सरकारी अस्पतालमा अहिले हप्ताको 2 दिन सार्वजनिक विदाले बिरामीलाई थप शास्ति दिएको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना डाक्टरले भीड़मै बिरामी जाँच गर्दैछन्, छेवैमा एक्सरे पनि छ। त्यो एक्सरे हेर्दै ती डाक्टरले सोध्दैछन्, कसको छाती हो यो? आजको काया कैरन सकिएको छ।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 MHz।
3: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
5: कुराही को लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 082-585-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
6: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
7: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
8: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
9: नेपाली जुत्ता घर
10: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
9: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
10: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
9: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी थारू गल्ली घुराही दाङ।
10: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
11: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
12: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराही हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
11: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
10: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार।
13: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
10: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082-582-98-78-18-17
14: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्कार। पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिग्राम चौधरी र सहकर्मी भावना देवा भूषालसँगै अमर क्षितिजको तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली र गडवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioyampi.org मोबाइल एप्लिकेशन हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: लुम्बिनी प्रदेशमा 11 महिनामा 10 अर्ब खर्च, अन्तिम महिनाका लागि झण्डै 13 अर्ब बाँकी।
0: लमहीमा जग्गा वर्गीकरण र भू उपयोग अध्यावधि गर्ने काम सकियो, साउन 1 गतेदेखि बाँकी काम थालिने।
1: र लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा मिश्रित प्रतिक्रिया, प्रतिपक्ष भन्छन् बजेटमा नयाँ केही छैन, सत्ता पक्ष त्यसको बचाउमा।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: तर्फ गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस 082-563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका चारवटा पत्रिका हातमा परेका छन्। नयाँ युगबोध, राष्ट्रिय दैनिक, गोरक्ष राष्ट्रिय दैनिक, गणतन्त्र राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक। यी चारवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं युगबोध दैनिकबाट।
2: लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 एघार महिनाको अवधिमा विकास बजेट जम्मा 44% मात्रै खर्च गरेको छ। चालू आर्थिक वर्षको जेठ मसान्तसम्म 44.92% विकास बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालय राप्ती उपत्यका देउखुरीले जनाएको छ। पुँजीगत तर्फ 23,47,14,65,000 रूपियाँ बजेट रहेकोमा 10,54,68,568,565 रूपियाँ मात्रै खर्च भएको छ। चालू आर्थिक वर्षको जेठ मसान्तसम्म चालूतर्फ 50.67% बजेट खर्च भएको छ। चालूतर्फ 15,43,85,35,000 रूपियाँ बजेट रहेकोमा 7,82,20,75,083 रूपियाँ 54 पैसा खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ। चालुतर्फको 6,33,49,47,226 रूपियाँ 58 पैसा बाँकी छ। लुम्बिनी प्रदेश सरकारको चालू र पुँजीगत तर्फको खर्च 47.20% भएको प्रदेश लेखा नियन्त्रण कार्यालयले जानकारी दिएको छ। प्रदेश सरकारको चालू आर्थिक वर्षका लागि 38,91,00,00,000 बजेट रहेको छ। चालू आर्थिक वर्षको 11 महिनामा 18,36,48,43,648 रूपियाँ 54 पैसा खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ। कार्यालयले दिएको जानकारी अनुसार प्रदेश सभाको 49.18% बजेट खर्च भएको छ, जसमध्ये चालुतर्फ 53.30 र पुँजीगत तर्फको 17.26% बजेट खर्च भएको छ। प्रदेश लोकसेवा आयोगको 49.61% बजेट खर्च भएको छ, जसमा चालू तर्फको बजेटमा 51.88% र पुँजीगत तर्फ 15.49% बजेट खर्च भएको छ। प्रदेश योजना आयोगको जम्मा 32.18% बजेट खर्च भएको छ, जसमा चालू तर्फको बजेटमा 36.91% खर्च भएको छ भने पुँजीगत तर्फ 0.80% मात्र बजेट खर्च भएको छ। अर्थ विविध तर्फको कुनै पनि बजेट खर्च भएको छैन। स्थानीय तह निकासतर्फ चालू शीर्षक अन्तर्गत 62.72% बजेट खर्च भएको छ। स्थानीय तहमा जाने बजेट चालू शीर्षक अन्तर्गत जाने गरेको छ, जुन चालू तथा पुँजीगतमा खर्च हुन्छ। मन्त्रालयहरू कछुवा चालमा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको जम्मा 32.10% बजेट खर्च भएको छ, जसमा चालुतर्फ 33.12% भएको छ भने पुँजीगत तर्फ 15.79% मात्रै बजेट खर्च भएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले पनि जम्मा 29.39% बजेट खर्च गरेको छ, जसमा चालुतर्फ 31.54% र पुँजीगत तर्फ चालू आर्थिक वर्षको 11 महिनामा 13.89% खर्च भएको छ। उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको जम्मा 37.13% बजेट खर्च गरेको छ, जसमा चालुतर्फ 53.98% र पुँजीगत तर्फ 26.66% बजेट खर्च भएको छ। यसै गरी ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले 47.06% बजेट खर्च भएको छ। चालुतर्फ 59.12% र पुँजीगत तर्फ 45.66% बजेट खर्च भएको छ भने कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले 42.73% मात्रै बजेट खर्च गरेको छ। उसले चालुतर्फ 44.24% र पुँजीगत तर्फ 24.58% खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जानकारी दिएको छ। आजको युगबोध राष्ट्रिय दैनिकमा सन्तोष खनालले खबर लेख्नु भएको छ।
1: लमही नगरपालिकाको जग्गा वर्गीकरण तथा भू उपयोग नक्सा अद्यावधि गर्ने काम सकिएको छ। जग्गा वर्गीकरण तथा भू उपयोग नक्सा अध्यावधिक गर्ने जिम्मेवारी पाएको समृद्धि इन्जिनियरिङ कन्सल्टेन्सी मार्फत तयार गरिएको अन्तिम प्रतिवेदन इन्जिनियर समीर गौतमले नगर प्रमुख जोगराज चौधरीलाई हस्तान्तरण गर्नुभएको हो। नेपाल सरकारले भू उपयोग ऐन तथा नियमावली कार्यान्वयन गर्दै जग्गा वर्गीकरण नगरेका स्थानीय तहमा किताकाट प्रक्रिया रोक्दै आएको अवस्थामा लमहीले समयमै आवश्यक प्रक्रिया पूरा गरी जग्गा वर्गीकरण तथा भू उपयोग नक्सा अध्यावधि गरेको छ। यससँगै आगामी आर्थिक वर्षको साउन 1 गतेदेखि लमही भित्र जग्गाको किताकाट प्रक्रियालाई थप व्यवस्थित र निरन्तर गराइने बताइएको छ। हस्तान्तरण कार्यक्रममा नगर प्रमुख चौधरीले जग्गा वर्गीकरण तथा भू उपयोग नक्सा अध्यावधि कार्य नगरेको दीर्घकालीन विकासका लागि महत्वपूर्ण आधार नहुने बताउनु भएको थियो। अनियन्त्रित शहरीकरण अव्यवस्थित बसोबास तथा कृषि योग्य जमीनको संरक्षणका लागि वैज्ञानिक भू उपयोग योजना आवश्यक रहेको उहाँको भनाई छ। अब नागरिकले आफ्नो जग्गा कुन प्रयोजनका लागि वर्गीकृत छ भनेर स्पष्ट जानकारी प्राप्त गर्नेछन्। नगर प्रमुख चौधरीले भन्नुभयो, लमहीमा जग्गा वर्गीकरण तथा भू उपयोग नक्सा अध्यावधि आजको गोरक्षीय दैनिकमा प्रिय स्मृति गजमेरले यो खबर लेख्नु भएको छ।
2: विशेषाधिकार समितिको राष्ट्रिय सम्मेलन राप्ती उपत्यका देउखुरीमा शुरू भएको छ। सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्नुभएको हो। सो अवसरमा उहाँले प्रदेश सभाका विशेषाधिकार समितिहरू बीचको समन्वय, अनुभव आदान प्रदान र साझा सिकाईले संघीय लोकतान्त्रिक व्यवस्थालाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँले सम्मेलन संघीयता मजबूत बनाउने कोषेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो। प्रदेशहरू स्वायत्त र सक्षम रहेको उल्लेख गर्दै उहाँले अन्तरसंवाद र अनुभव आदान प्रदानबाट रहेको कमी कमजोरीहरू हटाउन सहयोग पुग्ने बताउनुभयो। लुम्बिनी प्रदेश सभाको विशेषाधिकार समितिको आयोजनामा दाङको राप्ती उपत्यका स्थित लुम्बिनी सभा हलमा सम्मेलन शुरू भएको हो। सम्मेलनमा बागमती, सुदूरपश्चिम र लुम्बिनी प्रदेश सभाका विशेषाधिकार समितिका सभापति तथा सदस्यहरूको सहभागिता रहेको थियो। सो अवसरमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकार जनताको साथी र सारथीका रूपमा स्थापित भएको बताउँदै प्रदेशहरूले सीमित स्रोत साधनका बीच पनि उल्लेखनीय प्रतिफल दिएको बताउनुभयो। प्रदेश सरकारले चालू खर्चको तुलनामा दोब्बर पुँजीगत खर्च गर्दै विकास निर्माणलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै संघीयता विरूद्ध फैलाइएका श्रम र अफवाहहरूलाई तथ्यका आधारमा खण्डन गर्न विशेषाधिकार समितिहरू सफल हुने अपेक्षा व्यक्त गर्नुभयो। उहाँले संघीयतामाथि विभिन्न कोणबाट चुनौती र षड्यन्त्र हुने गरेको उल्लेख गर्दै लोकतान्त्रिक व्यवस्थाको संस्थागत शुद्धिकरणका लागि प्रदेश सभाहरूको भूमिका अझ प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशले भौतिक पूर्वाधार निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा थप प्रभावकारी परिणाम प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो। लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी प्राविधिक विश्वविद्यालय तथा अन्य प्रदेश गौरवका आयोजनाहरू रहेको आजको युगबोध राष्ट्रिय दैनिकमा दशरथ घिमिरेले खबर छाप्नु भएको छ।
1: लुम्बिनी प्रदेश सरकारले असार 1 गते ल्याएको बजेटमा मिश्रित प्रतिक्रियाहरू आउन थालेका छन्। सत्ता पक्षहरूले बजेट राम्रो भएको भन्दै सरकारको बचाउमा लागेका छन् भने प्रतिपक्षहरूले विरोध गर्दै आफ्नो धर्म निर्वाह गरेका छन्। प्रमुख प्रतिपक्षी दलका नेता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री जोगबहादुर महराले सरकारले ल्याएको बजेटमा नयाँ कुरा केही नभएको र कार्यान्वयनमा समस्या हुने बताउनु भएको छ। त्यस्तै जनमोर्चाकी सांसद तारा थापाको भनाई पनि उस्तै छ।
3: यसका दुईटा पाटा छन्। एउटा चाहिँ बजेट निर्माणको कुरा, अर्को कार्यान्वयनको कुरा हो। बजेटको जुन हिसाबले आएको छ यो कुनै त्यस्तो नयाँ रप्चर दिने खालको छैन, त्यही पुरानो निरन्तरताकै रूपमा आएको बजेट। त्यस्ता शब्दावलीहरू भए, त्यस्ता कार्यक्रमहरू भयो, त्यस्तो प्रायोरिटी भयो, त्यो चाहिँ कुनै एउटा नयाँ रप्चर दिने खालको मैले देखिरहेको छु। जे होस्, बजेट आएको छ। अब सबैलाई हेर्ने के भने, यो कारण प्रदेशमा अहिले अझ लुम्बिनी गर्ने यो पुँजीगत खर्च असाध्यै न्यून कम हुँदाखेरि मान्छेहरू निकै चिन्तित छन्। बजेट विनियोजन हुन्छ, साधारण खर्च सबै भएको हुन्छ, तर पुँजीगत खर्च 50 वर्ष नै काट्न गाह्रो गाह्रो जस्तो देखा पर्दाखेरि अहिले अलिकति चिन्ता देखा
4: पर्छ। बजेट त अहिले त यस्तो खालको आयो कि पुरै व्यक्तिगत रूपमा आएको बजेट देखियो एउटा। अर्को कुरा उद्योग पर्यटनबाट त हेर्नुहोस् न, अहिले सुर्तीजन्यलाई झन् कर काटेर करै नतिर्ने यस्तो निर्णय गर्यो, यो एकदमै आपत्तिजनक छ। यसलाई चाहिँ अब बजेट बनाउँदै गर्दाखेरि अहिलेको बजेट 11 अरब प्लसमा बजेट आएको अवस्था छ, यसलाई चाहिँ हामीले चाहिँ ध्यान दिनुपर्छ। हेर्नुहोस् लुम्बिनी प्रदेश सरकारले यो ठेक्ने अवस्था छैन।
5: अब संसदमा यहाँहरू कसरी प्रस्तुत हुनुहुन्छ बजेट छलफलमा?
4: बजेट छलफलमा त हामी कसरी प्रस्तुत हुन्छौँ भने, यो 11 अरब बजेट छ नि, यो 11 अरब यो त्यत्तिकै व्यक्तिगत रूपमा राखेको बजेट जस्तो देखियो कि। 27 अरब लुम्बिनी प्रदेशको सरकारले ठेक्न सक्छ, अहिले चाहिँ 37 अरब बजेट छ। त्यसले गर्दाखेरि अहिले बजेट चाहिँ एकदमै नराम्रो छ, गत वर्षको भन्दा पनि अहिलेको बजेट चाहिँ खुकुलो प्रकारको आएको अवस्था देखियो।
1: प्रतिपक्षीहरूले यसो भनिरहँदा सत्ता पक्षहरू भने सरकारले ल्याएको बजेटको प्रशंसामा व्यस्त रहेका छन्। सुशासनका क्षेत्रमा, मितव्ययिताका क्षेत्रमा र उद्योग, कृषि, बाल विवाह मुक्त प्रदेश घोषणा गर्ने लगायतका कार्यक्रमलाई बजेटले सम्बोधन गरेको बताउनुहुन्छ नेपाली कांग्रेस संसदीय दलका नेता दिल्ली बहादुर चौधरी।
6: यसमा 4-5 वटा एकदमै राम्रो कुराहरू ल्याएको छ सरकारले। एउटा त मैले उद्योग खोल्नेलाई के अरे निर्व्याज ऋण दिने एउटा कार्यक्रम छ, युवा लक्ष्य गरेर उनीहरूलाई चाहिँ टेक्नोलोजीमा लैजाने अर्को कार्यक्रम, युवाहरूलाई तालिम दिने गरेको छ। अर्को चाहिँ के अरे खास गरेर बाल विवाह मुक्त प्रदेश घोषणा गर्ने कार्यक्रमहरू जुन छ त्यो मलाई लाग्छ प्रदेशकै गौरवको कुराहरू राखेको छ। 3-4 वटा कुराहरू चाहिँ अरू प्रदेशभन्दा फरक र अरू टाइमभन्दा फरक, किनभने झन्डै झन्डै यसले 5 अरब लोन प्रवाह हुन्छ र किसानहरूले बिना ब्याज लोन पाउँछन्, दलित र यो उद्योग खोल्नेहरूले अगाडि बढ्छ भन्ने हामीले राखेका छौँ।
1: लुम्बिनी प्रदेश सभामा शुरूदेखि अन्तिमसम्म बसेर बजेट भाषण सुन्नुभएका संघ सरकारका पूर्व अर्थमन्त्री वर्षमान पुनले प्रदेश सरकारहरूले आफूले आफैलाई चिन्न नसकेका कारण बजेट प्राथमिकतामा केही कतै नमिलेको प्रतिक्रिया दिनुभएको छ।
7: प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसदहरूले, प्रदेशका नेताहरूले स्थानीय तहले उसिनेको अवस्था छ। त्यसो भन्दा स्वयं आफैले आत्मविश्वास पैदा गर्ने, आफ्नो शक्ति, आफ्नो क्षमता विकास गर्ने एउटा प्रतिबद्धता, एउटा संकल्प, मेहनत पनि जरुरी छ एकातिर। अर्कोतिर अहिले बिस्तारै सबैले चाहिँ यो संघीयता महत्त्व बुझेको छ, त्यसको बल बुझेको छ र बिस्तारै सक्षम पनि हुँदै गएको छ। त्यसमा कर्मचारी प्रशासन, पुराना संरचनाले संघीय संरचनामा फेरि एकात्म संरचनामा जागिर खाएको अथवा सेवा प्रवेश गरेको छ एकात्म संरचना, त्यस साथीलाई अलिअलि अप्ठ्यारो छ। अब त नयाँ त 10 वर्षै भइसक्यो नि, नयाँ आफै यहीँ नै बस्छु, यहीँ काम गर्छु भन्ने कुरा, त्यसले चाहिँ बिस्तारै सन्तुलन कायम गर्छ। र त्यही हाम्रो निजामती ऐन पनि ढिलो हो। खासमा हुनुपर्थ्यो के भने, संघीयहरूलाई संघीय व्यवस्था गर्ने तल चाहिँ विशेष व्यवस्था अन्तर्गत पठाउने र एकै खालको वृत्ति विकासको काम गर्दै गए सजिलो हुन्थ्यो। सङ्घीय ऐन ढिलो भएर पनि अलिकति चाहिँ यसले चाहिँ पर्याप्त जनशक्ति नपाएको, प्रोत्साहन नपाएको।
1: लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 37 अर्ब 38 करोड 45 लाखको बजेट ल्याएको छ, जसमा चालुतर्फ 29.33% अर्थात 11 अर्ब 11 करोड 27 लाख र पुँजीगत तर्फ 60.73% अर्थात 22 अर्ब 71 करोड 65 लाख बजेट विनियोजन भएको छ। लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षका लागि झण्डै 1.5 अर्ब कमको बजेट ल्याएको हो। लुम्बिनी प्रदेश सरकारले उद्योग व्यवसायलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षका लागि लुम्बिनी प्रदेशमा मदिरा र सुर्तीजन्य बाहेकका उद्योग दर्ताका लागि कुनै पनि शुल्क नलाग्ने कुरालाई समेटेको छ। त्यसैगरी प्रदेश सरकारले सुशासन र खर्चमा मितव्ययिता अपनाउँदै मन्त्रालयको संख्या 12 घटाएर 8 झार्ने र कर्मचारी समायोजन गर्ने कुरालाई पनि बजेटले प्रमुखताका साथ उठाएको छ। बजेटले प्रदेशका गौरवका आयोजना, बहुवर्षीय योजना, गत वर्षको दायित्व भुक्तानी लगायतलाई प्राथमिकतामा राखेको छ। आजको संचार डेस्कबाट यो खबर लिएका छौं। खबरको सिलसिला जारी नै छ। अहिलेका लागि छोटो विश्राम।
8: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा।
9: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
8: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
10: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
8: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
10: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
8: र मुखको स्वास्थ्यको सुधार।
11: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825 63 218।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जीतनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
15: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
16: साथै ईसीजी, टीएफटी, मुटुको भिडियो एक्सरे, इको,
17: इन्डोस्कोपी सेवा,
16: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
13: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
12: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान। फोन नम्बर 0825607634 र 0825601038।
18: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825 63 509 र मोबाइल 98453 0653।
1: हिजो आज तुलसीपुर 13 बखरिया गाउँ भराभरा छ। लटरम्मा फलेका बेमौसमी तरकारी खेतीले यो गाउँ रहर लाग्दो देखिन्छ। सामान्यतया बुझ्दा प्रतिकूल मौसममा पनि अनुकूल वातावरण सिर्जना गरेर उत्पादन गरिने तरकारीलाई बेमौसमी तरकारी भनिन्छ, तर यसो गर्नु सहज भने छैन। यद्यपि मेहनत गर्ने हो भने आफैले आफ्नै ठाउँमा सुन फलाउन सकिन्छ भन्ने शब्दको उदाहरण बन्नु भएको छ त्यो गाउँका बासिन्दाहरू। त्यो गाउँ हरियो सुन फलाएर आज बखरियावासीले मेहनतको स्वाद महेन्द्रनगर, वीरेन्द्रनगर, नेपालगंज, बुटवल, भैरवा लगायतका विभिन्न शहरहरूले चाख्न पाएका छन्। नवराज राउत बखरियाका स्थायी बसोबासी हुनुहुन्छ। बखरियामा व्यावसायिक तरकारी खेतीको शुरूआत गर्ने राउत नै हुनुहुन्छ। 2067 सालबाट व्यावसायिक रूपमा तरकारी खेती गर्दै आउनुभएका राउतले अहिले पनि 1.5 बिघा क्षेत्रफलमा बेमौसमी तरकारी खेती गरिरहनु भएको छ। विगतमा आफूले व्यावसायिक तरकारी खेती शुरू गर्दाका संघर्ष सम्झदा र अहिलेको बेमौसमी तरकारी खेतीको हब बनेको बखरिया देख्दा आफू निकै खुशी भएको बताउनुहुन्छ। 19 वर्ष अघिदेखि मैले व्यावसायिक तरकारी खेती थालेको हुँ। करिब 10 वर्षसम्म यो क्षेत्रमा व्यावसायिक तरकारी खेती गर्ने म एक्लो थिएँ। अहिले गाउँ नै हराभरा भएको छ। व्यावसायिक तरकारी खेतीको हब बन्दै बखरिया, एकराज भण्डारीले युगबोध दैनिकमा खबर लेख्नु भएको छ।
2: देउखुरीको गडुवा गाउँपालिकामा मातृ नवजात शिशु तथा बाल्य स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने उद्देश्य सहित ईपीआईसी परियोजना सञ्चालन हुने भएको छ। परियोजनाको पालिका स्तरीय प्रारम्भिक परिचयात्मक बैठक बसेर गरुवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो। अमेरिकी सरकारको आर्थिक सहयोग तथा गरुवा गाउँपालिकाको समन्वयमा सञ्चालन हुन लागेको उक्त परियोजनाले विशेष गरी मातृ स्वास्थ्य, सुरक्षित प्रसूति, नवजात शिशु तथा बाल स्वास्थ्य सेवाको पहुँच र गुणस्तर अभिवृद्धिमा केन्द्रित भएर काम गर्ने जनाएको छ। बैठकमा परियोजनाका प्राविधिक अधिकृत निधु दंगालले परियोजनाको उद्देश्य कार्यक्षेत्र अपेक्षित उपलब्धि तथा स्थानीय तहसंघको सहकार्यका विषयमा विस्तृत जानकारी गराउनु भएको थियो। उहाँले मातृ तथा नवजात शिशु स्वास्थ्यको सूचकहरूमा सुधार ल्याउन समुदाय स्वास्थ्य संस्था र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा सामाजिक विकास समितिका संयोजक तथा ओडा नम्बर 5 का ओडा अध्यक्ष लेख बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौडेल, स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द चौधरी, परियोजना अन्तर्गत बेसका कार्यक्रम संयोजक विवेक केसी, गाउँपालिका भित्रका विभिन्न स्वास्थ्य संस्था प्रमुख तथा स्वास्थ्य कर्मीहरूको सहभागिता रहेको थियो। आजको राप्ती पोस्ट दैनिकमा आलोक भाबुकले खबर लेख्नु भएको छ।
1: नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङले घोराही 18 ढोडेरीमा निर्माण गरेको उद्देश्य सांस्कृतिक भवनको मंगलबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। पूर्व अर्थमन्त्री एवं सांसद वर्षमान पुन मगरले उक्त भवनको उद्घाटन गर्नुभएको हो। मगर संघ दाङका अध्यक्ष मुक्त बुढा मगरको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न समाजबाट आएका सहभागीहरूले झाँकी जुलुस समेत प्रदर्शनी गरेका थिए। नवनिर्मित भवन उद्घाटन भएपछि सोही ठाउँमा झाँकी सहित जुलुस निकालिएको थियो। जुलुस बजार परिक्रमा पश्चात घोराईको सहित मंचमा पुगेर सभामा परिणत भएको थियो। त्यस अवसरमा एक दर्जन बढ़ी विभिन्न जातीय समाजबाट आएकाहरूले आफ्नो वेशभूषा सहित नृत्य प्रस्तुत गरेका थिए। आजको गणतन्त्र दैनिकमा खबर रहेको छ। अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार टिप्पणीहरूतर्फ। आजको युगबोध दैनिकमा राजनीतिक ज्योतिषहरूका बीचबाट दृष्टिकोण स्तम्भमा डाक्टर अमर गिरीको विचार छापिएको छ। त्यसै गरेर मध्यवर्ग र रेमिट्यान्सबाट आर्थिक विकास खोजिएको बजेट, जनक भण्डारीको विचार छापिएको छ भने आजको युगबोध दैनिकमा प्रादेशिक विकासमा आत्मनिर्भरताको खोजी आवश्यक शीर्षकमा सम्पादकीय छापिएको छ।
2: यसै गरी आजको गणतन्त्र राष्ट्रिय दैनिकमा पहल थिएटर दाङको गौरव परियोजना शीर्षकमा केएल बुढाथुकीको विचार छापिएको छ भने यस्तो चालाले किसानको हित कसरी हुन्छ शीर्षकमा सुरेश कुमार पाण्डेको विचार छापिएको छ। पहल थिएटर निर्माणका लागि सबैको साझा प्रयास आवश्यक शीर्षकमा सम्पादकीय छापेको छ।
1: त्यसै गरी आजको युगबोध दैनिकमा मध्य सातामा साता वार्तामा रैथाने खानाको संरक्षण र पुस्तान्तरण गर्न महोत्सव आयोजना अध्यक्ष बुढा, आजको गोरक्ष दैनिकमा ईश्वर बुढा होटल व्यवसाय समिति जोशले खाना महोत्सव रैथाने खाना महोत्सव गर्दैछ अध्यक्षसँगको कुराकानी छापेको छ। पवित्र विचार समृद्धिको आधार नारायण प्रसाद श्रेष्ठको विचार छापेको छ। मेरो खुशी स्तम्भमा घर आँगनमै निशुल्क शल्यक्रिया सेवा पाउँदा नमबहादुर खाम्चा मगर संघको यो मेरो खुशी स्तम्भ छापिएको छ भने विश्व योग दिवस 2026 स्वस्थ वृद्ध अवस्थाका लागि योग, ब्रह्म कुमार माधव तिमिल सिन्हाको विचार पनि आजको गोरक्ष दैनिकले छापेको छ।
2: यसै गरी आजको राप्ती पोस्ट दैनिकमा कमाउ धन्दासँग नाता जोडिएको राजनीतिक शीर्षकमा शरद देवकोटाको विचार छापिएको छ भने पानी निर्यात सम्भावना शीर्षकमा नवराज ढकालको विचारसँगै डिजिटल सेवा शीर्षकमा सम्पादकीय छापिएको छ।
1: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिजेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिग्राम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर क्षितिज
2: अनि म बाबुसाल पनि बिदा हुन्छौ। नमस्कार।
17: सम्बन्धी कार्यविधि स्वीकृत। नेपालमा मनसून शुरू हुन केही दिन ढिला हुने मौसम विज्ञान विभागको अनुमान। मध्य पूर्वमा जारी सबै संघर्ष अन्त्य नभएसम्म अमेरिकासँगका कुनै पनि समझदारी पूर्ण मान्न नसकिने इरानका विदेश मन्त्रीको भनाई। र विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत गैरातीको खेलमा फ्रान्स र नर्वे विजयी, अर्जेन्टिना र अल्जेरिया बीचको खेल जारी।
19: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ। ग्लोबल वार्मिङ, आँखामा रोग, अरु थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
20: समाचार अब विस्तारमा। प्रतिनिधि सभामा हिजो पनि विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफल भएको छ। छलफलमा सांसदहरूले बजेट वितरणमुखी रूपमा आएको र राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन नसकेको, सड़क विस्तार र गुणस्तर कायम गर्ने तथा सड़क मरमतका काममा प्राथमिकता दिन नसकेको बताउनुभयो। सांसदहरूले देशलाई आर्थिक रूपमा माथि उठाउन विज्ञान र प्रविधिमा लगानी गर्नुपर्ने भए पनि विज्ञान प्रविधि र नव प्रवर्तनका लागि 4 अर्ब रूपियाँको हारिमा मात्रै रकम विनियोजन भएको र धेरै बजेट साधारण खर्चले नै ओगटेकाले नव प्रवर्तनका क्षेत्रमा काम हुन कठिन देखिएको बताउनुभयो। सांसदहरूले न्यायको पहुँचबाट वञ्चित भएका विपन्न नागरिकलाई निशुल्क कानूनी सहायता उपलब्ध गराउन जम्मा 11,97,000 मात्रै रकम राखिएको, न्याय र कानूनको पहुँचमा नरहेका नागरिकलाई न्यायमा पहुँच पुर्याउन नगन्ने रकम छुट्याइएको भन्दै जनतालाई न्याय दिने गरी बजेट आउन नसकेको बताउनुभयो। बजेट निर्माणको समयमा सरकारले प्रणाली अनुसार नै बजेट आउने भने पनि त्यसो हुन नसकेको र जिल्लागत रूपमा विभेद हुने गरी सड़क लगायतका पूर्वाधार विकासको बजेट आएको सांसदहरूले बताउनुभयो। सांसदहरूले शिक्षा र स्वास्थ्यमा 3% र विद्युतमा 5% कर लिने कुराले आम मानिस मारमा परेको पनि उल्लेख गर्नुभयो। सबै नागरिकमा स्वच्छ खानेपानी पुर्याउने, विद्युतको सहज आपूर्ति गर्ने, निर्माणाधीन जलविद्युत आयोजनाको काम समयमा नै सम्पन्न गर्ने विषय बजेटको प्राथमिकतामा पर्नुपर्नेमा उहाँहरूले जोड़ दिनुभयो। सांसदहरूले अर्थ मन्त्रालयले योजना कार्यान्वयनतिर ध्यान पुर्याउन नसकेको, पूँजीगत खर्च बढ़ाउने र प्रभावकारी रूपमा बजेट परिचालन गर्नेतर्फ ध्यान दिन नसकेको बताउनुभयो। अर्थ मन्त्रालय आफैले खर्च गर्ने भनेर राखेका 7 विषयमा समेत वार्षिक कार्यक्रममा रकम नदेखिएकाले अर्थ मन्त्रालयको बजेट विनियोजन गर्ने तरिकामा पुनरावलोकन आवश्यक रहेको सांसदहरूले औल्याउनुभयो। पूर्वाधार विकासको क्षेत्रमा गरिएको विनियोजन पर्याप्त नभएको भन्दै बजेट बढ़ाउन पनि उहाँहरूले माग गर्नुभयो। सांसदहरूले मन्त्रालयमा आफूहरूले दर्ता गराएका योजनाहरू नसमेटिएको भन्दै बजेट विनियोजनमा पारदर्शिता र जवाबदेताको सिद्धान्त पालना हुनुपर्नेमा जोड़ दिनुभयो। मन्त्रालयगत विनियोजन शीर्षकमाथि हिजो 11 सांसदहरूले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रतिनिधि सभाको आज बस्ने बैठकमा मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाब दिनुहुने कार्यक्रम रहेको छ। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो। प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको 24 नबित्दै आयोगले कार्यविधि पास गरी विगतदेखिको कानूनी अस्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरेको हो। समस्या समाधानका लागि असार 1 अर्थ मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयबाट सकारात्मक रायसहितको सहमति प्राप्त भएको थियो। कार्यविधिले सार्वजनिक शिक्षण संस्थालाई निशुल्क छात्रवृत्ति, स्नातकोत्तर तह डीएम एमसीएच समेतमा निशुल्क छात्रवृत्ति उपलब्ध गराए बापत अनुदान वितरण गराउने बाटो खुलेको छ। कार्यविधिले आयोगको तर्फबाट चिकित्सा शास्त्र अध्ययन गराउने शिक्षण संस्थालाई सबै तहमा निशुल्क छात्रवृत्ति उपलब्ध गराए बापत अनुदान वितरण गर्ने बाटो खुलेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा देशव्यापी रूपमा संगठन विस्तारलाई तीव्रता दिएको जनाएको छ। वडा, पालिका, जिल्ला तथा प्रदेश तहमा लोकतान्त्रिक प्रक्रिया मार्फत नयाँ नेतृत्व चयन गर्दै पार्टीले संगठनात्मक पुनर्संरचना र संस्थागत सुदृढीकरणलाई तीव्र गतिमा अघि बढ़ाएको हो। यही असार 7-9 चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशन अघि पार्टीले अधिकांश तहका अधिवेशन सम्पन्न गर्दै 6 प्रदेशमा नयाँ नेतृत्व चयन गरिसकेको पार्टीका महामन्त्री कविन्द्र बोर्लाकोटीले जानकारी दिनुभयो। महाधिवेशन पूर्व सम्पन्न प्रदेशहरूमा कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेश रहेका छन्। कोशी प्रदेश सभापतिमा चन्द्र राई, बागमती प्रदेश सभापतिमा उत्सव अर्याल, गण्डकी प्रदेश सभापतिमा नवीन त्रिपाठी र लुम्बिनी प्रदेश सभापतिमा शालिग्राम घिमिरे निर्वाचित हुनुभएको छ। सुदूरपश्चिम प्रदेशको नेतृत्वमा प्रकाश विष्ट पुननिर्वाचित हुनुभएको छ। धनगढ़ीमा सम्पन्न प्रदेश अधिवेशनमा विष्टले 358 मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य जनक सिंह धामीलाई पराजित गर्नुभएको हो। मध्य प्रदेशको धनुषा, सप्तरी, बारा र सर्लाईमा अधिवेशन हुन बाँकी रहेको छ। त्यसैगरी सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र रौतहटमा शुरू भएको निर्वाचन प्रक्रिया विभिन्न कारणले स्थगित भएको रासोपाले जनाएको छ। रासोपाले प्रदेश तथा जिल्ला अधिवेशनहरूलाई आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा सञ्चालन गर्दै प्रतिस्पर्धा मार्फत नेतृत्व चयन गरेको जनाएको छ। चितौनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको पनि रासोपाले जनाएको छ। महाधिवेशनमा देश तथा विदेशबाट करिब 2500 प्रतिनिधिको सहभागिता रहने बताइएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको हिजोको बैठकमा यातायात क्षेत्रसँग सम्बन्धित समस्या, चुनौती र सुधारका विषयमा छलफल भएको छ। बैठकमा सांसदहरूले सार्वजनिक यातायातको गुणस्तर, सड़क सुरक्षाको अवस्था, सवारी व्यवस्थापन, यात्रुको सुविधा जस्ता विषयमा सरकारले ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले बढ़दो सवारी चाप व्यवस्थापन, सड़क दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन र यातायात सेवालाई थप व्यवस्थित बनाउन सरकार अग्रसर हुनुपर्नेमा जोड़ दिनुभयो। छलफलमा सांसदहरूले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेश काफ्रेले ट्राफिक नियम उल्लंघनका घटना दिन प्रतिदिन बढ़ेकाले विद्यालय तहको पाठ्यक्रममै ट्राफिक नियम र सड़क सुरक्षाको विषय समावेश गर्नुपर्ने विचार बैठकमा व्यक्त गर्नुभयो। त्यस्तै नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले सरकारले सार्वजनिक यातायातको लगानी सुनिश्चित गर्नुपर्ने, सड़कको अवस्था अनुसार सवारी साधन चल्ने व्यवस्था गर्नुपर्ने र देशैभर सार्वजनिक सवारी साधनको पार्किङका लागि आवश्यक स्थान तोक्नुपर्ने बताउनुभयो। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्याशित विधान समितिको बैठकमा सांसदहरूले ग्यालरी बैठक भवनको ऐतिहासिक र पुरातात्विक स्वरूप झल्किने गरी पुननिर्माण गर्नुपर्ने बताउनु भएको छ। हिजो बसेको समितिको बैठकमा सांसदहरूले ग्यालरी बैठक भवनमा रहेका पुराना तथा ऐतिहासिक मान्यताले महत्वपूर्ण इटा, वस्तु, चित्र तथा संरचनाको संरक्षणका लागि विशेष योजना आवश्यक रहेको बताउनुभयो। ग्यालरी बैठक भवन निर्माणको कार्ययोजना सम्बन्धी छलफलमा सांसदहरूले भवनलाई अपाङ्ग मैत्री, प्रविधि मैत्री तथा आपतकालीन गर्न सक्षम संरचनाका रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। बैठकमा सांसदहरूले युरोपेली नवशास्त्रीय शैलीबाट प्रेरित भएर निर्माण गरिएको गरी बैठक भवन पुरातात्विक सम्पदाका रूपमा रहेकाले पुननिर्माणका लागि पर्याप्त बजेट व्यवस्थापन आवश्यक रहेको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले चिनिया लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी पार हिमाली समृद्धिको अर्को अध्याय संयुक्त रूपमा निर्माणमा योगदान गर्न आह्वान गर्नुभएको छ। चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँले हिजो बेजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै नेपालको आर्थिक अवसर तथा जनसांख्यिकीय सामर्थ्यलाई उजागर गर्दै थप सक्षम र व्यवसाय मैत्री वातावरण सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। नेपालमा चिनिया लगानी प्रवर्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा आयोजित सम्मेलनकै अवसरमा उहाँले चिनिया व्यवसायी, उद्यमी तथा लगानीकर्ताहरूसँग पनि भेटघाट गर्नुभयो। सो अवसरमा नेपालमा रहेका लगानीका अवसरबारे नेपाल लगानी बोर्डका प्रतिनिधिद्वारा प्रस्तुतिकरण गरिएको थियो। मन्त्री खनालले हिजै बेजिङमा चीनको चिनिया जनराजनैतिक परामर्श सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङसँग पनि भेटवार्ता गर्नुभएको थियो। भेटका क्रममा नेपाल र चीनबीचको सौहार्दपूर्ण तथा मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने तथा आपसी हितका क्षेत्रमा सहकारी प्रवर्धन गर्ने विषयमा छलफल भएको दूतावासले जनाएको छ। मन्त्री खनाल भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक हिजो काठमाडौँमा बसेको छ। बैठकको सह अध्यक्षता परराष्ट्र मन्त्रालयका युरोप महाशाखा प्रमुख तथा सहसचिव गणेश प्रसाद ढकाल र डेनमार्कको परराष्ट्र मन्त्रालय अन्तर्गत एसिया, ओसियानिया, ल्याटिन अमेरिका तथा क्यारिबियन विभागका निर्देशक क्रिस्टियन टोबियास बायर टाइगेसनले गर्नुभएको थियो। दुवै पक्षले सन् 2027 नेपाल डेनमार्क कूटनीतिक सम्बन्ध स्थापनाको 60 वार्षिक उत्सव मनाउने सहमति गरेको जनाएका छनृ। स्वास्थ्य बीमा बोर्डले देशका विभिन्न 202 सेवा प्रदायक अस्पताललाई बीमा भुक्तानीका लागि थप 91,18,94,000 रूपियाँ भुक्तानी गर्ने प्रक्रिया अघि बढ़ाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राख्दै रकम निकासा सहजीकरण गरेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीका अनुसार यसअघि गत जेठको दोस्रो साता स्वास्थ्य बीमा दावी बापत 1,03,24,77,000 रूपियाँ भुक्तानी गरिएको थियो। सहप्रवक्ता अधिकारीका अनुसार सरकारले विगतका वर्षदेखि बाँकी रहेको बीमा दावी तथा विपन्न नागरिकको औषधि उपचार सम्बन्धी रकम भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक स्रोत व्यवस्थापन र भुक्तानी प्रक्रियालाई तीव्रता दिएको छ। सरकारले ओभर दि टप ओटीटी प्लेटफर्मलाई औपचारिक रूपमा दर्ता तथा नियमनको दायरामा ल्याएको छ। सूचना तथा संचार मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली 2052 संशोधन गर्दै डिजिटल प्रसारण प्रणाली अन्तर्गत सञ्चालन भइरहेका ओटीटी सेवा प्रदायकहरूलाई कानूनी रूपमा नियमन गर्ने व्यवस्था गरेको हो। राजपत्रमा प्रकाशित संशोधित नियमावली अनुसार अब नेपालभित्र सेवा दिने वा सामग्री प्रसारण गर्ने विदेशी तथा स्वदेशी ओटीटी प्लेटफर्महरूले अनुमति लिनुपर्नेछ। यससँगै वर्षौंदेखि अनौपचारिक रूपमा सञ्चालन भइरहेका डिजिटल स्ट्रीमिङ सेवा तथा ओटीटी प्लेटफर्महरू पहिलो पटक स्पष्ट कानूनी संरचनाभित्र आउने भएका छन्। डिजिटल माध्यम विस्तारसँगै परम्परागत प्रसारण प्रणाली भन्दा बाहिर रहेका प्लेटफर्महरूलाई पनि समान नियमनको दायरामा ल्याउनु आवश्यक रहेको भन्दै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले ओटीटी प्लेटफर्मलाई नियमनको दायरामा ल्याउन नीतिगत पहल थाल्नु भएको थियो। मन्त्रालयले आन्तरिक गृह कार्यपछि नियमावलीमा संशोधन गरेको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारी आबद्ध संघ संगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन दिएको छ। कार्यालयका प्रशासकीय अधिकृत तीर्थराज कटेलले त्यस्ता कार्यालयहरू 7 दिनभित्र हटाउन निर्देशन दिएको जानकारी दिनुभयो। प्रशासन कार्यालयले संस्था दर्ता ऐन 2034 बमोजिम दर्ता भएका कुनै पनि संघ संस्थाहरूका त्यस्ता प्रकृतिका कार्यालयहरू 7 दिनभित्र हटाई अन्यत्र निजी वा भाड़ामा लिएको भवनमा स्थानान्तरण गरी सोको जानकारी कार्यालयलाई दिन भनेको छ। त्यस्तै सम्पूर्ण सरकारी कार्यालय तथा सार्वजनिक निकायले पनि यस्ता प्रकृतिका संघ संस्थाका बोर्डहरू तथा संरचनाहरू आफ्नो कार्यालय हाताबाट हटाई यस्ता संघ संस्थाहरूले ओगटेका भाग क्षेत्रहरू खाली गराउन निर्देशन दिएको छ। मध्य प्रदेशका जिल्लाहरूमा 1-5 वर्षसम्मका बाल बालिकाहरूलाई असार 4 गते आयुर्वेदको स्वर्णबिन्दु थोपा खुवाउने अभियान थालिने भएको छ। बाल बालिकाको पोषण अवस्थामा सुधार गर्न रोगसँग लड्ने क्षमताको विकास तथा स्मरण शक्ति वृद्धि गर्न स्वर्णबिन्दु थोपा महत्वपूर्ण भएको आयुर्वेदका चिकित्सकहरूको भनाई छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको यो रिपोर्ट।
0: सुन्दा पोलियो थोपा खुवाउने जस्तै लागे पनि यो आयुर्वेदका अचूक पोषणयुक्त थोपा रहेको छ। मधेसका आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको संयोजनमा मधेसका 8 वटै जिल्लाहरूमा एकसाथ स्वर्णबिन्दु थोपा खुवाउन थालिएको हो। 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकालाई उमेर अनुसारको स्वर्णबिन्दुको थोपा खुवाउने बताउँदै आयुर्वेदका महिला स्वास्थ्य कर्मी विष्णु कुमारी शाह। स्वर्णबिन्दु थोपाको महत्वका विषयमा आयुर्वेदका चिकित्सक डाक्टर नन्दकिशोर कुशवाहा।
21: यो स्वर्णबिन्दु के हो भने हाम्रो परापूर्व कालदेखि नै स्वर्ण भस्म र ब्राह्मणी घृत मिसाएर चाहिँ एउटा हामी थोपा बनाउँछौ, ड्रप बनाउँछौ र त्यसलाई चाहिँ हामी जन्मदेखि 5 वर्षसम्मको बच्चालाई चाहिँ खुवाउने किसिमको थोपा हो। पोलियो थोपा जस्तै यो पनि चाहिँ एउटा थोपा हो। यसलाई चाहिँ हामीले हरेक महिना पुष्य नक्षत्रमा खुवाउँदा यसले के गर्छ भने बच्चामा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, बच्चाको पाचन क्रियालाई ठिक पार्छ, बच्चाको स्मरण शक्तिलाई बढाउँछ, बच्चाको समग्र हेल्थलाई चाहिँ राम्रो गर्छ।
0: शुद्ध स्वर्ण भस्म मह गाईको घिउ ब्राह्मणी घृत सहितको जडीबुटी मिसाएर तयार पारिएको स्वर्णबिन्दु खुवाउने विषयमा अभिभावकहरू पनि उत्सुक रहनु भएको छ। बाल बालिकाको समग्र विकासका लागि स्वर्णबिन्दु थोपा महत्वपूर्ण भएको बताउँदै प्रदेश आयुर्वेद तथा वैकल्पिक चिकित्सालय जनकपुर धाम का प्रमुख वरिष्ठ आयुर्वेद चिकित्सक डाक्टर महारुद्र ठाकुर।
3: एक वर्ष देखि पांच वर्ष सम्म को बच्चालाई पुष्य नक्षत्र को दिन उसको उमेर अनुसार एक वर्ष देखि दुई वर्ष दुई थोपा दुई वर्ष देखि पांच वर्ष चार थोपा खुवाउने छ।
0: मध्य प्रदेश में बाल बालिकाहरूमा पोषण को अवस्था भयावह भएकाले पनि सुधार ल्याउनका लागि यो कार्यक्रम महत्वपूर्ण हुने विश्वास गरिएको छ। अजय कुमार झा, सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, जनकपुर धाम।
20: नेपालमा केही दिन मनसून शुरू हुन ढिला हुने भएको छ। जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले नेपालमा मनसून सरदर जून तेह्रमा प्रवेश गर्ने भए पनि अझै केही दिन ढिला हुने जानकारी दिनुभयो। मौसमविद पोखरेलले भू उपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा नेपालमा मनसून शुरू हुन केही दिन ढिला हुने सम्भावना रहेको जानकारी दिनुभयो। हाल प्रशान्त महासागरमा एल निनो विकसित भइसकेको र अझै बलि हुने क्रममा रहेको छ, जसले नेपालको मनसून आगमनमा समेत प्रभाव पर्ने र दक्षिण एशिया लगायत नेपालको मनसून कमजोर हुन सक्ने सम्भावना देखिएको उहाँले जानकारी दिनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत मुगलिन मलेखु सड़क खण्डमा कालो पत्रको तयारी गरिएको छ। अलकत्राको अभावमा रोकिएको काम पुनः शुरू गर्न लागि यसअघि 13 किलोमिटर सड़क कालो पत्र भइसकेको छ। नागढुङ्गा मुगलिन सड़क आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सशेन्द्र मिश्रका अनुसार होगदीदेखि जवाङ खोलासम्म कालो पत्रको तयारी शुरू गरिएको छ। सो खण्डमा रहेका 6 पुल मध्ये 4 काम अन्तिम चरणमा पुगेको छ। सड़क निर्माणको काम 43% सम्पन्न भएको छ। सो खण्डमा 38.86 किलोमिटर सड़क पर्छ। उक्त सड़क विश्व बैंकको सहयोगमा बनाउन लागि मेलम्सी खानेपानी आजनाको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरी जल क्षेत्रमा 1800 मिलिमिटर व्यासको पाइप बिछ्याउने कार्य शुरू गरिएको छ। आजना कार्यान्वयन निर्देशनालयका अनुसार यो नेपालमा खानेपानी वितरणका लागि प्रयोग गरिने हालसम्मकै सबैभन्दा ठूलो साइज व्यासको पाइप हो। भक्तपुर किर्तिपुर मध्यपुर थिमी कपन जोरपाटी तथा पेप्सीकोला क्षेत्रमा खानेपानी वितरण विस्तारका लागि निर्माण प्रक्रिया अघि बढ़ाइएको निर्देशनालयका प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार मेलम्सीको पानीलाई काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा प्रभावकारी रूपमा पुर्याउन निर्देशनालयले दिन तथा रात दुवै शिफ्टमा काम भइरहेको छ। हाल विभिन्न स्थानमा रिजर्भ ट्याङ्कीको निर्माण पाइपलाइन विस्तार तथा अन्य पूर्वाधार निर्माणका काम तीव्र गतिमा भइरहेको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ। आज अन्तर्राष्ट्रिय परिवार विप्रेषण दिवस विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। संयुक्त राष्ट्रसंघीय महासभाद्वारा मान्यता प्राप्त यो दिवस हरेक वर्ष जून 16 मनाउने गरिन्छ। विश्वका 20 करोड़ भन्दा बढ़ी आप्रवासी श्रमिकले आफ्नो परिवार र समुदायको जीवनस्तर उकास्न पुर्याएको योगदानको सम्मानमा यो दिवस मनाउँदै आइएको छ। विदेश गएर फर्किएकाहरूले गाउँमा नै होमस्टे सञ्चालन गरेपछि अहिले पोखरा 23 बराङ गाउँका स्थानीयहरू पर्यटकको पर्खाईमा छन्। बराङमा योग आश्रम स्थापना भएपछि त्यस क्षेत्रमा पर्यटकहरूको चहल पहल बढ़न थालेसँगै स्थानीयहरू पनि होमस्टेतर्फ आकर्षित हुन थालेको बताउँछन् कास्कीबाट संवाददाता गौरव त्रिपाठी।
5: पर्यटकको पर्खाईमा बसेको छ बराङ गाउँ। छिटिक्त बनेका घरवास पोखरा 23 रहेको घाटीचिना बराङ सामुदायिक होमस्टे 2076 विदेश गएर फर्केका स्थानीयहरूले सञ्चालन गरेको होमस्टे हो। यस क्षेत्रमा पर्यटकहरूको चहल पहल बढ़ेको मात्रै छैन, नजिकै रहेको बराङ होमस्टे पनि चहल पहल बढ़न थालेपछि स्थानीयहरू उत्साहित बनेका छन्। जीर्ण रहेको घरहरूलाई पुननिर्माण गरी नयाँ घरहरू निर्माण गरिएका छन्। 11 घरमा पाउनका लागि घरवासहरू निर्माण गरिएको छ। जहाँ 45 भन्दा धेरै व्यक्ति एकैसाथ राख्न सक्ने क्षमता रहेको होमस्टे सञ्चालक समितिका अध्यक्ष धर्मदत्त पराजुली बताउनुहुन्छ।
22: श्रीमानहरू विदेश गर्ने, श्रीमतीहरू घर आउने, आफ्नो घर काम गर्ने, पैसा जति खाए खर्चमा लागि खर्च भयो भने आफ्नो पैसा एक घरको 1000 रुपियाँ तिर्न पर्छ। केही पैसा सोचेर
23: कस्तो राम्रो जुत्ता लगाएको,
24: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
23: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
24: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
23: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
24: एकपटक दङ्गालीबाट किनेर हेर न।
23: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
25: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
24: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
26: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापन

0: हुनुहुन्छ भने दाङखोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सङ्गाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: किराले खाएको दाँत निकाल्ने,
2: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
1: खाली ठाउँमा दाँत राख्ने,
2: दाँतको जरैदेखि उपचार गर्ने,
1: भएको दाँतमा खोल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
2: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
3: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
0: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
4: आया, मम्मी मम्मी दाँत दुख्यो।
5: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
6: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
7: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
5: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
7: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
0: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
8: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
9: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
7: सम्पर्क फोन नम्बर 082-590-222।
5: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
10: मह सेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
11: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, तोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
10: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
12: शुद्ध महका लागि कहाँ जाने त?
13: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
12: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
14: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
0: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440।
14: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
15: सक्कु बुढी बुबा, दाई बाबा, दादु भैया, दिदी बाबु उक्र लौ खबर सुने।
16: सक्कु जे लौ खबर सुने।
15: 300 सैया की संजीवनी टीचिंग अस्पताल आप अपनो कनक सेवा मा।
16: आप बेराम पर्ल से दुर्वा तरक लाग डांग से बाहर जाइनी पर्ना।
15: छुट्टी छुट्टी से भारी हो सक्कु मेरा खुरुआगक बिरुवा करक लाग ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी।
16: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असिन मेरके बा।
15: ओपीडी सेवा, भर्ना सेवा,
16: सक्कु मेरिक ऑपरेशन सेवा,
15: आईसीयू सेवा, रेडियोलॉजी सेवा,
16: अस्पताल के रात दिन 24 घंटा इमरजेंसी लैब और फार्मेसी सेवा। सम्पर्क करना अस्पताल के ठेगाना
15: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगरपालिका ओडा नंबर 3 बर्गदुआ दाङ। सम्पर्क फोन नम्बर 97090-65225,
16: 082-591-101,
15: 591-102,
16: 082-591-103,
15: 591-104 ओ 591-105।
17: सीता के भयो तिमीलाई? घुम्सेर बसेछौ
18: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलिन। अब त आशै मरिसक्यो।
17: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
18: ए ठिकै छ, म जानु त धेरै ठाउँ काम गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ
19: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर छ

0: उनको शाखा अब घोराहालको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
1: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
0: शिशु क्लिनिक फर्टिलिटी दिपिचो खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
2: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
3: छाती, दम, निमोनिया, खोकी, छेरो,
2: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
3: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
2: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
3: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
2: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
3: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
2: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
3: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
2: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
3: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
2: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
3: कान पाक्ने, कानबाट पिस बगिरहने, कान गडाउने,
2: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
3: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9847826001।
4: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहिदाङमा।
5: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
4: डाक्टरद्वारा दिइने सेवाहरू
5: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
4: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
5: सम्पर्क मोबाइल नम्बर 9857844722, 9857835060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
6: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
7: उपचार हुने रोगहरू
6: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
7: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
6: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
7: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
6: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
7: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
6: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
1: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ। सम्पर्क फोन नम्बर 9686161694।

0: नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छौ हामी दुई प्रस्तुता म सदीक्षा
1: अनि म शारदा
0: आदरणीय श्रोता हरेक बुधबार चाहिँ आज पनि हामी कार्यक्रम समता लिएर तपाईँहरू माझ आइसकेका छौ आशा गर्छौ यो आधा घण्टा तपाईँ हामी सँगसँगै रहनेछौ यो कार्यक्रम प्रत्येक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो मध्यपश्चिमबाट प्रसारण हुने गर्दछ साथै इन्टरनेटबाट पनि www.radioMP.org मा लगइन गरी र हाम्रो पात्रको माध्यमबाट पनि संसारभरि सुन्न सकिन्छ कार्यक्रम समता महिला समानताको पक्षमा संचालित कार्यक्रम हो सामान्यत यस कार्यक्रममा हामीले महिलाका पक्षमा रहेका विषयवस्तुहरूलाई प्रस्तुत गर्ने गर्दछौ हाम्रो कार्यक्रमको उद्देश्य सबै खाले विभेद विरूद्ध समाजमा चेतना बढाउने रूढिवादी परम्परा विरूद्ध जनमत सृजना गर्ने गाउँठाउँमा बसेर महिला समानताको पक्षमा क्रियाशील महिलाहरूलाई प्रोत्साहित गर्ने साथै समाज परिवर्तनको पक्षमा गरिएका कार्य जनआवाजलाई श्रोतामाझ परिचित गराएर जागरूक गराउनु नै हाम्रो प्रयास रहनेछ कार्यक्रम समताको आजको श्रृंखलामा एउटा बहुआयामिक नेपाली महिलाको जीवन यात्रामा हामी केन्द्रित छौं जो कृषक उद्यमी र गायिका भएर आफ्नो पहिचान बनाउँदै हुनुहुन्छ आज हामी रतनपुर घोराईकी दीपा बुढासँग तपाईहरूको भेट गराउनेछौ जसले कृषिमा आफ्नो समर्पण र प्रतिभाले न केवल आर्थिक स्वतन्त्रता हासिल गर्नुभएको छ तर आफ्नो मधुर आवाजले नेपाली सांस्कृतिक संगीत क्षेत्रमा पनि विशिष्ट स्थान बनाउनु भएको छ यस सन्दर्भमा हामी आजको श्रृंखलामा उहाँको अनुभव जीवनका संघर्षहरू र संगीतको माधुर्यमा आधारित नेपाली नारीत्वको सुन्दर अभिव्यक्ति सुन्नेछौ नेपाली महिलाको जीवन केवल घर परिवारको सीमामा सीमित छैन बरु त्यो जीवन एक विशाल संसार हो जसमा आशा सपना संघर्ष र सफलताका अनगिन्ती रंगहरू छन् प्राचीन कालदेखि आजसम्म नेपाली महिलाले समाजको विभिन्न तहमा आफूलाई स्थापित गर्दै आएकी छन् उनीहरूको अस्तित्वले मात्र हाम्रो समाजको स्थिरता होइन जीवन्तता र सांस्कृतिक समृद्धि पनि सुनिश्चित गर्दछ जहाँ कतिपय संसार र परम्पराले महिलाको भूमिका सीमित बनाउने प्रयास गरे तापनि नेपाली महिलाले आफ्नै अथक परिश्रम धैर्य र बुद्धिमत्ताबाट ती सबै सिमानाहरू भत्काएर सामाजिक सांस्कृतिक आर्थिक र राजनीतिक क्षेत्रहरूमा आफ्नो अधिकार र पहिचान बनाइरहेकी छन् कृषि क्षेत्रदेखि उद्यमशीलता शिक्षा साहित्य कला संगीत र नेतृत्वमा उनीहरूको अभूतपूर्व योगदान रहिआएको छ नेपाली महिलाको संघर्ष त्यो एकाकी कथा मात्र होइन हजारौं परिवार र समाजको उत्कर्षको कथानक हो महिला सशक्तिकरणको सन्देश उनीहरूको स्वाभाविक अस्तित्वमा रचना हुन्छ स्वतन्त्र विचार आत्मनिर्भरता र सामाजिक न्यायप्रति अडिग विश्वासका रूपमा आजको युगमा जब विश्व नै समानता र मानवाधिकारको पक्षमा छ नेपाली महिला पनि दिगो विकासको मेरुदण्ड बन्न तयार छन् उनीहरू कृषक उद्यमी शिक्षिका कलाकार नेत्री र परिवारका अभिभावक भएर समाजलाई समृद्धिको बाटोमा अगाडि बढ़ाइरहेका छन् यस्तै एक महिला आजको हाम्रो श्रृंखलाको अतिथि हुनुहुन्छ जसको जीवन कथा केवल व्यक्तिगत सफलताको गाथा मात्र होइन समग्र नेपाली महिलाको उज्जवल प्रतिविम्ब हो रतनपुर घोराईकी दीपा बुढा दीपा बुढा एक साधारण मर्यादित र पारम्परिक नेपाली महिला हुनुहुन्छ जसको आत्मा आत्मनिर्भरता र आत्मसम्मानले ओतप्रोत छ उहाँले आफ्नो जीवनका प्रत्येक पाटोमा सृजनशीलता र लगनशीलता मिसाउँदै परिवार कृषि व्यवसाय र संगीत क्षेत्रलाई सुमधुर समन्वयमा अगाडि बढ़ाइरहनु भएको छ उहाँको खेतीपातीमा गरेको परिश्रमले न केवल आफ्नो परिवारलाई आर्थिक स्थिरता प्रदान गरेको छ तर स्थानीय कृषक समुदायमा पनि नयाँ जोश र उत्साह जगाएको छ एक सफल कृषकको रूपमा उहाँले आधुनिक कृषि प्रविधि र परम्परागत ज्ञानको संयोजन गर्दै स्वावलम्बन र प्रगतिशील सोचको उदाहरण प्रस्तुत गर्नुभएको छ तर दीपा बुढा केवल कृषक मात्र हुनुहुन्न उहाँको स्वर एक अद्वितीय सौन्दर्य हो नेपाली सांगीतिक जगतमा उहाँको मधुर स्वरले महिलाहरूको आत्मबल र सांस्कृतिक पहिचानको अभिव्यक्ति प्रस्तुत गरेको छ उहाँले सृजना गरेका गीतहरूमा मातृत्व समाज सेवा र महिला सशक्तिकरणका गहिरा भावनाहरू समेटिएका छन् जसले श्रोताहरूको हृदयमा सदैव अमिट छाप छोड्दछन् उहाँको कला केवल मनोरञ्जन मात्र होइन यो एक सामाजिक सन्देश हो स्वाधीनता समानता र सम्मानको आवाज युट्युब जस्ता प्राविधिक माध्यमबाट उहाँले आफ्ना आवाजलाई विश्वभर पुर्याउनु भएको छ। दिपा बुढाको जीवन दर्शन र अभिव्यक्तिले हामी सबै नेपाली महिलाको स्वाभिमान र आत्मनिर्भरताको प्रतीक बन्न प्रेरणा दिन्छ। उहाँले आफूलाई मात्र होइन समस्त नेपाली महिलालाई आफ्नो नाम आफ्नो पहिचान र आफ्नो अधिकारका लागि डटेर अगाडि बढ्ने सन्देश दिनुभएको छ। म आफ्नो पहिचान भन्न चाहन्छु। उहाँका यी सरल तर गहिरा शब्दहरू नेपाली महिलाको हृदयमा बस्दछन्। श्रीमानको नामको छायामा मात्र नअटेर आफ्नै नाम आफ्नै कर्म र आफ्नो आवाजले समाजमा समान स्थान पाउन चाहने तपाईँ सबैको भावना यी शब्दहरूले उजागर गर्दछन्। अब प्रस्तुत छ बहुआयामिक प्रतिभाशाली र सशक्त नेपाली महिला दिपा बुढासँग गरिएको कुराकानी।
1: रेडियो मध्यपश्चिम दाङबाट प्रसारित कार्यक्रम समतामा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु।
2: धन्यवाद म्याम।
1: तपाईँको बारेमा छोटो परिचय दिनु न।
2: हजुर, मेरो नाम चाहिँ दिपा बुढा। मेरो जन्म चाहिँ डोल्पा पाँचवाङ भन्ने ठाउँमा भएको हो। अहिले मेरो घर चाहिँ रतनपुर घोराई उपमहानगरपालिका 15 पर्छ र मेरो श्रीमानको मेरो घर चाहिँ रुकुमकोट टाकुरा पनि हो म्याम।
1: बिहे घर रुकुमकोट टाकुरा।
2: हजुर,
1: बस्ने चाहिँ अहिले दाङमै छ।
2: हजुर, हो।
1: उद्यमी महिला पनि हो तपाईँको। कागती खेती अनि गायन यात्रा दुइटै कसरी कहिले सुरुवात?
2: गाउने कुरा चाहिँ सानैदेखि हल्का हल्का गाउँथे म्याम, अनि त्यसपछि पढ्ने क्रममा म बनगाउँ घोराई सेयर बनगाउँ स्कुलमा त्यहाँ पढ्ने बेला हाम्रो त्यहाँ म्याम हुनुहुन्थ्यो एकजना कमला भारती लम्छाल म्याम, अनि उहाँले पनि अब गीत संगीतमा चास राख्ने गीत गाउने गर्नुहुन्थ्यो। अनि फेरि हामीलाई पनि पछि लाएर उता गाउन लग्नुहुन्थ्यो कि काठमाडौँतिर गीत गाउनु गएको थियौँ 2056 सालमा। हेर सानो भन्ने गीत कमला लम्छाल भारती चन्द्र शर्मा म दिपा बुढा अनि अर्को एकजना दाई किन दाई मिलेर गएको थियौँ। अनि त्यसरी हल्का हल्का गाउँ
1: पहिलो त्यही हो
2: मेरो सानो हो।
1: तपाईँ फेरि त्यो एउटा गायन क्षेत्रमा प्रवेश गरिसकेपछि फेरि कागती खेती गर्छु भनेर कसरी सुरु गर्नुभयो त?
2: त्यो चाहिँ यो कागती खेती चाहिँ हाम्रो बुवाहरूले चाहिँ यो बनगाउँ घोराई बनगाउँमा आँप खेती गर्नुभएको छ म्याम, अनि त्योबाट चाहिँ राम्रो उत्पादन आएको अनि इन्कम पनि राम्रो हुने देखेर मैले पनि अब मेरो जग्गा व्यवसायिक कागती खेती गर्छु भन्ने सोचेर 2076 सालमा यसलाई दर्ता गरेर अनि के अरे अगाडि बढाइरहेको छु म्याम।
1: अनि एउटा महिला भएर कृषिमा उद्यम गर्नु कस्तो अनुभव रहेछ? यो अनुभव गर्दाखेरि तपाईँलाई कस्तो लागिरहेछ?
2: कठिनाई त धेरै छ म्याम, धेरै छ। हेर्दाखेरि जति सजिलो मानिन्छ नि काम गर्दाखेरि त्यति नै अप्ठ्यारो।
1: कस्ता चुनौती छन् त?
2: अब कागती रोप्यो, अब रोपिसकेपछि त्यसलाई सिँचाइ चाहियो, मल चाहियो, गोडमेल चाहियो म्याम, अनि त्यसपछि फेरि रोगहरू थरी थरीका लाग्छन्। एकदम रोग लाग्छ। सानो हुँदाखेरि चाहिँ के अरे पात खाने किराहरू तिनी लाग्छन्, अनि त्यसलाई पनि निर्मूल गर्नु पर्यो। अनि त्यसपछि अब फल्न सुरु गर्यो भनेपछि क्यान्कर भन्ने रोग लाग्छ, त्यसलाई पनि हेर्नु पर्यो। मेरो बिजु हो म्याम कागती, लगाएको 4 फल्न सुरु भएको हो। रोपेको चाहिँ अहिले 6 भने साथमा लाग्यो, बेच्न लाग्यो 3
1: भइसक्यो।
2: हजुर, बिक्री भइरहेछ म्याम। पहिला सुरु वर्षमा त अलि थोर थोरै भएको थियो, अनि पाँचौ वर्षमा चाहिँ राम्रै भयो। अहिले त म्याम एकदम फल्याएछ, अनि बजार चाहिँ छैन, एकदम खस्क्यो म्याम। किनभने इन्डियाबाट कागती आउने नेपालमा भित्रिने, अनि उस इन्डियाबाट आएको कागती चाहिँ 100 रुपियाँ केजीमा बिक्री हुने बजारमा। त्यसले गर्दा अब इन्डियाको कागती जति नेपालको क्वालिटी छैन भन्छन् कि व्यापारीहरूले। त्यो कारण के हो त्यो मैले बुझ्न सके होइन, किनभने कागतीमा चाहिँ रस टन्न हुन्छ हाम्रो पनि यहाँको पनि, तर इन्डियाकै राम्रो हुन्छ भनिरहेछन् व्यापारीहरूले। किन होला त्यो मैले बुझ्न, व्यापारीहरू पनि धेरै जस्तो इन्डियनहरू छन् त्यो हल्लाई फिजाउने।
1: अनि यसको बजार व्यवस्थापनको लागि राज्यले के गर्दैछ भन्न चाहनुहुन्छ?
2: यसको लागि त अब सबै किसानहरूले कहाँ कहाँ के लगाएको छन् त्यो बुझेर डाटा लिस्ट बनाएर अनि फेरि त्यसलाई चाहिँ संकलन गरेर राम्रो भाव किसानलाई दिन सकेपछि किसानहरू पलायन हुन्नन्, नत्र पछि अब उत्पादन गरे कागतीको जस्तो जे जुन सुकै पनि उत्पादन गरेर त्यसको भाव गएन भने त मान्छे त पछि त्यसै स्वत पलायन भइहाल्छ। उत्पादन भयो बिक्री वितरण भएन भनेपछि लगाएको खर्च उठेन भने त अब त्यो काम गरेर के काम भइयो।
1: कति एरियामा लगाउनु भएको छ कागती?
2: मैले एक बिघामा लाछु म्याम।
1: एक बिघामा टन्न कागती मात्रै छ?
2: हजुर, मैले पहिला त त्यो गरेको थिएँ म्याम, कागती र अर्को मिसाएर पनि गरौँ कि भन्ने सोचेको थिएँ। फेरि आधा आधा गर्ने हो भनेपछि अब कतै पठाउनु पर्यो भने पनि त्यो आधी आधी हुने भयो,
1: माल दिन सक्नु पर्यो।
2: हो, त्यही भएर पनि एउटै गर्नु पर्यो भनेर।
1: तपाईँले उत्पादन गरेको कागती लिन त्यही ठाउँमै जान्छ?
2: ठाउँमै हजुर, अस्ति भर्खर 15 क्विन्टल टिपेर मान्छे लगाएर टिपेर बेच्या म्याम, हुँ जानु भएको थियो। अस्ति कुरा भयो व्यापारीसँग, अनि टिप्न लगाउनुहोस् भनेर भन्नुभयो, अनि फेरि 5-6 जना मान्छे लगाएर टिपेर पछि उहाँहरू जानुभयो, अनि भाउ चाहिँ 50 रुपियाँ केजीको हिसाबले
1: एकदम सस्तो
2: 15 क्विन्टल लगेर जानुभयो। हजुर,
1: अनि कति महिना त्यो कागती फल्यो भने कति महिनामा बेच्ने हुन्छ त?
2: फल्यो भनेपछि मतलब असारदेखि पाक्न सुरु भयो म्याम नि यहाँको दाङमा, अनि अब आजभोलिबाट टिपेर अब कार्तिक मङ्सिरसम्म त हुन्छ म्याम,
1: मङ्सिरसम्म टिपेर बेच्नुहुन्छ?
2: हजुर,
1: त्यही कागती।
2: तर जति आज भोलि छ त्यति मङ्सिरतिर अलिक कम हुन्छ,
1: भाउ पनि बढ्दै जान्छ।
2: हजुर, ए बारमासी भनेर त्यहाँ हो म्याम दिनलाई त, हुन त बारमासी हुन्छ कागती, तर सिजनमा टन्नै हुन्छ भने बे मौसममा पछि चाहिँ थोरै थोरै।
1: दिपाजी, हामी एउटा उद्यमी महिलाको रूपमा यति बेर कुराकानी गर्यौं, तपाईँको पेसाको सन्दर्भमा जोडेर साङ्गीतिक यात्रातिर जोड्न चाहन्छु यहाँलाई। यहाँको यो गायन क्षेत्रमा कसरी रुचि जाग्यो?
2: पहिला सानोमा मेरो आमाले पनि गीत गाउनुहुन्थ्यो हल्का म्याम, अनि सानो हुँदाखेरि रेडियो नेपालबाट गीतहरू बज्थे सुनेर अब गाउन मन लाग्थ्यो कि, गाउन पाए कस्तो हुँदो भन्ने लाग्थ्यो। पछि फेरि मैले अघि भनिहालेँ, हाम्रो स्कुलमा बनगाउँ स्कुलमा पढ्ने बेला हाम्रो कमला राम 6 कक्षादेखि बनगाउँ स्कुलमा गाउँ हुँ एसएलसी, अनि त्यही कमला म्यामसँग भेट भएर त्यही हाम्रो यात्रा चाहिँ त्यसै सुरु भयो म्याम।
1: तर
2: हजुर, लगातार चाहिँ भएन, लगातार भएन यो कहिले कसो।
1: पहिलो गीत गाउने बेला अनुभव कस्तो रह्यो त्यति बेला?
2: पहिला गाउँदाखेरि चाहिँ हेर सानो गाउन जाँदाखेरि अहिलेको जस्तो यो डिजिटल थिएन होइन, के अरे काठमाडौँ गयौँ रिमा रेकर्डिङ स्टुडियोमा, बबर महलमा थियो,
1: अनि लगेर गयो
2: कमला लम्साल म्याम चन्द्र शर्मा हामीहरू मिलेर गयौँ,
1: ग्रुपै भएर जानुभयो।
2: हजुर,
1: अनि आमाले जानिदिनुभयो घरबाट?
2: हजुर, सोधेर गएको अनि म्याम त्यति बेला चाहिँ रिल क्यासेटमा के रिलमा गाउने, अनि गायो गयो लास्टमा गयो, लास्टमा हुन लाग्यो बेला कतै के छिस्तो बिग्रियो भने फेरि सुरुबाट गाउनु। त्यो स्कुलमा पनि हामीले सिक्थ्यौँ के कसरी गाउने भने सिक्थ्यौँ, त्यसपछि काठमाडौँ गए बेला पनि स्काउट अफिसमा बस्थ्यौँ हामीहरू, त्यहाँ पनि सिक्थ्यौँ, अनि पछि स्टुडियोमा गएर फेरि के अरे सिक्ने अनि त्यसपछि गाउने, अनि लाइभमै बसेर गाउने रेकर्ड हुने, एकपटक फेरि गाउने क्रममा लास्ट सकिन सकिन लाग्थ्यो के भएर फेरि बिग्रियो, फेरि सुरुबाट गाउने भयो त्यस्तो।
1: कस्ता खालका गीत गाउनुहुन्छ त तपाईँले?
2: मैले त अब दोहोरीहरू लोकदोहोरीहरू तिजका गीतहरू यिनी सबै प्रकारका गाउँछु म्याम।
1: अनि भर्खरै पनि एल्बम निकाल्नु भएको छ यहाँले होइन?
2: हजुर हो, अहिले चाहिँ हामी कौशिला दिदीको कौशिला परियार दिदीले लेख्नु भएको गीत रेलीमाई तिज गीत भर्खर बजारमा ल्याएछौँ,
1: एउटा गाएर सुनाइदिनुहुन्छ?
2: हजुर, म सुनाउँछु। रुख मुनि कमिलाका बगाल, रुख मुनि कमिलाका बगाल, लसमा लस लस मेरा रेली माई किन होला, लसमा लस लस मेरा रेली माई किन होला, लसमा लस लस मेरा रेली माई किन होला, लसमा लस लस मेरा रेली माई किन होला, लसमा लस लस मेरा रेली माई किन होला। पर्ख पर्ख ए मेरा चेली हो।

0: कानैला नि कुण्डला बिर्सि गयौरेली माई न होला, कानैला नि कुण्डला बिर्सि गयौरेली माई न होला।
1: तपाईँका यस्ता तीज गीतले महिलालाई कस्तो सन्देश दियोस् भन्ने चाहनु भएको छ त?
0: विकृति, यो तीज गीतबाट विकृति नआओस् म्याम। अनि कस्तो भनेपछि मान्छेले जस्तो अर्कोलाई हेरेर त्योभन्दा म केही कम भनेर गहनाहरू देखाउने त्यो गर्नेछ, त्यो नआओस्। अनि अर्को कुरा फेरि महिनौ पहिलाबाट त्यो के अरे डर सिस्टम छ नि, एक ठाउँमा जम्मा हुने खाने, फेरि अर्को ठाउँमा जम्मा हुने, होटेलहरूमा जाने, यो चाहिँ राम्रो होइन।

0: सन्देश केही जाओस् भनेर
1: गाउने मात्रै हो कि गीत रचना पनि गर्नुहुन्छ?
0: रचना पनि गर्छु म्याम, कति बेला अब मैले काम गरिरहेको हुन्छु नि, भाडामा जिरहन्छु, कति बेला कार्यतिर कतै काम गरिरहन्छु भने केही फुर्यो मनमा कुरा खेल्यो सम्झ्यो भने त्यो ठेगो आयो भनेपछि त्यसलाई फेरि गाउँदै गाउँदै गाउँदै फेरि रफ कोर्ने कपीमा अनि फेरि त्यसलाई सफ बनाउने त्यसरी गीत लेख्छु।
1: काम गर्दाखेरि शान्त वातावरण खोज्दैन गीतले,
0: सिर्जना निस्किन्छ अनि पछि फेरि त्यसलाई फेरि सफ गर्नु मेल त बसेछु एकान्तमै। हजुर, मैले गीत त यस्तो त धेरै लेखेको छु लेख्न त म्याम, अब सबै त कहाँ ल्याउनु पनि सकिन्न, निकाल्न सकिन्न, लेखेर त राखेको छु। छन् धेरै,
1: एउटा एल्बम निकाल्न कतिको गाह्रो छ नि,
0: पैसाको खर्च हुन्छ, अब त्यसमा खट्नु पर्यो म्याम नि, अडियो निकाल्नु पर्यो पहिला, त्यसमा पैसा लगानी हुने भयो, भिडियो गर्दाखेरि पैसा लगानी हुन्छ, अनि फेरि त्यहाँ कामहरू के भइरहेछ कसो भएछ त्यो हेर्नु पर्यो।
1: तपाईँ त एउटा उद्यमी महिला पनि हो, उता खेती छ, अब कागती खेती त्यति ठुलो एक बिघामा कागती खेती गर्नु भएको छ, त्यो खेती र गायन दुवैलाई सम्हाल्न समय व्यवस्थापन गर्न कसरी गर्नु भएको छ?
0: मन भएपछि काम हुने रहेछ म्याम, मैले त उता फर्मतिर पनि काम उठाए बेला मान्छेहरू लगाउने त्यो गर्ने हुन्छ म्याम, त्यसरी त्यो उता फर्मतिर काम भइरहेछ भने यो गीतमा पनि सधैँ अब त्यहीमा लागिराख्ने हुन्न नि म्याम, कहिले कसो अब त्यो अडियो बनाउनेलाई कुन दिन गर्ने हो, गएर त्यो अडियो रेकर्ड गर्यो अनि त्यसपछि त्यो फाइनल भएर अडियो फाइनल भएर आइसकेपछि भिडियो चाहिँ कुन दिन गर्ने हो त भनेर व्यवस्था त्यो फोनबाटै त्यो कुराकानी गरे, अब ल यो ठाउँमा गर्ने यस्तो गर्ने भनेर, अनि त्यो भइसकेपछि त्यसरी
1: भयो नि त, उता श्रमसँग जोडिया छ, दिनभरि कागती रोप्ने, कागती टिप्ने, त्यसको बजार व्यवस्थापन गर्ने, अथवा टिप्नेमा आफूले मात्र टिपेर बजार कहाँ पुर्याउने हो, गाडी खोज्ने देखि लिएर अब त्यसको पाटो छुट्टै हुन्छ, अब गीततिर गायनतिर फेरि छुट्टै त्यसको माहौल फरक हुने भयो नि त, साथीहरू फरक हुने भयो
0: हो, त्यो चाहिँ फरक हुन्छ म्याम, अब उतातिर फेरि काम गरियो गरियो गरियो होइन, अब मान्छे लगायो थकाई लागे हुन्छ त्यो भाव हुन्छ, अनि फेरि अलिकति भए पनि यतातिर लाग्यो भने म्याम हुने मन हल्का हुने, तरङ्गित हुने, रमाइलो हुने, के थकाई मेटाउने काम हुने रहेछ म्याम। अनि मेरो युट्युब च्यानल छ म्याम, दिपा बुढा युट्युब च्यानल छ, तर
1: अनि कतिजना मिलेर निकाल्नुभयो एल्बम
0: यसलाई चाहिँ? कौशिला परियार, घनश्याम केसी, अनि मोती भुसाल, अनि म एक्लै बनाएका गीतहरू पनि छन् म्याम, पहिला सम्झना अब फोटो खिचम, अनि तल दोवाना, यिनीहरू मैले एक्लै बनाऊ, अरूहरू पनि छन् एल्बमहरू, अनि यसमा चाहिँ मिलेर गरौँ भनेपछि अलिकति लगानी कम हुने भयो नि म्याम, अब चारजना भयो भने त्यसमा मिलेर गर्दाखेरि अलिक कम हुने भयो भनेर मिलेर गरे म्याम यसपटक।
1: अब तपाईँ त एउटा उद्यमी महिला गायन क्षेत्रमा पनि अग्रपङ्क्तिमा आइसक्नु भएको छ, उद्यमी र कलाकार बन्न चाहने अबका नयाँ पुस्तालाई कस्तो सुझाव दिनुहुन्छ त तपाईँले?
0: अब जुनसँगै काम गर्दा पनि म्याम मनदेखि सोचेर अनि एकदम त्यसलाई माया गरेर, मनदेखि माया गरेर लगनशील भएर लाग्नुपर्छ, रहर मात्रै गर्ने अनि त्यसमा लगनशीलता भएन भने चाहिँ हुँदैन।
1: तपाईँ यो स्टेजमा आइपुग्नु आउनलाई कति सङ्घर्ष गर्न पर्यो तपाईँ?
0: धेरै धेरै, मेरो यो कृषितिर हेर्ने भने पनि अब मेरो श्रीमान त उता जब ब्यारेकमा हुनुहुन्थ्यो नि, आर्मी हुनुहुन्थ्यो, अहिले त पेन्सन पाएको छ म्याम, 80 सालमा निस्किनु भयो, अरू मैले फ्यामिलीहरू चाहिँ श्रीमानको पति जाने होइन, अनि पोस्ट पनि ठुलै थियो नि मेरो श्रीमानको, अनि लक्षण भएर निस्किनु भयो, निस्किने बेला अहिले अब म त्यहाँ जाँदाखेरि म्याम नमस्कार भन्ने सबै त्यस्तो गर्ने, तर मलाई फेरि त्यो राम्रो लागेन कि, पछि हिँडेन म श्रीमानको, पछि हिँडेन।
1: हजुर, म आफै श्रीमानको नामबाट होइन कि, म आफ्नै नामबाट चिनिन्छु, आफ्नै कामबाट चिनिन्छु।
0: हजुर, यस्तो गरे भनेपछि भोलि पर्सि पेन्सन पाएको जस्तो, अब श्रीमानको त उताबाट पेन्सन होला, मैले अब यो कागती फर्म सुरुवात गरेर पछि उत्पादन दिन सुरु गर्यो भने त यहीबाट मलाई टर्ने पेन्सन त यहीबाट भइहाल्छ भनेर म त्यो थालनी गरे आउँ म्याम, राम्रो भएको छ अहिले।
1: अनि अहिले त अब श्रीमान पनि आउनुभयो रिटायर भएर, अब त श्रीमानको साथ सहयोग पनि त होला नि?
0: एकदम राम्रो छ सहयोग, अब जाँदाखेरि मेरो हाम्रो मेरो घर चाहिँ घोराई रतनपुरमा, अनि फर्म चाहिँ तुलसीपुर 15 गौद्वार दाङमा छ, मैले पहिला जग्गा त्यो ठाउँमा ल्याइहालेँ, ल्याइसकेपछि फेरि के गरौँ भन्ने मन लाग्यो, गरिहालेँ, गर्दाखेरि उतै बस्ने कि भन्ने सोच थियो, अनि फेरि परिवारबाट सबैले उता पस्ने मान्नु भएन। छोरा त 13 वर्ष भयो, गर्दैछ। ठुलो बाबु अलि ठुलै भयो, त्यो 24-25 वर्ष भयो। अब विदेश जाने, अनि जाने भनेर त्यो छ। अनि फेरि फर्मतिरमा मलाई हेर्छ, मेरै मलाई फलो गरोस् होइन, सिकोस्, भोलि योबाट पनि धेरै राम्रो छ भनेर मैले उसलाई भन्छु, उसले चाहिँ अलिकति मलाई फलो गर्न नमाने।
1: अहिलेको पुस्ताले मान्दैन।
0: हजुर,
1: आफ्नै घरमा आफ्नै बारीमा त्यति राम्रो सुन फलिरहेछ।
0: हजुर, त्यसलाई नदेख्ने, कृषिलाई नदेख्ने रहेछ, दुःख हुन्छ। पैसा चाहिँ उफ्रो टिप्ने, त्यस्तो विदेश गएपछि, विदेश गएपछि पैसा टन्ने हुन्छ। त्यहाँबाट 4-5 वर्ष दुःख गर्ने हो भने त पछि यतातिर गरमला पछि अहिले हजुरले हेर्नु सकभर त त्यो सासु आमा पनि कहिले गर्छ, त्यस्तो मनमा त आमाको के छ मलाई थाहा छैन, त्यस्तो नराम्रो केही भन्नुभएको छैन। त्यस्तो प्रसङ्ग चाहिँ मैले आमाबाट सुने होइन, छोराबाट चाहिँ मम्मी राम्रो छ, गर्नुपर्छ, मान्छे खाली आयो खाली जाने हो, केही न केही त गरेको राम्रो, यो हजुरको राम्रो हो भनेर छोराहरूले भन्छन्। अनि श्रीमानले पनि सपोर्ट गर्नुभएको छ, म्याम
1: गर गाउनुपर्छ भन्नु।
0: हजुर, अरू कसैले अब नराम्रो तरिकाले सोध्ने त्यस्तो छैन, गर्नुपर्छ जाने बुझेका, त्यो त व्यवस्था पनि मैले गर्नुपर्छ म्याम उतातिर। अनि यतातिर पनि अब सधैँ सधैँ जाने होइन, कहिले कसो हो नि म्याम, यो सधैँ अब यहीमा हिँड्ने दिन रातै भनेर यतामा हिँड्ने हो भने चाहिँ अप्ठ्यारो हुन्थ्यो होला। अब यो फेरि पेसाको रूपमा यसलाई गायन क्षेत्रले ल्याइनँ मैले म्याम,
1: पेसाको रूपमा कृषिलाई।
0: हजुर हजुर, यसलाई रहरको रूपमा,
1: रहरको रूपमा।
0: हजुर,
2: हामीलाई आफ्नो बहुमूल्य समय दिनुभएकोमा दिपा बुढाजीलाई हृदयदेखि कार्यक्रम समताको तर्फबाट धन्यवाद। तपाईँको अनुभव र विचारले हामी सबैलाई नयाँ दृष्टिकोण र प्रेरणा दिएको छ। आशा छ तपाईँको कथा र गीतले हाम्रा श्रोतामाझ दिगो छाप छोड्नेछ। हामीलाई विश्वास छ कि दिपा बुढाको प्रतिभा र मेहनतले उहाँलाई नेपाली संगीत क्षेत्रमा अझै व्यापक सम्मान र सफलता दिलाउनेछ। कार्यक्रम समता, सबै दिदी बहिनी लगायत न्याय र समानताको पक्षमा रहनुभएका सबै श्रोताहरूको आफ्नै कार्यक्रम हो। कार्यक्रमलाई प्रभावकारी बनाउन यहाँहरूको अमूल्य सल्लाह, सुझाव र प्रतिक्रियाको हामी सधैँ स्वागत गर्नेछौ। त्यसको लागि पत्राजाको ठेगाना हो कार्यक्रम समता, रेडियो मध्यपश्चिम 91.4 MHz, शहीद उमेश मार्ग, गोराईदाङ। त्यसै गरी तपाईँहरू हामीलाई रेडियो मध्यपश्चिमको फेसबुक पेज मार्फत पनि प्रतिक्रिया दिन सक्नुहुनेछ। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? यहाँहरूको सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दै प्राविधिक कक्षबाट हामीलाई सहयोग गर्ने स्थानिक रामलाई धन्यवाद दिँदै आजको आधा घण्टा हामीलाई साथ दिनुभएकोमा सम्पूर्ण श्रोतालाई पनि धन्यवाद। हवस् त, आजको तपाईँ हाम्रो साथमा यही बिट मार्दै अर्को बुधबार फेरि भेट्ने बाचा गर्दै हामी दुई प्रस्तुता, म सदीक्षा
1: अनि म शारदा,
2: विदा हुन्छौ। नमस्कार।
3: यो दाँत दुखेर मर्नु भयो।
4: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
3: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
4: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
3: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
4: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
5: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
6: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
7: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नलिएको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुनिने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
9: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराईदाङ।
10: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
9: 98-41-68-47-46।
10: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
11: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको? के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
12: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
11: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
12: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
11: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
12: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 सहित गेट दाङ।
13: नेपाली जुत्ता घर,
14: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
13: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
14: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
13: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाङ।
14: सम्पर्क मोबाइल नम्बर 98577-71546।
15: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
16: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
15: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
16: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
15: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
16: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
14: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498-87741।
12: भर्ना खुल्यो।
11: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
12: कार्यक्रमहरू,
11: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
12: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
17: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ,
18: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-84, 98-512-32-28
11: र 98-578-37-255।
19: मध्यपश्चिम चाङ च्याक, यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवा भुसालको नमस्कार। सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि निशुल्क स्वास्थ्य पोर्टल शुरू गरेपछि त्यस मार्फत निशुल्क सेवा लिनेको संख्या 1200 नागेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निशुल्क स्वास्थ्य उपचारको संवैधानिक हक कार्यान्वयन गर्न गएको वैशाख 3 गतेदेखि अस्पतालका निशुल्क शैया सम्बन्धी सूचना दिने अनलाइन प्रणाली निशुल्क स्वास्थ्य पोर्टल संचालनमा ल्याएसँगै विपन्न वर्ग लाभान्वित भएका हुन्। पोर्टलमा अद्यावधिक गरिएको जानकारी अनुसार देशभरका सबै अस्पतालमा तत्काल 23,456 शैया उपलब्ध छन्। यो संख्याको 10% अर्थात 2,356 शैया पूर्णत निशुल्क उपलब्ध छन्। उपलब्ध कुल निशुल्क शैया मध्ये अहिले 354 शैयामा बिरामी छन्। यसरी तत्काल 2,200 निशुल्क उपलब्ध छन्। पोर्टलमा देशभर तत्काल उपलब्ध शैया संख्या त्यसको 10% हुन आउने निशुल्क शैया अहिले प्रयोग भइरहेको निशुल्क शैया र बाँकी रहेको निशुल्क शैया संख्याको अद्यावधिक जानकारी हुन्छ। मन्त्रालयले पोर्टल मार्फत अस्पतालहरूमा उपलब्ध हुने अन्य सेवाहरूको अद्यावधिक जानकारी समेत उपलब्ध गराउने तयारी गरेको जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले संविधान र कानूनले विपन्न वर्गका लागि दिएको सुविधा ती वर्गले पाउने अवस्था सुनिश्चित गर्न निशुल्क पोर्टल कार्यान्वयनमा ल्याइएको बताउनुभयो। सरकारले विपन्न वर्ग लक्षित पोर्टल लागू गरेपछि अस्पतालको अनुगमनका लागि 6 समिति गठन गरी देशका 11 संघीय अस्पतालमा खटाइएको जनाइएको छ। औषधि व्यवस्था विभागले एकै पटक 5,000 भन्दा धेरै औषधि पसल फार्मेसीको दर्ता खारेज गरेको छ। विभागले तोकिएको समय सीमाभित्र नवीकरण नगरेका देशभरका 5,302 फार्मेसीको संचालन प्रमाणपत्र रद्द गरेको हो। विभागका अनुसार तोकिएको कानूनी अवधिभित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र सिफारिश पत्र तथा अन्य सम्बन्धित प्रमाणहरू पत्र स्वत रद्द हुने प्रावधान अनुसार यो निर्णय कार्यान्वयन गरिएको हो। यससँगै अब ती औषधि पसलहरू कानूनी रूपमा औषधि बिक्री वितरण गर्न अयोग्य भएका छन्। देशभर 26,300 फार्मेसी रहेका छन्। दर्ता खारेज भएपछि यो संख्या 2,998 झरेको छ। विभागले सूचनामा सम्बन्धित सबै औषधि पसल संचालकलाई आफ्नो प्रमाणपत्रको अवस्था यकिन गर्न आवश्यक प्रक्रिया पूरा गर्न र भविष्यमा औषधि बिक्री वितरण गर्दा कानून व्यवस्था तथा विभागीय निर्देशकहरूको पूर्ण पालना गर्न आग्रह गरेको छ। जेठ 28 नवीकरण म्याद समाप्त भई स्वत रद्द भएका औषधि पसलहरूको विस्तृत सूची समेत विभागले सार्वजनिक गरेको छ। सरकारले दोस्रो चरणको पेट्रोलियम पाइपलाइन परियोजनाको प्रक्रिया अगाडि बढ़ाएको छ। सिलीगुड़ी झापा पेट्रोलियम पाइपलाइन र अत्याधुनिक टर्मिनल निर्माण गर्न वातावरणीय प्रभाव मूल्यांकन ईआईए का लागि सुझाव मागेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा कृषि वन तथा पर्यावरण मन्त्रालयले ईआईए प्रतिवेदनका लागि प्रस्ताव माग गरेको हो। नेपाल सरकार र भारत सरकार बीचको G2G सम्झौता अन्तर्गत इण्डियन आयल कर्पोरेशन आईओसीको आर्थिक र प्राविधिक सहयोगमा पाइपलाइन परियोजना निर्माण हुन लागेको छ। चार आली सिलीगुड़ीको पाइपलाइन निर्माण गर्न 2,78,00,00,000 भारू रकम लाग्ने र भण्डारण गृह निर्माण गर्न 5,00,00,000,000 भारू लाग्ने प्रारम्भिक अनुमान छ। दुवैको निर्माण गर्नका लागि 12,44,73,00,00,000 नेपाली रूपियाँ लगानी लाग्ने नेपाल आयल निगमले जनाएको छ। आयोजना अन्तर्गत मेचीनगर 13 स्थित चार आलीमा निर्माण हुने अत्याधुनिक ग्रीन फील्ड टर्मिनल हुनेछ। 23 बिघा 3 कठा 13 धुर जग्गामा फैलिने यो टर्मिनलको कुल भण्डारण क्षमता 18,900 किलोलिटर रहनेछ। यस टर्मिनलमा डिजेलको भण्डारण क्षमता 12,300 किलोलिटर र पेट्रोलको भण्डारण क्षमता 6,600 किलोलिटर रहने निगमले जनाएको छ। यस्तै 3,719 किलोलिटर क्षमताका दुईवटा अग्नि नियन्त्रण पानी फुम ट्याङ्की प्रणाली हुनेछ। पाइपलाइनको सुरक्षा र चुहाव नियन्त्रणका लागि अत्याधुनिक स्काडा प्रणाली क्याथियोडिक प्रोटेक्सन र फाइबर अप्टिक सेन्सिङ जस्ता उच्च प्रविधि जडान गरिनेछ। अहिले ट्याङ्करबाट इन्धन ढुवानी गरिँदै आएको छ।
नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सरकारले विदेशी नागरिकको गतिविधि अभिलेखीकरणलाई थप व्यवस्थित बनाउने अभियान थालेको छ। अध्यागमन विभागले संचालनमा ल्याएको विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली एफएनएनआईएसलाई देशभर विस्तार गर्ने क्रममा सोमबार सरकारवालासँग अभिमुखीकरण तथा अन्तर्क्रियाको आयोजना गरिएको छ। कार्यक्रममा अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले पर्यटन प्रबन्धन र राष्ट्रिय सुरक्षा एक अर्काका परिपूरक विषय भएको बताउँदै सुरक्षित वातावरण बिना पर्यटन उद्योगको दिगो विकास सम्भव नहुने विचार व्यक्त गर्नुभयो। जहाँ सुरक्षा प्रणाली बढ़ियो र भरपर्दो हुन्छ त्यही पर्यटक आकर्षित हुन्छन्। उहाँले भन्नुभयो पर्यटनबाट अर्थतन्त्रलाई टेवा पुग्छ तर राष्ट्रिय सुरक्षाका आधारभूत विषयमा कुनै सम्झौता गर्न सकिँदैन। महानिर्देशक तिवारीले नेपाल आउने सबै विदेशी नागरिक सकारात्मक उद्देश्यले मात्र नआउने भएकाले उनीहरूको गतिविधिबारे तथ्याङ्क र अभिलेख राख्नु आवश्यक रहेको बताउनुभयो। उहाँले विदेशी नागरिकले गर्ने गतिविधि गैर कानूनी धार्मिक प्रचार प्रसार वा आपराधिक कार्यमा संलग्नता देखाएमा विभागले पक्राउ देखि निष्कासनसम्मका कार्यवाही गर्दै आएको जानकारी दिनुभएको छ। उहाँका अनुसार एफएनएमआईसीएस प्रणालीले नेपाल प्रवेश गर्ने विदेशी नागरिकको बसाई आवत जावत र गतिविधिको विवरण व्यवस्थित रूपमा अभिलेखीकरण गर्नेछ। यसले पर्यटकको सुरक्षा सेवा प्रवाह विपदका बेला खोज तथा उद्धार र राष्ट्रिय सुरक्षामा सहयोग पुर्याउने अपेक्षा गरिएको छ। राजधानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल कुमार केसी पक्राउ परेका छन्। अस्ति बेलुका पक्राउ परेका महानिर्देशक अर्याल सहित निर्देशक केसीलाई विशेष अदालतले चार दिन थुनामा राख्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई हिजो अनुमति दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनीहरूलाई थुनामा राख्न अनुमति दिएको हो। उनीहरूलाई राहदानी छपाईमा भ्रष्टाचार जन्य कसुरमा अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ। भारतमा चिया निकासी वर्षेनी ठप्प हुन थालेपछि चिया किसान र व्यवसायीले अबको समाधान तेस्रो मुलुक निकासी हुन सक्ने बताएका छन्। भारतबाट नेपाली चिया निर्यातमा पटक पटक कडाई गरेर अघोषित रूपमा निर्यात ठप्प बनाउने काम भइरहँदा त्यसको विकल्प तेस्रो मुलुक नै भएको व्यवसायीको भनाइ छ। किसान उद्योगी र सरकारको भारतमा चिया ठप्प भएको विषयलाई समस्या भन्दा पनि अवसरका रूपमा लिनुपर्छ किनकि सधैँ नेपालको बजार भारत नै हो भन्ने भ्रम चिर्ने समय अहिले आएको छ। इलामको जसबिरे स्थित जसबिरे चिया उद्योगका संचालक ग्रीष्म सुब्बाले भन्नुभयो उहाँ पटक पटक आउने यो समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनुभयो। चीन जर्मन रूस लगायतका सात भन्दा बढ़ी मुलुकमा चिया पठाउने सुब्बाले अबको मुख्य र सजिलो बाटो चीनसँग G2G सम्झौता सरकारले गर्नु अघि बढ़नुपर्ने बताउनुभयो। किसानहरूको संस्था केन्द्रीय चिया सहकारी संघले नेपाली चियाको बजार व्यवस्थापन गर्न बन्द भएका उद्योग खोलिने वातावरण तयार गर्न सरकारलाई आग्रह गरेको छ। चियाको मुख्य सिजनमा उद्योग बन्द हुँदा साना किसानको जीवन निर्वाहमा थप ठूलो समस्या भएको भन्दै संघले एक अपील मार्फत सरकारलाई नेपालमै चियाको अक्सन सेन्टर स्थापना गर्न आग्रह समेत गरेको छ। संघले पनि मुलुकका लागि चियाको बजारको ढोका खोल्न सरकारलाई आग्रह गरेको छ। असार एकदेखि चिया उद्योग बन्द हुँदा हजारौं चिलो हरियो पत्ती किसानको बगानमै नष्ट हुने अवस्था रहेको छ। र यस वर्षको मनसुन नेपाल भित्रिन आनाकानी गर्दै नेपालको सीमा पारी अड्किएर बसेको छ। छिमेकी भारतको सीमासम्म आइपुगेको मनसुन नेपाल भित्र नसकेको छैन। मनसुन भित्रने मिति जुन 13 घर्किएर जुन 17 लागेको छ तर पनि मनसुन नेपाल भित्रन नसकेको जल तथा मौसम विज्ञान विभागले औल्याएको छ। भारतको केरलामा जुन 4 आएको थियो। सामान्यतया केरलाबाट नेपाल आइपुग्न बढ़ीमा 10 लाग्नुपर्ने हो तर 13 बित्दै गर्दा पनि मनसुन नेपाल भित्र नसकेको मौसमविद रोजन लामिछानेले बताउनुभयो।
उहाँका अनुसार नेपालको पूर्वी भूभागमा मनसून प्रवेश गर्न अझ केही दिन लाग्ने अनुमान छ। मनसूनको मिति घरिएपछि प्रश्न कोइग्रो लाग्न थालेपछि विभागले विगतको मनसून भित्रदाको प्रवृत्तिको विश्लेषण गर्दै विगतमा पनि यसरी मनसून भित्रन ढिलाइ हुने गरेको जानकारी दिएको छ। विगतमा सन् 1972 देखि 2023 सम्मका वर्षका मनसूनी वर्ष मध्ये 11 वटा वर्षमा नेपालमा मनसून ढिला भित्रिएको थियो। विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार भू उपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणको आधारमा नेपालमा मौसम मनसून आगमन केही दिन ढिला हुने भएको छ। प्रशान्त महासागरमा वर्षा कम गराउन सघाउने प्रणाली एल निनो विकसित भई तटस्थबाट बलियो हुँदै गएको वर्तमान अवस्था छ, जसले गर्दा नेपालको मनसून आगमनमा समेत प्रभाव पार्नको साथै दक्षिण एसियाली लगायत नेपालको मनसून कमजोर हुन सक्ने सम्भावना पोखरेलले औल्याउनु भएको छ। विगतमा पनि एल निनोको विकास प्रशान्त महासागरमा बलियो हुँदा नेपालमा मनसून आगमन ढिला भएको तर्क उहाँको छ। मनसूनका प्रणालीको केही अंशले नेपालको सीमा पार गरिसकेको दावी भारतको छ। भारतको बिहार क्षेत्र छोएका नेपाली भूभागमा मनसूनको प्रणालीले असर थालेको उसको मनसून अवलोकन गर्ने प्रारूपले औल्याएको छ। नेपालको प्रारूपहरूले भने मनसून भित्रने क्षेत्र नेपालको पूर्वी भूभाग अर्थात कोशी प्रदेश रहेकाले त्यस क्षेत्रमा मनसून भित्रने पूरै वातावरण नबनिसकेको औल्याएको छ। मौसमविद लामिछानेले जानकारी दिनुभयो। उहाँका अनुसार अहिलेको अवस्थामा नेपालमा मनसूनका लागि वातावरण निर्माण हुने क्रमै रहेको छ। नेपालमा अझै पनि पश्चिमी वायुको प्रभाव बलियो रहनुका साथै माथिल्लो वायुमण्डलमा पूर्वीय वायु सहितको वातावरण बन्न बाँकी नै छ। हस्त, बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया,
2: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
2: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
1: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
3: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
4: डाक्टरद्वारा दिइने सेवाहरू, निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाई लाग्ने,
5: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
4: यौन उत्तेजना नहुने,
5: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
4: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
5: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
6: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार, समय बिहान 11 बजेदेखि।
4: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
6: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98189-08।
7: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
6: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग, युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू,
7: बिस्तारै जोर्नीहरू र औँलाहरू बाँगिँदै जाने,
6: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
7: हात खुट्टा तथा पाइतला झमझम गर्ने, पोल्ने,
6: छालामा दागहरू आउने, कपाल झर्ने,
7: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
6: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
7: बारम्बार गर्भपतन भएमा,
6: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
7: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
6: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
7: बिना कारण शरीरको तौल घटेमा,
6: ढाड दुखेमा, कम्मर दुखेमा,
7: गाउट तथा युरिक एसिडको समस्या,
6: बारम्बार आँखा रातो भएमा,
7: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
6: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
7: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
6: लामो समयदेखि छाला कडा भएमा,
7: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
6: युवा अवस्थामा पक्षघात भएमा,
7: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
6: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
7: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
6: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
7: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
6: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: फोन नम्बर 0825-91-670,
7: मोबाइल नम्बर 98578-43-123। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा फ्री इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बायोनेट अब सबै कनेक्टेड
1: हामी जन्मजात नै शिकारी हुँ शिकारी पूरै दैलेख मलाई चाहियो
2: बीएफएक्स सिनेमाज कुराही दस नारायणपुर सौरीकुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य
3: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो
2: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
5: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड
4: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा हुल्लास बासमती राइस जिरा मसिनो राइस
5: हुल्लासको कुरुम कुरुम चिउरा हुल्लासको इडली राइस
4: हुल्लासले बनाउँदैछ परिवार एक साथ
6: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर वान
7: अर्को वर्ष यसलाई अष्ट बनाएर तपाईँकै हातबाट छात्र
6: लाली बजार र मिज्यू
8: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है माम
9: के टेन्सन लिएर
10: खुसीको खबर खुसीको खबर खुसीको खबर
11: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847

0: सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्क देखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
1: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
2: वर्षा चाहिँ अब करिब करिब एक हप्तासम्म एकनासको वर्षा हुने होइन त्यो प्रक्रिया थियो। अब अहिले पछिल्लो चरणमा आएर चाहिँ अब जुन जुलाईमा भन्दा अगस्त सेप्टेम्बरमा चाहिँ वर्षाको मात्रा बढ़िरहेको छ। अनि त्यसपछि जुन मनसुनको चाहिँ एउटा चक्र छ, मनसुनको चक्र चाहिँ मनसुनको चाहिँ शुरूआत बिन्दु मनसुन अनसेट भन्छु, त्यो अनसेट पनि अलिकति पछि ढकलिएको र मनसुन चाहिँ रिट्रिट हुने अथवा मनसुन चाहिँ बाहिरिने समय पनि अलिकति तपाईँको अक्टोबरको करिब करिब 15 पुगेको स्थिति छ। त्यसमा चाहिँ अब एउटा यो प्राकृतिक चक्रमा आएको परिवर्तन भइगयो। अब यसले चाहिँ हाम्रो खेती प्रणाली होइन, अब अझ अलि पहिला चाहिँ हामीले 40-50 वर्ष अगाडिको हामीले कुराहरू गर्दाखेरि त जेठको मध्य अथवा जेठको अन्तिम तिर नै धान रोप्ने होइन किसिमको चाहिँ एउटा प्रक्रिया थियो। अब अहिले चाहिँ अब त्यो चाहिँ हाम्रो कृषि कर्मलाई नै पनि हामीले फेरि जलवायु अनुकूलित गर्नुपर्छ नि हुन्छ। अब यदि हामीले चाहिँ फेरि समयअनुसार चल्नु पर्यो होइन, जस्तै मनसुन चाहिँ ढिलो आयो भने हामीले धानको चाहिँ अथवा खेती रोपाई गर्ने पनि जब वर्षा सुरु हुन्छ त्यसपछि गर्नु पर्यो होइन, एउटा त्यसरी चाहिँ प्रभावित हुन सक्छ हामीले चाहिँ। अर्को भनेको चाहिँ यो विपदसँग यसको चाहिँ सम्बन्ध जोडिएर आउँछ। जस्तै एकनासको वर्षा हुनु र 4-5 दिनमा अथवा एक हप्तामा हुने वर्षा एक दिनमा अथवा तपाईँको चाहिँ होइन निश्चित 4-5 घण्टामा भइदिँदाखेरि आकस्मिक रूपमा त्यसले चाहिँ जनधनको क्षति र त्यसको चाहिँ हामीले पूर्व तयारी पनि हामी गर्न नसकेको स्थिति हुन्छ। त्यस कारणले गर्दाखेरि अब यो चाहिँ चक्र अनुसार चाहिँ हामी चल्नु पर्यो।
3: पानी र पर्वत विशेष बदलो नेपालमा अहिले हामी नेपालमा खडेरीको जोखिम सहित यस वर्षको मनसुनमा हुन सक्ने सम्भावित सुक्खाको बारेमा त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देलसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
4: पिपल्स क्याम्पस काठमाडौँ विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
5: छाती, दम, निमोनिया, खोकी, छेरो,
4: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
5: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
4: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
5: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
5: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
5: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
5: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिन्थाहरू आउने तथा थाइराइड
5: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
7: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50
8: खुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड खुराहीदाङ फोन नम्बर 082-560-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस अडगुरी।

0: शानदार डिस्प्ले एआई पावर्ड क्यामेरा दुई वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 प्रो मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार
1: वा चाहिँ समुद्रबाट जमिनतिर लिएर आउने होइन र जसले वर्षा गराउने र यसको चाहिँ सुरुवात यो चाहिँ दक्षिणी गोलार्धबाट आउँछ हामी उत्तरी गोलार्धमा बस्छौँ दक्षिणी गोलार्धको चाहिँ मादागास्कर आसपासको एउटा त्यो अफ्रिकन क्षेत्रमा पर्छ पूर्वी अफ्रिकाको एउटा मादागास्करको वरिपरि एउटा मास्केरियन हाई उच्चचापीय क्षेत्र त्यहाँबाट विकसित हुन्छ र त्यो उच्चचापीय क्षेत्रबाट चाहिँ सोमालिया रिजनको चाहिँ कोस्ट हुँदै अरबियन सी अनि त्यसपछि गएर बंगालको खाडी र बंगालको खाडी हुँदै पूर्वी दिशामा बहाव भइसकेपछि नेपालमा प्रवेश गर्ने हो त्यस कारणले गर्दा मनसुन चाहिँ एउटा जलवाष्पयुक्त वायु जुन चाहिँ अब नेपालको परिप्रेक्ष्यमा चाहिँ पूर्वबाट पश्चिम दिशातिर बहन्छ र 79-80% वर्षा यसले गराउँछ
2: धेरैले सामान्यतया चाहिँ बंगालको खाडीबाट आउने भन्छ बंगालको खाडी चाहिँ हुँदै आउने त्योभन्दा निकै परैबाट आउने भयो पानीको बाफ
1: धेरै तलबाट होइन दक्षिणी गोलार्धबाट नै आउने फेरि यो चाहिँ अफ्रिकन कोस्ट हुँदै अरबियन सागर हुँदै बंगालको खाडीमा आउने त्यस कारणले गर्दा यसको चाहिँ लामो छ
2: हजुर यसमा चाहिँ पूर्वानुमानहरू जस्तो ठ्याक्कै आइपुग्ने समय पनि औसतमा उस्तै उस्तै हुन्छ त्यस पछाडि लगभग अलिकति धेरै अलिकति थोर पानी पर्ने भन्ने पूर्वानुमान पनि प्रायः जस्तो मिल्छ भनेको यो चाहिँ लामो समय शताब्दीदेखि चाहिँ यही रूपमा चलिरहेको एउटा प्रणाली भयो
1: यो मनसुन चाहिँ कस्तो भन्दाखेरि जुन मनसुनी प्रणाली छ विश्वमा चाहिँ यो दक्षिण एसियाली र दक्षिण पूर्वी एसियाली क्षेत्रमा मात्रै हुने चाहिँ यो प्रणाली हो वायुको प्रणाली जुन चाहिँ एउटा यसको उत्पन्न हुने बिन्दु हुन्छ र यसको आगमन हुने आफ्नो बाटा हुन्छ होइन र एउटा निश्चित ठाउँमा गएर यो वर्षिन्छ त्यस कारणले गर्दाखेरि यो अन्य युरोप अमेरिका अथवा अफ्रिका भन्दा अलिकति फरक छ र यसले नै अब एक किसिमले हाम्रो चाहिँ नेपाल लगायत दक्षिण एसियामा चाहिँ समग्र रूपमा आर्थिक सूचकको पनि यसले काम गर्छ
2: यो सँगै यस वर्षको मनसुनमा चाहिँ कम वर्षा र बढी गर्मी हुने चाहिँ प्रक्षेपण छ कतिपयले त असारको अन्तिमदेखि साउन भदौसम्म एकदमै धेरै सुक्खा हुन्छ कि भनेर पनि अनुमान गरिरहनु भएको छ साँच्चै जोखिम हो यसपालि चाहिँ
1: यसपालिको पूर्वानुमान अगाडि नै आइसकेको छ जल तथा मौसम विज्ञान विभाग लगायत सास्कोपहरू दक्षिण एसियाली मञ्चबाट पनि आइसकेको छ अब यसमा अहिलेको मनसुनमालाई चाहिँ अधिकतम तापक्रम पनि बढ्ने न्यूनतम तापक्रम पनि बढ्ने भनेपछि समग्रमा गर्मी बढ्ने र वर्षा चाहिँ कम हुने भन्ने चाहिँ आकलन छ यो जुन चाहिँ जुन जुलाई अगस्त सेप्टेम्बरलाई चाहिँ हामीले यो चार महिनालाई मान्दाखेरि करिब करिब हाम्रो चाहिँ असारदेखि असोजसम्मको अवधिलाई हामीले मान्दाखेरि आज हामी अब करिब करिब मनसुन सुरु हुने बिन्दुमा त छौं तर मनसुन चाहिँ नेपालमा प्रवेश गरिसकेको छैन त्यसैले गर्दाखेरि अहिलेको फेरि कस्तो भयो भन्दाखेरि राम्रो प्री मनसुन वर्षा भयो नेपालमा चाहिँ त्योभन्दा अगाडि यो वर्ष नै फेरि सुक्खा हिउँथ्यो भने प्री मनसुनी वर्षा राम्रो भएको स्थिति हो र अब मनसुनको चाहिँ जुन आकलन जुन गरिएको छ त्यो अनुसारै अब जस्तै अहिले नै अब चिस्यान चाहिँ अब नघट्ला तत्कालको लागि किन भन्दा हाम्रो प्री मनसुनी वर्षाले पनि केही धानिरहेको स्थिति छ तर अब हामी जुनको मध्य भाग पनि हामीले पार गरिलाइसक्दा पनि अब होइन सायद अब 19-20 तारिक जुनकोबाट मनसुन आउन सक्छ र अब यसमा चाहिँ अगस्त र सेप्टेम्बर अझ बढी यसले चाहिँ यो मनसुनी वर्षा चाहिँ कम हुने आकलन गरिएको छ
2: यो मनसुनको कुरा ठ्याक्कै गर्दाखेरि चाहिँ जुन 13 औसत मिति मानिन्छ हामीले नेपालमा आइपुग्नको लागि त्यसमा केही दिन तल केही दिन माथि हुन्छ भनेर त तपाईँहरूले भन्दै आउनुभएको छ आज कुराकानी हामीले गर्दै गर्दा जुन 16 तारिक कुराकानी यो सुन्दै श्रोताले गर्दा जुन 17 तारिकमा पनि मनसुन भित्रिने सम्भावना अलिकति कमै देखियो होइन यस्तै हेर्दाखेरि यति ढिलोलाई चाहिँ सामान्य नै मानिन्छ कि अथवा यो पनि एक किसिमले जोखिमको संकेत हो
1: कस्तो छ भन्दाखेरि जलवायु चक्र कहिलेकाहीँ अनिश्चित बनिदिन्छ होइन अब सधैँ एउटै बाटोमा चाहिँ यो हिँड्दैन फेरि अब यो पटकको लागि चाहिँ प्रशान्त महासागरीय क्षेत्रमा उत्पन्न हुने एल्निनोको चाहिँ असरले दक्षिण एसियाली क्षेत्रमा चाहिँ सुक्खा र खडेरी बढ्ने भन्ने किसिमको पूर्वानुमान पनि आइरहेको र यसै परिप्रेक्ष्यमा चाहिँ एल्निनो चक्र पनि भर्खरै शुरूआत भएको चाहिँ समाचारहरू आइसकेको छ र अहिलेको परिस्थिति चाहिँ मनसुनको चाहिँ आगमन चाँडो र ढिलो चाहिँ विभिन्न कारणहरूले वायुमण्डलीय र समुद्रीय कारणहरूले चाहिँ हुन्छ त्यसमा चाहिँ अब ढिलो हुँदाखेरि पार्ने प्रभावको बारेमा हामी तयारी रहनु पर्यो र अर्को चाहिँ जुन सुक्खा चाहिँ हुन सक्ने सम्भावना अथवा एलनिनो विकसित हुँदै जाँदाखेरि चाहिँ हामीले त्यो सुक्खाबाट हामी चाहिँ कसरी त्यसलाई चाहिँ हामी कम गर्न सक्छौँ त होइन भन्ने हिसाबमा चाहिँ हामी तयार हुनु पर्यो. यो प्रणालीकै कुरा गर्दाखेरि चाहिँ यो मनसुनी प्रणालीको चाहिँ चक्र मध्ये चाहिँ होइन बढी वर्षा हुने र कम वर्षा हुने चक्र चाहिँ आउँछ.
2: एलनिनो सुरु नै भइसक्यो भनेर हामीले समाचारहरूमा थाहा पाइसक्यौं. त्यसको प्रभाव कस्तो पर्ला भनेर हामीले अलिकति चर्चा गर्नुभन्दा अगाडि चाहिँ एलनिनो र लानिनो भनेर हामी भन्ने गर्छौं, त्यसको चाहिँ अलिकति छोटोमा सामान्य बुझ्ने गरी भनिदिनु न.
1: एलनिनो र लालिनाको चाहिँ हामीले भन्दाखेरि अब यो विशेष गरी चाहिँ प्रशान्त महासागर को पनि अब हामीले चाहिँ प्रशान्त महासागरलाई हामीले तीन भागमा बाँड्छौँ यसलाई अलिकति विस्तृत रूपमा बुझ्नको लागि. पश्चिमी प्रशान्त महासागर होइन मध्य प्रशान्त महासागर र पूर्वी प्रशान्त महासागर. अब यसमा विशेष गरी चाहिँ पूर्वी क्षेत्रको चाहिँ भूभाग भनेको चाहिँ पेरू र इक्वेडर जुनलाई इक्वेटोरियल पेसिफिक भन्छ होइन त्यो क्षेत्रमा चाहिँ पश्चिमी प्रशान्त क्षेत्रबाट पूर्वी प्रशान्त क्षेत्रमा चाहिँ तातो पानीको बहाव हुने एउटा प्रणाली हो. तातो पानीको बहाव ठ्याक्कै त्यसकै विपरीत चाहिँ लालिना भनेको चाहिँ पूर्वीबाट पश्चिमतिर आउने फेरि चिसो पानीको धार हो. त्यो प्रभाव चाहिँ अब हाम्रो एटमोस्फियर ओसियन इन्टरेक्सनसँग हुन्छ. यस चाहिँ के भन्दा यो समुद्र वायुमण्डलसँग चाहिँ तपाईँको चाहिँ कपल्ड भएर एकीकृत भएर यसले अर्को एउटा चाहिँ प्रणालीलाई विकास गर्छ. त्यो अवस्थामा एलनिनो हुँदाखेरि दक्षिण एसियाली क्षेत्रहरूमा चाहिँ विशेष गरी सुक्खा र खडेरी हुने, अस्ट्रेलियन रिजनमा पनि तपाईँको त्यो हुने होइन, र कतिपय क्षेत्रमा फेरि अधिक वर्षा हुने र बाढी आउने हुन्छ. त्यस्तै गरी लालिनाको अवधिमा फेरि हाम्रो चाहिँ त्यसकै विपरीत भनौ न, हाम्रो क्षेत्रमा बढी वर्षा हुने.
2: लालिनाले चाहिँ हामीलाई केही जोखिम पनि ल्याउने अथवा पर्याप्त पानी पनि पार्ने कुराहरू हुन सक्छ. हामीले यो मौसमकै यसपालिको कुरा गर्दै गर्दाखेरि चाहिँ एलनिनो चाहिँ यसपालि बितेको 150 वर्ष यताकै शक्तिशाली हुन्छ कि भनेर एक किसिमले अन्तर्राष्ट्रिय विज्ञहरूले अनुमान गरेको हामीले अन्तर्राष्ट्रिय सञ्चार माध्यममा पढ्न पाएका थियौँ. त्यसै गरी सुपर एलनिनो भनेर पनि चर्चा गरेको पाइन्छ. साँच्चै त्यस्तै जोखिम देखिन थालेको छ? हुन त भर्खर सुरु भयो, विकास हुँदै जाँदा होला, तर तपाईँहरूको अनुमान अनुसार, तपाईँहरूको अध्ययन अनुसार चाहिँ यसपालि साँच्चै सुपर एलनिनोको प्रभाव नेपालले पनि भोग्नुपर्ने अवस्था आउन सक्ने जोखिम चाहिँ कतिको छ?
1: हामीले चाहिँ अब गरेको अध्ययन पनि छ, हामी आफैले होइन त्रिभुवन विश्वविद्यालयमा गरेको अध्ययनमा पनि हामीले के पाएका छौँ भन्दाखेरि एलनिनो वर्षहरूमा चाहिँ सुक्खा बढेको अथवा वर्षा चाहिँ हामीले घटेको हामीले पाएका छौँ. 1981 2020 हाम्रो आफ्नै अध्ययनमा 20% चाहिँ एलनिनो वर्षहरूमा चाहिँ पानीको मात्रा घटेको हामीले पाएका छौँ. भनेपछि त्यो त अवश्य नै हुने भयो. र यसमा चाहिँ फेरि एलनिनोलाई अलिकति फेरि हामीले चौतर्फी अलिक बढी चासोको रूपमा अहिले हेरिएको छ. कतै अहिलेको एलनिनो चाहिँ अलि अधिक शक्तिशाली हुने र यो चाहिँ 1877 समथिङ कतातिरको एलनिनोले चाहिँ चरम भोकमरी सृजना गरेको थियो भनिन्छ होइन. अब त्यो स्थितिमा त पुर्याउँदैन भन्ने किसिमको एउटा चासो रहेको छ. तथापि अहिलेको स्थितिमा एलनिनो सुरु भएको स्थिति हो. एलनिनो सुरु भइसकेपछि फेरि तत्काल त्यसको प्रभाव हामी कहाँ पर्ने चाहिँ एउटा ल्याग टाइम हुन्छ होइन, एउटा निश्चित समयपछि त्यसको प्रभाव हामी कहाँ पर्छ. अहिलेको स्थितिमा चाहिँ जुलाईमा भन्दा हाम्रो चाहिँ अगस्त र सेप्टेम्बरमा एलनिनोले बढी सुक्खा हुने देखाउँछ. त्यस कारणले गर्दाखेरि अहिले नै अब एलनिनोको चाहिँ यस्तो हुन सक्छ भने हाम्रो अध्ययनले पनि देखाएको छ होइन, सुक्खा बढाउने. तर अब त्यो सुरुवातको बिन्दुमा भएको हुनाले त्यो अझै बढ्दै जाँदा अथवा समुद्री सतहको तापमान सी सर्फेस टेम्परेचर भन्छ SST त्यो अधिकतम रूपमा बढ्दै गयो भने त्यसले चाहिँ सुक्खापनबाट खडेरी अथवा चरम खडेरीसम्म पनि यसले पुर्याउन सक्छ. र फेरि यो चाहिँ फेरि एउटै सिजनमा मात्रै प्रकट हुन्छ भन्ने होइन, तपाईँको चाहिँ यो आउने हिउँदसम्म पनि यसको प्रभाव रहिरहन्छ.
2: भनेको कति लामो समय रहने सम्भावना चाहिँ रहन्छ? 2 महिना 4 महिना 6 महिना?
1: एलनिनोको चाहिँ चक्र चाहिँ कस्तो हुन्छ भन्दाखेरि एलनिनो अथवा लालिना हामीले जुन कुरा गर्यौं यो चक्र भनेको तपाईँको चाहिँ 2 वर्षदेखि 6 वर्षसम्म का चक्र हुने, फेरिरहने चक्र हुन्. जस्तै 2 वर्ष एलनिनो भयो त्यसपछि फेरि न्युट्रल अवस्थामा आउने अनि फेरि लालिनातिर जाने भन्ने किसिमको चाहिँ त्यसरी जान्छ. कुनै कुनै 3 वर्ष पनि हुने होइन. त्यस कारणले मैले भनेको जस्तै अहिले चाहिँ प्रशान्त पूर्वी प्रशान्त महासागर क्षेत्रमा सुरु भयो भनिसकेपछि अब यसको तत्कालीन असर चाहिँ अहिले भन्दा पनि अब डेढ दुई महिना पछि यसको बढी देखिन्छ होइन त्यो चाहिँ हाम्रो ल्याग टाइम हुन्छ टेली कनेक्सन्स भन्छौँ हामीले चाहिँ टेली कनेक्सन्स हुँदै तपाईँको चाहिँ पश्चिम प्रशान्त महासागर हुँदै इन्डियन ओसियनमा र बङ्गालको खाडी हुँदै हाम्रोमा प्रभाव पार्ने भएको हुनाले त्यो एउटा ट्राभल टाइम पनि यसको लाग्छ तर फेरि हामीले यो मनसुन चाहिँ कमजोर हुने र कम वर्षा हुने भन्दै गर्दाखेरि फेरि अब आउने पोस्ट मनसुन अथवा चाहिँ आउने हिउँद पनि यसबाट प्रभावित हुने चाहिँ हामी देख्छौँ किन भन्दा यसको प्रभाव 2026 र 2027 सम्म हुने आकलन गरिएको छ त्यसकारणले गर्दा हामीले चाहिँ अब पूर्व तयारी अथवा हामीले यसबाट सतर्कता अपनाउनु पर्ने छ भने चाहिँ हामीले दुई वर्षलाई नै हामीले प्राथमिकतामा राखेर हामीले गर्नुपर्ने एउटा निश्चित होइन अब यो अब भदौ असोज हो भन्ने हिसाबले मात्रै नगएर अलिकति लङ टर्म प्लानिङ हामीले चाहिँ जुन एउटा डिजास्टर प्रिपेयरनेस होइन एउटा विपद व्यवस्थापनको हामीले कुरा गर्दाखेरि त्यो रूपमा चाहिँ अब सरकारी निकायहरूले अथवा चाहिँ होइन स्थानीय निकायहरूले त्यो रूपमा हामीले सोच्छ
2: यसरी हेर्दाखेरि नेपालको खाद्य सुरक्षामा तत्काल आउन सक्ने जोखिम के हुन सक्छ जस्तो धान रोपाई तरकारी उत्पादन पशु पालन लगायत भयो कस्ता कस्ता समस्याहरू चाहिँ अलिकति बढ़ी आउन सक्ने हुन्छन् किनकि तपाईँले यो सिजन मात्रै नभएर अर्को सिजन एक दुई वर्षै कुरा गर्नुभयो कस्ता किसिमको समस्याहरू बढ़ी देखिन्छन्
1: अहिले चाहिँ अब यो खडेरीको चाहिँ प्रायसो प्रत्यक्ष रूपमा चाहिँ हाम्रो कुरा गर्दाखेरि चाहिँ कृषिसँग अलिक बढी प्रत्यक्ष जोडिएर अलिकति कामहरू पनि भएको छन् जस्तै अब हामीले चाहिँ सिंचाईको मात्रा चाहिँ घट्ने सिंचाईको मात्रा भनेपछि भूमिगत जल व्यवस्थापनमा हामीले ध्यान दिनु पर्यो जुन हाम्रो चाहिँ पानीको बहाव छ पानीको बहाव यदि घटेको अवस्थामा हामीले अर्को वर्षसम्मलाई प्लानिङ गर्दाखेरि त्यो ठाउँमा चाहिँ हामीले कसरी खेतीलाई चाहिँ जारी राख्न सक्छौँ त एउटा त्यो रूपमा जानु पर्यो अर्को चाहिँ हाम्रो जल संरक्षण हामीले गर्ने जल संरक्षण भनेपछि पोखरीहरू जुन रेन वाटर हार्वेस्टिङ अथवा तपाईँको वर्षाको पानी संकलन गरेर अर्को काही अहिले चाहिँ यो बर्खामा जति पर्छ त्यसलाई पोखरीमा राखेर त्यो एउटा त्यसरी हामीले प्लानिङ कि अब चाहिँ हामीले जुन विपदलाई एउटा व्यवस्थापन चाहिँ चिस्यानलाई हामीले कसरी जोगाउने त जमिनको चिस्यानलाई जोगाउनु पर्यो एउटा चाहिँ झनेपछि हामीले चाहिँ जुन मल्सिङ भन्छ अथवा जुन हाम्रो छापोहरू लाउँछौँ नि छापो होइन त्यो जमिनको चिस्यानलाई चाहिँ जमिनमै रहिरह्यो भने त अर्को बालीको लागि पनि भयो त्यो चाहिँ गऱ्यौँ भने जस्तै अब हुने 2027 सम्मको लागि पनि हामीले केही न केही होइन त्यो रूपमा हामी सोच्न सक्छौँ
2: हजुर त्यो खालको गर्नुपर्ने आवश्यकता चाहिँ देखिन थाल्यो होइन नेपालमा जस्तो एक किसिमले जलवायु परिवर्तन कुराले भयो सँगसँगै एलनिनो पनि अहिले भएकोले गर्दाखेरि कतै एक दुई वर्ष यसको प्रभाव देखियो भन्दाखेरि यी कुराहरू चाहिँ अनिवार्य जस्तो हुन थाल्यो
1: हजुर त्यो गर्नुपर्छ अनि फेरि अब अहिलेको चाहिँ अब जस्तै समयमै अहिलेको पूर्वानुमानमा पनि सूचित गरिएको थियो होइन अब जलवायु अनुकूलित खेती हामीले गर्नु पर्यो जलवायु अनुकूलित खेती भन्नाले चाहिँ जस्तै अहिलेको मनसुन चाहिँ सुक्खा बढी हुने बढी सम्भावना छ भनिसकेपछि हामीले चाहिँ सुक्खा सहन सक्ने चाहिँ बिउहरू धान भनौँ अथवा अन्य किसिममा पनि होइन जस्तै नार्कले चाहिँ त्यो उत्पादन गरेको छ बिउहरू त्यो बिउहरू चाहिँ अब त्यो सुक्खा भेराइटीको चाहिँ होइन जातको चाहिँ हामीले लगाउनु पर्यो अहिले समयमै सूचना पनि दिएको थियो यही पाराले चाहिँ हामी चाहिँ जलवायु अनुकूलित खेती प्रणालीमा हामी जानुपर्ने हुन्छ जस्तै अब अलिकति सुक्खा सहन सक्ने चाहिँ अन्य बालीहरू के छन् त होइन त्यसमा चाहिँ हाम्रो कृषि क्षेत्रले चाहिँ सोच्नु पर्यो
2: यस्तो किसिमको तयारी त खासै धेरै सरकारी स्तरमा हुन त अब कम सुनिएको होला सरकारी स्तरबाट भएर आम नागरिकसम्म त्यस्ता सूचना पुर्याएर सहयोग गरेर गर्नुपर्ने आवश्यकता त कतिको देख्नुहुन्छ हाम्रोमा त्यस्तो किसिमको त्यति धेरै चलन लेखिएको छैन
1: यसमा चाहिँ अब अलिकति अब नेपाल सरकार जल तथा मौसम विज्ञान विभाग अब अथवा नार्कले चाहिँ अहिले विगत 8-10 वर्षदेखि एउटा कार्यक्रम सुरु गरेको थियो होइन जुन चाहिँ यो कृषि मौसम सूचना प्रणाली होइन अब त्यसमा चाहिँ मा चाहिँ किसानलाई सुसूचित हुने अहिले चाहिँ के छ भन्दा हामीले चाहिँ विज्ञानले मात्रै यो कुरा भनेर भएन यो चाहिँ तपाईँको चाहिँ तल्लो तहसम्म जसले खेती गर्नुहुन्छ त्यहाँसम्म त्यो कुराहरू पुग्नु पर्यो होइन र त्यो कुरा पुग्नको लागि अब पुलको रूपमा त्यहाँको चाहिँ गाउँपालिका अथवा वार्डले चाहिँ अब यसमा होइन एउटा सहजकर्ताको भूमिका पनि खेल्न सक्नुहुन्छ होइन त्यस कारणले गर्दाखेरि अब कृषि क्षेत्रमा मौसम पूर्वानुमानमा आधारित खडेरी जोखिम चेतावनी र पूर्व तयारीका कार्यविधिहरू पनि हामीले सञ्चालन गर्नुपर्ने हुन्छ होइन अब यसमा अब केही ठाउँहरूमा यो कार्यको सुरुवात पनि भएको छ जस्तै अब यसमा चाहिँ अब डीएचएम नार्क केयर नेपाल र आईएचआरआरले चाहिँ अब यो रौतहट जिल्लाको परुहा नगरपालिका र सिराहा जिल्लाको नराहा गाउँपालिकामा एउटा पाइलट स्टडी पनि गरेको थियो होइन. त्यस कारणले गर्दाखेरि अब हामीले विशेष गरी स्थानीय समुदायलाई नै यो चाहिँ कसरी चाहिँ यो चरम जोखिमबाट हामीले चाहिँ होइन न्याय दिन सक्छौ होइन त्यो रूपमा चाहिँ स्थानीय पालिकाले कार्य गर्नुपर्ने हुन्छ.
2: खडेरीको पूर्व चेतावनी प्रणाली अथवा त्यसको चाहिँ जानकारी दिने कुराहरू चाहिँ नेपालमा शुरूआत भएको पाइन्छ, त्यो कतिको प्रभावकारी हुँदै गएको र त्यसको आवश्यकता कतिको महसुस गर्नु भएको छ तपाईँले?
1: अब यसमा चाहिँ विश्व मौसम संगठनले चाहिँ अब सन् 2012 नै भनेको थियो होइन, एउटा चाहिँ खडेरी अनुगमन प्रणाली चाहिँ सुरु गर भनेर नेशनल मेट्रोलोजिकल एण्ड हाइड्रोलोजिकल एजेन्सीहरूलाई जुन सरकारी निकाय हुन् तिनीहरूलाई चाहिँ त्यो सूचना जारी गरेको थियो. र हाम्रो छिमेकी देशहरूमा चाहिँ अलि त 13-14 नै त्यो कामहरू सुरु गयो, तथापि हाम्रोमा ढिलै भए पनि अब होइन 2025 यो काम भएको छ. एउटा खडेरी एन्टिसिपेटरी टुल भन्ने चाहिँ निर्माण भएको छ जल तथा मौसम विज्ञान विभागको सक्रियतामा होइन, मर्सी कप र आइएचआरआर मिलेर चाहिँ एउटा चाहिँ खडेरी एन्टिसेप्टेड टुल बनाएको छ. र त्यसकै आधारमा चाहिँ 2026 फेब्रुअरीदेखि चाहिँ प्रत्येक महिनाको खडेरी सूचकाङ्कको चाहिँ नक्साङ्कन चाहिँ प्रकाशित गर्छ होइन जल तथा मौसम विज्ञान विभागले. र त्यसबाट चाहिँ अब स्थानीय पालिका अथवा स्थानीय क्षेत्रमा चाहिँ कस्तो किसिमको चाहिँ खडेरी को जोखिम रहन सक्छ भन्ने कुरा अलिकति आकलन गरेर अनि त्यस अनुसारको चाहिँ हामीले योजनाहरू बनाउन सक्छौँ होइन. त्यस कारणले गर्दा यो नेपाल सरकारले जुन गर्यो ढिलै गरे पनि जुन खडेरी एन्टिसेप्टेड टुल बनाएको छ त्यो टुल चाहिँ अहिले एक महिनाको लागि एक महिनै पछि गरे पनि जस्तै हाम्रो यसमा नि विभिन्न तपाईँको सूचकाङ्कहरू छन् जस्तै हामीले अहिले एसपीआई इन्डेक्सको माध्यमबाट हेर्छौँ भने अब अन्य इन्डेक्सहरू पनि हामीले यसमा राखेर यसलाई अझै थप बलियो हामी बनाउन सक्छौ. र यो सूचना चाहिँ अब स्थानीय पालिका अथवा तपाईँको गाउँपालिका र नगरपालिकामा पनि हामीले सुसूचित गराउनु पर्यो.
2: हामीले दीर्घकालीन रूपमा हेर्यौँ भने अब जलवायु परिवर्तनको असरको कारणले भोलिका दिनमा खडेरी अथवा सुक्खाको अवस्थाहरू बारम्बार आउने कुरा एउटा त्यो सम्भावना छँदैछ. त्यो सँगै यसपालि एलनिनोको प्रभावले गर्दाखेरि आउने कुरा पनि सुक्खा अथवा खडेरीकै जोखिम पनि अबको एक दुई वर्ष कायम रह्यो. यसरी हेर्दाखेरि हाम्रो संघीय सरकार पालिका विपद व्यवस्थापन गर्ने निकायहरू उनीहरूले चाहिँ मनसून सुक्खाको सम्भावित प्रभाव कम गर्नको लागि अहिले नै गर्नुपर्ने तयारी चाहिँ के हो? तपाईँको सुझाव के छ? अहिले नै यो कुरा चाहिँ गरेदेखि कम्तीमा जोखिम अलिकति भए पनि घट्थ्यो कि भन्ने यस्तो.
1: जस्तै अहिले चाहिँ केही कुराहरू हामी गर्न सक्छौँ. जस्तै अब हामीले चाहिँ पालिका लेभलमा चाहिँ यसो अध्ययन गर्दाखेरि जस्तै अब बिउ एउटा बिउ सुरक्षित गर्ने तपाईँको विशेष गरी हामीले अहिले कृषिको हामीले कुरा गर्दाखेरि खडेरी एउटा बिउ सिड ब्याङ्क होइन सिड ब्याङ्क चाहिँ पालिकाले एउटा बनाइराख्यो भने होइन, जस्तै विषम परिस्थितिसँग जुत्दाखेरि कुनै हामीले बिउ लगाएको नउम्रिन सक्यो नि त होइन, त्यो अवस्थामा चाहिँ त्यसको अल्टरनेट के त विकल्प के त त्यो विकल्प दिनको लागि चाहिँ त्यस्ता किसिमका बिउहरू विभिन्न बाली नालीको भेराइटी त्यो एउटा दिन सकियो. त्यसपछि अर्को चाहिँ सिंचाईको प्रबन्ध चाहिँ हामीले कुन रूपमा गर्न सक्छौँ एउटा चाहिँ हामीले आफ्नो गाउँपालिका अथवा वार्डमा एउटा नक्साङ्कन जस्तै यो सुक्यो भने विकल्प के त जस्तै एउटा इनार छ ठुलो इनार त्यो इनार सुकेको अवस्थामा अर्को कुन ठाउँमा चाहिँ तपाईँको त्यहाँको पानीको स्रोत छ अथवा अर्को खोला सुक्दाखेरि त्यसको विकल्प के त्यो विकल्प हामीले त्यसरी हेर्नु पर्यो. अनि अर्को चाहिँ हामीले जल संरक्षण गर्नको लागि चाहिँ अब हामीले चाहिँ अब कस्तो छ भन्दाखेरि पानीलाई बचाउनु पर्नेछ सिंचाइमा पनि त्यो धेरै पानी चाहिँ वेस्ट नगर्ने खेर जान नदिने जस्तै हामी चाहिँ थोपा सिंचाइ भन्छौँ नि होइन ड्रप ड्रप ड्रप गरेर अब त्यतातिर कसरी हामी जान सक्छौँ थोपा सिंचाइ चाहिँ अब जस्तै चाहिएको बेलामा सिंचाइ दिने फेरि तपाईँको हुने अनि फेरि त्यो जल संरक्षण गर्ने. अर्को भनेको चाहिँ पोखरीहरू चाहिँ हामीले निर्माण गरेर चाहिँ त्यो कामहरू जस्तै त्यस्ता क्षेत्रहरू पहिचान गर्नु पर्यो पालिकाहरूले चाहिँ त्यो सक्छ स्थानीयले चाहिँ. अनि अर्को चाहिँ आर्थिक रूपमा चाहिँ हामीले जस्तै किसानलाई चाहिँ मान्नुहोस् कि तपाईँले एउटा बाली लगाएको थियो त्यो बाली चाहिँ खडेरीको कारण प्रभावित भइसक्यो उम्रेन भनेपछि तत्काल राहतको लागि चाहिँ राहतको चाहिँ हामीले निर्माण पहिलेदेखि नै गर्ने के निर्माण गरेर उसलाई कति दिने त होइन, 10,000-20,000 कति दिन सकिन्छ होइन, किन भन्दा उस तू त बाँच्नु पर्यो नि पहिला चाहिँ, यस्तो किसिमले तयारी हामी गर्नु पर्यो।
2: हामी अहिले त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिगदेलसँग कुराकानी गरिरहेका छौं। अवश्य हामी भविष्यमा नेपालमा खडेरीको सम्भावित प्रभाव बारेमा चर्चा गरौं। जलवायु परिवर्तनको अहिलेको गतिलाई हेर्दा आउँदो 20-30 वर्षमा नेपालमा खडेरीको अवस्था कस्तो आउन सक्छ भन्ने आकलन गर्न सकिन्छ र कुन कुन क्षेत्र सबैभन्दा बढी जोखिममा पर्ला नेपालका, पनि कुन क्षेत्र अलिकति बढी जोखिममा पर्ने सम्भावना देखिन्छ?
1: अब यसमै हामीले चाहिँ हामीले अध्ययन चाहिँ हाम्रो आफूले विभिन्न अध्ययनहरू गर्दाखेरि हामीले केही लिटरेचरहरू पनि पाएका थियौँ। सन् 2050 चाहिँ अब दक्षिण एसियामा धान मकै र गहुँको उत्पादन चाहिँ 50% घट्न सक्ने अनुमान गरेको छ खडेरीको कारणले गर्दाखेरि। भनिसकेपछि चाहिँ यसबाट फेरि हाम्रो चाहिँ क्षेत्र पनि प्रभावित हुने भइहाल्यो। अब जस्तै खाद्य संरक्षणको कुरा यसमा जोडेर आउन सक्छ। त्यसपछि गएर मूल्य वृद्धि, त्यो बेलामा मूल्य वृद्धि हुँदाखेरि होइन पोषणको अभाव हुन सक्ने स्थिति, त्यसपछि भोकमरी र सामाजिक अस्थिरतामा जान सक्ने स्थिति हुन्छ, जुन चाहिँ खाद्य चाहिँ उत्पादनमा खडेरीको कारणले खाद्य उत्पादन कम भयो भने। त्यस कारणले गर्दा अब त्यसमा हामी तयारी गर्दै गर्नु पर्यो, नीति नियमहरू बनाउँदाखेरि अब चाहिँ उत्पादन 2050 घट्ने भनिसकेपछि हामीले चाहिँ त्यही अनुसारको चाहिँ अब वैकल्पिक खेती प्रणाली अथवा क्यास क्रप्समा हामी जान सक्ने हो कि होइन, एउटा चाहिँ कृषि क्षेत्रलाई हामीले त्यो रूपमा हेर्न सक्छौँ। र अहिले अघि म अगाडि भनेको थिएँ जुन आकस्मिक खडेरीहरू विकसित हुने चाहिँ होइन, जुन फ्ल्यास ड्रट्सहरू छ त्यो विकसित हुने क्रम चाहिँ बढ़िरहेको छ करिब करिब 2010। त्यस कारणले गर्दाखेरि र 2000 अध्ययनमा पनि त्यो खडेरीको चाहिँ जुन फ्रिक्वेन्सी छ, आवृत्ति चाहिँ बढ़िरहेको छ। र अनि खडेरीलाई चाहिँ अर्को के हुन्छ भन्दाखेरि जति लामो अवधि ड्युरेसन बढ़्यो उति त्यसबाट हामी प्रभावित बन्न सक्छौँ। त्यस कारणले गर्दाखेरि हामीले चाहिँ अब पानीको संकटलाई हामीले कसरी चाहिँ अब चिर्ने एउटा त्यो कुरा भयो, अनि बाली नालीको क्षतिलाई चाहिँ हामीले कुन रूपमा चाहिँ अब कम गर्न सक्छौँ होइन, त्यसमा हामीले ध्यान दिनु पर्यो। अनि त्यसपछि गएर डडेलोको जोखिम हुने हुनाले त्यसलाई नियन्त्रण गर्ने, किन भन्दा यो प्राकृतिक चक्र भएको हुनाले यसलाई चाहिँ हामीले निमिटेर नपार्न त सक्दैनौँ, यसलाई हामीले न्यूनीकरण गर्नेको लागि चाहिँ होइन गर्नको लागि हामीले काम गर्ने हो। अब न्यूनीकरणका उपायहरूमा चाहिँ हामीले जोड़ दिनुपर्ने हुन्छ होइन, न्यूनीकरणको उपायमा चाहिँ विशेष गरी जल संरक्षणलाई चाहिँ म प्रमुख मान्छु। जल संरक्षणलाई हामीले गर्यौँ भने हाम्रो चाहिँ अलिकति चाहिँ हाम्रो चाहिँ भनौँ न नदी नाला पोखरी होइन मा चाहिँ हामीले केही न केही जलको बहाव हामीले ल्याउन सक्छौँ होइन। र अर्को चाहिँ सिंचाईमा हामीले अलिकति ऊ गर्नु पर्यो, जस्तै हाम्रो देशको चाहिँ धेरै कम ठाउँमा मात्रै सिंचाइ छ र सिंचाइ योजनाहरू पनि समयमा होइन ठुल्ठुला सिंचाइ योजनाहरू अहिले नाम यहाँ नलिउँ होइन छन्, तर ती 10 वर्ष 15 वर्ष भइसक्यो राष्ट्रिय गौरवको आयोजना भनेर हामीले भनेका छौँ, तर चाहिँ उता चाहिँ तपाईँको डिमान्ड छ होइन पानीको आवश्यकता छ, यता हामी सिंचाइ सुरु गर्ने भनेर काम सुरु गरेका छौँ तर हामीले त्यो गर्न सकिरहेको स्थिति छैन। त्यस कारणले गर्दा अब चाहिँ हामीले ती कामहरू चाँडै सम्पन्न गरेर खडेरी उन्मुख क्षेत्रहरूमा जल संरक्षणमा विशेष ध्यान दिनु।
2: हजुर, त्यसँगै यस्तो खडेरीको कारण चाहिँ नेपालको गाउँ शहर बसाई सराईको कुरा, त्यसै गरी खाद्य संकटबाटै सामाजिक द्वन्द पनि बढ्न सक्छ भन्ने किसिमको विश्लेषणहरू पनि गरिन्छ यदि खडेरी बढ्दै गयो भने, तपाईँ कति गम्भीर मान्नुहुन्छ यो विषयलाई चाहिँ नेपालमा चाहिँ नेपालको हकमा चाहिँ?
1: होइन, अब जस्तै अघिले चाहिँ हामीले जुन यो विपदको चक्रलाई हामीले हेर्दाखेरि एक पछि अर्को विपदको सामना हामीले गरिरहेका छौँ, त्यस कारणले गर्दाखेरि आकस्मिक रूपमा तपाईँको चाहिँ खडेरीले चाहिँ सङ्कट नल्याउने भन्ने किसिमको कुरा रहेन अब चाहिँ, त्यस कारणले यसले सङ्कट लिएर आउन सक्छ होइन। तर के भन्दाखेरि अब यो अघि मैले जोडेको थिएँ होइन, अब यो चाहिँ सामाजिक रूपसम्म नै जान्छ अन्तिम रूपमा चाहिँ होइन, जस्तै तपाईँको मूल्य वृद्धि हुने बित्तिकै भने जनजीविका कसरी चलाउने होइन, खाद्य उत्पादन नै घटेपछि खडेरीबाट अनि चाहिँ त्यसपछि मानिसहरूको अनि बेरोजगारी दर होइन बढ्ने, अब यसको त फेरि लामो लहरो आउँछ नि त, त्यस कारणले
2: गर्दा
1: सामाजिक र आर्थिक जोखिमहरू चाहिँ अब खडेरी बढ्दै जाँदा अवश्य पनि यसले लिएर आउँछ। त्यसलाई सम्बोधन गर्नको लागि हामीले के गर्न सक्छौ त्यही अनुसारको योजनाहरू होइन कार्यविधिहरू बनाऊ होइन, स्थानीय पालिकाहरूलाई त्यही अनुसारले सक्षम बनाउने कोसिस गरौं, स्थानीय सरकार लगायत तपाईँको चाहिँ प्रदेश सरकारहरूले पनि अलिकति विनियोजन पनि त्यही अनुसारको गरौं, त्यो अवस्थामा चाहिँ हामीले यसको दुष्परिणामलाई हामी कम गर्न सक्छौँ।
2: यो सँगै खडेरी व्यवस्थापनका लागि नेपालमा अहिले नै चाहिँ नीति कानूनहरूको पर्याप्तता चाहिँ कतिको छ, बनाउने क्रमहरू कतिको भएको छ कि छैन?
1: अब यो नीति नियम भन्दा पनि एउटा चाहिँ त्यस्तो चाहिँ अब मेरो जानकारीसम्म त्यस्तो आएको मैले पाएको छैन होइन। जस्तै अब एसओपीहरू चाहिँ बनेको छ होइन, स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडियरहरू चाहिँ अब त्यसमा चाहिँ जुन कार्यविधिहरू विभिन्न पालिकाहरूले खडेरी उन्मुख भएको अवस्थामा कसरी चाहिँ हामीले काम गर्ने भनेर चाहिँ केही स्थानीय पालिकाहरूले बनाएको चाहिँ हामीले पाएका छौँ होइन। अब सरकारी तवरमा चाहिँ यो जुन राष्ट्रिय स्तरमा चाहिँ खडेरी संकटग्रस्त अथवा सुक्खा संकटग्रस्त क्षेत्र भनेर घोषणा गरेर केही राहत दिएको भन्ने जानकारी चाहिँ पाइएको छ। त्यस कारण अब हामीले त्यो तयारीलाई चाहिँ अझै अब अलिकति कार्यविधि बनाएर चाहिँ अब राहत अथवा त्यसबाट न्यूनीकरण हामी कसरी गर्न सक्छौ त्यस दिशामा अघि बढ्नुपर्छ।
2: अहिले मैले यो यसपालिको एलनिनोबाट आउने प्रभावबाट चाहिँ के गर्न सक्छन् पालिकाहरूले भनेर तपाईँलाई सोधेको थिएँ। यस्तै गरी दीर्घकालीन रूपमा जस्तो जलवायु परिवर्तनको कारणले हामीलाई अझ दुई दशक तीन दशक चार दशक पछाडि पनि खडेरीको लामो जोखिम ल्याउन सक्छ कि भन्ने हिसाबबाट चाहिँ एकजना अनुसन्धानकर्ताको हिसाबले सरकारले के पूर्व तयारी गरिदियोस् भन्ने लाग्थ्यो। छोटोमा भन्नुपर्दा यो चाहिँ गरेदेखि भोलिको दिनमा
3: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
4: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
5: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
5: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
5: फिक्स तथा झित्र मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
5: मेसिनबाट जरेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
5: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
5: साथै
4: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
6: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5562-7007।
7: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
8: विशेषज्ञ डाक्टरी सेवाहरू
7: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
9: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
8: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
7: सम्पर्क फोन 082-5090-079, मोबाइल नम्बर 98478-10-03 र 98-29-54-555।
10: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
11: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
10: डाक्टरद्वारा दिइने सेवाहरू
11: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
10: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
11: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने,
10: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
11: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
12: बिरामी जाँच निमित्त यही असार 13 गते शनिबार
13: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 082-5090-410, मोबाइल नम्बर 98-4-78-28-913 र 98-095-12-871।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सीता के भो तिमलाई घुम्सेर बसेछौ
15: के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
14: के कुरा गर्छ निमले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
15: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
16: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराईको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
17: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
16: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847823572
18: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
19: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ
18: डाक्टर दिने सेवाहरू ठुला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाद टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस् रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्
12: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार
20: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
12: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082562023 98478617 र 98478635
12: खुशीको खबर
21: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ यदि त्यस्तो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सीसीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ
12: हाम्रा विशेषताहरू
22: आधुनिक प्रयोगशाला
12: अत्याधुनिक सर्वेक्षण उपकरण
22: अनुभवी प्रशिक्षक
12: व्यवहारिक तथा परियोजना आधारित सिकाइ
22: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
12: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ सिभिल इन्जिनियरिङ मार्फत भवन सड़क पुल खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण जीआईएस जीपीएस डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्
22: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्
12: आजै रजना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्
21: साथै कक्षा 11 विज्ञान व्यवस्थापन शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ
12: सम्पर्क फोन नम्बर 082562004
21: सम्पर्क मोबाइल नम्बर 9857303672 र 9699964848
22: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा संयुक्त जनशक्ति र सफल भविष्यको आधार
23: मध्यपश्चिम ट्राङ्क यति बेला बिहानको 9 बजेको छ

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। औषधि व्यवस्था विभागले एकैपटक 5,000 भन्दा धेरै औषधि पसल फार्मेसीको दर्ता खारेज गरेको छ। विभागले तोकिएको समय सीमाभित्र नवीकरण नगरेको देशभरका 5,302 फार्मेसीको संचालन प्रमाणपत्र रद्द गरेको हो। विभागका अनुसार तोकिएको कानूनी अवधिभित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र, सिफारिश पत्र तथा अन्य सम्बन्धित प्रमाण पत्रहरू स्वत रद्द हुने प्रावधान अनुसार यो निर्णय कार्यान्वयन गरिएको हो। यससँगै अब ती औषधि पसलहरू कानूनी रूपमा औषधि बिक्री वितरण गर्न अयोग्य भएका छन्। देशभर 26,300 फार्मेसी छन्। दर्ता खारेजपछि यो संख्या 20,998 झरेको छ। विभागले सूचनामा सम्बन्धित सबै औषधि पसल संचालकलाई आफ्नो प्रमाण पत्रको अवस्था यकिन गर्न, आवश्यक प्रक्रिया पूरा गर्न र भविष्यमा औषधि बिक्री वितरण गर्दा कानूनी व्यवस्था तथा विभागीय निर्देशनहरूको पूर्ण पालना गर्न आग्रह गरेको छ। जेठ 28 नवीकरण म्याद समाप्त भई स्वत रद्द भएका औषधि पसलहरूको विस्तृत सूची समेत विभागले सार्वजनिक गरेको छ। नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सरकारले विदेशी नागरिकको गतिविधि अभिलेखीकरणलाई थप व्यवस्थित बनाउने अभियान थालेको छ। अध्यागमन विभागले संचालनमा ल्याएको विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली एफएनएमआईएसलाई देशभर विस्तार गर्ने क्रममा सोमबार सरकारवालासँग अभिमुखी करण तथा अन्तर्क्रियाको आयोजना गरिएको थियो। कार्यक्रममा अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले पर्यटन प्रबन्धन र राष्ट्रिय सुरक्षा एकअर्काका परिपूरक विषय भएको बताउँदै सुरक्षित वातावरण बिना पर्यटन उद्योगको दिगो विकास सम्भव नहुने विचार व्यक्त गर्नुभयो। महानिर्देशक तिवारीले नेपाल आउने सबै विदेशी नागरिक सकारात्मक उद्देश्यले मात्र नआउने भएकाले उनीहरूको गतिविधिबारे तथ्याङ्क र अभिलेख राख्नु आवश्यक रहेको भन्दै विदेशी नागरिकले गैर कानूनी धार्मिक प्रसार प्रसार वा आपराधिक कार्यमा संलग्नता देखाएमा विभागले पक्राउदेखि निष्कासनसम्मका कार्यवाही गर्दै आएको जानकारी दिनुभयो। उहाँका अनुसार एफएनएमआईएस प्रणालीले नेपाल प्रवेश गर्ने विदेशी नागरिकको बसाई आवत जावत र गतिविधिको विवरण व्यवस्थित रूपमा अभिलेखीकरण गर्नेछ। यसले पर्यटकको सुरक्षा, सेवा प्रवाह, विपदका बेला खोज तथा उद्धार र राष्ट्रिय सुरक्षामा सहयोग पुर्याउने अपेक्षा गरिएको छ। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा मंगलबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सम्पन्न आयोगको बैठकमा आज कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको हो। चिकित्सा शिक्षा आयोगले उपाध्याय प्राध्यापक डाक्टर श्रीकृष्ण गिरीले दिनुभएको जानकारी अनुसार नयाँ कार्यविधि लागू भएसँगै चिकित्सा शिक्षा क्षेत्रमा निशुल्क छात्रवृत्ति उपलब्ध गराउने शिक्षण संस्थाहरूलाई अनुदान वितरण गर्ने कानूनी तथा प्रशासनिक आधार स्पष्ट भएको छ। यसले लामो समयदेखि देखिँदै आएको नीतिगत अन्यल र कानूनी अस्पष्टतालाई समेत अन्त्य गर्ने जानकारी उहाँले दिनुभयो। सरकारले आयोग मार्फत चिकित्सा शिक्षा अध्ययन गर्ने छात्रवृत्ति पाएका विद्यार्थीका लागि प्रत्येक 3 महिनामा 28 करोड़ रूपियाँ छात्रवृत्ति प्रदान गर्दै आएको छ। नेपाल राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश 2083 मार्फत राष्ट्रिय चिकित्सा शिक्षा ऐन 2075 दफा 54 थपिएपछि आयोगलाई आवश्यक निर्देशिका तथा कार्यविधि निर्माण गर्ने अधिकार प्राप्त भएको थियो। त्यसैका आधारमा आयोगले नयाँ कार्यविधि तयार गरी कार्यान्वयनको प्रक्रिया अघि बढ़ाएको हो। र दाङ लगायतका तराई क्षेत्रमा गर्मी बढ़दै गएको छ। मनसुनी वायुको आंशिक प्रभाव रहे पनि विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा तातो दिनको अवस्था कायमै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी क्षेत्रमा गर्मी तत्काल घट्ने सम्भावना छैन। तराईका अन्य क्षेत्र बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, कपिलवस्तु, रूपन्देही, दाङ तथा आसपासका जिल्लामा चर्को घाम र उच्च तापक्रमका कारण तातो दिनको प्रभाव बढ़ी देखिएको छ। महाशाखा अनुसार
उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय रेखा स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहे पनि मनसूनको सक्रियता मुख्यतया पहाड़ी र हिमाली क्षेत्रमा केन्द्रित छ। महाशाखाले आज दिउँसो कोशी बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली भागका धेरै ठाउँमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। तर लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागमा धेरै ठाउँमा मौसम मुख्यतया सफा रहने र तातो दिनको अवस्था कायम रहने भएका कारण सतर्कता अपनाउन आग्रह समेत गरेको छ। हवस् त, बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा अर्थमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली जीविक रोड खोराहीदाङ
4: फोन 562-521
1: सम्पर्क मोबाइल
3: 9858-32-819 र 9858-32-223।
5: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
8: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ।
9: न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने,
8: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यस्तो राम्रो साइकल स्टोर थाहा होला नि।
9: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
8: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
10: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौँ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राखीहल रोड, खोराही दाग,
11: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 9847-27-977
12: र 9858-30-689।
13: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843-008804 9843-008804 www.pashupatiicare.com।
8: होइन, कसलाई के भयो?
14: हजुर बुबा, अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
8: कहाँ नेपालगञ्ज दौडाउन लागेको? हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
14: ल ल, एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुरबुवाको ज्यान, समय र पैसा बर्बाद भएको।
8: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू, बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
14: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घुराही बरगदुवा दाङ, सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
15: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
16: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
15: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
16: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
15: हुलासले बनाउँदैछ परिवार एक साथ।
17: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
18: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल, एमबीबीएस, एमएस, र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
17: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
12: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
19: उपचार हुने रोगहरू
12: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
19: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
12: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
19: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
12: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
19: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
12: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
17: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराही 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।
20: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
21: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
20: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
21: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
20: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाटो गएको हो, राम्रो पैसा कमाइरहेछ।
21: ल ल काका, गइहाले म।
22: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
23: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
22: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-498-87-741।
24: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
25: नमस्कार, यो बसमा म यहाँहरूलाई हार्दिक स्वागत गर्दछु, जीवराम भण्डारी। आज यहाँहरू सामुन्ने उपस्थित हुनुहुन्छ निरञ्जन मानसिंह बस्नेत, उहाँ पीएचडी हुनुहुन्छ अन्तर्राष्ट्रिय सम्बन्ध अर्थात् इन्टरनेसनल रिलेसनमा, उहाँले फ्रान्सबाट विद्यावारिधि गर्नुभएको छ, पूर्व राजदूत। उहाँ नेपाली, अंग्रेजी, स्पेनिस र फ्रेन्च, यी दुई महत्वपूर्ण भाषा, खास गरी अंग्रेजी र नेपाली धेरैले बोल्दछन्, तर फ्रेन्च र स्पेनिस भाषाको पनि राम्रो ज्ञान राख्नुहुन्छ। उहाँ परराष्ट्र मामिलाका जानकार यस मानेमा परराष्ट्र मन्त्रालयमा रहेर विभिन्न लामो समय काम गर्नुभयो र सार्कको निर्देशकको भूमिका पनि उहाँले निर्वाह गर्नुभयो। आज म उहाँसँग नेपालको बदलिएको राजनीतिक अवस्था र परराष्ट्र मामिला केन्द्रित कैयौं त्यस्ता आम जिज्ञासाहरू छन्, त्यसलाई उहाँ मार्फत सम्बोधन गराउने मेरो प्रयत्न रहनेछ। सर्वप्रथम म उहाँलाई स्वागत गर्छु। सर, स्वागत छ है त कार्यक्रममा।
26: धेरै धेरै धन्यवाद रामजी।
25: सर, अब म कहाँबाट प्रवेश गर्न चाहे भने, नयाँ सरकार आएको छ, अब परराष्ट्र मन्त्री भारत भ्रमण सके,
0: त्यसको लगत्तै चीन गए भलै उनी अरू अरू देशमा पनि गए केही कार्यक्रमहरूमा तपाईँको विचारमा नि नेपालको घरेलु राजनीतिलाई सम्हाल्न स्थायित्व प्रदान गर्न परराष्ट्र अर्थात् छिमेकी देशहरूसँगको सम्बन्ध र सुसम्बन्धको कुरा गर्छन् पछिल्लो समयको सरकारले निर्वाह गरेको भूमिकालाई तपाईँले कसरी हेरिरहनु भएको छ खास गरी भारत चीन यी दुईको बारेमा कुरा गरौँ त
26: अब यसमा चाहिँ कस्तो लाग्छ भने अब हालको परराष्ट्र मन्त्रीज्यूले चाहिँ मोरिसमा एउटा इन्डियन ओसन सम्बन्धी इन्टरनेसनल कन्फरेन्समा भाग लिन जाँदाखेरि भारतका परराष्ट्र मन्त्री एस जयशंकरलाई त्यहाँ पनि उहाँले भेटघाट गर्नुभयो र पहिलो कन्ट्याक्ट चाहिँ नि त्यहाँबाट मोरिससमा एउटा इन्टरनेसनल मिटिङ भएको थियो इन्डियन ओसन सम्बन्धी त्यसमा चाहिँ नि उहाँसँग दोहोरो वार्तालाप भयो पहिलोचोटि र पछि चाहिँ नि उहाँ फेरि अब भारतको भ्रमणमा जानुभयो भारतको भ्रमणमा पनि उहाँको अहिलेसम्मको हेर्दाखेरि अब अरू मन्त्रीज्यूहरूको पनि अब राम्रै देखिएको छ होइन तर उहाँको स्पेसल्ली परराष्ट्र मन्त्रालय सम्बन्धी कुरा गर्नुपर्दाखेरि चाहिँ उहाँको पर्फर्मेन्स चाहिँ अहिलेसम्म राम्रो नै देखिएको छ
0: मतलब परिपक्व कि अथवा नेपाल सापेक्ष ठिक लाइन
26: नेपाल सापेक्ष ठिक लाइनमा छ जस्तो उहाँले के भनिरहनु भएको छ भने हामी पुरानो ब्यागेज बोकेर हिँड्दैनौँ हामी रिलेसन्समा चाहिँ फ्रेस नयाँ तरिकाले चाहिँ नि हामी सुरु गर्छौँ भनेर भन्नुभएको छ त्यसमा चाहिँ नि अब दिल्लीमा पनि विभिन्न पत्रकारहरूले पत्रकार सम्मेलन गर्दाखेरि उहाँले चाहिँ नि पत्रकारहरूले सोधेको प्रश्नमा चाहिँ विभिन्न कन्ट्रोभर्सियल जस्तो अहिलेको इस्युजहरू छन् लिपिलेखहरूदेखि लिएर सारा कुराहरूमा चाहिँ नि उहाँले राम्रोसँग त्यसको चाहिँ नि जवाफ दिनुभएको छ
0: र साथै पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिनुभयो त त्यहाँ जो उहाँले परराष्ट्र मन्त्री र सरकारवाला जसलाई भेट्नुभयो जुन अहिले नेपाली जनले बारम्बार अत्यन्त गम्भीर ढङ्गले उठाएको प्रश्न भनेको कालापानी लिपुलेख लिम्पियाधुरा लिपुलेखलाई बाटो बनाएर आवत जावत गर्ने भारत र चीनबीच जो सम्झौता भयो र अहिले आवत जावत उनीहरूको प्रारम्भ भएको छ यस मामिलामा के भारतको अधिकारीहरूसँग उनले त्यो कुरा राख्यो होला
26: त्यो कुरा राखेको र भारतले हामी वी आर ओपन टु नेगोसिएसन्स हामी खुला दिलले चाहिँ हामी कुरा गर्छौँ भनेर भनेको कुरा उहाँले बताउनु भएको छ मन्त्रीज्यूले होइन त्यसो भए उनीहरूले के भने अब एक्जिस्टिङ मेकानिजमहरू थुप्रै छ नेपाल भारत सम्बन्धमा 32-33 मेकानिजमहरू छ त्यसमा महत्त्वपूर्ण मेकानिजम चाहिँ नि यो मामलामा चाहिँ है यो मामलामा चाहिँ महत्त्वपूर्ण मेकानिजम चाहिँ परराष्ट्र सचिव स्तरीय एउटा मेकानिजम भयो एउटा मन्त्री स्तरीय ज्वाइन्ट कमिसन छ अब वास्तवमा चाहिँ नि अब दुवै पक्षले चाहिँ ज्वाइन्ट मिनिस्ट्रियल जुन मेकानिजम छ त्यसबाट सल्भ गर्यो भने राम्रो हुने हो तर अब धेरै जनमानसमा चाहिँ के कुरा छ भने यो अलिक पेचिलो समस्या पेचिलो इस्यु भएको हुनाले यो चाहिँ दुवै प्रधानमन्त्री भेटेर यसमा हाइएस्ट लेभलमा कुरा गर्यो भने मात्रै यो सल्टाउन सकिन्छ भन्ने चाहिँ नि धेरै अब विज्ञहरूको अब्जर्भरहरूको पर्यवेक्षकहरूको भनाइ चाहिँ त्यो देखिन्छ
0: तपाईँको नजरमा चाहिँ के त जस्तो 372 भन्दा बढी झन्नै भन्छन् 380 वर्ग किलोमिटर भन्छन् कालापानी दिपुले लिम्प्याधुरा अब त्यो भारतले कब्जा गरेको देखियो यस अर्थमा किनभने हाम्रो संसदले त दावी गर्यो नि त त्यो क्षेत्र कालापानी दिपुले लिम्प्याधुरा हाम्रो क्षेत्र हो भनिसक्यो यसको अर्थ नेपालले त सरासर त्यो त स्वाभाविकले त्यो हाम्रो कब्जा गर्यो भारतले भन्ने कुरा आयो त यस्तो अवस्थामा जुन नेपालका प्रधानमन्त्री छन् उनी धेरै मानिससँग अर्थात् खास गरी कूटनीतिज्ञहरूसँग र विदेशमा उनी घुलमिल हुने नेचर स्वभाव त्यस्तो उनको देखिँदैन त यस्तो अवस्थामा परराष्ट्र मन्त्री स्तरबाट यो सुल्झिँदैन भने त हाम्रो प्रधानमन्त्रीले के यसको अर्थ तदारुकता देखाउनु पर्यो पहल गरिहाल्नु पर्यो
26: अब अहिले चाहिँ के कुरा भएको छ भने द्विपक्षीय कुरामा चाहिँ मैले बुझेअनुसार चाहिँ भएको एक्जिस्टिङ मेकानिजमलाई नै एक्टिभेट गर्ने र त्यही डिस्कस गरेर यो समस्यालाई समाधान गर्न प्रयास गर्ने होइन अब यो प्रधानमन्त्री हाइएस्ट लेभलमा जाने कुरा चाहिँ नि
0: मतलब
26: अन्तिममा त्यो कुनै पनि चाहिँ नि सफल हुन सकेन होइन ती मेकानिजमहरूमा कुरा गर्दाखेरि पनि सल्टिन सकेन भने मात्रै त्यसमा जाने हो हामीले त के भने पुरानो गभर्मेन्ट भएको बेलामा चाहिँ हामीले त त्यो त नक्सा समेत सच्याएर आफ्नो नक्सा समेत प्रकाशित गरेर

0: भएन भने त्योभन्दा माथिको ज्वाइन्ट मिनिस्टेरियल कमिसन छ, त्यो ज्वाइन्ट मिनिस्टेरियल कमिसनको मिटिङ बस्ला भन्ने चाहिँ मैले ठानेको छु।
1: मतलब ठिक दिशातर्फ उन्मुख
0: जस्तो लाग्छ, किनभने यो नयाँ गभर्मेन्ट चाहिँ झन्डै दुई तिहाईको संख्या भएको गभर्मेन्ट हो, र त्यसले गर्दाखेरि पनि र संसारभरि चाहिँ नि यो गभर्मेन्टप्रति चाहिँ धेरै मान्छेको आशा र अपेक्षा होइन, नेपालीहरूको त हुने नै भइहाल्यो। र अर्को कुरा, बेसिक कुरा चाहिँ के छ भने, पहिला यो चाहिँ नि आन्तरिक राजनीतिक स्थिति चाहिँ त्यति स्थायित्व नभएको, र अहिले अब 182 सिट एउटै पार्टीको आएको हुनाले र जनताले ओभरवेल्मिङली मतदान गरेको हुनाले चाहिँ नि अब
1: पाँच
0: वर्ष टिक्छ,
1: स्थायित्वको
0: स्थायित्व चाहिँ नि हुन्छ र यसले चाहिँ राम्रोसँग लिएर जान्छ भन्ने कुरामा चाहिँ नि धेरै मान्छेहरू विश्वस्त छन्। र हामीले पनि एउटा नागरिकको हिसाबले हामीले पनि अब पहिला पहिलाको जस्तो गभर्मेन्ट धेरै किसिमका काण्डहरूमा फसेका होइन, अहिले त काण्डको नाम नलिउँ, त्यो देख्दाखेरि नेपाली जनताहरू धेरै वाक्क दिक्क भएको हुनाले यसरी ओभरवेल्मिङली चाहिँ नि भोट चाहिँ नि यसरी चाहिँ नि रासोपामा गएको हो, र उसले नै अब चाहिँ मतलब यो समस्याहरू सबै समाधान गर्दै लग्छ भन्ने जनताको एकदम उच्च अपेक्षा भयो होइन। त्यसले गर्दाखेरि चाहिँ नि अब हामीले पनि अहिले त अब 100 दिन पनि भएको छैन, अब अघि हामी कुरा गर्दाखेरि तपाईँले यो हनीमुन पिरियड चाहिँ नि हामीले हेर्नुपर्छ, बेनिफिट अफ डाउट त्यसै पनि छ होइन, हामीले अहिले नै धेरै क्रिटिसाइज गर्नु पनि हुँदैन। त्यसो भए हुनाले म के भन्छु भने हेरौँ होइन, अनि वाच एन्ड सी, अब त्यसपछि 100 दिन पुगेपछि अब कस्तो किसिमको
1: कहाँ कमी कमजोरी
0: कमजोरीहरू के के छ त्यसपछि मात्रै हामी कुरा गरौँ।
1: तपाईँको नजरमा जो परराष्ट्र मन्त्रीले यो पटक पटक प्रयोग गरेको भाषा, हामी पुरानो ब्यागेज बोक्दैनौँ, यो के भने?
0: यो चाहिँ उहाँहरूले, हामी फ्रेस मान्छेहरू हौ, हामी नयाँ पिँढीबाट आएको होइन, त्यसो भावनाले हामी पुरानो ब्यागेज बोक्दैनौँ भनेर भन्नुभयो। तर म चाहिँ एउटा इतिहासको पनि
1: मैले चाहिँ
0: एउटा इतिहासको पनि एउटा चाहिँ अध्येता भएको हिसाबले चाहिँ म के भन्छु भने, जेसुकै भए पनि उहाँले एउटा चाहिँ एउटा एउटा पोइन्ट अफ भ्यू ल्याउनु भयो, तर के भने पुरानो कुरा
1: भनेको के तुक छ भन्दा खोजे
0: होइन, अब हामी फ्रेस स्टार्ट गरौँ, लेटेस्ट स्टार्ट।
1: जस्तो तपाईँहरू भन्नुहुन्छ नि यस विषयको ज्ञाता इन्स्टिट्युसन मेमोरीको तपाईँहरू कुरा हुन्छ, इतिहासको त्यत्रो महत्व हुन्छ होइन, पुरानो ब्यागेज बोक्दैनौ नयाँ भनेपछि त पुरानो भन्दा छ त धेरै पुरानो हो, सुस्ता पुरानो हो, कालापानी लिपुलेपु लिम्पिया धुरा पुरानो हुने कुरा हो, मतलब सीमाका अरू समस्या पुराना हुने कुरा भए, नेपाल चीन त्यो सीमा समय सम्झौताको कुरा पुरानो हुने भए, मतलब के हो
0: उहाँले भन्नुभयो चाहिँ के होला भने, धेरै पुरानो कुराहरू चाहिँ नगरौँ होइन। अब यो पनि त जस्तो भनौँ न, यो अहिले आएको यो लिपुलेक कालापानीको कुराहरू पनि, यो जब भारतले त्यहाँ 2012 बनाउन थाले रहेछ बाटो होइन, जब 2019 आएर चाहिँ उसले चाहिँ नि त्यहाँ एउटा नक्सा बनायो, त्यसपछि न हामी सचेत भएको हो, त्योभन्दा अगाडि पनि त हाम्रो गभर्मेन्टहरू थिए नि त,
1: त्यो गभर्मेन्टहरू नेपालको सरकारलाई के जानकारी थिएन? 2009 सुरु गर्यो, 2019 उनले नक्सा जारी गरे, अब सारा चिज अब नेपाल त्यसमा सहभागितै दर्शाएन, चीन र भारत बीच सम्झौतै गरे, यी सबका त यो 36-37 वर्षका कार्यकालमा सबै सरकारहरू थिए त, के यसको अर्थ यिनीहरूलाई थिएन कि अथवा डरले
0: होइन? यो अब एक त हाम्रो इन्टेलिजेन्स भन्छ नि, हाम्रो गुप्तचरको सिस्टम पनि अब त्यो दार्चुलाको उतापट्टि पर्यो होइन, अब त्यो हाम्रो अलिकति कमजोर पनि छ, अब त्यो त मैले उनीहरूले रिपोर्टै गरेन होला, त्यहाँको प्रमुख जिल्ला अधिकारीले पनि रिपोर्टै गर्नु भएन होला भनेर त म भन्दिनँ, किनभने हामीलाई चाहिँ नि जस्तो कुनै भारतीय हेलिकप्टर नेपाली साइडमा आयो अथवा कुनै भारतीय जहाजहरू हवाईजहाज हाम्रो नेपाली क्षेत्रमा दार्चुलाको माथिबाट उड्यो भने पनि म चाहिँ नि इन्डिया शाखामा सेक्सन अफिसर थिएँ पहिला, सुरुमा जागिरी खाँदाखेरि त्यहाँ हामीलाई खबर आउँथ्यो, त्यहाँ हामीलाई खबर आइसकेपछि गृह मन्त्रालय

0: बाट हामीलाई चिठी आउँथ्यो. चिठी आएपछि हामीले जुन किसिमको कम्प्लेन गर्नुपर्ने हो भारतीय पक्षलाई,
1: हामीले
0: राजदूतावासलाई हामीले
1: गृहमा सूचना आउँथ्यो जिल्ला जिल्लाबाट, अनि गृह मन्त्रालयले सम्बन्धित देशलाई अर्थात् परराष्ट्रमा ल फलना देशको यो समस्या छ हामीमा त्यो गर्यो जानकारी दिन्थ्यो, अनि तपाईँहरूले सरकारवाला देशलाई
0: त्यो हामी कुरा राख्थ्यौँ यसरी प्रोटेस्ट लेटर जस्तो भनौँ न, यसरी कसरी विदाउट आवर पर्मिसन कसरी चाहिँ त्यो आयो कि त पहिल्यै त्यसको जानकारी हुनुपर्छ कस्तो प्रकारको
1: क्षेत्रमाथि किन उड्यो आयो किन प्रवेश गर्यो
0: हाम्रो आकाश क्षेत्रभित्र कसरी आयो भन्ने कुरा चाहिँ हामीले त्यसको प्रोटेस्ट गर्ने गरेका
1: हिजो अस्ति मात्रै फेरि
0: पनि एउटा त्यस्तो आइरहेछ भिडियो होइन
1: होइन
0: त्यहाँ भित्रभित्र त भइराख्यो होला किनभने म जस्तो त्यहाँ डेस्कमा बसेका थिएँ त्यहाँ अहिले अर्को मान्छे हुनुहुन्छ डेस्कमा होइन त्यसपछि गृह मन्त्रालयले पनि त्यो कुरा जाहेर गरेको होला तर यहाँ अहिले कस्तो भइरहेको छ भने कुन चाहिँ चिज सत्य हो र कुन चाहिँ चिज असत्य हो फेक हो भन्ने कुरामा पनि मान्छेहरू धेरै कन्फ्युजन छन् के नेपालमा अब त्यो
1: भन्नुभयो नि जस्तो भित्रभित्र कुरा भएको होला जो डेमोक्रेसी भन्छ नि सोकल डेमोक्रेसी भन्छु म त यस्ता सिस्टमहरूमा होइन डेमोक्रेसी चाहिँ जनतालाई केही हुँदैन मार मात्रै पर्छ भन्न चाहिँ प्रजातन्त्र या लोकतन्त्र भन्छ तथापि यो पारदर्शी हुनुपर्छ भनेको होइन र सरकार मेरो सरकार मैले चुनेको प्रतिनिधि के गरिरहेको छ कहाँ कहाँ के भूमिका निर्वाह गरिरहेको छ त्यो जनताले थाहा पाउनुपर्छ नि राष्ट्रिय हितको बारेमा यी सब
0: तपाईँले भनेको कुरा एकदम सही हो किनभने डेमोक्रेसी भनेपछि अब मुख्य कुराहरू चाहिँ नि जनतालाई पनि सुसूचित गर्नुपर्छ र जनताको भावना के छ त्यो पनि लिएर सरकारले काम गर्नुपर्छ होइन अब कयौँ कुराहरू स्टेट सिक्रेटहरू हुन्छ अब जस्तो यो त हेलिकप्टरै आएको
1: आफ्नै जनताले देखेको अवगत भइसक्यो
0: त्यो जनताले देखेकै कुरा भयो होइन त्यसमा त त्यो स्टेट सिक्रेट भन्ने कुरा हुँदैन र कयौँ कुरा नेगोसिएसनमा चाहिँ नि स्टेट सिक्रेटहरू पनि हुन्छ त्यो चाहिँ अरू देशहरूले धेरै नै त्यसलाई चाहिँ नि त्यसलाई चाहिँ कार्यान्वयन गरिरहेको स्टेट सिक्रेट राखिरहेको मैले देखेँ जस्तो म मलेसियामा हुँदाखेरि मलेसियन गभर्मेन्टले उनीहरूलाई घाट
1: भन्ने
0: राजदूत भएर बस्दाखेरि उनीहरूलाई अप्ठ्यारो पर्ने कुराहरूको इन्फर्मेसनहरू उनीहरूले कतै देखे भने पनि सप्रेस गरिदिन्थ्यो दबाउँथ्यो र कुनै पनि कसैलाई पनि ओपनली त्यो कुराहरू चाहिँ उनीहरूले काहीँ पनि भन्दैन थिए
1: स्टेट सेक्रेट जस्तो यसको अर्थ हामीले पनि परराष्ट्र सुरक्षा र कैयौं संवेदनशील गुप्तचरी जस्ता मामिलामा कैयौं चिजहरू थाहा भए पनि त्यो कुरा बाहिर ल्याउनु हुँदैन भनेर यसरी बुझ्नुपर्छ जो जसले दुई देश बीच अथवा समाजमा सद्भाव भड्किन्छ कि यावत कुरामा यसरी बुझ्नुपर्ने होइन
0: जस्तो दुई देश बीचकै कुनै कुरा हामीले बाहिर ल्याइदियौँ भने त्यसले चाहिँ दुई देश बीचकै सम्बन्ध नराम्रो गर्छ होइन भन्ने एउटा नागरिकलाई पनि मतलब ज्ञान भयो भने त्यो नागरिकले पनि त्यो कुरा बाहिर ल्याउनु हुँदैन क्या आफ्नो देशको हितको लागि. अब पत्रकारहरू डिप्लोमेटले पनि नेपाली डिप्लोमेटले पनि अथवा उनीहरूले पनि त्यो कुरालाई पोलिटिसियनहरूले
1: मतलब कुन चिज गुप्त राख्ने कुन नराख्ने त्यसको बारेमा ज्ञान भएको मानिस जिम्मेवारीमा
0: हुनु पर्यो र स्टेटले पनि यही चिजहरू चाहिँ अलि संवेदनशील छन् है भन्ने कुरा पनि कुनै हाई लेभलमा बसेर वास्तवमा निर्णय गर्नुपर्ने हुन्छ जस्तो लाग्छ किनभने अहिलेको
1: पब्लिकलाई त्यो कुरा अवगत पनि गराउनु पर्छ एडुकेसनमा पनि
0: होइन यो होइन त्यो यो कुरा स्टेट सेक्रेट भनेर भन्ने कुरा त भएन होइन केही कुराहरू स्टेट सेक्रेट हुन्छन् हामी यो कुराहरू बताउँदैनौँ भन्नु पर्यो.
1: अब तपाईँसँग म कहाँ प्रवेश गर्छु भने नेपाल र भारत बीचको मूलत समस्या के हो तपाईँको नजरमा जस्तो हामी सीमाका बारेमा धेरै कुरा गर्छन् मानिस व्यापार व्यवसायका बारेमा कुरा गर्छन् कैयौं भारत हुँदै तेस्रो देशमा उड्ने सवाल उपर त्यो आकाश हामीलाई प्रदान नगरेको भारतले एयर रुट भन्छ नि एयर रुट प्रदान नगरेको कुरा गर्छन् यावत यावत मानिस कुरा गर्छन् मूलत यो समस्या हो कि कुन समस्यालाई चाहिँ हामीले बढी केन्द्रित गर्नुपर्ने अवस्था.
0: अब मलाई चाहिँ के लाग्छ भने सबभन्दा हाम्रो रिलेसन्स नै वास्तवमा तपाईँ समग्र परराष्ट्र नीतिको हिसाबले हेर्नुहुन्छ भने 80% चाहिँ हामी हाम्रो रिलेसन चाहिँ भारतसँग नै हो
1: मतलब निर्भरता
0: निर्भरता पनि सबै कुरा भनौँ न अब चीन चीनी नुन मटीतेल देखेर सारा पेट्रोल होइन सबै कुराहरू हामीले भारतबाट हामीले इम्पोर्ट गर्नुपर्ने हुन्छ हाम्रो नपुग इभन हामी मासु फुल पनि फलफुल पनि हामीले गरिरहेका छौँ र हाम्रो सबभन्दा ठुलो ट्रेड डिफिसिट भारतसँग छ अब यहाँ के भन्छ इन्टरनेसनल प्र्याक्टिसमा के हुन्छ भने तपाईँको जनरल्ली जोसँग तपाईँको ठुलो ट्रेड डिफिसिट भएको छ भारतको त ठुलो ट्रेड सरप्लस भयो होइन सरप्लस कन्ट्रीले चाहिँ जनरली के गर्छ भने धेरै ठुलो चाहिँ नि भयो भने उसले चाहिँ त्यो देशलाई मद्दत पनि गर्छ इन्टरनेसनल प्र्याक्टिसमा के भने ए धेरै नै ठुलो ट्रेड डिफिसिट भयो जस्तो हाम्रो इम्पोर्ट सब्सटिट्युसनका उद्योगहरू छन् नि जस्तो हाम्रो पेट्रोल यहीँ उत्पादन भयो भने हामीले पेट्रोल ल्याउनु परेन त्यो पेट्रोलको पैसा त हाम्रो बत्ने भयो होइन त्यस्तै अब हामीले अहिले हामीले के भने बिजुली उत्पादन गर्छौँ भनेर भनिरहेछौँ अब हामीले भान्सामा चाहिँ नि हामीले हिटरहरू मात्रै प्रयोग गऱ्यौँ र गभर्मेन्टले पनि त्यो भान्सामा प्रयोग गर्ने बिजुली चाहिँ सस्तो बनाउने भन्ने कुरा पनि एकचोटि आएको थियो होइन त्यो गरिदियो भने हामीले
1: सस्तो कहाँ अहिले त 50 वाट भन्दा बढी गयो
0: एकचोटि मिडियामा
1: घरमा प्रवेश गराइसक्यो
0: अनि यो एकबाजी मिडियामा यो कुरा पनि आएको थियो भान्सामा चाहिँ एउटा बेग्लै चाहिँ मिटर राखिदिने भान्साको लागि चाहिँ नि धेरै नै मतलब सहुलियत दिने भन्ने पनि कुरा आएको थियो
1: जस्तो ओलीको गफ होला
0: त्यो
1: ओली गफ भन्छ नि
0: त्यो त पनि आएको थियो होइन के गरी हामीले चाहिँ नि सबै घरहरूले अहिले जे जति पनि बिजुली मतलब गाँसिएका चाहिँ हाम्रो हाउस होल्डहरू छन् तिनीहरूले चाहिँ नि बिजुलीमै खाना पकायो भने र हाम्रो त ग्यास त इम्पोर्ट त कम हुन्छ नि त ग्यासको पैसा चाहिँ हामी हाम्रो बच्न आउँछ त्यस्तै इम्पोर्ट सब्सटिट्युसन उद्योगहरू जस्तो सिमेन्ट कारखाना पनि हामी कहाँ पनि छ हामीले नपुग सिमेन्ट इन्डियाबाट पनि ल्याउँछौँ होइन अब कति त त्यो इन्डियाबाट त्यो मेटेरियल मात्रै ल्याएर यहाँ बोरामा हाल्ने पनि गरेछ भन्ने पनि मैले
1: सुनेछ
0: होइन त्यसले गर्दाखेरि इम्पोर्ट सब्सटिट्युसन हुने नेपालको लागि त्यस्ता उद्योगहरूलाई गभर्मेन्टले पनि मतलब प्रोत्साहन दिनु पर्यो त्यसलाई चाहिँ प्रवर्धन गर्नु पर्यो अर्कोतिर अब पहिला म ट्रेड प्रमोसन सेन्टरमा नि 7 वर्ष काम गरेँ चिफ रिसर्च अफिसर भएर काम गरेँ त्यहाँ हामी चाहिँ के कुरा गर्थ्यौँ भने लो वेट हाई भ्यालु प्रोडक्ट प्लेनबाट नि पठाउन सकिने एक्सपोर्ट गर्न सकिने तर एकदम महँगो प्रोडक्टहरू चाहिँ हामीले उत्पादन गर्नु पर्यो भनेर हाम्रो नारा नै त्यो थियो त्यति बेला
1: सम्भावना भएर भनेको कि यत्तिकै त्यो
0: होइन त्यो त अब जस्तो खोज्न सकिन्छ नि अहिले त अब धेरै देशहरूले रियर अर्थ मेटेरियल भनेर खोजिरहेछ लिथियमहरू खोजिरहेछ त्यो त ब्याट्रीमा मोबाइलको ब्याट्रीहरूदेखि लिएर सारामा प्रयोग हुन्छ त्यो होइन अब अहिले लिथियम हामी कहाँ हुन सक्यो भने त हामी त अकस्मात धनी हुन्छौँ होइन विभिन्न कन्ट्रीहरूको पनि त्यसमा चाख हुन्छ होइन त्यसो भए हुनाले मैले भन्नु खोजेको चाहिँ हामीले त्यस्ता प्रोडक्टहरू आइडेन्टिफाई गर्नु पर्यो पहिचान गर्नु पर्यो जुन प्रोडक्टले लो वेट पनि होस् हाई भ्यालु पनि होस् हाई भ्यालु एडेड पनि होस् होइन त्यस्तो होस् अथवा अब अहिले हामीले एग्रिकल्चरलाई पनि धेरै उ गर्नु पर्यो त्यो किन भन्दाखेरि हामी आत्मनिर्भर हुनुको लागि
1: आयातमुखी भयौँ
0: हामी हामी आयातमुखी भयौँ अब आँप पनि उतैबाट आएको छ फलफुलहरू अरू सबै फलफुलहरू केरा पनि उतैबाट आएको छ सारा चिज उतैबाट आएको छ नि अरबौँ रुपियाँको हामी भारतबाट इम्पोर्ट गरिरहेछौँ होइन त्यसलाई त कमसेकम हामीले रोक्न सक्छौँ अब एउटै मात्रै समस्या के छ त हामी कहाँ भने काम गर्ने म्यान पावर सबै बाहिर छ 80-82 लाख चाहिँ नेपाली बाहिर छन् होइन अब त्यो पनि कस्तो भने जम्मै युवाहरू 18 वर्षदेखि लिएर 45 वर्षसम्मको
1: उनीहरूको जिन्दगी चाहिँ कस्तो छ सर किनभने तपाईँ मलेसियामा पनि राजदूत भएर बस्नुभएको हुनाले धेरै ठुलो संख्याका नेपाली कामदारहरू मलेसियालाई गन्तव्य बनाएको देखिन्छ त मूलत नेपालीहरू जो काम गर्छन् विदेशमा उनीहरूको गुनासो वा विदेशमा कामदार नेपालीको अवस्था त्यो मूल समस्या चाहिँ के
0: अब यस्तो छ जस्तो 80-85% मैले हिसाब गर्दाखेरि चाहिँ मैले के देखेँ मलेसियामा हुँदाखेरि 80-85% चाहिँ नि नर्मल हिसाबले गएको छन् नर्मलै उनीहरूले होस्टेलहरू छ नर्मल कारखानाहरूमा काम गरेका छन् होइन त्यहाँ अलिकति गर्मी पनि छ त्यो छ 15-20% जति नेपालीहरूले चाहिँ अति दुःख पाएछ किन दुःख पाएछ भन्दाखेरि सबभन्दा पहिला त जाने बित्तिकै त्यो पासपोर्ट लिइदिन्छ त्यो फ्याक्ट्रीको ओनरले होइन, अनि पासवर्ड उसले सेफ्टी भल्भमा हालिदिन्छ, सेफमा हालिदिन्छ, अनि त्यो उसलाई त्यो छोड्न मन लाग्यो, पाँच छ महिना भएपछि उसलाई गाह्रो भयो, सोकस भयो, ट्रेनिङ यताबाट केही पनि हुँदैन। अब यहाँ त ट्रेनिङ गर्ने संस्थाहरू कस्तो छ भने, अहिले त कडा भएको छ कि त्यो पनि मलाई थाहा छैन, सात दिनको ट्रेनिङ गर्नुपर्ने, एकै दिनमा 700 रुपियाँ बुझेर एकै दिनमा सर्टिफिकेट दिन्छ सात दिनको,
1: ज्ञान केही हुँदैन,
0: ज्ञान केही पनि हुँदैन। अझ झन् फ्याक्ट्रीहरूमा जानेहरूको त्यो बेल्टमा सामान यसरी बेल्टमा राख्दै जानुपर्छ, अलिकति त्यहाँ मिस्टेक हो भने त्यो बेल्टले नै बेल्टमै बटारिएर
1: मान्छे
0: हात काटिदिन्छ, खुट्टा काटिदिन्छ, मान्छे नै पनि मर्छ होइन। त्यस्तो स्थितिहरू मैले देखेँ कि, अब जस्तो एउटा मान्छे एउटा मात्रै छोरा रहेछ घरमा होइन, बाउ आमा छन् यहाँ नेपालमा, अनि बिहा गरेका छ, छोराछोरी सानसानो छ, एउटा मात्रै त्यसलाई ब्रेड विनर भन्छ नि, जो कमाउने व्यक्ति हो त्यो मलेसिया गएको छ, त्यो मलेसियामा उसको डेथ भयो भनेपछि मानुहोस् न, अब बाउ आमा पनि समस्यामा परे, सबै मान्छेको त्यो सबै चिज संसारै भयो नि होइन। त्यस्तो किसिमको हृदय विदारक कुराहरू पनि मैले देखेँ, तर मैले चाहिँ अब धेरै प्रयास गरेँ मलेसियन गभर्मेन्टसँग, यसमा वार्ता गरौँ, यो गरौँ, त्यो गरौँ, राम्रो गर्थ्यो नेपालीहरू के अरे कामदारहरूलाई भनेर भने, तर उनीहरूले त्यति ध्यान नदिया हुनाले मैले के गरेँ त, मेरो अलमोस्ट 3.5 इयर्स त म नेपाली कामदारहरूलाई कसरी उनीहरूको जीवन सहज बनाउन सकिन्छ त मेरो तर्फबाट भनेर म लागेँ। लागेपछि मैले यहाँ सरकारसँग पनि कुरा गरेँ, त्यहाँबाट कुरा गरेपछि मलाई केही पैसा आयो, पैसा आएपछि त्यो जुन फ्याक्ट्रीहरू छोडेर हिँडेको मान्छे हुन्छ नि, त्यो मान्छे सडकमा त्यत्तिकै हिँड्ने, भौतारेर हिँडिरहने, उसले खान पनि नपाउने, पैसा छैन, उसलाई इल्लिगल भन्छ, त्यो वास्तवमा इल्लिगल होइन, त्यो चाहिँ अनडकुमेन्टेड हो। किन इल्लिगल त कसरी हुन्छ भने, मलेसियन सरकारले नै चाहेर त त्यो त्यहाँ गयो नि, मलेसियन सरकारले नचाहेको भए त त्यहीँ रोक्दै भइहाल्छ नि त होइन, त अब नेपाली कामदारहरू हामी लिनौँ भने त भइहाल्छ नि, तर नेपाली मलेसियन सरकारको त केही न केही त्यसमा त निर्णय त छ,
1: उसैको अनुमति
0: अनुमान गएको, अनि कसरी इल्लिगल भयो, अब उसको पासपोर्टमा त भिसा छ नि त, त्यो पासपोर्ट मात्रै दिँदैन, अनि त्यो सडकमा आएपछि त्यो इल्लिगल हुने भयो, अनि पुलिसले समात्ने भयो, पुलिसले उसँग बार्गेन गर्ने भयो, हैरान भयो,
1: बार्गेन भने के पैसा
0: पैसा माग्छ,
1: करप्सन त त्यहाँ पनि भयङ्कर
0: भयङ्करै छ, अनि त्यसपछि त्यस्तो हुन्छ होइन। त्यस्तो भएको हुनाले अब अनि त्यहाँ चाहिँ कसरी त्यसलाई सल्भ गर्ने भनेपछि, मैले चाहिँ त्यो फ्याक्ट्रीबाट निक्लेका अथवा जेल लगेर जेलबाट निक्लेका, जेलमा नि लैजान्छ होइन, जेलबाट निक्लेका व्यक्तिहरूलाई चाहिँ मैले गइसकेपछि चाहिँ एउटा चाहिँ नि प्रिजन शाखा नै बनाएँ एम्बेसीमा, प्रिजनमा कति नेपालीहरू छन् होइन, त्यसको लगत राख्ने, त्यसको नाम लेख्ने, त्यसको जिल्ला लेख्ने, टेलिफोन छ भने टेलिफोन नम्बर लेख्ने, बाबाआमाको नेपालमा टेलिफोन नम्बर छ भने त्यो लिने गरेँ। गरिसकेपछि त्यो शाखामा एउटा फर्स्ट सेक्रेटरी नै मैले राखेको थिएँ, उसको कामै त्यही फाइल बनाउने, सबै जिल्लाहरूको नाम लेख्ने, मान्छेको नाम लेख्ने, टेलिफोनहरू कलेक्सन गर्ने, अनि कुन कुन जेलमा छ त्यहाँ 6-7 वटा जेलहरू छ, तिनमा छन् भनेर त्यो गर्ने। गरिसकेपछि के भने, अनि त्यसपछि उनीहरूलाई छुटाउनु भनेर हाम्रो कन्सुलर एक्सेस भन्ने हुन्छ, डिप्लोमेसीमा कन्सुलर एक्सेस हुन्छ एम्बेसीको, त्यो एक्सेस मागेर उनीहरूसँग गएर भेट्ने, तिमीहरूलाई कस्तो छ, के छ, कहिले छुट्नेवाला छ, त्यो जेलरसँग पनि सोध्ने, अनि त्यो जेलरले चाहिँ यति यति बेला छुट्छ भनेपछि हामीले नेपाल सरकारबाट पैसा मगाएको थियो, त्यो पैसा उसँग त एक पैसा नै हुँदैन नि त, अब यहाँ गरिब बाबामा कुन चाहिँ गाउँमा कहाँ हुन्छ पठाउनु सक्दैन, नसकेपछि चाहिँ अनि मैले चाहिँ के गरिदिन्थेँ, पैसा वान वे एयरफेयर टिकट ऊ गरिदियो, ऊ छैन के अरे उनीहरूसँग पासपोर्ट हुँदैन, पासपोर्ट नभएपछि के गर्थ्यो त, एक पेजको ट्राभल डकुमेन्ट भन्ने उसको फोटो राखेर, डेट अफ बर्थ राखेर, उसको नागरिकता प्रमाणपत्रको फोटो कपी छ भने त्यसको नम्बर पनि लेखेर, यहाँ उसलाई एक महिनाको ट्राभल डकुमेन्ट बनाइदियो, एक महिना मात्रै भ्यालिड हुन्छ त्यो, अनि त्यो नेपाल धमाधम पठाउँदाखेरि मैले 3 वर्षमा 1020 नेपालीलाई
1: फर्काइदिनु
0: होइन, नेपाल सरकारकै पैसा हो तर मैले त्यो म्यानेज गर्दिनँ होइन। त्यसो भए एकचोटि म आफै पनि गएँ जेलमा, धेरै रहेछन्, 142 जना जति नेपालीहरू रहेछन्, फेरि त्यसमा महिलाहरू पनि रहेछन्, ल अब मैले जानु पऱ्यो भनेर एकजना फर्स्ट सेक्रेटरी लिएर म हामी 2 जना गयौँ, गएपछि जेलरले के भन्यो भने म यहाँ 3 वर्ष भयो जेलर भएर बसे, यो जेलमा चाहिँ पहिलोचोटि कुनै देशको राजदूत आएको हो, तिमी किन आयो, यो राजदूत भने त हाई लेभलको पोजिसन हो, यस्तो जेलमा किन आयो भनेर भन्दाखेरि मैले भने मेरो नागरिकहरूले दुःख पाइरहेछ, यहाँ जेलमा बसिरहेछ, उनीहरूको हालत के छ, उनीहरूको लिस्ट पनि चाहियो हामीलाई, होइन कसरी उनीहरू कति कति बेला छुट्छन्, तिमीहरूले चाँचाँ छोडिदिनु पर्यो, यसरी चाहिँ पासपोर्ट भएन भनेर इलिगल भनेर छुन्ने कुरा भएन, यो कुरा त मैले मलेसियन गभर्मेन्टले कतिचोटि चिठी लेखेर त्यहाँको फरेन मिनिस्ट्रीलाई, त्यहाँको होम मिनिस्ट्रीलाई, गृह मन्त्रालयलाई मैले धेरैचोटि लेखेँ, तर उनीहरूको त्यति सकारात्मक जवाफ चाहिँ नआएको हुनाले आफै चाहिँ लागेर गर्नु पर्यो। र अर्को कुरा मैले के गरेँ त, 2 ठाउँमा पिनाङ भन्ने एउटा फेमस सहर छ, त्यो पिनाङमा एउटा कन्सल जनरल कन्सुलेट खोल्न लगाएँ, त्यहाँको लोकल एउटा मेम्बर अफ पार्लियामेन्ट हुनुहुन्थ्यो दातो वान भन्ने, उहाँलाई कन्सुलेट नियुक्त कन्सल जनरल नियुक्त गर्ने, उहाँले त्यहाँ लोकल्ली त्यहाँ फेरि फ्याक्ट्री नै फ्याक्ट्री छ, त्यहाँ झन्डै 2 लाख नेपाली थिए, त्यहाँको समस्या उहाँले त्यही नै समाधान गर्ने, के केही पऱ्यो भने उहाँले मोटरबाट चाहिँ पठाउनुहुन्छ डकुमेन्टहरू एम्बेसीलाई, एम्बेसीले हेर्नुपर्ने कुरा, नत्र लोकल्ली त्यहीँ गर्ने। अर्को एक ठाउँमा क्ल्याङ भ्यालीमा पनि गर्ने, र साथै अब मैले चाहिँ त्यहाँबाट फिलिपिन्स र इन्डोनेसिया पनि हेर्ने भए हुनाले हाम्रो परराष्ट्रको ल्याङ्ग्वेजमा सहप्रमाणीकरण भन्छ, एक्रेडिटेड, त्यो एक्रेडिटेड कन्ट्रीमा चाहिँ एउटा इन्डोनेसिया त्यति ठुलो देश भइकन पनि, त्यत्रो 4थो राष्ट्र हो संसारमा ठुलो पपुलेसन भएको, त्यो राष्ट्रमा चाहिँ हाम्रो कुनै पनि रिप्रेजेन्टेसन रहन्छ, त्यसो भए जाकार्तामा एउटा चाहिँ कन्सुलेट खोल्ने, त्यहाँ भएका नेपालीहरू केही नेपालीहरू छन्, त्यहाँ त्यति धेरै छैनन्, तर त्यहाँ भएको नेपालीलाई पनि त्यो कन्सुलेटले चाहिँ नि धेरै मद्दत गर्यो, अहिले पनि छ त्यो कन्सुलेट।
1: यसको अर्थ जहाँ नेपालीहरू धेरै कामदारको रूपमा छन् त्यो देशमा अलि जानकारी राम्रो राख्ने अलि गम्भीर खालको राजदूतलाई पठायो भने अलि सहज हुने रहेछ, होइन त्यसरी बुझ्नु पर्यो सरकार। अब सरसँग म फेरि भारतमै आएँ, जस्तो शिशिर खनालजी भारत पनि गए, त मूलत नेपाल र भारत बीचको समस्यालाई चाहिँ तपाईँ कसरी हेर्नुहुन्छ, वा विशेष सम्बन्ध स्पेसल रिलेसन भन्छ नि, जस्तो अस्ति पनि भारतको परराष्ट्र मन्त्री एस जयशंकरले स्पेसल रिलेसन नेपाल एन्ड
0: अब त्यो चाहिँ यस्तो यस्तो छ, अब पहिला त्यो भन्ने चलन थियो नेपाल भारत सम्बन्ध चाहिँ स्पेसल रिलेसन्स हो भन्ने चलन थियो, अहिले चाहिँ हामीहरू त्यो कुरा मान्दैनौँ, किनभने त्यो स्पेसल रिलेसन्स होइन, होइन होइन भन्ने नै छौँ। अब अर्को कुरा
1: मलाई स्पेसल रिलेसन होइन भन्नु यसको बताइदिनुहोस्, जस्तो नेपालको निर्भरता झन्नै 80% भारतसँग छ, यहाँले भन्नुभयो नेपाल र भारत बीच आवत जावतमा खास समस्या छैन, पासपोर्ट चाहिँदैन, सहज ढङ्गले जान्छन् सहज ढङ्गले आउँछन्, उताका पनि सहज ढङ्गले जान्छन् सहज ढङ्गले आउँछन्। जस्तै अहिले पशुपतिमा म हेर्छु, म त्यही बाटो हुँदै अफिस आउँछु, त्यहाँ नेपालीको उपस्थिति अत्यन्त न्यून छ, भारतीय नागरिकहरूको भयानक ठूलो उपस्थिति छ, अर्थात् त्यो गौरव पनि हो, मतलब त्यसले एउटा एक हिसाबले पशुपतिको अन्तर्राष्ट्रियकरण, पशुपतिनाथ भगवान पशुपतिनाथ अन्तर्राष्ट्रियकरण पनि भएको छ, त त्यो स्पेसल रिलेसन होइन भने यी सब चिज कसरी भइरहेको छ?
0: होइन, मैले भन्नु खोजेँ ठिक छ, अब बोर्डर ओपन छ, भिसा चाहिँदैन, होइन यताको उता जानुहुन्छ, रोटी बेटी सम्बन्ध भन्ने पनि कुरा छ, सबै छ, तर कुरा के आयो भनेदेखि जस्तो स्पेसल रिलेसन चाहिँ भारतको भन्नु मिल्ने चाहिँ भुटानसँग हो, के कारणले भने फरेन अफेयर्स पनि उहाँहरूले हेर्नुभएको छ, भुटानको डिफेन्स पनि उहाँले हेर्नुभएको छ, होइन हामी त सबरेन
1: स्पेसल रिलेसन भनेको त्यो ढङ्ग
0: त्यो ढङ्गको भयो नि त, किनभने त्यहाँ युनाइटेड नेसन्समा तपाईँले भोटिङ प्याटर्न हेर्नुभयो भने भुटानले इन्डियाले जहाँ जहाँ भोटिङ भोट गरेछ त्यहाँ त्यहाँ हाल्छ,
1: अहिलेसम्म
0: होइन अहिलेसम्म नै भोट हालिरहेछ उसले, होइन भनेपछि जस्तो मोरिसले नि त्यस्तो गर्छ, होइन अर्को कन्ट्री मोरिसस पनि हो, भन्दाखेरि के भने हामीले त त्यसो गर्दैनौँ, हाम्रो भोटिङ प्याटर्न त कयौँ इन्टरनेसनल इस्युजहरूमा फरक छ, हालाकि हाम्रो भोटिङ प्याटर्न 75%-80% मिल्ला भारतसँग, होइन कुनै कुनै ठुल्ठुलो इस्युमा भारतले हामीलाई रिक्वेस्ट गर्यो भने हामीले भारतको रिक्वेस्ट बमोजिम भोट पनि गरिदिन्छौँ, भारतले कुनै जस्तो सुरक्षा परिषदमा भारत र जापान लड्दाखेरि हामीलाई ठूलो समस्या भयो. दुईटा मध्ये एउटा चुन्नुपर्ने हामीले. अब जापान चुन्ने कि भारत चुन्ने, होइन? अब यो अभियसली के छ भने जापान उयो अघि भयो मैले कुरा गरेको थिएँ, जापान त अलिक टाढाको पनि भयो, हाम्रो मेजर डोनर कन्ट्रीमा पनि पर्छ. तर हामीलाई ठूलो सङ्कट परेमा त जापानले त हामीलाई खुवाउन सक्दैन, होइन? प्लेनमा ल्याएर खुवाउन सक्दैन. हामी केही गरी ठुलो सङ्कटमा आयौँ केही पऱ्यो भने त हामीले त सहायता माग्नुपर्ने इन्डियासँगै हो, होइन? त्यसो भए हुनाले हामीले भोट गर्दाखेरि चाहिँ नि अब हामीले नियरेस्ट नेबर र सबभन्दा राम्रो गहिरो सम्बन्ध भएको बहुआयामिक सम्बन्ध भन्छ, होइन, मल्टी डाइमेन्सनल रिलेसन्स भएको देश नै भारतै हो.
1: यसकारण भारत नै हाम्रो छनौटमा पर्छ, किनभने उसको कारण हामीलाई धेरै राहत सहयोग
0: भइरहेकै छ.
1: तर स्पेसल रिलेसन
0: चाहिँ होइन, हामी
1: सबैले हुँदैन. कारण इन्टरनेसनल रिलेसन भनेको मरिसससँग हो उसको,
0: अथवा भुटानसँग
1: हो, किनभने सुरक्षा र परराष्ट्र
0: उनीहरूले हेर्छ,
1: अन्डरमा छ, छत्रछायामा
0: छ. जस्तो म तपाईँलाई उदाहरण दिन्छु, भुटानले एकचोटि चाहिँ के भन्यो भने हामी बेजिङमा एम्बेसी खोल्छु भनेर भुटानहरूले भने, भुटानीहरूले होइन, भन्दाखेरि चाहिँ त्यो हुन सकेन.
1: मतलब भारतले असहमति
0: हो. एकचोटि हामीले पनि भुटानमा खोल्छौँ भनेको थियो, त्यो चाहिँ नि मलाई यादै छ, माधव कुमार नेपाल प्रधानमन्त्री हुनुहुँदाखेरि 2010 भुटानमा चाहिँ नि साग समिट भएको थियो, पहिलोचोटि भुटानले साग समिट गरेको, होइन? त्यहाँ जाँदाखेरि हामीले कुरा गर्दाखेरि त्यहाँ सार्कको नियममा के लेखेको थियो भने सबै सार्क सदस्य राष्ट्रहरूले एक अर्कामा एम्बेसी खोल्नु पर्ने. भनेपछि त हाम्रो त मालदिव्स पनि छैन, अफगानिस्तान पनि छैन, होइन? त्यसपछि भुटान पनि छैन,
1: तिनवटामा
0: छैन.
1: अब आठ मध्येमा तिनवटामा
0: छैन, होइन?
1: अब
0: अब अब त्यो हिसाबले हेर्दाखेरि त अब हामीले पनि खोल्नु पर्यो भनेर त्यही बेलामा चाहिँ प्राइम मिनिस्टरले त्यहाँको प्राइम मिनिस्टरलाई चिठी लेख्नुभयो, माधव कुमार नेपालले
1: भुटानको प्रधानमन्त्रीलाई
0: चिठी लेख्नुभयो हामी खोल्न चाहन्छौँ भनेर, होइन? त्यसको जवाब अहिलेसम्म आएको छैन. सोह्र वर्ष भयो,
1: होइन? कुटनीतिमा यसरी कुरा
0: बुझ्नु पर्यो. अब त्यो कुरो हामीले पनि बुझ्नु पर्यो.
1: नेपाल र भारत बीचको समस्या चाहिँ मूलत अथवा राम्रो छ भने कहाँ राम्रो, के चिजमा राम्रो छ, समस्या छ भने कहाँनिर समस्या छ, सुनाउन.
0: अब यसमा चाहिँ म के भन्छु भने
1: बुझाएको एकदम
0: जस्तो हामी कहाँ अर्थक्वेक आउँदाखेरि सबभन्दा पहिला भारत नै सहायता गर्नमा आयो, होइन? सबै कुराहरू लिएर उनीहरू नै आइपुगे.
1: मतलब सङ्कट पर्दा
0: होइन, त्यो एउटा हामीलाई एउटा एडभान्टेज पनि हो. र अब तपाईँले भारतले नेपालको आर्थिक विकासमा ठुलो लगानी गरेका छ, होइन? अब हाम्रो कम्प्लेन चाहिँ नि कहिलेकाहीँ छ भने के छ भने अब ठुल्ठुलो प्रोजेक्टहरू चाहिँ अब भारतीय कम्पनीहरूले लिन्छ, होइन? पाउँछ, टेन्डरबाटै पाउँछ, ओपन कम्पिटिसनबाटै पाउँछ. तर एक्जिक्युसन गर्ने बेला चाहिँ धेरै ढिलो हुन्छ, यो डिले भयो, होइन? त्यसले गर्दाखेरि हाम्रो विकासमा पनि अवरोधहरू आयो, अनि त्यो प्रोजेक्टको खर्च पनि बढ्ने भयो, होइन? बढ्दै जाने भयो, त्यसमा हाम्रो भनाइ त्यस्तो छ, होइन? अब अर्को चाहिँ कुरा के भने संसारमा के हुन्छ भनेर भन्दाखेरि चाहिँ तपाईँको ठुलो राष्ट्रले
1: अरुण थरदेखि अपर कर्णाली लगायत जस्तो महाकाली सबै विषयहरू
0: मैले यो कुरा गरेँ. त्यही त ढिलो भइरहेछ नि त. त्यसले गर्दाखेरि
1: राजमार्ग
0: निर्माणको कुरा पनि अब त्यसको त कस्ट बढ्दै जान्छ जति
1: उनीहरू बिच गरेर लिन्छन् अथवा उनीहरूसँग एउटा सम्झौता हुन्छ, सहमति चाहिँ के हुन्छ भने यो बेला यदि काम गर्ने भन्दा
0: अब त्यो ढिलो हुँदैन.
1: तर उनीहरू
0: ढिलो हुँदै जाँदाखेरि त भारतलाई नि कस्ट बढ्छ, हामीलाई नि कस्ट बढ्छ नि त.
1: कब्जा चाहिँ भइसकेको हुन्छ तर काम,
0: त्यसबाट त कसैलाई फाइदा भएन. एउटा त्यो कुरो भयो, होइन? अर्को कुरो चाहिँ इन्टरनेसनल रिलेसन्समा के हुन्छ भने ठुलो देशले सानो देशलाई मदत गर्नुपर्छ भन्ने एउटा त्यसमा चाहिँ इन्टरनेसनल रिलेसन्सको थ्योरीमा चाहिँ कन्स्ट्रक्टिभिजम भन्छ, होइन? कन्स्ट्रक्टिभिजममा चाहिँ के भन्छ भने सहकार्य गर्नुपर्छ, सहकार्य गरेर आर्थिक कोअपरेसनहरू पनि गर्नुपर्छ, एक अर्कामा इन्टरडिपेन्डेन्ट पनि हुनुपर्छ, होइन? इत्यादि कुराहरू त्यसको सिद्धान्तमा आउँछ. अर्को लिबरलिजम पनि हुन्छ. अब लिबरलिजममा चाहिँ ठुलो कन्ट्रीले होइन, यो त सानो कन्ट्री हाम्रो एकदमै मन परेको देश हो, यो देशलाई चाहिँ हामीले भर्खे गर्नुपर्छ जहिले पनि भन्ने कुराहरू पनि हुन्छ। त्यस कारणले जस्तो म उदाहरण दिन्छु जर्मनी र अस्ट्रियाको, जर्मनी अस्ट्रिया चाहिँ ल्यान्डलक नै हो, तर अस्ट्रियालाई पुरा उनले चाहिँ नि पोर्टहरू सबै बिना कुनै पनि मतलब मूल्य पर्ने गरेर सबै एक्सेसहरू दिएको छ, समुद्रसम्मको ह्याम्बुर्ग भन्ने पोर्ट छ त्यो दिएको छ होइन
1: जर्मनीले
0: अस्ट्रियालाई होइन भनेको। अब यो त अहिले अहिलेको इन्टरनेसनल रिलेसन्स इज द 21st century हो नि त, 21st century चाहिँ नि अहिले त वार भयो भने पनि तपाईँको चाहिँ नि त्यो पहिलाको जस्तो वार त हुँदैन, घोडागाडीमा चाहिँ तोप लगेर हिँडेको पनि त हुँदैन, अहिले त कहाँबाट तोप लैजाने, कहाँबाट चाहिँ नि त्यो तपाईँको ड्रोन हान्ने, तपाईँले त हाम्रो हाम्रो इरान इजरायल इरान युएसको वारबाट पनि हामीले धेरै कुरा देख्यौँ नि होइन, हामीले त्यहीँ गएर अनुभव नगरे पनि त ड्रोनले यसरी यहाँ हान्यो उहाँ हान्यो भन्छ होइन, त्यसमा धेरै अगाडि बढिसक्यो टेक्नोलोजी, वारको टेक्नोलोजी पनि। भनेपछि हामी सबरेन कन्ट्री भएको हुनाले, हामी भारतभन्दा पुरानो देश भएको हुनाले, देश त हामी पुरानो हो नि, किनभने पृथ्वीनारायण शाहले एकीकरण गरेको त तपाईँको सन 1769 हो होइन, त्यति बेलादेखि हामी चाहिँ नि एउटा सबरेन स्टेटको रूपमा अन्तर्राष्ट्रिय रूपमा चाहिँ अन्तर्राष्ट्रिय एरिनामा चाहिँ हामी छौँ होइन, भनेपछि हामी हाम्रो अब त्यसो भएर त के भनिन्छ भने संस्कृति सभ्यता चाहिँ हाम्रो बचाउनुपर्छ, हामी सेपरेट राष्ट्र हौँ। अब कति इन्डियाको विद्वानहरूले बोलेदेखि होइन उहाँहरू हामी त एउटै नै हो सबै एउटै हो, तर कहीँ कहीँ त एकदम होइन मिटिकुलसली हेऱ्यो भने त हाम्रो त कति कुराहरूमा फरक छ नि, तरकारीको स्वाद पनि मिल्दैन होइन, विभिन्न छ नि त, हामी हो हामी हिन्दू पनि हो मेजोरिटी हिन्दू पनि हौ सबै कुरा हो तर मिल्दैन। तर मेरो भनाइ चाहिँ के भने जहिले पनि भारतले चाहिँ ठुलो दिल राखेर यो हामीलाई चाहिँ सहयोग गर्यो भने नेपाली जनताको पनि ठुलो सद्भावना अहिले पनि छ, ठुलो सद्भावना उहाँहरूले पाउनुहुन्छ।
1: त के गर्नुपर्छ जस्तो नेपाल र भारत बीच सुसम्बन्ध अर्थात् असाध्य राम्रो हार्दिकता भन्छ नि, कयौं सवालमा समस्या देखिन्छ। तपाईँ सार्कको निर्देशक रहनुभयो, सार्क थियो छ भन्दा नि भयो तर मृत प्राय जस्तो भनिन्छ, भारतीयहरूको अर्गेनाइका कारण यसले निरन्तरता मतलब क्रियाशीलता दर्शाउन पाएको छैन। त्यसै गरी नेपाल र भारत बीचका कयौं सम्बन्धका बारेमा जस्तै यही लिपुलेखको कुरा, अब उनीहरू चीन र भारत बीच एक हिसाबले सम्झौता गरे पछि नाका खोलिसके तर नेपाल कहीँ रहेन, त्यो उनीहरूको कब्जामा गएको छ, सुस्तामा अर्को समस्या छ, व्यापार घाटा भयानक छ, यो कसरी गर्ने यो के?
0: अब यो चाहिँ जस्तो अब सबभन्दा पहिलो कुरो चाहिँ सबै हामीले सकिने डिप्लोमेटिक टुल्सहरू चाहिँ हामीले सबै डिप्लोमेटिक एभेन्युज भन्छन् कसैले होइन, त्यो सबै प्रयोग गरेर हामीले चाहिँ वार्ताको टेबलबाटै सल्टाउनुपर्छ यी सबै कुराहरू होइन, इन्टरनेसनल रिलेसन्समा वार्ताभन्दा ठुलो कुरो केही पनि छैन।
1: तपाईँलाई लाग्छ मैले यो विषय धेरै विवादास्पद विषय हो, भारतले यत्रो धेरै लगानी गरिसक्यो मतलब कालापानी लिपुलेक लिम्पियाझुगा क्षेत्रमा आवत जावत उनीहरू प्रारम्भ गरिसक्यो, नेपालको सुरक्षा संयन्त्रको उपस्थिति कालापानी जहाँ भारतीयहरूले कब्जा गरेको छ र भारतीयहरूले छोडिदिएको चाहिँ क्षेत्र जो नेपाल भूमि हो अर्थात् नेपालको भूमि यहाँदेखि चाहिँ नेपालको भनेर उनीहरूले तोकिदिएको क्षेत्रबाट 25 किलोमिटर ओह्रा नेपालको जो यो सरी यो जुन सशस्त्र प्रहरी भन्छ सशस्त्र प्रहरी 25 किलोमिटर ओर बस्छ भन्छ, मलाई एकजना अधिकारी प्रहरीकै अधिकारीले त हामी त्यहाँ छिमेक उहीँ गएर सीमामा त बस्न सकेका छैनौँ, भारतीयले छोडिदिएको सीमामा त बस्न सक्दैनौँ, अनि यो त्यतिकै सहज ढङ्ग
0: होइन। अब मैले के भने ठुलो राष्ट्र र सानो राष्ट्रको बीचमा यस्तो हुँदाखेरि धेरै धेरै अरू अरू एक्जाम्पलहरू पनि छ होइन, जस्तो अस्ति के भयो भने थाइल्यान्ड र क्याम्बोडियाको बिचमा वारै भयो होइन, तर उनीहरूले चाहिँ नि सँगै बसेर सल्टाए, एउटा शिवको मन्दिर रहेछ त्यो बोर्डरमा, त्यो शिवको मन्दिर चाहिँ उसले भन्छ क्याम्बोडियाले भन्छ यो हाम्रो हो भन्छ, थाइल्यान्ड भन्छ हाम्रो हो भन्छ, त्यहाँ गोली हानहान पनि भयो, कोही मान्छेहरू पनि मऱ्यो होइन, दुइटै साइडबाट गोली हानहान भयो। तर पछि त उनीहरू चाहिँ नि वार्ताको टेबलमा बसेर त्यो कुरा उनीहरूले सल्टाए होइन। त्यस्तै अब अहिले पनि भनौँ न, इरान र युएसको त्यत्रो वार भयो, अहिले पनि त्यहाँ सम्झौता गर्नुपर्छ भनेर अब इस्लामाबादमा पनि मिटिङ बस्यो होइन, जेडी भ्यान्स पनि आउनुभयो त्यहाँ भाइस प्रेसिडेन्ट होइन, त्यहाँ वार्ता भयो, डाइरेक्ट वार्ता भयो इरानसँग, र त्यसबाट केही ड्राफ्टहरू निक्ले, मस्यौदाहरू निक्ले। त्यसमा मैले के भन्छु भने चाहिँ, यदि हाम्रो प्रमाणहरू मतलब यदि भने चाहिँ मैले अहिले अहिलेको लागि मात्रै भने, हाम्रो प्रमाणहरू त एकदम बलियो छ, लिपुलेको केसमा त हाम्रो सुगौली सन्धिको चाहिँ नि धारा 5 के लेखिया छ भनेदेखि, नेपालको राजाले चाहिँ नि महाकालीको उतापट्टि काली नदीको उतापट्टिकोमा बसेका रैतीहरूलाई चाहिँ नि कुनै पनि हिसाबले दखल गर्ने छैन आजको मितिदेखि उतापट्टिको भनेर भनेको छ, महाकालीको पश्चिमपट्टिको किनारामा बसे किनारादेखि बसेका होइन। भनेपछि के भयो त, महाकाली नदी जस्तो 16 हाम्रै हो
1: पुरै आधा हो,
0: किनभने अहिलेको दुनियाँमा महाकालीको नदीको बटममा चाहिँ नि अघि भने जस्तो रियर मिनरल अर्थ रहेछ भने त त्यो त होइन, रियर अर्थ मिनरल अर्थहरू त्यहाँ रहेछ भने त हाम्रोमा आयो नि त त्यो। हस् धन्यवाद मलाई मौका दिनुभयो, धेरै धेरै धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो निरञ्जन मानसिंह बस्न्याल, पूर्व राजदूत, अन्तर्राष्ट्रिय सम्बन्धका एउटा ज्ञाता हुनुहुन्छ उहाँ, इन्टरनेसनल रिलेसनमा राम्रो ज्ञान राख्ने त्यसैमा विद्यावारिधि गरेको एक व्यक्ति। म सहित मेरो सम्पूर्ण युनिटलाई कार्यक्रमबाट विदा दिनुहोस्, नमस्कार।
2: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
3: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
2: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
4: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि,
5: फोन नम्बर 0825634479,
4: मोबाइल नम्बर 98494667487।
6: मध्य पश्चिम ट्रान च्याक, यति बेला बिहानको 10 बजेको छ।

0: बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवाभूषालको नमस्कार। स्वास्थ्य बीमा बोर्डले देशका विभिन्न 202 सेवा प्रदायक अस्पताललाई बीमा भुक्तानीका लागि थप 91,18,94,000 भुक्तानी गर्ने प्रक्रिया अघि बढ़ाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राख्दै रकम निकास सहजीकरण गरिरहेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीका अनुसार यसअघि गएको जेठको दोस्रो हप्ता स्वास्थ्य बीमा दावी बापत 1,03,24,77,000 रूपियाँ भुक्तानी गरिएको थियो। उहाँका अनुसार जेठ 21 गते विपन्न नागरिकको औषधि उपचार खर्च बापत 32,13,06,000 निकासा गरिएकोमा 27 गते थप 27,37,78,000 भुक्तानी गरियो। मंगिरसम्मको बीमा दावी मध्ये भुक्तानी दिन बाँकी 7 अर्ब र पुसदेखि असारसम्मको 14.5 अर्ब आवश्यक पर्ने अनुमान गरिएको छ। सहप्रवक्ता अधिकारीका अनुसार सरकारले विगतका वर्षदेखि बाँकी रहेको बीमा दावी तथा विपन्न नागरिकको औषधि उपचार सम्बन्धी रकम भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक स्रोत व्यवस्थापन र भुक्तानी प्रक्रियालाई तीव्रता दिएको छ। हुम्लाको ताजाकोट गाउँपालिका 3 स्थित मासपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रसूति केन्द्र अर्थात बर्थिङ सेन्टर सञ्चालन नहुँदा स्थानीय जोखिमपूर्ण अवस्थामै घरमै सुत्केरी हुन बाध्य छन्। जिल्लाकै दुर्गम स्वास्थ्य संस्था मध्ये मासपुर गाउँ अझ बढ़ी दुर्गमका रूपमा चिनिन्छ। स्थापना भएको लामो समय बितिसक्दा पनि स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको स्थानीयको गुनासो छ। कार्यालय सहयोगी सहित 3 जना स्वास्थ्य कर्मीको दरबन्दी भए पनि अधिक अधिकांश समय 1 जना स्वास्थ्य कर्मीले मात्रै स्व संस्थामा सेवा दिइरहेको स्थानीयले बताएका छन्। 26 घरदूरी रहेको मासपुर गाउँका साथै नजिकै कुवाडी खोला पारीको बाजुराको बौडी गाउँका नागरिक समेत स्वास्थ्य उपचारका लागि यही स्वास्थ्य केन्द्रमा आउने गर्छन्। तर स्वास्थ्य संस्थामा प्राय 1 जना मात्रै स्वास्थ्य कर्मी भेटिने गरेको स्थानीयको भनाइ छ। सिप नेपाल र ट्रस्ट नेपालको साझेदारीमा 2074 सालमै स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर स्थापना गरी आवश्यक बेड औषधि तथा उपकरण उपलब्ध गराइएको थियो। केन्द्रमा अनमी करूणा कुँवरलाई खटाइएको छ। सरकारी स्वीकृति नपाउँदा बर्थिङ सेन्टर सञ्चालनमा आउन नसकेको स्थानीयको गुनासो छ। परिणाम स्वरूप गाउँका महिला अझै पनि घरमै सुत्केरी हुन बाध्य छन्। र चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा मंगलबार आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सम्पन्न आयोगको बैठकले कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको हो। चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर श्रीकृष्ण गिरीले दिनुभएको जानकारी अनुसार नयाँ कार्यविधि लागू भएसँगै चिकित्सा शिक्षा क्षेत्रमा निशुल्क छात्रवृत्ति उपलब्ध गराउने शिक्षा संस्थाहरूलाई अनुदान वितरण गर्ने कानूनी तथा प्रशासनिक आधार स्पष्ट भएको छ। यसले लामो समयदेखि देखिँदै आएको नीतिगत अन्यल र कानूनी अस्पष्टतालाई समेत अन्त्य गर्ने जानकारी उहाँले दिनुभयो। सरकारले आयोग मार्फत चिकित्सा शिक्षा अध्ययन गर्ने छात्रवृत्ति पाएका विद्यार्थीका लागि प्रत्येक 3 महिनामा 28 करोड़ रूपियाँ छात्रवृत्ति प्रदान गर्दै आएको छ। नेपाल राजपत्रमा प्रकाशित नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश 2083 मार्फत राष्ट्रिय चिकित्सा शिक्षा ऐन 2075 दफा 54 ख थपिएपछि आयोगलाई आवश्यक निर्देशिका तथा कार्यविधि निर्माण गर्ने अधिकार प्राप्त भएको थियो। त्यसैका आधारमा आयोगले नयाँ कार्यविधि तयार गरी कार्यान्वयनको प्रक्रिया अघि बढ़ाएको हो।
1: राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल कुमार केसी पक्राउ परेका छन्। अस्ति बेलुका पक्राउ परेका महानिर्देशक अर्याल सहित निर्देश शासक केसीलाई विशेष अदालतले चार दिन थुनामा राख्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई हिजो अनुमति दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनीहरूलाई थुनामा राख्न अनुमति दिएको हो। उनीहरूलाई राहदानी छपाईमा भ्रष्टाचार जन्य कसुरमा अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ। हस्तो बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: प्रडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस।
0: अडगुरी।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
2: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
1: बिस्तारै जोर्नीहरू र औँलाहरू बाँगिँदै जाने,
2: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
1: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
2: छालामा बाघहरू आउने कपाल झर्ने,
1: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
2: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
1: बारम्बार गर्भपतन भएमा,
2: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
1: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
2: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
1: बिना कारण शरीरको तौल घटेमा,
2: ढाड दुखेमा, कम्मर दुखेमा,
1: गाउट तथा युरिक एसिडको समस्या,
2: बारम्बार आँखा रातो भएमा,
1: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
2: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
1: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
2: लामो समयदेखि छाला कडा भएमा,
1: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
2: युवा अवस्थामा पक्षघात भएमा,
1: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
2: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
1: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
2: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
1: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
2: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: फोन नम्बर 0825916070,
1: मोबाइल नम्बर 98578443123। परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।
3: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
4: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एकसाथ।
5: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
4: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
5: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
4: हुल्लासले बनाउँदैछ परिवार एकसाथ।
6: खुशीको खबर।
7: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908 0825908
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98498877141।
12: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3, बर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090 65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
13: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
3: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
13: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, गम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाट आउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
14: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार।
15: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान सेचन,
14: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 082-582-5623, 98478-1617 र 98478-6543।
14: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
10: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
14: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
10: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
14: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
10: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
14: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट, दाङ।

0: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 0825162110 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि मिरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
2: एक हप्तादेखि यो दाँत दुखेको देखि छ फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
3: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
2: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
2: बाङ्गा टिङ्गा दाँत मिलाउने
4: शल्यक्रिया गरेर दाँत निकाल्ने
2: खाली ठाउँमा दाँत भर्ने
4: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
2: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान सम्पर्क फोन नम्बर 0825903 र सम्पर्क मोबाइल नम्बर 98578043123

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61 694
5: नेपाली जुत्ता घर
3: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट
3: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ
3: सम्पर्क मोबाइल नम्बर 98577-71546
6: मध्यपश्चिम ट्रान्ज यति बेला बिहानको 11 बजेको छ

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। आज नेपाल लगायत विश्वका विभिन्न देशमा चरण क्षेत्र पहिचान सम्मान र पुनर्स्थापना नाराका साथ विविध चेतनामूलक कार्यक्रम आयोजना गरेर विश्व मरूभूमिकरण तथा खडेरी विरूद्ध दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसंघको महासभाले सन् 1994 जून 17 विश्व मरूभूमिकरण तथा खडेरी विरूद्ध दिवसका रूपमा घोषणा गरेपछि सन् 1995 प्रत्येक वर्ष यो दिवस मनाउन थालिएको हो। मरूभूमिकरण, भूमि क्षयीकरण तथा खडेरीका चुनौतीबारे जनचेतना अभिवृद्धि गर्नुका साथै दिगो भूमि व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्धन गर्ने उद्देश्यले यो दिवस मनाइने गरिन्छ। राष्ट्रसंघका अनुसार चरण क्षेत्र पृथ्वीको आधा भन्दा बढ़ी भूभागमा फैलिएका विश्वका सबैभन्दा व्यापक तर प्राय व्यवस्था गरिएका पारिस्थितिक प्रणाली मध्ये एक हुन्। खाद्य सुरक्षा, जलचक्रको सन्तुलन, जैविक विविधता संरक्षण तथा जलवायु अनुकूलनमा चरण क्षेत्रको महत्वपूर्ण भूमिका रहेको छ। यो दिवसका अवसरमा विश्व समुदायले चरण क्षेत्रको आर्थिक, पारिस्थितिक तथा सांस्कृतिक महत्वलाई स्वीकार गर्न, तिनका परम्परागत संरक्षकहरूको सम्मान गर्न तथा क्षयीकरण भएका चरण क्षेत्रको पुनर्स्थापनामा लगानी बढ़ाउन आह्वान गरिएको छ। बितेका 24 घण्टामा 2535 सवारी चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट राज्य कोषमा रु 19,77,000 राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको 101 नियम विपरीत राइड सेयरिङ गरेको 129, संकेत बत्ती उल्लंघनकर्ता 106 र तीव्र गतिमा सवारी साधन हुइक्याएका 138 जनालाई कार्यवाही गरिएको हो। यसै गरी लेन अनुशासन पालना नगर्ने 81 जना, निषेधित क्षेत्रमा हर्न बजाउने 141, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 117, एकतर्फी सड़कमा सवारी चलाउने 113 र अन्य सवारी नियम पालना नगरेका 1609 जनालाई कार्यवाही गरिएको हो। स्वास्थ्य बीमा बोर्डले देशका विभिन्न 202 सेवा प्रदायक अस्पताललाई बीमा भुक्तानीका लागि थप 91,18,94,000 भुक्तानी गर्ने प्रक्रिया अघि बढ़ाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राख्दै रकम निकासा सहजीकरण गरिरहेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीका अनुसार यसअघि गएको जेठको दोस्रो हप्ता स्वास्थ्य बीमा दापी बाबत 1,03,24,77,000 रूपियाँ भुक्तानी गरिएको थियो। उहाँका अनुसार जेठ 21 गते विपन्न नागरिकको औषधि उपचार खर्च बाबत 32,13,06,000 निकासा गरिएकोमा 27 गते थप 27,37,78,000 भुक्तानी गरियो। मंगिरसम्मको बीमा दावी मध्ये भुक्तानी दिन बाँकी 7 अर्ब र पुसदेखि असारसम्मको 14.5 अर्ब आवश्यक पर्ने अनुमान गरिएको छ। सहप्रवक्ता अधिकारीका अनुसार सरकारले विगतका वर्षदेखि बाँकी रहेको बीमा दावी तथा विपन्न नागरिकको औषधि उपचार सम्बन्धी रकम भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक स्रोत व्यवस्थापन र भुक्तानी प्रक्रियालाई तीव्रता दिएको छ। र हुम्लाको ताजाकोट गाउँपालिका 3 स्थित मासपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रसूति केन्द्र अर्थात बर्थिङ सेन्टर सञ्चालन नहुँदा स्थानीय जोखिमपूर्ण अवस्थामै घरमै सुत्केरी हुन बाध्य छन्। जिल्लाकै दुर्गम स्वास्थ्य संस्था मध्ये मासपुर गाउँ अझ बढ़ी दुर्गमका रूपमा चिनिन्छ। स्थापना भएको लामो समय बितिसक्दा पनि स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको स्थानीयको गुनासो छ। कार्यालय सहयोगी सहित 3 जना स्वास्थ्यकर्मीको दरबन्दी भए पनि अधिकांश समय 1 जना स्वास्थ्यकर्मीले मात्रै सो संस्थामा सेवा दिइरहेको स्थानीयले बताएका छन्। 26 घरधुरी रहेको मासपुर गाउँका साथै नजिकै कुवाडी खोला पारीको बाजुराको बौडी गाउँका नागरिक समेत औषधि उपचारका लागि यही स्वास्थ्य केन्द्रमा आउने गर्छन्। तर स्वास्थ्य संस्थामा प्राय 1 जना मात्रै स्वास्थ्यकर्मी भेटिने गरेको स्थानीयको भनाइ छ। सिप नेपाल र ट्रस्ट नेपालको साझेदारीमा 2074 सालमै स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर स्थापना गरी आवश्यक बेड, औषधि तथा उपकरण उपलब्ध गराइएको थियो। केन्द्रमा अनमी करूणा कुँवरलाई
बताइएको छ। सरकारी स्वीकृति नपाउँदा बर्थिङ सेन्टर सञ्चालनमा आउन नसकेको स्थानीयको गुनासो छ। परिणाम स्वरूप गाउँका महिला अझै पनि घरमै सुत्केरी हुन बाध्य छन्। हस्त बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्ज में तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन दंगाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायौ यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दंगालीबाट किनेर हेर न
1: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825567775
2: सम्पर्क नम्बर 98478726873
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा
8: होइन भाइला लखर लखर कहाँ हिँडिस
9: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
8: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु
9: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
9: ल ल काका गइहाले म
10: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
9: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
10: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498887741
11: यो दाँत दुखेर
12: दाँत छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने होइन
11: अस्ति भर्खर त औषधि गरेको 20 को 19 भएको होइन
12: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
11: आफूले यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
12: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ
13: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
14: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
15: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टियु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
16: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाङ्गटिङ्गर दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
17: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ
6: सम्पर्क फोन नम्बर 082-5630-27
17: 98-41-68-47-46
6: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश

0: hello.
1: Let's go. 6.9 inch ko standard display, AI powered camera, 2 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta haru le tapai ko man jitcha barambar.
2: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा.
3: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
4: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
3: यौन उत्तेजना नहुने,
4: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
3: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
4: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार.
5: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार, समय बिहान 11 बजेदेखि.
3: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ.
5: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ. सम्पर्क फोन नम्बर 98479-57193 र 98189-98.
6: भर्ना खुल्यो.
7: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ.
6: कार्यक्रमहरू:
7: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
6: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना.
8: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ.
9: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684, 98512-32328
7: र 98578-37255.
10: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ
11: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो. बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन. अब त आश्रय मरिसक्यो.
10: के कुरा गर्छ निनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त. त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ. त्यसै आत्तेर हुन्छ. कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ. त्यही भएर ढुक्क भएर त्यही जाऊ.
11: ए, ठिकै छ, म जानु त धेरै ठाउँ गयौ. अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु.
12: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराईको दिति चोकबाट. सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ. समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ. आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्.
7: नोट: पहिलो परामर्श निशुल्क दिइनेछ. समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्.
12: शिशु क्लिनिक फर्टिलिटी दिपिचोक खोराईदाङ, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा. सम्पर्क मोबाइल 98478-23572.
13: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्. हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्. अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ. पशुपति आई केयर सेन्टर, कपासी दान. सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com.

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ, सर्जन फिजिसियन हाड जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउको ग्यास्ट्रिक अल्सर फिजियोथेरापी दूरबीन विधि

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ, बिरामी भए गोर्खा हस्पिटल जाऊ। फोन नम्बर टिप्नुहोस् 082-5364-14।
1: एमबीबीएस एमडी न्यूरो साइकाट्रिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराहीदाङमा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
1: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
2: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
1: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
2: जाड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
3: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-5940-410 मोबाइल नम्बर 98478-2893 र 98095-12871
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: होइन भाइला लखर लखर कहाँ हिँडिस
7: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
6: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
7: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाऊ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
7: ल ल काका गइहाले म
8: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
9: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
8: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498-87741

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम चाङ च्याक, यति बेला मध्याहको 12 बजेको छ।
2: प्रस्ताव इरानमा ठूलो मात्रामा वैदेशिक लगानी भित्काउने उद्देश्य र विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो, अर्जेन्टिना नर्वे र फ्रान्सको पनि विजयी शुरूआत। नेपाल खबरमा अब पूरा खबर। त्रिभुवन विश्वविद्यालय त्रिवीले अध्ययन विदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई 15 दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। त्रिवीको अध्ययन विदा सुव्यवस्थापन कार्यान्वयन समितिले आज सार्वजनिक सूचना निकालेर अध्ययन विदा उपभोग गरे पश्चात विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो। सूचनामा तोकिएको समय सीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएका कबुलियतीनामा एवं नियमानुसार कानूनी कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने उल्लेख छ। त्रिवीका अनुसार अध्ययन विदा लिएर सेवामा नफर्किएका 50 जना प्राध्यापकबाट अहिलेसम्म 11,84,00,000 रूपियाँ भन्दा बढ़ी रकम फिर्ता भइसकेको छ। विश्वविद्यालयले अध्ययन विदा दक्ष अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उपलब्ध गराउने उद्देश्यले प्रदान गरिने विशेष सुविधा भएको उल्लेख गरेको छ। केही प्राध्यापकहरूले अध्ययन विदाको दुरूपयोग गर्दै अध्ययन पूरा गरेपछि सेवामा नफर्किएकाले विश्वविद्यालयलाई आर्थिक, शैक्षिक तथा प्राज्ञिक क्षति पुगेको त्रिवीको भनाइ छ। त्रिवीले विदा सुविधा उपयोग गर्ने प्राध्यापकले सम्झौता अनुसारको सेवा दायित्व पूरा गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै बाँकी रकम असुली प्रक्रिया निरन्तर अघि बढ़ाइने जनाएको छ। स्वास्थ्य बीमा बोर्डले देशका विभिन्न 202 सेवा प्रदायक अस्पताललाई बीमा भुक्तानीका लागि थप 91,18,94,000 रूपियाँ भुक्तानी गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राख्दै रकम निकासा सहजीकरण गरिरहेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीका अनुसार यसअघि गएको जेठको दोस्रो हप्ता स्वास्थ्य बीमा दावी बापत 1,03,24,77,000 रूपियाँ भुक्तानी गरिएको थियो। उहाँका अनुसार जेठ 21 गते विपन्न नागरिकको औषधि उपचार खर्च बापत 32,13,06,000 निकासा गरिएकामा 27 गते थप 27,37,78,000 भुक्तानी गरियो। मंगिरसम्मको बीमा दावी मध्ये भुक्तानी दिन बाँकी 7 अर्ब र पुसदेखि असारसम्मको 14.5 अर्ब आवश्यक पर्ने अनुमान गरिएको छ। चिकित्सा शिक्षा आयोगले आवासीय चिकित्सकको कार्यबोझ अत्यधिक समय भएको गुनासो आएकाले पाठ्यक्रममा तोकिए अनुसार सेवामा खटाउन अनुरोध गरेको छ। आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर श्रीकृष्ण गिरीले विश्वविद्यालय तथा प्रतिष्ठानहरूलाई पत्राचार गरेर चिकित्सकको कार्यबोझ अत्यधिक समय कार्य गर्न बाध्य बनाई शारीरिक तथा मानसिक असर परेको भन्ने गुनासाहरू आएकामा प्राप्त भएकाले सम्बन्धित विषयको पाठ्यक्रमको परिधिमा रही सेवामा खटाउन व्यवस्था गरेर यथाशीघ्र आयोगलाई जानकारी गराउनका लागि निर्देशन दिनुभएको हो। त्यसैगरी आयोगले मेडिकल तथा डेन्टल विषयका स्नातक तहका विद्यार्थीहरूको इन्टर्नशिप भत्ता विभिन्न शिक्षण संस्थामा समान नभई कतिपय मेडिकल कलेजको इन्टर्नशिप भत्ता अति न्यून रहेको भन्ने गुनासो आएको जनाएको छ। आयोगले गुनासोका सम्बन्धमा मेडिकल कलेजले आफ्नो आंगिक अस्पतालमा सेवा पुर्याए बापत प्रदान गर्दै आएका भत्ता सरह नै उपलब्ध गराउनका लागि निर्देशन दिएको छ। मेडिकल कलेजका शिक्षण संस्थामा सेवा प्रदान गर्ने इन्टर्नशिपका चिकित्सकहरूलाई प्रदान गर्ने व्यवस्था गरे त्यसको जानकारी आयोगलाई गराउन अनुरोध गरिएको छ। चार दिने चीन भ्रमण सकेर परराष्ट्र मन्त्री शिशिर खनाल आज स्वदेश फर्कदै हुनुहुन्छ। उहाँ आइतबार बिहान बेजिङ पुग्नु भएको थियो। परराष्ट्र मन्त्री खनालले चिनिया लगानीकर्ताहरूलाई नेपालमा लगानीका लागि पार हिमाल समृद्धिको अर्को अध्याय संयुक्त रूपमा निर्माणमा योगदान गर्न आह्वान समेत गर्नु भएको छ। हिजो बेजिङमा नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसांख्यिकी सामर्थ्यलाई उजागर गर्दै थप सक्षम र व्यवसाय मैत्री वातावरण सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा कालीकोटमा दुर्लभ वन्यजन्तु रेड पाण्डा भेटियो, सुनको भाव आज तोलामा 1,200 रूपियाँले घट्यो लगायतका खबर बाँकी नै छन्।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सेवामा नफर्केका प्राध्यापकलाई 15 दिनभित्र सम्पर्कमा आउन त्रिवीको निर्देशन, 50 जना प्राध्यापकबाट अहिलेसम्म 11,84,00,000 रूपियाँ भन्दा बढ़ी रकम फिर्ता, स्वास्थ्य बीमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ़्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कालीकोटका तीनवटा पालिकामा दुर्लभ वन्यजन्तु रेड पाण्डा हाब्रे भेटिएको छ। तिलागुफा नगरपालिका, महावे गाउँपालिका र शुभकालिका गाउँपालिकामा रेड पाण्डा भेटिएको संरक्षण क्षेत्रमा लागेका सरकारी तथा गैर सरकारी संस्थाहरूले जनाएका छन्। तिलागुफा नगरपालिका 10 रूरू बन्चु पाटन, शुभकालिका गाउँपालिका 6 हाउडी लेकमा र महावे गाउँपालिका 2 महावे पाटन क्षेत्रमा रेड पाण्डा भेटिएको हो। आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव आज तोलामा 1,200 रूपियाँ र चाँदी 10 रूपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा 2,97,300 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव सामान्य बढ़ेर तोलाको 2,98,500 रूपियाँ पुगेको थियो। यस्तै आज चाँदीको भाव घटेर तोलाको 4,980 रूपियाँ कायम भएको महासंघले जनाएको छ। आज अन्तर्राष्ट्रिय परिवार विप्रेषण दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। राष्ट्रिय संघीय महासभाद्वारा मान्यता प्राप्त यो दिवस हरेक वर्ष जून 16 तारीकमा मनाइन्छ। विश्वका 20 करोड़ भन्दा बढ़ी आप्रवासी श्रमिकले आफ्नो परिवार र समुदायको जीवनस्तर उकास्न पुर्याएको योगदानको सम्मानमा दिवस मनाउने गरिन्छ। वर्षको दिवसका अवसरमा आईडीएफएआरले विप्रेषणलाई केवल पारिवारिक खर्च धान्य माध्यमको रूपमा मात्र नभई ग्रामीण उद्यमशीलता, रोजगारी सृजना तथा स्थानीय आर्थिक रूपान्तरणको महत्वपूर्ण स्रोतका रूपमा उपयोग गर्न आह्वान गरेको छ। अब विदेशको खबर। अमेरिका र इरानबीच हालै भएको शान्ति सम्झौतामा 300 अर्ब अमेरिकी डलरको निजी लगानी कोष स्थापना गर्ने योजना रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यो कोष दुवै पक्षलाई अन्तिम सम्झौतामा पुग्न आर्थिक प्रोत्साहन दिने उद्देश्यले तयार गरिएको खबरमा उल्लेख छ। कोष लगानी, ऊर्जा, यातायात, उत्पादन, उद्योग तथा आपूर्ति व्यवस्थापन लगायतका क्षेत्रमा केन्द्रित छ। यसमा अमेरिका, खाड़ी अरब देशहरू, एसिया, दक्षिण अमेरिका तथा अफ्रिकाका कम्पनीहरूले लगानी गर्नेछन्। इरानमा ठूलो मात्रामा लगानी भित्राउने उद्देश्यले 300 अर्ब अमेरिकी डलरको निजी लगानीको स्थापना गर्ने योजना इरान अमेरिकाको सम्झौतामा समावेश गरिएको हो। आधाभन्दा बढ़ी रकमका लागि लगानी प्रतिबद्धता समेत आइसकेको दावी गरिएको छ। यो कोष दुवै पक्षलाई अन्तिम सम्झौतामा पुग्न आर्थिक प्रोत्साहन दिने उद्देश्यले तयार गरिएको भनिएको छ। अमेरिका र इरानले पर्सि शुक्रबार झण्डै 3.5 महिना लामो युद्ध अन्त्य गर्ने सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हराएको छ। आज सान फ्रान्सिस्को वे एरिया स्टेडियममा भएको खेलमा जोर्डन 3-1 गोलले पराजित भयो। अस्ट्रियाले खेलको 21 मिनटमा रोमानो स्मिटको गोलबाट अग्रता बनाएको थियो। खेलको 50 मिनटमा अली ओलवानले जोर्डनका लागि बराबरी गोल फर्काए। जोर्डनले विश्वकपमा पहिलो गोल समेत गरेको हो। तर खेलको 76 मिनटमा एजन अल अरबको उपहार गोलमा अस्ट्रिया 2-1 अगाडि रह्यो। अनि खेलको इन्जुरी समयमा अस्ट्रियाका मार्को अर्नाटोविकले पेनाल्टीमा गोल गरे। जोर्डनलाई 3-1 हराएसँगै समूह जेको अस्ट्रिया महत्वपूर्ण 3 अंक जोड्न सफल भएको छ। विश्वकप फुटबलमा आज राति 11:15 पोर्चुगल र कंगोले खेल्दैछन्। यस्तै साबेक उपाधि विजेता अर्जेन्टिनाले मेस्सीको ह्याट्रिक गोलमा अल्जेरियालाई हराएको छ। मेस्सीले खेलको 17, 60 र 76 मिनटमा गोल गरेका हुन्। मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाव क्लोजसँग बराबरी गरेका छन्। क्लोजले 16 गोल गरेका थिए। 6 पटक विश्वकप खेल्ने मेस्सी पहिलो खेलाड़ी पनि बनेका छन्। मेस्सीले अर्जेन्टिनाका लागि 200 क्याप पनि जितेका छन्। यस्तै फ्रान्स र नर्वेले पनि विजय शुरूआत गरेका छन्। नर्वेले इराकलाई 4-1 पराजित गरेको छ। गैराती भएको खेलमा फ्रान्सले सेनेगललाई 3-1 पराजित गर्दै महत्वपूर्ण 3 अंक जोड़ेको छ। फ्रान्सको जितमा कप्तान किलियन एम्बेपेले 2 गरे। यससँगै एम्बापे फ्रान्सका सर्वाधिक गोलकर्ता समेत बनेका छन्। विश्वकप फुटबलमा आज राति 11:15 पोर्चुगल र कंगो खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सेवामा नफर्केका प्राध्यापकलाई 15 दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन 50 जना प्राध्यापकबाट अहिलेसम्म 11,84,00,000 रूपियाँ भन्दा बढ़ी रकम फिर्ता स्वास्थ्य बीमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ़्यो आवासीय चिकित्सकलाई पाठ्यक्रम अनुसार मात्रै सेवामा खटाउन आएको आग्रह 4 दिने चीन भ्रमण सकेर परराष्ट्र मन्त्री खनाल आज स्वदेश फर्किँदै चिनिया लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान अमेरिका र इरान बीचको सम्झौतामा 300 अरब डलरको लगानी कोष प्रस्ताव इरानमा ठूलो मात्रामा वैदेशिक लगानी भित्राउने उद्देश्य र विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो अर्जेन्टिना नर्वे र फ्रान्सको पनि विजयी शुरूआत दिउँसो 12 बजेको नेपाल खबर सकियो दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं नमस्कार।

0: 94.4 MHz तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजा तथा उपचार सेवा
3: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजा तथा उपचार
2: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजा तथा उपचार
3: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजा तथा उपचार सेवा
2: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
2: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
2: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
2: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 0825 63 218
6: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
7: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सडक विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्
8: डाक्टरद्वारा दिइने सेवाहरू
7: सुगर रोग सम्बन्धी उपचार
8: हर्मोन सम्बन्धी समस्याको उपचार
7: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
8: हुनबाट पनि नाम दर्ता गर्न
4: बिरामी जाँच निमिति यही असार 28 गते आइतबार
9: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 0825 90 410 मोबाइल नम्बर 98 4 78 28 900 13 र 98 095 12 871
10: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोर्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोर्नी खिएको समस्या हुन सक्छ यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोर्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 0825 63 509 र मोबाइल 98 453 0653 23। अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 0825 90 847 0825 90 847।
11: भर्ना खुल्यो।
12: ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराई दाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
11: कार्यक्रमहरू
12: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
11: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
13: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ
14: फोन नम्बर 0825 62 601 98578935990 98578131684 98512328
12: र 98578337255
15: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
16: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने अर्धकपाली टाउको र शरीर दुख्ने पोल्ने सिल्का हान्ने र झमझमाउने
17: मन आत्तिने उदास हुने छटपटी लाग्ने सास फेर्न गाह्रो हुने मुटु जोर जोरले धक्किने रिङ्गटा लाग्ने घाँटीमा केही अड्किए जस्तो महसुस हुने थकाइ लाग्ने
16: जाँड रक्सी सुर्ती गाँजा चुरोट जस्ता लागु औषधबाट छुटाउने
17: यौन उत्तेजना नहुने
16: काँप्ने बेहोस हुने डराउने शंका गर्ने बरबराउने रिसाउने झोक्किने पागलपन र एकोरोपन
17: मिर्गी डिप्रेसन एन्जाइटी र अल्जाइमर
16: तनाव चिन्ता चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार
18: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार समय बिहान 11 बजेदेखि
17: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
18: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बालमन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479 57193 र 98189 08
19: मध्य पश्चिम FM 91.4 मेगाहर्ट्ज

कास्टिङ प्रोग्राम फ्रिफिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत और निर्मा सुन्न सक्नुहुनेछ। 082-568-5454 मा गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

उसको लागि लड्दा लड्दै मैले आफ्नो मायालुलाई पनि बुझेछु। धेरै कुरेछन् उनले मलाई, तर समय नहो, समयसँगै बग्दै जाँदा उनको अरूसँग

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो तपाई सम्पूर्णलाई हटले थ्याङ्क्स गर्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: ठिक तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5627-7।
5: हेलो पिङ्की,
6: बोल दिन।
5: एलईडी टिभी किन्न नजाने?
6: जान्न।
5: फ्रिज डिफ्रिज किन्न जाउन भने होइन?
6: जान्न।
5: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
6: जान्न।
5: किन?
6: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
5: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
6: पाइने भएर त जान लाग्यो नि।
5: हो र, कहाँ
6: भन्दिन के?
5: सत्य भन्दिनौ।
6: आई लभ यु पिङ्कुली भनेको
5: हो। एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
6: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
5: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
6: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
5: फोन नम्बर
6: 082-5627-452
5: 082-5627-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
7: होइन भाइला, लखर लखर कहाँ हिनेस?
8: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98498-87741।
10: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराही दाङमा।
11: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
10: डाक्टरद्वारा दिइने सेवाहरू
11: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
10: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
11: सम्पर्क मोबाइल नम्बर 98578-44-722, 98578-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड जान।
12: मध्य पश्चिम ट्याङ चेक। यति बेला दिउँसोको 1 बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। खुकुरी देखाएर युवतीलाई यातना दिइरहेको भिडियो सार्वजनिक भएपछि दाङ तुल्सीपुरका एक युवक पक्राउ परेका छन्। मंगलबार भिडियो सार्वजनिक भएपछि प्रहरीले खोजी गर्दा उनी घरबाटै लागू औषध सहित पक्राउ परेका हुन्। तीन महिना अगाडि खिचिएको भिडियो मंगलबार सामाजिक सञ्जालमा सार्वजनिक गरिएपछि तुल्सीपुर उपमहानगरपालिका दुई भमके निवासी 24 वर्षीय रमेश ठाडा मगरलाई पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार घरबाट प्रोगाम्याक्स 1 ट्याब्लेट, ट्रोहोमो 24 ट्याब्लेट, एन्टिकोप 2 ट्याब्लेट र निट्राजोहोम ट्याब 5 ट्याब्लेट औषधि सहित पक्राउ गरिएको हो। उनीहरूबीच आन्तरिक विवादका कारण ती युवकले खुकुरी देखाएर युवतीलाई यातना दिएको खुलेको हो। उनीहरूबीच शुरूमा सामान्य चिन्जान भएको थियो। घटना तीन महिना अगाडि भए पनि मंगलबार मात्रै भिडियो सार्वजनिक गरिएको थियो। युवकलाई प्रहरीले लागू औषध दुर्व्यसन विरूद्ध अनुसन्धान गर्ने जनाएको छ। जुम्लाको तातोपानी गाउँपालिका 3 स्थित लाछुङ गाउँ नजिक कर्णाली राजमार्गको सड़क खण्डमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, अर्का एकजना गम्भीर घाइते हुनुभएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख चिरञ्जीवी दहालका अनुसार K1T14 नम्बरको ट्र्याक्टर मंगलबार साँझ करिब 6 बजे तातोपानी गाउँपालिका 3 को खोलासडा भन्ने स्थानमा सड़कबाट करिब 200 मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा परि तिल्ला गाउँपालिका 4 निवासी 35 वर्षीय खवेन्द्र साईको मृत्यु भएको छ भने तिल्ला गाउँपालिका 4 नुवाकोट निवासी 53 वर्षीय देवमणि सार्की गम्भीर घाइते हुनुभएको छ। दहालका अनुसार ट्र्याक्टर जुम्ला बजारबाट सामान लिएर तिला गाउँपालिका 4 नुवाकोट तर्फ जाँदै गरेको अवस्थामा दुर्घटना परेको हो। उक्त ट्र्याक्टरका साहु वीरबहादुर साई रहनु भएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। त्रिभुवन विश्वविद्यालयले अध्ययन विदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई 15 दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। त्रिभुवन विश्वविद्यालयको अध्ययन विदा सुव्यवस्थापन कार्यान्वयन समितिले आज सार्वजनिक सूचना निकालेर अध्ययन विदा उपभोग गरे पश्चात विश्वविद्यालयको नियम अनुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो। सूचना तोकिएको समय सीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियतनामामा एवं नियमावली अनुसार नियम अनुसार कानूनी कार्यवाही प्रक्रिया अघि बढ़ाइने उल्लेख छ। त्रिभुवन विश्वविद्यालयका अनुसार अध्ययन विदा लिएर सेवामा नफर्किएका 50 जना प्राध्यापकबाट अहिलेसम्म 11,84,00,000 रूपियाँ भन्दा बढ़ी रकम फिर्ता भइसकेको छ। विश्वविद्यालयले अध्ययन विदा दक्ष अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उपलब्ध गराउने उद्देश्यले प्रदान गरिने विशेष सुविधा भएको उल्लेख गरेको छ। केही प्राध्यापकहरूले अध्ययन विदाको दुरूपयोग गर्दै अध्ययन पूरा गरेपछि सेवामा नफर्किएकाले विश्वविद्यालयले आर्थिक शैक्षिक तथा प्राज्ञिक क्षति पुगेको त्रिभुवन विश्वविद्यालयको भनाई छ। त्रिभुवन विश्वविद्यालयले विदा सुविधा उपयोग गर्ने प्राध्यापकले सम्झौता अनुसारको सेवा दायित्व पूरा गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै बाँकी रकम असुली प्रक्रिया निरन्तर अघि बढ़ाइने जनाएको छ। र सूचना तथा संचार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनले विभिन्न समयमा गरेका उपकरण तथा प्रविधि खरिद प्रक्रियाको अध्ययन एवं छानबिन गर्न 4 सदस्यीय समिति गठन गरेको छ। मन्त्रालयका अनुसार 2083 असार 1 गतेको मन्त्रीस्तरीय निर्णयबाट डाक्टर सुदीप भट्टराईको संयोजकत्वमा 4 सदस्यीय छानबिन समिति गठन गरिएको हो। समितिलाई नेपाल टेलिभिजनले खरिद गरेका विभिन्न उपकरण सफ्टवेयर तथा डिजिटल प्रणालीसँग सम्बन्धित उजुरी प्रतिवेदन र सार्वजनिक सरकारका विषयहरूको तथ्यपरक अध्ययन गरी 21 दिनभित्र सुझाव सहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्न भनिएको छ। छानबिन समितिलाई नेपाल टेलिभिजनद्वारा खरिद गरिएका ग्राफिक्स सिस्टम, न्यू मीडिया, डिजिटल प्लेटफर्म सेवा, अडियो भिडियो उपकरण, डिजिटल ट्रान्सिस्टर तथा इटहरी च्यानलका लागि खरिद गरिएको प्ले आउट अटोमेशन सिस्टम सम्बन्धमा विस्तृत अध्ययन गर्ने कार्यदेश दिइएको छ। यी विषयमा विभिन्न निकायमा गुनासो तथा उजुरी रहेका छन्। त्यस्ता उजुरी तथा गुनासोका सन्दर्भमा मन्त्रालयले आफ्नो आन्तरिक
जानकारी प्रयोजनका लागि छानबिन समिति गठन गरेको हो। नेपाल टेलिभिजनमा विगत केही वर्ष यता प्राविधिक तथा प्रसारण प्रणाली आधुनिकीकरणका लागि भएका विभिन्न खरिद प्रक्रियाबारे पारदर्शिता तथा कानूनी प्रक्रियाको पालन सम्बन्धी प्रश्न उठ्दै आएका छन्। यसअघि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको सेटेलाइट खरिद प्रकरण बारे पनि छानबिन समिति गठन गरेको थियो। हवस् त दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
7: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478727976
8: र 98578369।

0: hello.
1: Let's go. 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
2: सीता के भो तिमलाई घुम्सेर बसेछौ
3: के हुनु नि बिहे भएको छ 6 वर्ष भइसक्यो बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
2: के कुरा गर्छ निन्ले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
3: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु
4: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपि चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
5: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
4: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9848723572
6: नेपाली जुत्ता घर
7: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
6: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% बम्पर छुट
7: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
6: स्वदेशी उत्पादनको प्रवर्धन गरौं स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी थारू गल्ली घुराही दाङ
7: सम्पर्क मोबाइल नम्बर 9857 71546

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिनो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-563-479
3: मोबाइल नम्बर 98-494-67-487।
5: हामी जन्मजात नै सिकारी हौ, सिकारी
6: पुरै दैलेख मलाई चाहियो।
0: भिएफएक्स सिनेमाज कुराही दश नारायणपुर सौडी कुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
7: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
0: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
8: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1।
9: अर्को वर्ष यसलाई फर्स्ट बनाएर तपाईँकै हातबाट छात्र बिक्री लिन आउनेछ।
8: लाली बजार र मिज्जू
10: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है।
11: मिटेन्सन लिएर
8: खुसीको खबर
12: यसरी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सीटीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
8: हाम्रा विशेषताहरू
13: आधुनिक प्रयोगशाला,
8: अत्याधुनिक सर्वेक्षण उपकरण,
13: अनुभवी प्रशिक्षक,
8: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
13: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
8: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सड़क, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
13: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
8: आजै रजना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
12: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
8: सम्पर्क फोन नम्बर 082-562-204,
12: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64848।
14: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
15: मध्यपश्चिम ट्याङ च्याक यति बेला दिउँसोको 2 बजेको छ।

0: दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। राप्ती गाउँपालिका क्षेत्रमा बढ़दो गर्मी र उच्च तापमानका कारण गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयहरू 2 दिनका लागि बन्द गरिएको छ। गाउँपालिकाको कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै बालबालिकाहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी गर्मी विदा दिने निर्णय गरेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकद्वारा हस्ताक्षरित सूचना अनुसार पालिका अन्तर्गत सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत निजी विद्यालयहरू आगामी असार 4 र 5 गते 2 दिन पूर्ण रूपमा रहनेछन्। यो विदा विद्यालयहरूलाई वार्षिक रूपमा प्रदान गरिने वर्षीय विदाबाट कट्टी हुने गरी मिलान गरिएको गाउँपालिका प्रशासनले जनाएको छ। केही दिन यता देउखुरी उपत्यका लगायत यस क्षेत्रमा अत्यधिक गर्मी बढ़दा विद्यालय जाने साना विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिम उच्च रहेको छ। सोही अवस्थालाई मध्यनजर गर्दै अभिभावक तथा सरकारवालाहरूको सुझावका आधारमा पालिकाले यो अल्पकालीन विदाको निर्णय लिएको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले दिएको अभिव्यक्ति सच्याउन निर्माण व्यवसायले माग गरेका छन्। हालै नागढुङ्गा मुगलिन सड़क अंश आयोजनाको स्थलगत अनुगमनका क्रममा मन्त्री लम्सालले बोलेको कुरा अशोभनीय अमर्यादित र निन्दनीय भएको भन्दै निर्माण व्यवसाय संघ प्युठानले विरोध जनाएको हो। संघका निवर्तमान केन्द्रीय सदस्य बालाजु श्रेष्ठले जिम्मेवार पदमा भएको व्यक्तिले निर्माण व्यवसायलाई गरेको अपमान सहन नसकिने प्रतिक्रिया दिनुभयो। अहिलेको विषम परिस्थितिमा निर्माण क्षेत्रको समस्या समाधान गर्नुको साटो उल्टो निर्माण व्यवसायलाई कानून विपरीत धम्की दिनु गलत रहेको उहाँको भनाई छ। निर्माण व्यवसाय संघ प्युठानले आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई भेटेर उक्त घटनाको विषयमा ध्यानाकर्षण गराएको छ। निर्माण व्यवसाय संघ प्युठानका अध्यक्ष नवीन कुमार श्रेष्ठले मन्त्रीको अभिव्यक्ति विरूद्ध विरोध कार्यक्रम गरिएको बताउनुभयो। निर्माण व्यवसाय राज्यको नीति नियम अनुसार चलेको बताउँदै निर्माण व्यवसायले गल्ती गरेमा कानून बमोजिम कार्यवाही गर्न सकिने बताउनुभयो। स्वास्थ्य बीमा बोर्डले देशका विभिन्न 202 सेवा प्रदायक अस्पतालहरूलाई बीमा भुक्तानीका लागि थप 51,18,94,000 भुक्तानी गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राख्दै रकम निकासा सहजीकरण गरिरहेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीका अनुसार यसअघि गएको जेठको दोस्रो हप्ता स्वास्थ्य बीमा दावी बापत 1,03,24,77,000 रूपियाँ भुक्तानी गरिएको थियो। उहाँका अनुसार जेठ 21 गते विपन्न नागरिकको औषधि उपचार खर्च बापत 32,13,06,000 निकासा गरिएकोमा 27 गते थप 27,37,78,000 भुक्तानी गरियो। मंसिरसम्मको बीमा दावी मध्ये भुक्तानी दिन बाँकी 7 अर्ब र पुसदेखि असारसम्मको 14.5 अर्ब आवश्यक पर्ने अनुमान गरियो। सहप्रवक्ता अधिकारीका अनुसार सरकारले विगतका वर्षदेखि बाँकी रहेको बीमा दावी तथा विपन्न नागरिकको औषधि उपचार सम्बन्धी रकम भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक स्रोत व्यवस्थापन र भुक्तानी प्रक्रियालाई तीव्रता दिएको छ। र नेपाल डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक काठमाण्डुमा सम्पन्न भएको छ। बैठकको सह अध्यक्षता परराष्ट्र मन्त्रालयको युरोप महाशाखाका प्रमुख तथा सहसचिव गणेश प्रसाद ढकाल र डेनमार्कको परराष्ट्र मन्त्रालय अन्तर्गत एसिया ओसियानिया ल्याटिन अमेरिका तथा क्यारिबियन विभागका निर्देशक क्रिस्टियन टोबियास बायर टाइगेसनले गर्नुभएको थियो। नेपाल मन्त्रीमण्डलमा परराष्ट्र मन्त्रालय तथा विभिन्न क्षेत्रगत मन्त्रालयका अधिकारीहरूको सहभागिता हुनुहुन्थ्यो भने डेनमार्कको प्रतिनिधि मण्डलमा नेपालका लागि डेनमार्कका गैर आवासीय राजदूत रासुम अबिलगढगाड, क्रिस्टेसन तथा नयाँ दिल्ली स्थित डेनमार्क दूतावास अन्य पदाधिकारी सहभागी हुनुभएको थियो। दुवै पक्षले द्विपक्षीय सम्बन्धका विविध पक्षको समीक्षा गर्दै सन् 1967 कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र डेनमार्क बीच कायम रहँदै आएको मैत्रीपूर्ण सम्बन्धबारे चर्चा गरेका छन्। दुवै पक्षले सन् 2027 नेपाल डेनमार्क कूटनीतिक सम्बन्ध स्थापनाको 60 वार्षिकोत्सव मनाउने सहमति समेत जनाएका छन्। सुशासन, पारदर्शिता, दिगो विकास तथा लोकतान्त्रिक मूल्य प्रतिको साझा प्रतिबद्धताका आधारमा सहकारी अघि बढ़ाइनेमा दुवै पक्षले जोड़ दिएका छनृ हवस् त दिउँसो दुई बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली दिविस रोड खोराही दाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।

0: rate chakatra, no it like pro. Rasita pao from 2 and 4. Sancha yes ma hamro patro. Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sabai sajilo, sabai sajilo. Tapai pani download garnu ho. Kineki yesma sabai cha.
1: महासेवन दीर्घ जीवन दैनिक रूपमा महासेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डीफोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महासेवन अनिवार्य छ।
1: हरेक बिहान मनतातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराही सोह्र सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही सोह्र सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
3: सम्पर्क मोबाइल नम्बर 9857318640 र 9848720440।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: हाल्नु
1: लेट्स गो 6.9 इन्चको शानदार डिस्प्ले एआई पावर्ड क्यामेरा 2 वर्षको वारन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
2: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोर्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोर्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोर्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98453-065।
3: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
4: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहीदाङ। सम्पर्क फोन नम्बर 082-5590-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
5: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
6: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, वा टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
7: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार।
4: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
7: MBBS MS जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल। फोन नम्बर 082-5623-98-78-1617 र 98-78-35-645।
4: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ। बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
7: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथ रोग युरिक एसिड लुप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
4: बिस्तारै जोर्नीहरू र औलाहरू बाङ्गिँदै जाने,
7: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
4: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
7: छालामा बाघहरू आउने, कपाल झर्ने,
4: शरीर फुल्ने र चिलाउने, हड्डी घिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
7: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
4: बारम्बार गर्भपतन भएमा,
7: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
4: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
7: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
4: बिना कारण शरीरको तौल घटेमा,
7: ढाड दुखेमा, कम्मर दुखेमा,
4: गाउट तथा युरिक एसिडको समस्या,
7: बारम्बार आँखा रातो भएमा,
4: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
7: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
4: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
7: लामो समयदेखि छाला कडा भएमा,
4: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
7: युवा अवस्थामा पक्षघात भएमा,
4: मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ।
7: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
4: कम उमेरमा हृदय घात मुटु रोग भएमा,
7: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
4: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
7: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: फोन नम्बर 0825916077,
4: मोबाइल नम्बर 98578343123। परीक्षित फार्मेसी दाङ, बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली।
0: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
8: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
0: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
8: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
0: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
8: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578343910।
0: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ, सर्जन फिजिसियन हाड जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउको ग्यास्ट्रिक अल्सर फिजियोथेरापी दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सब

0: मार्फत गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुस 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स जय उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: होइन कसलाई के भयो
8: हजुर बुबा अलि सिरियस हुनुभयो आइसियू चाहिन्छ रे त्यसैले नेपालगञ्ज लैजान हिँडेको
7: कहाँ नेपालगञ्ज दौडाउन लागेको हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि अनि किन कुरै नबुझी दौडेको
8: ल ल एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुरबुवाको ज्यान समय र पैसा बर्बाद भएको
7: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्
8: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घुराही बर्गदुवा दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65255

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम चाङ च्याक यति बेला दिउँसोको 3 बजेको छ।
2: विश्वमा वर्षेनी झण्डै 3024 ट्रिलियन लिटर ताजा पानी खटिरहेको विश्व बैंकको निष्कर्ष। भूमिगत जल भण्डारहरूको अत्यधिक उत्खनन र प्राकृतिक सिमसारको क्षयीकरण प्रमुख कारण। र फिफा विश्वकपमा 52 वर्षपछि फर्किएको कंगो र पोर्चुगल खेल्दै। नेपाल खबरमा अब पूरा खबर। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापाका चिया उद्योग पनि भोलिदेखि बन्द हुने भएका छन्। नेपाल चिया उत्पादक संघले आज झापामा पत्रकार सम्मेलन गरेर सरकार र भारत दुवै तर्फबाट समस्या समाधानका लागि पहल नभएपछि बाध्य भएर उद्योग तथा बगान बन्द गर्नुपर्नेको जनाएको छ। इलामका 53 वटा भन्दा बढ़ी अर्थोडक्स चिया उद्योग असार 31 बन्द भइसकेका छन्। झापामा साना ठूला गरी 30 भन्दा बढ़ी चिया उद्योग र झण्डै 2 दर्जन चिया बगान बन्द हुने संघले जनाएको छ। झापामा अर्थोडक्स र सीटीसी गरी वार्षिक 12 देखि 14 अर्ब रूपियाँ बराबरको चिया उत्पादन हुने गर्दछ। यो व्यवसायमा झण्डै 60,000 श्रमिक कर्मचारी र किसान आश्रित छन्। चिया निर्यात गर्न नपाएर थन्किँदा श्रमिकको ज्याला र किसानलाई हरियो चियापत्तीको भुक्तानी दिन समेत कठिन भएको व्यवसायीको भनाइ छ। आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष आदित्य पराजुलीले 45 दिनदेखि सरकारको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनवाई नभएको गुनासो गर्नुभयो। आफ्ना कुरा सम्बन्धित निकायसम्म पुर्याउन समेत कठिन भएको उद्योगीको भनाइ छ। सरकारले चासो नदेखाएको र उद्योगी व्यापारीको तर्फबाट गरेको प्रयास असफल भएको कारण उद्योग र बगान बन्द गर्नुको विकल्प आफूसँग नरहेको उद्योगीहरूले बताएका छन्। युवा तथा श्रम रोजगार मन्त्री रामजी यादवले 60,000 नेपाली घरेलु श्रमिक श्रम स्वीकृति बिना कुवेतमा काम गरिरहेका जानकारी गराउनु भएको छ। मन्त्रालयगत बजेटको छलफलको जवाफ दिने क्रममा प्रतिनिधि सभाको बैठकमा मन्त्री यादवले यस्तो जानकारी गराउनु भएको हो। त्यसरी बसेकाहरूलाई कुनै अप्ठ्यारो पर्दा सहयोग गर्न कठिन हुने उहाँको भनाइ छ। घरेलु श्रमिकको विषयमा अहिले आफूहरू पोलिसी ट्र्यापमा फँसेको उहाँको भनाइ छ। यस्तै मन्त्री यादवले वैदेशिक रोजगार ऐनलाई समय अनुकूल परिमार्जन गर्न सरकारले तीव्रता दिएको पनि बताउनु भयो। ऐन संशोधनको मस्यौदा आउँदो 7 दिनभित्र कानून मन्त्रालय पठाउने तयारी भइरहेको भन्दै उहाँले नयाँ कानूनले पुराना कमजोरीहरूलाई सुधार गर्ने बताउनुभयो। सांसदहरूका प्रश्नको जवाफ दिँदै युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले 3 तहको सरकारसँगको सहकार्यमा स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्ने काममा सरकार लागि परेको दावी गर्नुभयो। विदेशमा गएकाहरूको स्थित ज्ञान र अनुभव राष्ट्रको हितमा लगाउने गरी उनीहरूको तथ्याङ्क संकलन गर्ने कामलाई पनि सरकारले प्राथमिकताका साथ अघि बढ़ाएको उहाँको भनाइ छ। नेपाल राष्ट्र बैंकले 500 रूपियाँ दरको नयाँ बैंक नोट आजदेखि चलन चल्तीमा ल्याएको छ। नोटको आकार रंग तथा डिजाइन साबिकै रहेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले निकालेको सूचनामा भनिएको छ। नोटको अग्रभागमा सगरमाथा हिमालको चित्र, लालीगुनासको पाइन्छाप र दृष्टिविहीन व्यक्तिहरूले स्पर्श मार्फत दर पहिचान गर्न सक्ने 2 वटा काला थोप्ला राखिएका छन्। साथै सगरमाथाको दायाँतर्फ रहेको अण्डाकार आकृतिभित्रको कुबेरको चित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने व्यवस्था छ। नोटमा रहेको सुरक्षण धागो सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ। नोटको पृष्ठभागमा पाठ्यभागको चित्र रहेको छ। राष्ट्र बैंक अनुसार नयाँ नोटमा गवर्नरको दस्तावेज रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले महाधिवेशनका प्रतिनिधि र उम्मेद्वारहरूको लागि शुल्क निर्धारण गरेको छ। पार्टीका अनुसार प्रतिनिधि 5,000 रूपियाँ शुल्क निर्धारण गरिएको छ। यस्तै पार्टी सभापतिको उम्मेद्वार हुनेले 51,000 तथा उपसभापति महामन्त्री र सहमहामन्त्रीको उम्मेद्वारलाई समान शुल्क 41,000 रूपियाँ बुझाउनुपर्छ। केन्द्रीय सदस्यहरूको लागि 21,000 शुल्क निर्धारण गरेको पार्टीले जनाएको छ। राष्ट्रपाको विधान अनुसार उपसभापति 2 महामन्त्री 4 सहमहामन्त्री हुने व्यवस्था रहेको छ। यस्तै कोषाध्यक्ष सहको साध्यक्ष प्रवक्ता 1-1 जना र सहप्रवक्ता 3 जना मनोनित गर्ने व्यवस्था छ। 79 जना केन्द्रीय सदस्य निर्वाचित हुनेछ। 22 जना सभापतिले मनोनयन गर्ने व्यवस्था छ। 7 प्रदेशका सभापतिहरू केन्द्रीय समितिको पदेन सदस्य हुनेछन्। राष्ट्रपाले आउँदो सोमबारदेखि बुधबारसम्म चितवनमा पहिलो महाधिवेशन गर्दैछ। राष्ट्रपाको निर्वाचन आयोगका अनुसार प्रतिनिधिको संख्या झण्डै 3,000 जना रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556943334955।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। तनहुँको ब्यास नगरपालिकाले फोहोरजन्य वस्तु बिक्री गरेर झण्डै 25,00,000 रुपियाँ आमदानी गरेको छ। 2082 सालको वैशाख 1 गतेदेखि फोहोर बिक्री गर्न थालेको नगरपालिकाले त्यसपछि अहिलेसम्म 24,71,553 रुपियाँ आमदानी गरेको हो। संकलित फोहोरबाट छानेका पुनः प्रयोग योग्य वस्तु बिक्री गरी नगरपालिकाले आमदानी गरेको प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालले जानकारी दिनुभयो। अनुसार कागज, प्लास्टिक, धातु, सिसाजन्य लगायत वस्तु बिक्रीबाट आमदानी भएको छ। फोहोर मैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको नगरपालिकाले घरबाटै फोहोर परिकरण गरी संकलन गर्न थालेको छ। कुहिने र नकुहिने फोहोरलाई छुट्टा छुट्टै संकलन गर्ने र बिक्री गर्न योग्य फोहोर बिक्री गरी आमदानी गरेको लम्सालले बताउनुभयो। नगरपालिकाले कुहिने फोहोरलाई भने दुम्सीमा रहेको गौ संरक्षण केन्द्रमा व्यवस्थापन गरी त्यहाँबाट बायोग्यास उत्पादन गर्ने काम गरिरहेको छ। अब विदेशको खबर। विश्वव्यापी रूपमा वर्षेनी अनुमानित 324 ट्रिलियन लिटर ताजा पानी घटिरहेको विश्व बैंकको प्रतिवेदनले देखाएको छ। यो पानी वार्षिक 28 करोड़ मानिसको आवश्यकता पूरा गर्न पर्याप्त हुन्छ। भूमिगत जल भण्डारहरूको अत्यधिक उत्खनन, गम्भीर मौसम जलवायु परिवर्तनले वर्षा चक्रमा बाधा पुर्याउँदा र प्राकृतिक सिमसारको क्षयीकरणका कारण तालदेखि नदीसम्ममा ताजा पानी घटिरहेको विश्व बैंकको 2025 प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था रोइटर्सले जनाएको छ। रोइटर्सका अनुसार भू उपग्रह तस्विरहरूले विश्वव्यापी रूपमा पानी घट्दै गएका 10 ठाउँ देखाएका छन्। अर्जेन्टिना, बोलिभिया, बोत्सावाना, चिली, इरान, इराक, माडागास्कर, माली, अमेरिका र उज्बेकिस्तानका तालदेखि नदीसम्मका पानी घटिरहेका हुन्। सन् 1990 दशकको शुरूआतदेखि नै विश्वका आधाभन्दा धेरै ठूला तालहरूमा पानी घटेको छ। सन् 1970 हिमनदीको 30% धेरै भाग केही क्षेत्रहरूबाट हराएको छ। यस्तै विगत 5 दशकमा झण्डै 41 करोड़ हेक्टर प्राकृतिक सिमसार क्षेत्रहरू नष्ट भएका छन्। यसैबीच मरूभूमिकरण र खडेरीको बारेमा जनचेतना जगाउन क्षयग्रस्त जमीनलाई पुनर्स्थापित गर्ने कार्यलाई प्रवर्धन गर्न संयुक्त राष्ट्रसंघको आह्वानमा आज विश्व मरूभूमिकरण तथा खडेरी विरूद्धको दिवस मनाइँदैछ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कंगो खेल्दैछन्। समूह के को यो खेल पाउने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। विश्वकपमा यी दुई टोली पहिलो पटक खेल्न लागेका हुन्। फिफा वरियतामा पोर्चुगल 5 र डीआर कंगो 45 स्थानमा छन्। पोर्चुगलको टोलीमा क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नाण्डेज, रुबेन डियाज जस्ता खेलाड़ी रहेका छन्। 41 वर्षीय रोनाल्डोले 6 पटक विश्वकप खेलिरहँदा अहिलेसम्म उपाधि भने जित्न सकेका छैनन्। पोर्चुगलले पछिल्ला 5 खेलमा 4 जित र 1 बराबरीको नतिजा निकालेको छ। कंगो 52 वर्ष पछि विश्वकपमा फर्किएको हो। यसै कंगोले सन् 1974 विश्वकप खेलेको थियो। कंगोको विश्वकप तयारी राम्रो छैन। इबोला भाइरसको संक्रमण कारण टोलीको तयारी प्रभावित बनेको हो। कंगोले पछिल्ला 5 खेलमा 2 जित 2 हार र 1 बराबरी खेलेको छ। आज राति पाउने 2 अमेरिकाको डालास रंगशालामा समूह एलका इंग्ल्याण्ड र क्रोएसिया खेल्दैछन्। यस्तै बिहान पाउने 5 क्यानाडाको टोरन्टो रंगशालामा समूह एलका घाना र पनामा खेल्दैछन्। यस्तै पाउने 8 मेक्सिको सिटी स्टेडियममा समूह केका उज्बेकिस्तान र कोलम्बिया खेल्दैछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। झापाका चिया उद्योग पनि भोलिदेखि बन्द हुने। भारतले निकासीमा गरेको अवरोधका कारण नेपालको चिया उद्योग संकटमा, सरकारले कुनै पहल नगरेको गुनासो। 60,000 नेपाली घरेलू श्रमिक श्रम स्वीकृति बिना कुवेतमा रहेका, मन्त्री यादवको भनाई, समस्यामा परेमा सहयोग गर्न कठिन। राष्ट्रपतिको महाधिवेशनमा प्रतिनिधि र उम्मेद्वारको शुल्क निर्धारण, सभापतिका लागि 51,000 केन्द्रीय सदस्य उठ्न 21,000 रूपियाँ लाग्ने। विश्वमा वर्षेनी झण्डै 324 ट्रिलियन लिटर ताजा पानी घटिरहेको विश्व बैंकको निष्कर्ष। भूमिगत जल भण्डारणको अत्यधिक उत्खनन र प्राकृतिक सिमसारको क्षयीकरण प्रमुख कारण। र फिफा विश्वकपमा 52 वर्षपछि फर्केको कंगो र पोर्चुगल खेल्दै।

0: एकानब्बे थुप्लो चार मेगा अर्थमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
2: मेडम दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825367775
2: सम्पर्क नम्बर 98478726873
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
8: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा
9: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
10: मेडिकल आइसियू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा
11: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार
10: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार
11: डेङ्गु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा
10: अन्य विशेषज्ञ सेवाहरू
11: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
12: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
10: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
12: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
10: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
10: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 0825362018
13: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
14: हेलो
15: श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
16: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिड
14: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
16: दाँत गिजा मुख तथा अनुहारका हाडहरू

0: चीमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
1: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
2: सावधान उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल। सम्पर्क

0: பால் போடில், MBBS NGMC கோஹல்பூர், MS BS MMU ढाका।
1: डाक्टर द्वारा दिने सेवाहरू
0: छाला तथा मांसपेशी सम्बन्धी क्यान्सर भएको,
2: हाट जोर्नी सम्बन्धी क्यान्सर भएको,
0: हात खुट्टा भाँसिएको प्लास्टर गर्नु पर्ने,
2: शरीर झमझमाउने, दुख्ने, सुन्निने, गाँठागुटी सिल्किने,
0: बाथ युरिक एसिड हड्डी खिएको,
2: ढाड कम्मर घुँडा तथा जोर्नी दुख्ने,
0: खेलाडीहरूको चोट तथा जोर्नी सम्बन्धी समस्या।
2: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
3: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 082-5410, मोबाइल नम्बर 98-478-2913 र 98-095-12871।
4: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
5: यी सबै समस्या समाधानका लागि अब BNB डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: डाक्टरद्वारा दिइने सेवाहरू:
7: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
6: बाङ्गा टिङ्गा दाँत मिलाउने,
7: शल्यक्रिया गरेर दाँत निकाल्ने,
6: खाली ठाउँमा दाँत भर्ने,
7: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
6: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
7: सम्पर्क BNB डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-5903-50 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
8: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दाङ। सम्पर्क नम्बर 98-43-008804, 98-43-008804, www.pashupatiicare.com।
9: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू:
9: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
10: छाती, दम, निमोनिया, खोकी, छेरो,
9: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
10: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
9: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
10: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू:
9: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
10: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
9: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
10: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
9: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
10: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
9: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
10: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
9: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिल्खाहरू आउने तथा थाइराइड,
10: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-5601-96 र मोबाइल नम्बर 98-478-2601।

आवाज हिनका आवाज पश्चिम नेपाल का आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 MHz को आफ्नो प्रस्तुति रेडियो कार्यक्रम लेखबिसीको फाकामा प्राविधिक मित्र प्रदीप अधिकारी सँगै म कार्यक्रम प्रस्तुता अमृता डागीको तर्फबाट तपाई रेडियो कार्यक्रम लेखबिसीको फाका 3 बजेको नेपाल खबर र केही व्यापारिक विश्रामपछि करिब करिब 4 बजेसम्म रेडियो मध्यपश्चिम एफएम 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। लोक तथा दूरी गीत संगीतको संगालो रेडियो कार्यक्रम लेखबिसीको फाका फरक बार फरक श्रृंखलाको साथमा तपाईँको माझमा आउने गर्दछौं। आज पनि हामी बुधबार श्रृंखलामा छौं, तपाईँकै लोक फाका सुन्ने श्रृंखलामा छौं। 082-568-8054 को टेलिफोन नम्बर डायल गरेर आउँदै गर्नुहोस्। हामी भने कार्यक्रमको शुभारम्भ गर्छौं निकै नै मिठो सांगीतिक आवाजबाट।

0: अहो, एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियो। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम लेखबेसीको फाकामा। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म, कार्यक्रम प्रस्तुता अमृता डागे। बाँकी छ तपाईँको यदि बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ उहाँसँगको कुराकानीलाई जोड्न चाहन्छु। नमस्कार।
1: हेलो दिदी, दर्शन नमस्ते।
0: दर्शन नमस्कार, शुभ नाम।
1: हजुर, मेरो तुलसीपुर 19 देखि कल्पना सुनार है।
0: कल्पना सुनार आउनु भयो है।
1: हजुर,
0: सन्चै हुनुहुन्छ नि कल्पनाजी?
1: हजुर, एकदम पनि सन्चै आरामै भन्नुपर्छ। बरु हजुरको सुनाउनु।
0: एकदम हामी पनि सन्चै छ भने के गर्दै हुनुहुन्छ हाम्रो कल्पनाजीले?
1: म चाहिँ यतिकै बसेर प्रोग्राम सुनिरहेको छु भन्नुपर्छ है। बाहिर एकदमै गर्मी छ,
0: चर्को चर्को घाम छ है, भित्र शीतलतामा बसेर हामीलाई सुनिराख्नु भएको छ है।
1: हजुर, एकदम पनि।
0: नास्ता खानुभयो?
1: हजुर, मेरो भएको छैन, अब एकछिनमा खान्छु भन्नुपर्छ। हजुरको भयो कि नै?
0: हाम्रो पनि भएको छैन, एकछिन पछाडि खानेछु। आज लोकगीत सुन्छौँ है हाम्रो कल्पनाजीको मुखारबिन्दुबाट।
1: हजुर, एकदम पनि। त्यति त आउँदैन, तै पनि थोरै प्रयास गर्छ है त।
0: सुरु गर्नुहोस्।

ठना सकूं ठुके को का

0: आहा एकदमै मिठो सुनी राख्यो लाग्ने जस्तो गीत गाउनुभयो हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. अब नै छुट्टिनु पर्छ, आफ्नो सँगसाथीलाई सम्झिनुहोस् है.
1: हजुर हुन्छ. सर्वप्रथम हजुरलाई अनि प्राविधिक बस्नु भएको दादालाई अनि जसले पनि रेडियो मध्यपश्चिम सुनेर बसिरहनु भएको छ उहाँहरू सम्पूर्णलाई सम्झदै छुट्टिन्छु. नमस्ते.
0: हजुर नमस्कार. सम्झिनु भएको थियो कल्पना सुनार तुलसीपुर 19 फोन देख्नुहुन्थ्यो. सोगिसक्नु भएको सब पालो तपाईँको छ. 082-5854-5454 को टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ. हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट त्यसा सुन्न सक्नुहुन्छ. त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ है. तपाईँहरूको माझमा फरक पार फरक श्रृंखलाको साथमा आउने गर्दछु. आज भने बुधबार श्रृंखलामा छौ. तपाईँकै लोक भाका सुन्ने श्रृंखलामा छौ. आफूलाई मन परेको लोक भाका आजको श्रृंखलामा चाहिँ सुनाउन सक्नुहुनेछ. मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी. बाँकी साथ तपाईँको छ. यति बेला साथी आउँदै हुनुहुन्छ. आउनुभयो भने पक्कै पनि हामी कुराकानी जोड्नेछौँ. सो के गर्दै हुनुहुन्छ? चर्को चर्को घाम चाहिँ बाहिरतिर आफ्नो पनि विशेष त ख्याल गर्नुहोला साथीहरू है. एकदम धेरै चर्को घाम लागिरहेको छ. बाहिरतिर निस्किने माहौल त्यति धेरै चाहिँ छैन. सो विशेष त आफ्नो ख्याल गर्नुहोला. कतिपय साथीहरू कोठालातिर पनि जानुभएको छ होला, हामीलाई सुनिराख्नु भएको छ होला. सुनिरहेको साथीहरूले पनि कन्ट्याक्ट गर्नुहोला. कतिपय साथीहरू घरैसी काममा पनि व्यस्त हुनुहुन्छ होला. बाहिर चर्को घाम लागे पनि काम गर्नुपर्ने बाध्यता त हुन्छ नै. आफ्नो ख्याल गर्दै आफ्नो काम पनि अगाडि बढाउनु होला. सुनिरहेको साथीहरू हुनुहुन्छ, तपाईँलाई एकदमै मनपर्छ लोक भाका छो गाउन चाहनुहुन्छ भने नितान्त तपाईँको लागि छुट्याएको कार्यक्रम हो लेखको फाका. सो यति बेला टेलिफोनमा कुनै सहभागी साथी चाहिँ हुनुहुन्छ, उहाँसँगको मिठो कुराकानी र साथसाथै उहाँको प्रतिभालाई पनि हामी जोड्छौ. स्वागत गरौं. नमस्कार.
2: नमस्ते दिदी दर्शन.
0: आहा नमस्कार. शुभ नाम.
2: म घोराईतिरबाट मौलाकोटदेखि चन्द्र थापा मगर भन्नुपर्छ है दिदी.
0: चन्द्र थापा मगर है.
2: हजुर एकदमै एकदमै
0: सन्चै हुनुहुन्छ नि.
2: हजुर एकदम सन्चै छौँ. अनि हजुरहरू सन्चै हुनुहुन्छ होला.
0: एकदमै हामी पनि सन्चै छौँ. अनि के गर्दै हुनुहुन्छ हाम्रो चन्द्रजीले?
2: ए अब घरतिर बसोबास भन्नुपर्छ है दिदी.
0: घरतिर बसोबास गरिराख्नु भएको छ प्लस हामीलाई पनि सुनिराख्नु भएको छ. नास्ता खाइसक्नु भयो हाम्रो चन्द्रजीले?
2: हजुर खाइसके भन्नुपर्छ है दिदी. हजुरले खाइसक्नु भयो?
0: हाम्रो भएको छैन, एकछिन पछाडि हुन्छ. आज हजुरको गीत सुन्छ माई.
2: हजुरहरूले खाइसक्नु भयो होला?
0: छैन, हाम्रो एकछिन पछाडि खान्छ माई.
2: हुन्छ.
0: ओके हजुरको गीत सुन माई.
2: हुन्छ दिदी, म एउटा पुरानो लगभग पुरानै गीत सुनाइदिन्छु नि त है. हार्यो मेरो जिन्दगी, हार्यो जिन्दगी, हार्यो जिन्दगीले नि र जितमा सम्झना आउला एक दिन.
0: चन्द्रजी टेलिफोनमा चन्द्र थापा मगर हुनुहुन्छ. उहाँको चाहिँ गीत गाउँदा गाउँदै आवाज चाहिँ सुनिएको छैन. सो हजुरहरू पनि जोडिन सक्नुहुनेछ है. 082-5854-5454 को टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ. आफूलाई मन परेको लोक भाका सुन्न चाहनुहुन्छ भने है. तपाईँहरूसँगको मिठो कुराकानी र तपाईँहरूकै प्रतिभालाई चाहिँ हामीले स्थान दिइरहेका छौँ. गीत गजल मुक्तक भावना साहित्य क्यारिकेचर पनि. सो तपाईँहरू चाहिँ आजको श्रृंखलामा चाहिँ नितान्त लोकगीत मात्रै गाउनुपर्ने हुन्छ. सो तपाईँहरू जोडिनु भयो भने सो लोकगीतलाई चाहिँ हामी स्थान दिनेछौँ. हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ. त्यस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ. यति बेला टेलिफोनमा अर्को सहभागी साथी स्वागत गरौँ. नमस्कार.
3: हजुर नमस्ते. हजुर
0: नमस्कार. शुभ नाम.
3: दलवीर घरती मगर
0: दलवीर घरती मगर आउनु भयो है
3: हजुर आज यसो अलिक पुरानो भयो नि गीत सुनाइदिउँ त भनेर कि मसिन आएको
0: ठिक छ सुनाउनु पर्यो नि है तपाईँहरूको जमानामा एकदमै चल्ने गीत है सो अलिकति उमेर छँदाखेरि होइन रमाइलोसँग गाउने गीतहरू चाहिँ हामीले सुन्नुपर्छ क्या है
3: हजुर हजुर
0: नास्ता खानुभयो दलबुरजीले
3: नै खाएन म त बजार आएको बजार र घर जाँदै थियो
0: बजारतिर आउनु भएको थियो यस्तो चर्को चर्को घाम छ है
3: घामले त के बजारमा बस्न सकिन्न त्यहाँ अटोमा चढिन सुत्दै घर
0: सुती भएको भएर आफ्नो ख्याल पनि गर्नु होला सम्झिनुहुन्छ खुसी लाग्छ आज तपाईँले पुरानो गीत गाउँछु भनिसक्नु भएको छ सुनौ है हजुरको पुरानो गीत
3: ल ल ल ल पुरानो अब खासै पुरानो पनि होइन खासै नयाँ पनि भयो अब भयो होला पाँच छ वर्ष ल म छ त सुधाइदिन्छु तिन खुटे यो दाना

0: हजुर यति नै
1: छोटो मिठो गीत गाउनुभयो हजुरलाई धन्यवाद दिन चाहन्छु भने छुट्टिनुपर्छ आफ्नो सुन साथीलाई सम्झिनुहोस् है
0: सरपन्न हजुरलाई सम्झना छ अनि धेरै माया पति बाबुलाई पनि छ अहिले भर्खर मभन्दा अगाडि आउने यता मलाई कस्तो हाम्रो भदै हुनुहुन्छ त्यति धेरै सम्झना छ र कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई सम्झिँदै छुट्टिन्छु नमस्ते
1: हजुर नमस्कार सम्झिनु भएको थियो दलवीर खर्ति मगर खुराईबाट भन्दै हुनुहुन्थ्यो एकदमै मिठो मिठो गीत गाएर गइसक्नु भएको सब पालो तपाईँको छ शून्य 82 5 60 8 54 को टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ यति बेला मिठो सांगीतिक आवाज तपाईँको माझमा प्रस्तुत गर्छौ त्यस पछाडि आउने नै छौ सुन्दै गर्नुहोला

0: अहो एकदमै मिठो मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियौ। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम लगेसीको फाकामा छौ। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी। बाँकी छ तपाईँको छ यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौं। नमस्कार टेलिफोनको साथी नमस्कार।
1: हजुर हजुर नमस्ते।
0: नमस्कार शुभ नाम।
1: म आर्यल मगर बोल्दैछु दङ्गेश्वरम दुईबाट।
0: आर्यल मगर आउनु भयो है।
1: हजुर हजुर
0: आर्यलजी सन्चै हुनुहुन्छ नि?
1: सन्चै छु, जेनतेन बाँचेकै छ। गर्मीले अब सताउँछ त्यही हो।
0: अत्याधि गर्मी छ है, यसो आफ्नो ख्याल गर्नु होला। कतातिर हुनुहुन्छ, गोठालातिर जानु भएको छ या घरमै हुनुहुन्छ?
1: म सधैँ गोठालो हो, रेडियो सुन्ने गोठालो जाने त्यही हो, मेरो कामै त्यही हो।
0: ठिक छ, गोठालोतिर जानु भएको छ, हामीलाई सुन्नुहुन्छ, खुसी लाग्छ। सो आज लोकगीत गाउनुपर्छ, एकदम धेरै मिठो गीत पनि गाउनुहुन्छ, सुरु गरौँ है।
1: हजुर हुन्छ हुन्छ, म खासै त आउँदैन तै पनि एउटा सुनाउने प्रयास गर्छु, कार्यक्रम नियमको पालना गर्नु
0: पर्यो।
1: हजुर हजुर दिनै भरि रातै भरि मिठा मिठा बातै गरी, दिनै भरि रातै भरि मिठा मिठा बातै गरी, चिटका थोपा पातै भरि मेन्दी लगी हातै भरि, ए हो पालै जो नाचे थे पुहो पुहो, देखे पछि माया मोह नदेखे पुहो पुहो, देखे पछि माया मोह। हजुर यति नै भनौँ है त, यो भन्दा ज्यादा चाहिँ आएन।
0: हस् धन्यवाद, छोटो मिठो गीत गाउनु भयो हजुरलाई, आफ्नो सङ्ग साथीलाई सम्झिनुहोस् है।
1: हजुर सम्झाउनु पर्दा सर्वप्रथम त हजुरलाई टेक्निसियनमा रहनुभएको टेक्निसियन प्रदीप सरलाई, रेडियो मध्यपश्चिमको होल युनिटलाई, साथीहरू भन्नुपर्दा गर्छु म ओली दाई, राधा आचार्य दिदी, जलवीर घट्टी दाई हुनुभयो, रुद्रबहादुर कुन, जगत चौधरी, कृष्ण चौधरी, रूपराज चौधरी, कल्पना सुनार, अब त्यसै गरी अरू सम्पूर्ण सबै नाम छुटेका, टोपेन्द्र दाई हुनुहुन्छ उता, टोपेन्द्र नेपाली दाई हुनुभयो, अरू सबै नाम छुटेका साथीहरूलाई पनि सम्झँदै छुट्टिन्छु। नमस्ते
0: हस्टियो नमस्कार। सम्झिनु भएको थियो आर्यल मगर दङ्गेश्वरम दुईबाट फन्दै हुनुहुन्थ्यो, एकदमै मिठो गीत गाएर गइसक्नु भएको छ। भोपालो तपाईँको छ 082-85-60-4-54 को टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। यी फरक बाट फरक श्रृंखलाको साथमा तपाईँको माझमा आउने गर्दछौ। आज पनि हामी बुधबार श्रृंखलामा छौ, तपाईँकै लोक भाका सुन्ने श्रृंखलामा छौ। सबैजना साथीहरू आफ्नो काममा व्यस्त हुनुहुन्छ होला, सुस्त हुनुहुन्छ होला, हजुरहरू पनि जोडिन सक्नुहुनेछ। तपाईँलाई पनि लोकगीत सुनाउन मनपर्छ, लोकगीत गाउन मनपर्छ भने आजको श्रृंखला हजुरहरूको लागि हो। यति बेला मिठो सांगीतिक आवाज तपाईँहरूको माझमा प्रस्तुत गर्छौ, त्यस पछाडि आउने नै छौ, सुन्दै गर्नुहोला।

0: अह एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थिए। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम लेखदेशीको भाकामा छौ। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने श्रेयावासबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तोता अमृता डागी बाँकी साथ तपाईँको सहित बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौं। नमस्कार।
1: नमस्ते
0: नमस्कार। हजुरको शुभ नाम?
1: मेरो शुभ नाम भन्दाखेरि म गोबीको मान्छे घोराईदेखि अलिक तल आनन्दपुर भन्ने गाउँमा छु। राधा आचार्य है त?
0: राधा आचार्य है, सन्चै हुनुहुन्छ नि?
1: हजुर हजुर, म सन्चै छु।
0: यस्तो जर्को घाममा पनि के को सिलसिलामा जानुभयो राधा?
1: मेरो श्रीमानको नम्बर हो।
0: ओके, सो सम्झिनुहुन्छ, खुसी लाग्छ है। आफ्नो भएन भने पनि आफ्नो श्रीमानको बाटो पनि सम्झिनुहुन्छ। एकदमै धेरै छोटो समयमा छु हजुरको प्रतिभा सुनमा है।
1: हजुर
0: गर्नुहोस्।
1: हजुर ल, सुरु गरौँ है त।
0: ए
1: तिम्रो हाम्रो बसे समय उनी हो कि दुई दिनको राम छाया, तिम्रो हाम्रो बसे समय उनी हो कि दुई दिनको राम छाया, कपालैमा फुर्केको डोरी तिमी कसकी माता नेवारकी छोरी। हजुरलाई यति है त?
0: ओके, छोटो मिठो गीत गाउनु भयो, हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब भने छुट्टिनु पर्छ, आफ्नो सङ्ग साथीलाई सम्झिनुहोस्।
1: हजुर, सर्वप्रथम हजुरलाई मिठो माया सम्झना है, अनि प्रदेशलाई मिठो माया सम्झना, मध्यपश्चिमको होइन टिमलाई मिठो माया सम्झना, अघि नै आउने दाईहरू भाइहरू सम्पूर्णलाई है मेरो मिठो माया सम्झना छ भन्दै छुट्टिन्छ। नमस्ते।
0: हजुर नमस्कार। सम्झिनु भएको थियो राधा आचार्य, गोकलीबाट फोन देख्नुहुन्थ्यो। एकदमै मिठो गीत गाएर गइसक्नु भएको छ। अब कार्यक्रमको अन्तिम चरणमा हामी आइसकेका छौं। तपाईँको माझबाट छुटिएर जानुपर्ने हुन्छ। छुटिएर जानुभन्दा पहिले यति जसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सहभागिता जनाएर आफूलाई मन परेको लोकगीत गाउनुहुने साथीहरूलाई पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु। र टेक्निसियनमा साथ दिनुहुने टेक्निसियन मित्र हुनुहुन्छ प्रदीप अधिकारीले पनि विशेष विशेष धन्यवाद भन्दै आजको श्रृंखला कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तो सल्लाह सुझाव पनि प्रतिक्रिया दिन नबिर्सला भन्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तोता अमृता डागीलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एक पटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीघर रोड, छोराही दाग,
7: दीपक स्टेट। सम्पर्क मोबाइल 98 4 77 27 977
8: र 98 5 78 30 6 8 9।
9: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98 4 98 87 741।
12: मध्य पश्चिम चाङच्याक, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। 15 मिनटका लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक शुरू भएको छ। श्रम संस्कृति पार्टीका संसदले लगातार बेल घेराउ गर्दै विरोध जनाएपछि सभामुख डोलप्रसाद आर्यले बैठक स्थगित गर्नुभएको थियो। अहिले पुनः बैठक शुरू भएको हो। आफूहरूले राखेको प्रश्नको जवाफ मन्त्रीले नदिएको भन्दै सो दल सम्बद्ध सांसदहरूले लगातार विरोध गर्दै आउनुभएको थियो। सभामुख आर्यले पटक पटक आसन ग्रहण गरेर बैठक सञ्चालनमा सहयोग गर्न आग्रहलाई संसदलाई आग्रह गर्नुभएको थियो। विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरणका सन्दर्भमा प्रतिनिधि सभा बैठकमा छलफल जारी छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले 60,000 नेपाली घरेलु श्रमिक श्रम स्वीकृति बिना कुवेतमा काम गरिरहेको जानकारी दिनुभएको छ। प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटको छलफलमा उठेका प्रश्नको जवाब दिने क्रममा मन्त्री यादवले यस्तो जानकारी दिनुभएको हो। त्यसरी बसेकाहरूलाई कुनै अप्ठ्यारो पर्दा सहयोग गर्न कठिन हुने उहाँले बताउनुभयो। घरेलु श्रमिकको विषयमा अहिले आफूहरू पोलिसी ट्र्यापमा फँसेको उहाँको भनाइ छ। मन्त्री यादवले वैदेशिक रोजगार ऐनलाई कानून समयानुकूल परिमार्जन गर्न सरकारले तीव्रता दिएको पनि बताउनुभयो। ऐन संशोधनको मस्यौदा आउँदो आइतबार जेठ 7 गतिभित्र कानून मन्त्रालय पठाउने तयारी भइरहेको भन्दै उहाँले नयाँ कानूनले पुराना कमजोरीलाई सुधार गर्ने बताउनुभयो। संसदहरूका प्रश्नको जवाफ दिँदै युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले 3 तहको सरकारसँगको सहकार्यमा स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्ने काममा सरकार लागि परेको दावी गर्नुभयो। विदेशमा गएकाहरूको ज्ञान सिप र अनुभव राष्ट्रको हितमा लगाउने गरी उनीहरूको तथ्याङ्क संकलन गर्ने कामलाई पनि सरकारले प्राथमिकताका साथ अघि बढ़ाएको उहाँको भनाई छ। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापाका चिया उद्योग पनि भोलिदेखि बन्द हुने भएका छन्। नेपाली चिया उत्पादक संघले आज झापामा पत्रकार सम्मेलन गरेर नेपाल र भारत दुवै तर्फबाट समस्या समाधानका लागि पहल नभएपछि बाध्य भएर उद्योग तथा बगान बन्द गर्नु परेको जनाएको छ। इलामका 50 भन्दा धेरै अर्थोडक्स चिया उद्योग असार 1 गतेदेखि बन्द भइसकेका छन्। झापामा साना ठूला गरी 30 भन्दा धेरै चिया उद्योग र झण्डै 2 दर्जन चिया बगान बन्द हुने संघले जनाएको छ। झापामा अर्थोडक्स र सीटीसी गरी वार्षिक 12 देखि 14 अर्ब रूपियाँ बराबरको चिया उत्पादन हुने गर्छ। यो व्यवसायमा झण्डै 60,000 श्रमिक कर्मचारी र किसान आश्रित छन्। चिया निर्यात गर्न नपाएर थन्किदा झमीको ज्याला र किसानहरूलाई हरियो चियापत्तीको भुक्तानी दिन समेत कठिन भएको व्यवसायको भनाइ छ। आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष आदित्य प्राजुलीले 45 दिनदेखि सरकारको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनवाई नभएको गुनासो गर्नुभयो। आफ्ना कुरा सम्बन्धित निकायसम्म पुर्याउन समेत कठिन भएको उद्योगी बताउँछन्। सरकारले चासो नदेखाएको र उद्योगी व्यापारीको तर्फबाट गरेको प्रयास सफल नभएका कारण उद्योग र बगान बन्द गर्नुको विकल्प आफूहरू नरहेको उहाँको भनाइ छ। यसैबीच नेपाली कांग्रेसका सचेतक निष्कल राईले तेस्रो देशमा चिया निर्यातका लागि बजारको सुनिश्चित गर्न सरकारसँग माग गर्नुभएको छ। गुणस्तर परीक्षणका नाममा भारतले चिया निर्यातमा रोक लगाएपछि उहाँले आज प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै यस्तो माग गर्नुभएको हो। सचेतक राईले भारतले चिया निर्यातमा रोक लगाउँदा चिया उद्योग बन्द भई आश्रित श्रमिकहरूको बेहाल हुँदा पनि सरकारको समस्या समाधानका लागि पहल नगरेको गुनासो गर्नुभयो। र दाङको राप्ती गाउँपालिका क्षेत्रमा बढ़दो गर्मी र उच्च तापमानका कारण गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयहरू 2 दिनका लागि बन्द गरिएको छ। गाउँपालिकाको कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै बाल बालिकाहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी गर्मी विदा दिने निर्णय गरेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकद्वारा हस्ताक्षरित सूचना अनुसार पालिका अन्तर्गत सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत निजी विद्यालयहरू आगामी असार 4 र 5 गते 2 दिन पूर्ण रूपमा बन्द रहनेछन्। यो विदा विद्यालयहरूलाई वार्षिक रूपमा प्रदान गरिने वर्षे विदाबाट कट्टी हुने गरी मिलान गरिएको गाउँपालिका प्रशासनले जनाएको छ। केही दिन यता देवखोरी उपत्यका लगायत यस क्षेत्रमा अत्यधिक गर्मी बढ़दा विद्यालय जाने साना विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिम उच्च रहेको छ। सोही अवस्थालाई मध्यनजर गर्दै अभिभावक र सरकारवालाहरूसँगको सुझावका आधारमा पालिकाले यो अल्पकालीन विदाको निर्णय गरेको हो।
हवस् त अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 99 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: रिभर्स ओसमोसिस तथा यूबी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल दाङगाडी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
2: सम्पर्क फोन 082-5590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ
7: नेपाली जुत्ता घर
8: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
7: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट
8: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
7: स्वदेशी उत्पादनको प्रवर्धन गरौ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ
8: सम्पर्क मोबाइल नम्बर 98577175646

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदो को डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औँलाहरू बाङ्गिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने
3: छालामा दागहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 082-591-670
2: मोबाइल नम्बर 98-578-43-123 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
4: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराई दाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
3: कार्यक्रमहरू
4: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे
5: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना
6: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ
7: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 98-512-32-28
4: र 98-578-37-255

0: नक्षत्र नो इट लाइक प्रो राशि थापा फ्रम टू एन्ड फ्रो साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

0: रेडियो मध्य पश्चिम हो।
1: तपाईको प्रतिभालाई खोज्दै तपाईको आवाजलाई संसारमा सुनाउँदै आउँदैछ कार्यक्रम मध्य पश्चिम भाइस। अब हामी दिन्छौ गीतको प्रस्तुति, प्रतिभाको मूल्याङ्कन र विजेतालाई रेडियोमा आएर आफ्नो प्रतिभा देखाउने सुनौलो अवसर। हरेक हप्ताको बुधबार बेलुकी 4:15 करिब 5 बजेसम्म जुनसुकै गीत गाउन पाउने खुल्ला मञ्च, खुल्ला अवसर। अब तपाईको आवाज, तपाईको पहिचान हामीसँग साझा गर्न तयार हुनुहोस्। विष्णु गोराथकीको साथमा कार्यक्रम मध्य पश्चिम भाइस, आवाज हाम्रो पहिचान तपाईको।

हजुर नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मध्यपश्चिम भोइसको प्रतीक्षा गरिबस्नु भएका तपाईँ सम्पूर्ण श्रोता मित्रहरूमा तपाईँ यति बेला सुनिरहनु भएको छ आवाजिनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org हाम्रो पात्रो नेपाली पात्रो साथै रेडियो मध्यपश्चिम एफएमको अफिसियल फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि कार्यक्रम एकैसाथ सुनिरहनु भएको छ। हजुर पक्की पनि यति बेला प्रविधिबाट मलाई मिठो अनि दरिलो साथ दिइराख्नु भएको छ। प्रविधिबाट प्राविधिक मित्र प्रदीप अधिकारी म तपाईँको माझमा बोलिरहेको छु। म तपाईँकै नियमित कार्यक्रम प्रस्तोता विष्णुगुरा थुकी भने बाइक साथ तपाईँको रहेको छ। पक्कै पनि के गर्दै हुनुहुन्छ? साँझ पर्ने समय बिस्तारै साँझ पर्दैछ क्यारे। आफ्नो काममा तल्लीन अनि व्यस्त रहनु भएको छ। उकाली ओह्राली भन्ज्याङ अनि चौतारी गर्दै हुनुहुन्छ, मेलापात गर्दै हुनुहुन्छ, काममा व्यस्त हुनुहुन्छ। जुनसुकै स्थानमा जे गर्दै भए तपाईँ कार्यक्रम सुनिरहनु भएको छ भने तपाईँ कार्यक्रम सुनिराख्नु भएको छ। कार्यक्रम मध्यपश्चिम बाइस हामी आउँछौ प्रत्येक हप्ता बुधबार आउँछौ र तपाईँलाई जानकारी छँदैछ हामी के गर्छौ कार्यक्रममा। र पहिलोपटक आज कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामी प्रत्येक हप्ताको बुधबार आउँछौ र तपाईँको माझमा जुनसुकै विधाबाट भए पनि प्रतिभा लिने हाम्रो जमर्को रहनेछ। त्यसको लागि तपाईँले फोन गर्नुपर्छ। फोन गर्ने माध्यम छ 0825608054 तपाईँको लागि नै खुल्ला गरेका छौ। फोन गर्न सक्नुहुन्छ। फोन गर्नुभयो भने हामी तपाईँबाट उत्कृष्ट एकजनाले हामी विजेता पनि घोषणा गर्छौं अन्तिममा र उक्त विजेता अर्को हप्ता रेडियो शोमा आएर भलाकुसारी साथमा प्रतिभा राख्ने यो सुनौलो अवसर पनि यहाँबाट प्राप्त गर्न सक्नुहुनेछ। त्यसको लागि तपाईँले फोन गर्नुपर्छ 0825608054 तपाईँको लागि नै खुल्ला गरेका छौं। फोन गर्न सक्नुहुन्छ अथवा तपाईँ सामाजिक सञ्जालमा आबद्ध हुनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएम सर्च गर्न सक्नुहुन्छ। त्यहाँबाट पनि हामी यति बेला लाइभमा जोडेका छौँ भने हामीलाई विष्णुगुरा थोकी जर्नालिस्टबाट पनि हामीलाई यति बेला धेरै साथी जोडिराख्नु भएको छ। हामी त्यहाँबाट पनि भिडियो लाइभमा जोडेका छौँ। साथै हामीलाई विभिन्न सामाजिक सञ्जालबाट पनि साथ प्राप्त भएका छन्। हामीलाई मध्यपश्चिम भोइसको अफिसियल फेसबुक पेजबाट पनि कार्यक्रम हेर्दै र सुन्दै गर्नुभएको छ। रेडियो नमस्तेले पनि यति बेला हामीलाई साथ दिएको अवस्था छ। मैले यहाँबाट देखिरहेको छु विभिन्न सामाजिक सञ्जालबाट साथ दिनुहुने तपाईँ सबैलाई पनि यहाँबाट विशेष आभार व्यक्त गर्न चाहन्छु। र सामाजिक सञ्जालमा हेर्दै हुनुहुन्छ, कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रम अन्त्यसम्म हेरिकन साथ दिनुहुनेछ भन्ने अपेक्षा पनि गरेका र कार्यक्रम मनपर्छ भने कार्यक्रम सेयर गरेर पनि साथ दिनुहुन्छ भने अपेक्षा गर्दै हामी तपाईँ कति सामाजिक सञ्जालमा प्राप्त भएका ती मिठा मिठा कमेन्टलाई पनि स्थान दिने मेरो प्रयास यहाँबाट रहनेछ। त्यसको लागि तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ। सामाजिक सञ्जालमा विष्णुगुरा थुकी जर्नालिस्ट सर्च गर्नुभयो भने त्यहाँबाट हामी लाइभमा छौँ। भिडियो लाइभबाट कार्यक्रम हेर्दै र सुन्दै गर्नुभएको छ। त्यहाँबाट प्राप्त भएका विभिन्न खाले कमेन्टहरू पनि हामी यहाँबाट लिनेछौँ भने अघिल्लो हप्ता प्राप्त भएका युट्युबमा प्राप्त भएका ती मिठा मिठा कमेन्टलाई पनि हामी आज स्थान दिनेछौँ। किनभने हामी प्रत्येक हप्ता कार्यक्रमलाई साँझ 8 बजे युट्युबबाट पनि प्रसारण गर्ने गर्छौँ। त्यहाँबाट पनि धेरै कमेन्टहरू प्राप्त भएका छन्। ती पनि यहाँबाट स्थान दिने प्रयास मेरो रहनेछ। है त तपाईँले जानकारी गराइहाले हुन्छ। तपाईँ जोडिने माध्यम छ 0825608054 तपाईँको लागि नै खुल्ला गरेका छौँ। तपाईँ जोडिँदै गर्नुहोस्। हामी तपाईँको त्यो फोन कलको प्रतीक्षा गर्दै कार्यक्रमको शुभारम्भमा एउटा सांगीतिक आवाज छोड्छौ। त्यसपछि उपस्थित हुने नै छौं।

हजुर, फेरि पनि स्वागत छ कार्यक्रम मध्य पश्चिम बाइसमा। तपाईँ यति बेला सुनिरहनु भएको छ आवाजिङको आवाज, पश्चिम नेपालको आवाज, रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज र इन्टरनेट अनलाइन मार्फत www.radiomp.org हाम्रो पात्रो नेपाली पात्रो, साथै रेडियो मध्य पश्चिम एफएमको अफिसियल फेसबुक पेज रेडियो मध्य पश्चिम एफएमबाट पनि कार्यक्रम एकैसाथ सुनिरहनु भएको छ। प्रविधिबाट प्रविधि अधिकारी म तपाईँको माझमा छु विष्णु, र बाँकी साथ तपाईँको रहेको छ। तपाईँ यति बेला कार्यक्रम मध्य पश्चिम बाइस सुनिरहनु भएको र तपाईँले फोन गर्नुपर्छ। फोन गर्ने माध्यम छ 0825608454।

0: हेर्दै र सुन्दै गर्नु भएको छ र मध्यपश्चिम भोइस काउन्सिल फेसबुक पेजबाट पनि कार्यक्रम यति बेला हेर्दै र सुन्दै गर्नु भएको छ। यति बेला फोन कलमा कोही साथी जोडिसक्नु भएको छ, म अनिल गर्छु। नमस्ते हजुर। नमस्ते हजुर, सन्चै हुनुहुन्छ कमलाजी? अनि ठिक छ, क्यारे बाँचिरहेका छौ। अनि कमलाजीले के गर्दै हुनुहुन्छ यति बेला? कार्यक्रम सुन्दै काम गर्दै हुनुहुन्छ होइन? हामीलाई धेरै माया गर्ने मान्छे हुनुहुन्छ, हामीलाई फोन गर्दा बित्तिकै हामी तपाईँको आवाज सुन्यो भने चिनिहाल्छौँ क्या होइन? ल ठिक छ कमलाजी, अनि नास्ता पिना खाइसक्नु भएको छ? हाम्रो पनि भइसक्यो है त। अनि कमलाजी के छ मौसम तपाईँकोतिर? हाम्रो पनि घाम लागिरहेको छ, बाहिर निस्कनु अलिक अप्ठ्यारो हुन्छ होइन, घामले अलिक फुल्छ कि आजभोलि। ल आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नु होला है कमलाजी। हस् हुन्छ, कलमा कमलाजी फोन गरिसक्नु भएको छ, कार्यक्रमको बारेमा पक्कै पनि जानकारी छ, माया गर्ने मान्छे पनि हुनुहुन्छ होइन? हुन्छ
1: ल
0: हुन्छ, सुरु गर्नुहोस्।

नहीं हो बेटा, बल नहीं हो बेटा।

0: कमलाजी हुन्छ मिठो प्रतिभा राख्नु भएको छ तपाईँलाई धेरै धेरै धन्यवाद छ है त हस् कमलाजी हामीलाई अन्त्यसम्म सुन्ने प्रयास गर्नुहोला तपाईँ पनि विजेता भन्न सक्नुहुन्छ आजको बसेबाट छुट्टिनुपर्छ क्यारे आफ्नो इष्ट मित्र साथीभाइहरूलाई सम्झना सम्पन्न गर्नुहोस्
1: आमा बुवा दाई भाउजू भाइ बहिनीलाई सम्झिँदै सुनेर साथ दिने सम्पूर्ण साथीहरूलाई म कमला पुन भनेर सुन्ने नसुन्ने सम्पूर्ण साथीहरूलाई सम्झिँदै बिदा भए
0: नमस्ते हामीलाई फोन गर्नुभएको थियो कमला मकर हुनुहुन्थ्यो उहाँले पनि मिठो प्रतिभा राखेर गइसक्नु भएको छ पालो तपाईँको छ 082-5608-54 तपाईँको लागि नै खुल्ला गरेका छौँ फोन गर्न सक्नुहुन्छ फोन गर्नुभयो भने तपाईँसँग मिठो कुराकानी त गर्छौँ है साथमा प्रतिभा लिन्छौँ र उत्कृष्ट एकजनाले हामी अन्तिममा विजेता पनि घोषणा गर्छौँ र उक्त विजेता अर्को हप्ता रेडियोसम्म आएर आफ्ना प्रतिभा राख्ने यो सुनौलो अवसर पनि प्राप्त गर्न सक्नुहुनेछ त्यसको लागि तपाईँले फोन गर्नुपर्छ फोन गर्ने माध्यम पुरा नै छ 082-5608-54 तपाईँको लागि नै खुल्ला गरेका छौँ अथवा सामै सञ्जालबाट कार्यक्रम हेर्दै हुनुहुन्छ भने पनि हामीलाई मिठा मिठा कमेन्ट छोड्न सक्नुहुन्छ मिठा मिठा कमेन्ट प्राप्त पनि भइरहेका छन् ती मिठा मिठा कमेन्टलाई पनि हामी स्थान दिने हाम्रो प्रयास त रहन्छ नै र सामै सञ्जालमा धेरै साथी पनि जोडिरहनु भएको छ मिठा मिठा कमेन्ट पनि प्राप्त भएका छन् ती कमेन्टले पनि हामी स्थान दिन्छौँ र हाम्रो पात्रबाट पनि कार्यक्रम धेरैजना साथीले कार्यक्रम सुनिरहनु भएको हुन्छ हामी त्यहाँबाट प्राप्त भएका कमेन्टलाई पनि स्थान दिने हाम्रो प्रयास रहन्छ किनभने देश र विदेश देश विदेशबाट धेरै कार्यक्रम सुन्ने भनेको पात्रबाट पनि रहन्छ र हामीलाई सामाजिक सञ्जाल फेसबुकको लाइभबाट पनि धेरै साथीहरू जोडिनुहुन्छ र पात्रबाट सुन्ने साथीहरूलाई पनि कमेन्ट गर्नुहोला त्यहाँबाट प्राप्त भएका ती कमेन्टलाई पनि हामी लिन्छौँ देश तथा विदेशबाट कार्यक्रम सुनिरहनु भएको छ भने कुनै घरमा सन्देश पनि रहन सक्छ कुनै सन्देश छ भने पनि हामीलाई कमेन्ट छोड्नुहोला हामी तपाईँको ती सन्देशहरूलाई पनि तपाईँको घर समक्ष हामी पुर्याउने एउटा हाम्रो प्रयास रहनेछ यति बेला फोन कलमा कोही साथी जोडिसक्नु भएको छ म अनिल गर्छु नमस्ते हजुर
2: नमस्ते
0: नमस्ते हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट
2: म सल्यानदेखि रेशम गोतामी
0: सल्यानबाट रेशम गोतामी है
2: हजुर
0: रेशमजी
2: हजुर
0: सन्चै हुनुहुन्छ
2: सधैँ सधैँ भन्नुहोस् आफ्नो हालत के छ
0: बाँचिरहेका छौ ठिकै छ क्यारे है अनि रेशमजी अहिले सल्यानमै हुनुहुन्छ हामीलाई कुन माध्यमबाट सुन्दै हुनुहुन्छ यति बेला मध्यपश्चिम घन्किरहेको छ अनि रेडियो मध्यपश्चिम कति घन्कानु हुन्छ बिहान साँझ दिउँसो होइन कतिको सुन्नुहुन्छ पसल खोल्यो भने रेडियो पनि खोल्यो भन्नुपर्छ

0: ला ठीक छ माया गर्दिनु हुनुहुन्छ खुसी लागेको छ है त अनि रेशमजी अनि कार्यक्रमप्रति कुनै सल्लाह सुझाव छ भने दिन सक्नुहुन्छ
1: एकदम मजा जमानादेखिबाट यो कार्यक्रम तपाईँहरूको प्रोग्राम सुनिरहेको तर अब तपाईँहरू अब कार्यक्रम सभाहरू अलिक फरक फरक
0: समयको माग हो होइन कहिले काहीँ चेन्ज पनि हुनुपर्छ क्या
1: राजकुमार सरहरू अनि धेरै अगाडि हुनुहुन्थ्यो
0: ठिक छ हुन्छ रेशमजी हामीले माया गर्नु हुँदो रहेछ लामो समयदेखि कार्यक्रम सुन्ने अनि सहभागी गराउने साथी पनि हुनुहुन्छ गरी विशेष विशेष धन्यवाद छ है तपाईँलाई हस् रेशमजी कार्यक्रममा आइसक्नु भएको छ जानकारी छ तपाईँलाई हुन्छ लोकगीत आधुनिक गीत जुन सुकै पनि पाउनुहुन्छ तपाईँले
1: एउटा
0: सुरु गर्नुहोस्
1: शरद भन्दा बैठुलो हे मेरे बहिनी जो झन्झुलो रापति झन्झुलो रापति बहिनीको जो बान बिरख चल्दो हे मेरे बहिनी जो त्यो मलाई सापति त्यो मलाई सापति चल्ले नै कहाँ पानी खाएर बिताउला यो जीवानी चल्ले नै कहाँ पानी खाएर बिताउला यो जीवानी कोही जीव गर्दा पुमको हे मेरे बहिनी जो खैरा बाङ बनाइमा खैरा बाङ बनाइमा पाखर पर्वत बसत ऋतु हे मेरे बहिनी जो विरह मनाइमा विरह मनाइमा सल्य नै कहाँ पानी खाएर बिताउला यो जीवानी सल्य नै कहाँ पानी खाएर बिताउला यो जीवानी
0: ठिक छ रेशमजी हुन्छ मिठो प्रतिभा राख्नु भएको छ धेरै लामो समयपछि भए तापनि यति मिठो गीत गाउनु भएको छ तपाईँलाई विशेष धन्यवाद छ है त अनि रेशमजी तपाईँ विजेता भएपछि दाङतिर झर्न सक्नुहुन्छ
1: अब हेर सर अब तपाईँलाई अब प्रस्तुत भएको साथीहरू पनि हुनुहुन्छ हेर होइन अब छान्दै रहनुहोस् कस्तो हुन्छ
0: विजेता भएपछि झर्न सक्नुहुन्छ होइन
1: हजुर
0: ला ठिक छ रेशमजी हामीले अन्त्यसम्म सुन्ने प्रयास गर्नु होला तपाईँ पनि विजेता बन्न सक्नुहुन्छ क्यारे है
1: खास
0: आफ्नो साथीभाइहरूलाई सम्झिनुहोस्
1: अब सर्वप्रथम हजुर तपाईँजनालाई र रेशम गौतमी गौतमी भनेर चिनिने जाने सम्पूर्ण साथीहरूलाई समेत बिदाउँछु नमस्ते भाइ भाइ
0: नमस्ते हामीलाई फोन गर्नुभएको थियो रेशम गौतमी हुनुहुन्थ्यो सल्यानबाट हामीलाई फोन गर्नुभएको थियो उहाँले पनि प्रतिभा राखेर गइसक्नु भएको छ पालो तपाईँको छ 082-5608-54 तपाईँको लागि नै खुल्ला गरेका छौ फोन गर्न सक्नुहुन्छ फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौ तपाईँको प्रतिभा लिन्छौ र उत्कृष्ट एक्जामलाई हामी अन्त्यमा विजेता घोषणा त गर्ने नै छौ त्यसको लागि तपाईँले फोन गर्नुपर्छ 082-5608-54 तपाईँको लागि नै खुल्ला छ हामी सामाजिक सञ्जालबाट पनि जोडिएका छौँ तपाईँ सामाजिक सञ्जालबाट पनि कार्यक्रम हेर्दै र सुन्दै गर्नुभएको छ हामी विभिन्न सामाजिक सञ्जालबाट पनि जोडिने प्रयास हामी गरिरहेका छौँ हुन्छ 082-5608-54 बाटो हुँदै तपाईँले फोन गर्दै गर्नुहोस् हामी तपाईँको त्यो फोन कलको प्रतीक्षा गर्दै एउटा छोटोमा एउटा गीत राख्छौ त्यसपछि उपस्थित हुने नै छौं

0: हजुर फेरि पनि स्वागत छ कार्यक्रम मध्य पश्चिम भाषामा. तपाईँ यति बेला सुनिरहनु भएको छ आवाजको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.rmp.org हाम्रो पात्रो नेपाली पात्रो साथै रेडियो मध्य पश्चिम एफएमको अफिसियल फेसबुक पेजबाट पनि कार्यक्रम एकैसाथ सुनिरहनु भएको छ. प्रविधिबाट प्रदीप र म तपाईँको माझमा बोलिरहेको छु विष्णु र बाँकी छ तपाईँको छ यति बेला फोन गर्न साथी स्वागत गरी. नमस्ते हजुर.
1: हजुर नमस्ते.
0: नमस्ते हजुर, को बोल्दै हुनुहुन्छ कहाँबाट?
1: म आर्यल मगर बोल्दैछु दङ्गी शरण दुईबाट.
0: आर्यलजी
1: हजुर
0: सम्झी आरामै हुनुहुन्छ?
1: आरामै छु.
0: अनि के गर्दिनुहुन्छ दङ्गी शरणतिर तपाईँले?
1: म त्यही गोठालो जाने, रेडियो सुन्ने, फोन लागेसम्म लगाउने, त्यही हो कामै.
0: गोठालो जानु भएको छ, कार्यक्रम सुन्दै हुनुहुन्छ, कस्तो लाग्दैछ कार्यक्रम?
1: एकदम रमाइलो, राम्रो लाग्छ कार्यक्रम.
0: कुनै सल्लाह सुझाव छ भने दिनुहोस् न.
1: अहिलेसम्म त्यस्तो छैन सर, भयो दिउँला.
0: खास भयो भने अवश्य पनि दिनुहोस् है त. अनि आर्यलजी नास्ता बिना त सघन त भएको छैन होला तपाईँको?
1: हजुर सर, अब नास्ता त साँझ खानै हुन्छ भन्नु पर्यो.
0: अब साँझ 5-6 बजीतिर खाना हुन्छ होइन?
1: हजुर हजुर
0: ठिक छ हुन्छ. अनि आर्यलजी
1: हजुर
0: कार्यक्रम सुनिरहने मान्छे हुनुहुन्छ, माया गर्ने मान्छे पनि हुनुहुन्छ, क्यारे कार्यक्रमको बारेमा त धेरै जानकारी दिनु पर्दैन है?
1: हजुर हजुर
0: हुन्छ, हामी तपाईँको प्रतिभा सुन्छौँ नि.
1: हजुर हुन्छ, म प्रयास गर्छु है त.
0: हुन्छ सर गर्नुहोस्.
1: हजुर गएपछि

0: আসুরো চিনা নির্মায়া তারই বসম্ভ। হাজুর এটি নে মানম হাই তো
1: হাজুর আরিয়াল জি
0: হাজুর
1: হুনছ মিত্র প্রতিবে রাখনু ভাগো সো তোবাইলাই বিশেষ বিশেষ ধন্যবাদ সাই দা
0: हजुर धन्यवाद।
1: हस् आर्यलजी हाम्रो अन्त्यसम्म सुन्ने प्रयास गर्नुहोला, तपाईँ पनि विजेता भन्न सक्नुहुन्छ। हजुरको सेवाबाट छुटिनुपर्छ क्यारे सम्झिनुहोस्।
0: हजुर सर्वप्रथम सम्झनु पर्दा हजुरलाई, टेक्निसियनमा रहनुभएको प्रदीप सरलाई, रेडियो मध्यपश्चिमको होल युनिटलाई र मलाई आर्यल मगर भनेर चिन्ने नचिन्ने सम्पूर्ण सबै साथीहरूलाई सम्झँदै यस कार्यक्रम यस कन्ट्याक्ट नम्बरबाट म पनि साइन आउट हुन चाहन्छु। ओके बाई सी यु मेट अगेन।
1: यति बेला हामीले फोन गर्नुभएको थियो आर्यल मगर हुनुहुन्थ्यो, दङ्गेश्वर गाउँपालिकाबाट हामीले फोन गर्नुभएको थियो, उहाँले पनि प्रतिभा राखेर गइसक्नु भएको छ, मिठो प्रतिभा राख्नु भएको छ। र पालो तपाईँको छ 82560854 तपाईँको लागि नै खुल्ला भएको छ, फोन गर्न सक्नुहुन्छ। फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौँ, तपाईँको मिठा मिठा प्रतिभा लिन्छौँ र उत्कृष्ट एकजनालाई हामी अन्त्यमा विजेता पनि घोषणा गर्नेछौँ। त्यसको लागि तपाईँले फोन गर्नुपर्छ। फोन गर्ने माध्यम छ 82560854 तपाईँको लागि नै खुल्ला गरेका छौँ, फोन गर्न सक्नुहुन्छ। सामाजिक सञ्जालमा आबद्ध हुनुहुन्छ भने मिठा मिठा कमेन्ट छोड्नु होला, हामी तपाईँका ती मिठा मिठा कमेन्टलाई पनि स्थान दिने प्रयास मेरो रहनेछ। तपाईँ फोन गर्न चाहनुहुन्छ भने 82560854 तपाईँको लागि नै खुल्ला छ, फोन गर्न सक्नुहुन्छ। विभिन्न सामाजिक सञ्जालमा धेरै साथीहरू पनि जोडिरहनु भएको छ, ती सबै साथीहरूको हामी मिठा मिठा कमेन्ट पनि लिनुपर्छ क्यारे, नत्र भने रिसाउनुहुन्छ, गाली गर्नुहुन्छ हामीलाई, किनभने धेरै मेहनत गरेर कमेन्ट गर्नुभएको हुन्छ, हामीले लिएन भने गाली गर्नुहुन्छ। जथाजस्तो हामी लिनुपर्छ उहाँको त्यो कमेन्टलाई पनि सम्मान गर्नुपर्छ, तथा हामी सबै कमेन्टलाई पनि स्थान दिने प्रयास मेरो रहनेछ यहाँबाट। र तपाईँ फोन गर्न चाहनुहुन्छ भने 82560854 तपाईँको लागि नै खुल्ला गरेका छौँ, फोन गर्न सक्नुहुन्छ। फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौँ, तपाईँका प्रतिभा त लिन्छौँ नै है। त 82560854 कोही साथीहरू पनि जोडिसक्नु भएको छ, हामी उहाँ साथीको पनि प्रत्याय लिनुपर्छ। त्यति बेला फोन गर्नको साथी जोडिसक्नु भएको छ, अनि गर्छु। नमस्ते हजुर।
2: नमस्ते नमस्ते
1: नमस्ते हजुर, को बोल्दै हुनुहुन्छ कहाँबाट?
2: म को बोल्ने, दलवीर घर तिमार हो,
1: धनतरदेखि। दलवीर जी
2: हजुर
1: सन्चै हुनुहुन्छ?
2: एकदमै सन्चै हजुर।
1: ठिक छ क्यारे, बाँचिरहेका छौ। अनि दलवीरजीले के गर्दै हुनुहुन्छ यति बेला?
2: म यता बजारतिर गएको थिएँ, म भगर भगर म घर आइपुगेको थिएँ, घर आइकन तपाईँ कार्यक्रम सुन्दै थियो।
1: बजार कुन चाहिँ बजार हो?
2: घरै बजार।
1: घरै बजार आएर हामीलाई भेट्नु भएन,
2: के गर्नु तपाईँ बेला बेलामा कता हराउनुहुन्छ के भेट्ने?
1: हामी बेला बेला हराए पनि रेडियो यतै हुन्छ, रेडियो त आउनु पर्यो नि त हजुर भेट्नको लागि।
2: तपाईँ हराए पनि मैले कार्यक्रम सुनिरहन्छु, गीत सुन्छु।
1: हामी हराए हामी हराए पनि हामी रेडियोमै हराउँछौ, बाहिर जाँदैनौ, रेडियोतिर आउनुभयो भने भेट हुन्छ नि। आफ्नै कार्य व्यस्तताले गर्दाखेरि कार्यक्रम लिएर आउन सकेन है त?
2: अब साथीहरू विजेता गराउनुहुन्छ, साथीहरूलाई त्यो अलिकति धोका दिने काम नगर्नु होला है।
1: विजेता साथी आउनु हुँदैन, हामीले पनि धोका दिनुहुन्छ कहिले काहीँ?
2: मैले त दिइनँ नि,
1: तपाईँले पनि दिनुहुन्छ कहिले काहीँ? ल ठिक छ दलवीरजी, मिठो कुराकानी भयो क्या अरे। अनि नास्ता बिना खानुभयो दलवीरजी?
2: अब खाइए त छैन, भर्खर बजारबाट आइएछ, बजारबाट चिया नास्ता साझा खाएर।
1: अनि बजारबाट मम चामिनहरू खाएर जानुपर्छ त टन्नै?
2: अब के गर्छ त्यो त, अब आफैले अब भेटुने गफ गर्ने गरम भने तपाईँ आउनु न,
1: तपाईँले हामीलाई सम्झिनु हुँदैन। अनि कहाँबाट हुन्छ त नि भेट? कहिलेकाहीँ व्यस्त हुन्छौँ, कहिलेकाहीँ कार्यक्रम लिन पाउँदैनौँ, कार्यक्रम सुन्नु हुँदो रहेछ, खुसी लागेको छ। यस्तै गरी हामीले माया गर्नुभयो भने हामी निरन्तर आउने प्रयास पनि गर्नेछौँ है त दलवीरजी?
2: हजुर
1: हुन्छ। दलवीरजी कार्यक्रममा आउनु भएको छ, हामी कार्यक्रमको अन्तिम अन्तिममा पनि छ क्या, धेरै लामो कुराकानी नगरौँ, हामी तपाईँको प्रतिभा सुन्छौँ नि।
2: आज म गीतको गीत गान्न के, म तपाईँसित गफ गर्नलाई मात्र फोन गरेको।
1: गीत गाउनुहोस् न, छोटो मिठो गीत गाउनुहोस्, रमाइलो पनि हुन्छ क्या अरे। गीत सँगसँगै
2: माया लाग्यो त, त्यही भएर तपाईँसित गफ गर्नलाई फोन गरे हो।
1: तपाईँ हामी माया पनि साट्नुपर्छ, गीत पनि सुन्नुपर्छ होइन?
2: हजुर
1: छोटोमा गीत सुनौ, त्यसै फेरि रमाइलो कुराकानी त गर्दै गरौँ होला नि त।
2: अलिक रमाइलो हुन्छ होइन?
1: छोटोमा गाउनुहोस्।

0: हजुर यति नै
1: एकदम दलवीर जी
0: हजुर
1: गीत गाउँदैन भन्नुहुन्थ्यो मिठो गीत गाउनु भयो त
0: होइन कि साँच्चै भन्दा आज म नगीतको नि हजुरसित मात्रै गफ गर्न लागेको थियो त्यही भएर फोन लगाएर
1: गीत गाउन बाध्य हुनुभयो किनकि कार्यक्रमको नियम नै हो गीत गाउनुपर्छ होइन
0: गीत काम भने कति ठुलो छ यो
1: बच्चा गाउनुपर्छ नि त
0: अब राम्रो जात्रा भयो नि अब भइगयो है धेरै धेरै माया र सम्झना छ तपाईँलाई पति बाबुलाई अमिन उता दङ्गीश्वरणबाट अनि आउनुभएको आरल भाइहरूलाई गरम सिंह दाईलाई मभन्दा अगाडि आउने साथीहरू सबैले सम्झना गर्दै छुट्टिन्छु हवस् नमस्ते
1: नमस्ते हामीलाई फोन गर्नुभएको थियो दलवीर गर्ती मगर हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो उहाँले पनि प्रतिक्रिया आएर गइसक्नु भएको छ अब भने हामी पनि छुट्टिनु पर्छ जस्तो लाग्छ कार्यक्रम अन्तिममा छौँ हामी छोटोमा एक दुईवटा कमेन्ट लिन्छौँ त्यसपछि हामी पनि विदा हुनुपर्छ हामीलाई मात्र तिमी कान्छीले कमेन्ट गर्नुभएको छ नमस्ते म पनि कार्यक्रम हेर्दै अनि सुन्दैछु है इन्डियाबाट हो सुनिता मगर घर चाहिँ बंगला छुरी गाउँपालिकाघाट रानीवास सम्झनु पर्दा हजुर लगायत मिठो हजुरहरूलाई मिठो सम्झना छ अनि बंगला छुरी पालिका आठ रानीबसमा रहनुहुने मेरो बुवा मम्मी अनि मेरो प्यारो भाइलाई पनि धेरै माया अनि मिठो सम्झना छ है भन्नुभएको छ मात्र तिमी कान्छु उहाँको नाम चाहिँ सुनिता मगर रहेको छ सुनिताजी तपाईँलाई विशेष विशेष धन्यवाद मिठो मायाको लागि हाम्रै देशमा हुँदा पनि धेरै माया गर्ने मान्छेहरू हुन्छ मिठा कमेन्ट छोड्ने मान्छे अझ भनौ आफ्नै गाउँठाउँमा आउनुभयो भने फोन पनि गर्नुहुन्छ र हामी खुसी हुन्छौँ र देशभन्दा बाहिर भइरहँदा पनि मिठा मिठा कमेन्ट छोड्नुहुन्छ हामी सुनिताजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छौँ त्यसरी हामीलाई हामी अन्तिममा भइरहँदा सबै कमेन्ट पढ्न सकिनँ म नाम मात्र लिन्छु अन्यथा नलिनुहोला किनभने कार्यक्रमको लागि भने छुट्याएको समय कहिले अन्तिम पनि हुँदैछ क्यारे म नाम मात्रै वाचन गर्छु अन्यथा नलिनुहोला हामीलाई राजकुमार मगरले कमेन्ट गर्नुभएको छ विशेष धन्यवाद छ त्यसै गरी हामीलाई शरद मगर हुनुहुन्छ तपाईँलाई विशेष धन्यवाद छ अपेक्षा चौधरी तपाईँलाई विशेष धन्यवाद छ रञ्जना चौधरी तपाईँलाई विशेष धन्यवाद छ विशाल मगरलाई पनि विशेष धन्यवाद छ र रमेश मल्ललाई पनि विशेष धन्यवाद छ सीता भिकालाई पनि विशेष धन्यवाद छ र धेरै साथी हुनुहुन्छ र म अन्य सामी संसारबाट प्राप्त भएका कमेन्ट पनि छन् म सबै साथीहरूलाई एकमुष्ट रूपमा विशेष विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु किनभने कार्यक्रमको लागि छुट्याएको समय करिब अन्तिम भइरहँदा सबैको नाम लिन सकेन विभिन्न सामी सञ्जालमा विभिन्न कमेन्ट प्राप्त भएका छन् सामी सञ्जाल युट्युब फेसबुक लगायतका विभिन्न प्लेटफर्महरूबाट पनि धेरै कमेन्ट प्राप्त भएका छन् मिठो मायाको लागि तपाईँहरूलाई पनि विशेष विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र हामी कार्यक्रम अन्तिममा आइरहँदा हामी छोटोमा एउटा गीत राख्छौँ त्यसपछि विजेता साथीको नाम लिएर पनि हामी आउनुपर्छ त्यसको लागि एकैछिन धैर्य गरिदिनु हामी छोटोमा गीत राख्छौँ त्यसपछि विजेता साथीको नाम लिएर उपस्थित हुने नै छौं

हजुर फेरबिन स्वागत छ कार्यक्रम मध्यपश्चिम भएसम्म हामी कार्यक्रमको अन्तिममा छौँ अब भने हामी छुट्टिनुपर्छ क्यारे छुट्टिनुभन्दा पहिला हामीलाई फोन गर्ने साथी हुनुहुन्थ्यो कमला मगर हुनुहुन्थ्यो त्यसै गरी रेशम गोतामे आरएल मगर र अन्तिम साथी दलवीर घर्ती मगर हुनुहुन्थ्यो हामी यी चारजना मध्येबाट हामी एकजनालाई विजेता घोषणा गर्नुपर्छ र तपाईँले पनि कार्यक्रम अन्तिमसम्म सुनिरहनु भएको छ भने तपाईँले पनि थाहा पाइसक्नु भएको छ आज उत्कृष्ट पर्दै राख्ने को साथी हुनुहुन्छ भनेर र कहिलेकाहीँ तपाईँले गर्नुभएको मूल्याङ्कन र हाम्रो मूल्याङ्कन केही तलमाथि चाहिँ हुन सक्छ त्यसमा अन्यथा पनि नलिदिनु होला अन्य साथीहरूको पालो अर्को विषयमै आउन सक्छ तसर्थ आजको विषयमा विजेता हुनुभएको छ हामीलाई सल्यानबाट फोन गर्नुहुने साथी तपाईँलाई बधाई छ सल्यानको साथी हामीलाई रेशम गोतामे विजेता हुनुभएको छ रेशमजी हामीलाई एकैछिनपछि 082-5684-14 फोन गर्नु होला भन्न चाहन्छु आज तपाईँ विजेता हुनुभएको छ फोन गर्नुभयो भने तपाईँसँग हामी जोडिने प्रयास गर्नेछौँ र अन्य साथीहरूले कति पनि मन नदुखाउनु होला अन्य विषयमा तपाईँको पनि पाला हुन सक्छ प्रतिस्पर्धा हो कहिलेकाहीँ तल अनि कहिलेकाहीँ माथि पनि हुनसक्छ र तपाईँको मूल्याङ्कन हाम्रो मूल्याङ्कन केही तलमाथि पनि हुनसक्छ त्यसको लागि क्षमा चाहन्छौ भन्दै तपाईँ बोलेको आवाज अनि म बोलेको आवाज तपाईँ घरको रेडियो सेट इन्टरनेट अनलाइनसम्म पुर्याएर साथ दिनुहुने प्राविधिक मित्र प्रगति वैदिकलाई पनि विशेष विशेष धन्यवाद व्यक्त गर्दै अर्को हप्तासम्मको लागि म तपाईँकै नियमित कार्यक्रम प्रस्तुत विष्णु गोराथोक भनी बिदा हुन्छु नमस्कार।

0: मम्मी मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरु सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902222।
1: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।

0: 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले, तपाईको मन जित्छ बारम्बार।
1: भर्ना खुल्यो।
2: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
1: हाम्रा विशेषताहरू
2: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
1: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
2: शान्त तथा पारिवारिक वातावरण भएको
1: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
2: तिहार सुशासन राम्रो व्यवस्था भएको
1: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
2: घरको जस्तै माया पाउने
3: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
4: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ सहित गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
3: सम्पर्क फोन नम्बर 082-5-63-387 सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-35-183
5: मध्यपश्चिम टाइम चेक यति बेला बेलुकीको 5 बजेको छ।

राम राम सन्जेक 5 बजे थारू भाषक मध्यपश्चिम खबरमा शालिकराम चौधरी हार्दिक स्वागत बा। दाङमा जारी बागमती लुम्बिनी व सुदूरपश्चिम प्रदेशको सभाको विशेष अधिकार समितिको सभापति तथा सदस्यको नक्का प्रथम राष्ट्रिय सम्मेलन 7 बुधे लुम्बिनी घोषणा पत्र 2083 जारी गर्दै सम्पन्न रहल। लुम्बिनी प्रदेश सभाको विशेष अधिकार समितिको आयोजनामा असार 2 व 3 गते राप्ती उपत्यका दिखोरीमा सम्पन्न सम्मेलन संसदीय विशेष अधिकारको संरक्षण प्रदेश सभाको स्वायत्तता लोकतान्त्रिक संस्थाको सुदृढीकरणको विषय हुन प्राथमिकतामा धरती घोषणा पत्र जारी गर्लक हो। घोषणा पत्रमा प्रदेश सभाको सदस्य सत्ता व मर्यादा हन सम्बोधन कर संसदीय विशेष अधिकार सम्बन्धी सार्वभौम सिद्धान्त हन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असल अभ्यास अनुसार आत्मसात गर्दै प्रतिबद्धता व्यक्त गर्गिल बा। उस्तरको संघीय गणतन्त्र नेपालको संसदीय अभ्यासप्रति नागरिकको विश्वास अभिवृद्धि गर्दै सक्कु पक्ष जिम्मेवार बनपर्ना उल्लेख गर्गिल बा। पालिका ओ व्यवस्थापिका बीच सुमधुर सम्बन्ध लोकतन्त्र संस्थागत गर्न आधार हुलसेफे व्यवस्थापिका से निर्देशन निगरानी तथा खबरदारी प्रति कार्यालयको पर्याप्त गम्भीरता निहिबेर संसद ओ सांसद हुकनको विशेष अधिकार प्रभावित हुलक विषयमा गम्भीर ध्यान आकर्षण हुलक जना राखल। उसको नेपालको सार्वभौम सत्ता अखण्डता ओ राष्ट्रिय प्रति संवेदनशील हुइक्ला तथा एकर संरक्षणका लागि सक्कु पक्ष गम्भीर बन सम्मेलनको आह्वान कर राखेल। विशेष अधिकार समितिको बीच आपसी सहकार्य समन ओ अनुभव आदान प्रदान हुन थप विस्तार गर्न प्रतिबद्धता आफै घोषणा पत्रमा समेत गिल्बा। नेपालको संविधानको धारा 187 उपधारा 9 बमोजिम प्रदेश सभामा विशेष अधिकार सम्बन्धी कानून तर्जुमा गर्न आवश्यक रलक निष्कर्ष निकर्ती सक्कु प्रदेशको विशेष अधिकार समितिको आवश्यक पहल गरिकन कानून निर्माण प्रक्रिया अगाडि बढ़िन निर्णय गरलबाट। दाङ देउखरी होटल व्यवसायी समिति से आपन 32 स्थापना दिवस अवसर में आज रैथाने खाना का संरक्षण प्रवर्धन तथा स्थानीय संस्कृति का जगरना करना उद्देश्य से रैथाने खाना तथा संस्कृति प्रवर्धन प्रदर्शनी 2083 आयोजना करलक हो। कोराई 15 स्थित कर्मचारी मिलन केन्द्र में थारू मगर नेवारी थकाली समुदाय का परम्परागत रैथाने खाना का प्रकार प्रदर्शनी तथा सांस्कृतिक प्रदर्शनी करलक हो। समिति का अध्यक्ष ईश्वर बुढ़ाक अध्यक्षता तथा घोराई उपमहानगरपालिका प्रमुख नरूलाल चौधरीको बरपौना तथा जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख निश्चल पाण्डे एवं होटल व्यवसाय महासंघ केन्द्रका सचिव नेत्रलाल ओलीका विशिष्ट आतिथ्यमा कार्यक्रम हुलक हो। आयोजक स्वदेशी तथा विदेशी पर्यटक हुन आकर्षित गर्दै पर्यटन तथा होटल व्यवसायको प्रवर्धन गर्न उद्देश्य प्रदर्शनी आयोजना गर्गिलक जना राखल। प्रदर्शनीमा दाङ जिल्लाका बसोबास गर्न विभिन्न जात जातिका संस्कार संस्कृति ओ परम्परा जोरगिलक रैथानी परिकार प्रस्तुत करलक। उसका स्थानीय सांस्कृतिक झाँकी तथा प्रस्तुति फे समावेश कर जिलक आयोजक जना राखल। अवलोकनकर्ता हुकनकला विभिन्न रैथानी परिकारका स्वाद सकिना विशेष व्यवस्था समेत गर्जिनेवा। घोराई उपमहानगरपालिकाको आर्थिक सहयोगमा प्रदर्शनी आयोजना गरिगिलक हो। समितिको उपाध्यक्ष खर्क सिंहपुनको स्वागत मन्तव्यसे शुरू हुलक कार्यक्रमको सहजीकरण समितिको सचिव श्याम कुमार विक करल रह। दाङको राप्ती गाउँपालिका क्षेत्रमा बढ़दो गर्मी ओ उच्च तापमानका कारण पालिका भित्रको सक्कु विद्यालय 2 दिनका लागि बन्द गर्गिल्बा। गाउँपालिका कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै बाल बालिकाहरूको स्वास्थ्य सुरक्षा हान ध्यानमा धैकन गर्मी विदा दिन निर्णय गर्लक हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकद्वारा हस्ताक्षरित सूचना अनुसार पालिका अन्तर्गत संचालित सक्कु सामुदायिक तथा संस्थागत विद्यालय हुन आगामी असार 4 ओ 5 गते 2 दिन पूर्ण रूपमा बन्द रहनेबाट यी विद्यालय हन वार्षिक रूपमा विदा प्रदान गर्जिना बर्खे विदा से कट्टी हुना कैकन मिलान कर्गिलक गाउँपालिका प्रशासन जना राखल। कुछ दिन यहाँ देउखुरी उपत्यका लगायतका यी क्षेत्रमा अत्यधिक गर्मी भरबेर विद्यालय जैना छिटी विद्यार्थीको स्वास्थ्य प्रतिकूल असर परसेकना जोखिम उच्च रहलबा। ओ अवस्थान मध्यनजर गर्दै अभिभावक तथा सरकारवालाको सुझावका आधारमा पालिकाले यी अल्पकालीन विदाका निर्णय लेलक हो।
युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले 60,000 नेपाली घरेलू श्रमिक श्रम स्वीकृति बिना कुवेतमा काम गर्ती रलक जानकारी करा राख्ल। प्रतिनिधि सभा बैठकमा मन्त्रालय गत बजेटको छलफलमा उठल प्रश्नको जवाब दिन क्रममा मन्त्री यादवले असिन जानकारी दिलक हुइट वस्तक भैसलक हुकनकला कौनो अप्ठ्यारो परेर सहयोग कर कठिन होइन हुलक उहाँ बतुवा राख्ल। घरेलू श्रमिकको विषयमा अपनहुक र पोलिसले ट्र्यापमा फसलक उहाँको काही बाटिन। मन्त्री यादवले वैदेशिक रोजगार एनहन समयानुकूल परिमार्जन कर सरकारले तीव्रता दिलक फे बतुवा राख्ल। ऐन संशोधनको मस्यौदा ऐना आइतबार जेठ 7 गते भित्र कानून मन्त्रालय पसिना तयारी हुइतिर लगफे उहाँ नयाँ कानून से पुरान कमजोरी हन सुधार गर्न बतुवा राख्ल। सांसदको प्रश्नको जवाब दिथी युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले 3 तहको सरकारको सहकार्यमा स्वदेशमा जो रोजगारीको अवसर सिर्जना गर्न काम हन सरकार लागि पर्लक दावी गरिरहल। विदेशमा गैलकको ज्ञान सिप ओ अनुभव राष्ट्रको हितमा लगिनकैकन हुकनक तथ्याङ्क संकलन गर्न काम हन फे सरकारले प्राथमिकताका साथ अगाडि बढिलक उहाँको काहिर लहिन। हुइठा ताजुक थारूभाषक मध्यपश्चिम खबर अत्रह काल सन्ध्याफे थारूभाषक मध्यपश्चिम खबर सुन्न सिक्नी बाटी अखसक खबर मसे समाचार कक्षक सक्कु संग्रहसँग मैं शालिक राम चौधरी विदाई टू रिडी मध्यपश्चिम उनिटी रवि राम राम।

0: एकानब्बे थुप्लो चार मेगा आर्चमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क मोबाइल 98477979704
8: र 98578 3689।

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट को 2700 में खरीद गर्दा फ्री इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड।
1: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सडक विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: सुगर रोग सम्बन्धी उपचार,
2: हर्मोन सम्बन्धी समस्याको उपचार,
1: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
3: हुनबाट पनि नाम दर्ता गर्न
4: बिरामी जाँच निमिति यही असार 28 गते आइतबार
5: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 9847878913 र 9905912871।
6: नेपाली जुत्ता घर
7: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
6: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
7: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
6: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तरपट्टि थारू गल्ली घुराही दाङ।
7: सम्पर्क मोबाइल नम्बर 9857771546।

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस।
0: अड्गुरी
2: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाङ्गिँदै जाने,
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
2: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
3: छालामा दागहरू आउने कपाल झर्ने,
2: शरीर फुल्ने र चिलाउने, हड्डी घिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
2: बारम्बार गर्भपतन भएमा,
3: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
2: बिना कारण शरीरको तौल घटेमा,
3: ढाड दुखेमा, कम्मर दुखेमा,
2: गाउट तथा युरिक एसिडको समस्या,
3: बारम्बार आँखा रातो भएमा,
2: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
3: लामो समयदेखि छाला कडा भएमा,
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
3: युवा अवस्थामा पक्षघात भएमा,
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
3: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: फोन नम्बर 082-591-6770,
2: मोबाइल नम्बर 98-578-43-123। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

0: तिम्रो रेट छ कत्रो नो इट लाइक प्रो राशि थापा फ्रम टू एन्ड फ्रो साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
3: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
2: हुलासले बनाउँदैछ परिवार एक साथ

0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीटाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा, घुराही 15, सड़क विभाग रोड, दाङ।

0: मन पगालो तम्रे मायाले।
1: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा

0: बापत गोर्खा पब्लिक हस्पिटल प्राली को राई दांग बिरामी भए गोर्खा हस्पिटल दांग फोन नम्बर टिप्नुस 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सङ्गाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा,
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
10: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू, कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
11: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 सतीपुत्रोक दान। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हाड जोड्ने नशारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
16: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
17: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
18: इन्डोस्कोपी सेवा
17: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-434 र 082-560-138।
19: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
8: विशेषज्ञ डाक्टरी सेवाहरू,
19: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
8: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ।
19: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-030 र 98-229-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू,
6: हाट जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
16: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क सुवर्ण मेडिकल हल, ओराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30145, 98-478-30153 र 98-649-41944।
18: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.ospatiicare.com।
16: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
20: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने,
21: मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाई लाग्ने,
20: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
21: यौन उत्तेजना नहुने,
20: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
21: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
20: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
22: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार, समय बिहान 11 बजेदेखि।
21: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
22: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-479-5193 र 98-28-89-028।
23: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
24: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
23: हाम्रा विशेषताहरू:
24: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
23: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
24: शान्त तथा पारिवारिक वातावरण भएको,
23: स्टेडियम, प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
24: तिहार सुसारको राम्रो व्यवस्था भएको,
23: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
24: घरको जस्तै माया पाउने,
21: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
25: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
21: सम्पर्क फोन नम्बर 082-563-387, सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-62-35-183।
16: खुसीको खबर।
26: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
27: होइन, कसलाई के भयो?
28: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
27: कहाँ नेपालगञ्ज दौडाउन लागेको? हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
28: ल ल, एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान, समय र पैसा बर्बाद भएको।
27: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू, बच्चाका लागि पीआईसीयू लगायत 60 आईसीयू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
28: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराही बरगदुवा दाङ। सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-90-65-255।
0: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
0: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
4: छाती, दम, निमोनिया, खोकी, छेरो,
0: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
4: मधुमेह, सुगर, मिर्गौला रोग, पिसाब,
0: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
4: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू
0: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
4: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
0: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
4: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
0: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
4: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
0: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
4: कान पाक्ने कानबाट पिप बगिरहने कान गना हुने
0: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
4: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
7: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 0825-60-196 र मोबाइल नम्बर 98-478-26-001
4: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
10: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
4: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
10: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
4: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
10: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578-34-910
4: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
11: होइन भाइला लखर लखर कहाँ हिँडिस
4: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
11: अरे केटा उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
4: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
11: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
4: ल ल काका गइहाले म
10: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
4: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
10: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498-87-741

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढामगरसँगै अमर क्षितिजको तपाईलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम FMबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: दाङमा एक दिने रैथाने खाना महोत्सवको आयोजना, रैथाने खानाको संरक्षण तथा प्रवर्धन र पर्यटक आकर्षित गर्ने लक्ष्य।
1: औषधि व्यवस्था विभागद्वारा नियमभित्र नरहेका दाङका 100 बढी औषधि पसलहरूको दर्ता खारेजी, जिल्लाका नियामक निकायलाई जानकारीसम्म छैन।
0: घोराही उपमहानगरपालिकाले ल्यायो आगामी वर्षको नीति तथा कार्यक्रम, कृषि र किसानलाई प्राथमिकता।
1: र अन्तरप्रदेश विशेषाधिकार समितिको प्रथम राष्ट्रिय सम्मेलन 7 बुधे लुम्बिनी प्रदेश लुम्बिनी घोषणा पत्र जारी गर्दै सम्पन्न। अत्यधिक गर्मी बढेपछि राप्ती गाउँपालिकाका विद्यालय 2 दिन बन्द।
0: अब खबर विस्तारमा।
1: दाङ देउखुरी होटल व्यवसाय समितिले आफ्नो 32 स्थापना दिवसको अवसरमा आज रैथाने खानाको संरक्षण, प्रवर्धन तथा स्थानीय संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले रैथाने खाना तथा सांस्कृतिक प्रवर्धन प्रदर्शनी 2083 आयोजना गरेको छ। समितिका अध्यक्ष ईश्वर बुढाको अध्यक्षता तथा घराई उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरीको प्रमुख आतिथ्यता तथा जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख निश्चल पाण्डे एवं होटल व्यवसाय महासंघ केन्द्रका सचिव नेत्रलाल होलीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। आयोजकले विदेशी तथा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्दै पर्यटन तथा होटल व्यवसायको प्रवर्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको जनाएको छ। घराई 15 स्थित कर्मचारी मिलन केन्द्रमा थारू, मगर, नेवारी, थकाली समुदायका परम्परागत रैथानी खानाका परिकारहरू प्रदर्शनी तथा सांस्कृतिक प्रदर्शनी गरिएको ईश्वर बुढाले बताउनु भएको छ।
2: दाङ देउखुरी होटल व्यवसाय समितिको 32 स्थापनाको अवसरमा रैथाने खाना संरक्षण तथा सांस्कृतिक प्रवर्धन 2083 भनेर चाहिँ आयोजना गरेका छौँ। यो कार्यक्रमले हाम्रो चाहिँ दाङको समग्र चाहिँ यहाँको चाहिँ कल्चर अनुसारको खानपिनहरू कस्ता खाले चाहिँ छन् भनेर सबैलाई चाहिँ प्रदर्शनी गर्न पर्छ। अब अहिलेको बदलिदो परिस्थितिमा नयाँ जेनेरेसनले जसरी चाहिँ आयातित खानाहरूमा चाहिँ अलि बढी चाहिँ उहाँहरूको चाहिँ इन्ट्रेस्ट गएकोले चाहिँ हाम्रो स्थानीय चाहिँ उत्पादन, स्थानीय चाहिँ खानालाई चाहिँ प्रवर्धन गर्न सकेनौँ, नेपालीपनमा चाहिँ हामीले ढाल्न सकेनौँ, हाम्रो चाहिँ उत्पादनलाई चाहिँ बिक्री वितरण गर्न सकेनौँ भने पक्कै पनि आर्थिक रूपमा चाहिँ हामीले भने जस्तो चाहिँ सोचे जस्तो चाहिँ नहुन सक्छ। स्थलमा चाहिँ खास गरी चाहिँ हाम्रो दाङको चाहिँ पहिचान के हो भन्दै गर्दाखेरि दाङमा चाहिँ बदिया भालेर तिलकी चामल र चाहिँ खास गरी चाहिँ हाम्रो चाहिँ सिमथारो चामल एउटा खाले चाहिँ एकदम प्रख्यात छ। यो चिजले चाहिँ हामीले कसरी विस्तार र विकास गर्नुपर्छ भन्ने हिसाबले हामीले यो खानालाई चाहिँ प्रदर्शनीका रूपमा राखेका छौँ। थारू समुदायको चाहिँ घोङ्गी, धिग्रीदेखि लिएर विभिन्न खाले चाहिँ प्रकारका खानाहरू चाहिँ प्रदर्शन गरेका छौँ र मगर समुदायका चाहिँ गुन्द्रुक, सुकुतीदेखि लिएर चाहिँ विभिन्न खाले चाहिँ ढिँडो, सिस्नोहरू चाहिँ हामीले चाहिँ प्रदर्शन गरेका छौँ भने नेवार समुदायको चाहिँ खाना यो मरी बारा चाहिँ हामीले चाहिँ प्रदर्शन गरे।
1: प्रदर्शनीमा दाङ जिल्लामा बसोबास गर्ने विभिन्न जात जातिका संस्कार, संस्कृति र परम्परासँग जोडिएका रैठाने परिकारहरू प्रस्तुत गरिनुका साथै स्थानीय सांस्कृतिक झाँकी तथा प्रस्तुति पनि समावेश गरिएको छ। आयोजकले अवलोकनकर्तालाई विभिन्न रैथाने परिकारको स्वाद चखाउने विशेष व्यवस्था समेत गराएको छ।
0: औषधि व्यवस्था विभागले तोकिएको समय सीमा भित्र नवीकरण नगरेका दाङका 100 बढी औषधि पसलहरूको सञ्चालन प्रमाण पत्र रद्द गरेको छ। विभागले हिजो सूचना जारी गर्दै प्रमाण पत्र स्वत रद्द भएको स्पष्ट पारेको छ। विभागका अनुसार तोकिएको कानूनी अवधि भित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञा पत्र सिफारिश पत्र तथा अन्य सम्बन्धित प्रमाण पत्रहरू स्वत रद्द हुने प्रावधान अनुसार उक्त निर्णय कार्यान्वयन गरिएको छ। स्वराज मेडिकल स्टोर गढवा, प्रकाश फर्मा तुलसीपुर, जनसेवा एग्रोभेट लमही, सिद्धि मेडिकल सेन्टर घोराई, शंकर मेडिकल हल घोराई, किसान भेट घोराही, मेमपी मेडिकल हल घोराही, नेहा मेडिकल पुरन्धारा, विनोद मेडिकल घोराही, स्वर्गद्वारी ड्रग्स डिस्ट्रीब्यूटर्स घोराही लगायतका औषधि पसलहरूको दर्ता प्रमाण पत्र खारेज गरेको औषधि व्यवस्था विभागको सूचनामा उल्लेख गरिएको छ। यससँगै अब ती औषधि पसलहरू कानूनी रूपमा औषधि बिक्री वितरण गर्न अयोग्य भएका छन्। विभागले जारी गरेको सूचनामा सम्बन्धित सबै औषधि पसल सञ्चालकहरूलाई आफ्नो प्रमाण पत्रको अवस्था यकिन गर्न, आवश्यक प्रक्रिया पूरा गर्न र भविष्यमा औषधि बिक्री वितरण गर्दा कानूनी व्यवस्था तथा विभागीय निर्देशनहरूको पूर्ण पालना गर्न विशेष आग्रह गरेको छ। 28 जेठ 2083 सम्म नवीकरण म्याद समाप्त भई स्वत रद्द भएका औषधि पसलहरूको विस्तृत सूची समेत विभागले आफ्नो वेबसाइट मार्फत सार्वजनिक गरेको छ। यस बारेमा नियामक निकाय भने मौन देखिएको छ। नियामक निकायलाई अहिलेसम्म दाङका कुन क्षेत्रमा कुन औषधि पसलहरूको दर्ता प्रमाण पत्र रद्द गरिएको छ र ती औषधि पसलहरू अहिले कुन अवस्थामा छन् भन्ने कुराको कुनै जानकारीसम्म रहेको छैन।
1: घोराई उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 को नीति कार्यक्रम ल्याएको छ। नगरको 19 औं अधिवेशनमा नगर प्रमुख नरूलाल चौधरीले कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकता राख्दै सार्वजनिक गर्नुभएको हो। नगर अधिवेशनमा नगर प्रमुख चौधरीले पूँजीगत बजेट खर्च क्षमता अभिवृद्धि गर्न, आवधिक योजना, मध्यकालीन खर्च संरचना र आयोजना बैंकलाई आधार मानेर वार्षिक योजना तथा कार्यक्रम बनाई कार्यान्वयन गरिने जानकारी गराउनु भएको हो। उपमहानगरपालिकाबाट पहिचान गरिएका स्थानीय गौरवका आयोजनामा प्राथमिकताका साथ लगानी गरिने र अधुरा तथा क्रमागत आयोजनाहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने नगर प्रमुखले जानकारी दिनुभयो। नगरभित्र रहेका फुसका छाना हटाई फुसका छाना मुक्त वडा बनाउँदै लगिनेछ। नगरभित्र रहेका सार्वजनिक जग्गाहरूको पहिचान गरी संरक्षण गरिनेछ। जग्गा प्लटिङ सम्बन्धी कानूनमा कडाईका साथ कार्यान्वयन ल्याइनेछ। नगरभित्र रहेका खोल्सा, खोल्सी, सिमसार तथा अन्य उपयुक्त क्षेत्रको सम्भाव्यता अध्ययन गरी पानीका मुहान संरक्षण, भूमिगत जल भण्डार स्थिर गर्ने र निर्माण गरिएका जलाशयहरूमा निजी क्षेत्रसँगको साझेदारीमा व्यवसाय सञ्चालनको व्यवस्था गरिनेछ। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र व्यवस्थित बसोबासीको जग्गा व्यवस्थापनका लागि आवश्यक व्यवस्था गरी नापी नक्साको कार्य सञ्चालन गरिनेछ। नगर प्रमुख चौधरीले जानकारी दिनुभयो। कृषकको माग र आवश्यकताका आधारमा धान, गहुँ, मकै, मसुरो लगायत खाद्यान्न तथा मसला बालीका उन्नत बिउ 50% अनुदानमा वितरण गरिनेछ। रासायनिक मलको प्रयोग न्यूनीकरण गर्न भर्मी कम्पोस्ट मल उत्पादनमा अनुदान, रैथानी बिउ संकलन तथा फर्म व्यवसायलाई आवश्यक सामग्री अनुदानमा उपलब्ध गराइनेछ। सामुदायिक विद्यालयको स्वामित्वमा रहेका जग्गा तथा सम्पत्तिको अभिलेखीकरण, संरक्षण, व्यवस्थापन तथा अतिक्रमण नियन्त्रणलाई प्राथमिकता दिइनेछ। विद्यार्थीहरूको सिकाई उपलब्धि अभिवृद्धि गर्न उत्कृष्ट कार्य सम्पादन गर्ने विद्यालयलाई प्रोत्साहन तथा पुरस्कार प्रदान गरिनेछ। कमजोर नतिजा भएका विद्यालयहरूको सफलताको लागि सम्बन्धित प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा सरकारवाला निकायलाई थप जिम्मेवार बनाइनेछ। साथै पाठ्यक्रम विकास केन्द्रद्वारा पाठ्यक्रम, पाठ्य घण्टा तथा शैक्षिक मापदण्ड अनुसार विद्यालय सञ्चालन तथा व्यवस्थित गरिनेछ। खेलकुद क्षेत्रको विकास र विस्तारको लागि खेलाड़ी तथा प्रशिक्षकलाई प्रशिक्षण, खेल पूर्वाधार विकास, खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन र प्रोत्साहन क्रियाकलापहरू सञ्चालन गरिनेछ। एक ओडा एक युवा क्लब कार्यक्रमलाई निरन्तरता दिइने नगर प्रमुख चौधरीले जानकारी दिनुभयो। दोस्रो बैठक यही असार 5 गते बस्ने गरी स्थगित भएको नगर प्रमुख चौधरीले जानकारी दिनुभयो।
0: दाङमा जारी बागमती लुम्बिनी सुदूरपश्चिम प्रदेश सभाका विशेषाधिकार समितिका सभापति तथा सदस्यहरूको प्रथम राष्ट्रिय सम्मेलन सात बुधे लुम्बिनी घोषणा पत्र 2083 जारी गर्दै सम्पन्न भएको छ। लुम्बिनी प्रदेश सभाको विशेषाधिकार समितिको आयोजनामा असार 2 र 3 गते राप्ती गाउँ उपत्यका देउखरीमा सम्पन्न सम्मेलनले संसदीय विशेष अधिकारको संरक्षण, प्रदेश सभाको स्वायत्तता, लोकतान्त्रिक संस्थाको सुदृढीकरणका विषयलाई प्राथमिकतामा राख्दै घोषणा पत्र जारी गरिएको छ। घोषणा पत्रमा प्रदेश सभाहरूको स्वायत्तता तथा मर्यादालाई सम्वर्धन गर्न संसदीय विशेष अधिकार सम्बन्धी सार्वभौम सिद्धान्तलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असल अभ्यास अनुसार आत्मसात गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै संघीय गणतन्त्र नेपालको संसदीय अभ्यासप्रति नागरिकको विश्वास अभिवृद्धि गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने उल्लेख गरिएको छ। सम्मेलनले कार्यपालिका र व्यवस्थापिका बीच सुमधुर सम्बन्ध लोकतन्त्र संस्थागत गर्ने आधार भए पनि व्यवस्थापिकाको निर्देशन, निगरानी तथा खबरदारी प्रति कार्यपालिका पर्याप्त गम्भीर नहुँदा संसद र सांसदहरूको विशेषाधिकार प्रभावित भएको विषयमा गम्भीर ध्यान आकर्षण भएको जनाइएको छ। त्यसै गरी नेपालको सार्वभौम सत्ता, अखण्डता, राष्ट्रियता प्रति संवेदनशील हुन तथा यसको संरक्षणका लागि सबै पक्ष गम्भीर बन्न सम्मेलनले आह्वान पनि गरेको छ। विशेषाधिकार समितिहरू बीच आपसी सहकार्य, समन्वय र अनुभव आदान प्रदानलाई थप विस्तार गर्ने प्रतिबद्धता पनि घोषणा पत्रमा समेटिएको छ। नेपालको संविधानको धारा 187 उपधारा 9 बमोजिम प्रदेश सभाहरूमा विशेष अधिकार सम्बन्धी कानून तर्जुमा गर्न आवश्यक रहेको निष्कर्ष निकाल्दै सबै प्रदेशका विशेषाधिकार समितिहरूले आवश्यक पहल गरी कानून निर्माण प्रक्रिया अघि बढ़ाउने निर्णय गरेका छन्। विशेष अधिकार समितिहरू बीच अनुभव आदान प्रदान, समन्वय र सहकार्यलाई संस्थागत गर्न एक समन्वय समिति स्थापना गरिएको घोषणा पनि सम्मेलनले गरेको छ। साथै आवश्यकता अनुसार राष्ट्रिय सम्मेलन आयोजना गर्ने र आगामी सम्मेलन सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिकार समितिले आयोजना गर्ने निर्णय पनि भएको छ।
1: मध्यपश्चिम खबरमा अब विचारको पालो। विशेष गरी मगर समुदायले हर्षोल्लासका साथ मनाउने ऐतिहासिक एवं सांस्कृतिक भूमि पर्वको रौनक यति बेला दाङ लगायत राप्ती क्षेत्रका पहाड़ी जिल्लाहरूमा निकै बढ़ेको छ। हरेक वर्ष असारको 1 गतेदेखि शुरूआत भई 5 गतेसम्म मनाइने यस पर्वमा भूमिलाई धरती माताका रूपमा पूजा गरिन्छ। वर्षायाममा बाढ़ी पहिरो जस्ता प्राकृतिक प्रकोप नआओस् र अन्नबाली राम्रो होस् भन्ने कामनाका साथ यो पूजा गर्ने गरिन्छ। आज हामीले यसै विषयमा रहेर मगर अग्रजहरूसँग भूमि पर्व किन मनाइन्छ भनेर सोधेका छौं।
3: शीतलालपुन मगर डाङ मगर पूर्व जिल्ला अध्यक्ष। भूमि पर्व मगरहरूको लागि त अब यो आज अब 2 दिन भइगयो। असार 1 गतेदेखि हामी आज यो डाङमा मात्रै नभएर हामी यो उत्पत्ति देखि नै यो परापूर्वदेखि नै यहाँका भूमिपुत्र मूलवासीहरू भनौँ भूमिपुत्रहरूले हामीले यो भूमिलाई खुसी बनाउनु पर्छ। भूमिबाटै हामी उत्पत्ति भएको, भूमि मातालाई नै खुसी बनाउने र यो भूमि माता खुसी भए मात्रै हामीहरूको यो जीवधनको सुरक्षा बाली नालीको भनेर नै हामीले यो 2 दिन अहिले यहाँ अब सबै नाच्दैछौँ। अब हामी हप्ता दिनसम्म यो रमाउने खुसियाली मनाउने आज हामी यो डाङमा पनि हामी बसाईसराई भई आएर पनि हामीले यो चिज हामीसँग सुरक्षित छ।
4: शारदा फुन नेपाल मगर संघ निवर्तमान केन्द्रीय सदस्य। भूमि पर्व हाम्रो अथार मगरात भित्र मनाइन्छ। यो मगरहरूको हाम्रो अथार मगरात भित्र मनाइने महान चाड हो मगर समुदायमा। हामीले भूमिलाई किन भूमि किन मनाइन्छ भने हामी भूमि हामी एउटा मगर समुदाय अथार मगरात भित्रको प्राकृतिक पूजक हो र हामी वर्षौंसम्म दुःख गरेर हामीले उब्जाएका अन्नबालीहरू चाहिँ हामीले खान पाओस् र यसको संरक्षण चाहिँ बाढी पहिरोहरू आएर के अरे पहिरोहरू नआओस् बाढी पहिरोहरू आएर हामीले उब्जाएका अन्नबालीहरू छेकि नहोस् भनेर हामी विज्ञानलाई पुज्ने गर्छौँ मगर समुदायले। त्यसैले हामी यो मगरहरूकै विशेष गरेर हामी प्राकृतिकलाई नै पुज्ने गर्छौँ।
5: म गणेश प्रताप हुन् नेपाल मगर संघ हुराई नगर समितिको उपाध्यक्ष। यो परापूर्वकालदेखि हामीले यो अवसरमा यो असारको एक गति थियो पाँच गते दिनलाई विशेष गरी हामीले सबै खेतीहरू खेतीको अन्न बालीको काम सकेर अब नयाँ बाली आउने उब्जनी राम्रो होस् र शीघ्र स्वास्थ्य लाभ होस् र सबैको मतलब धन जनको क्षति नहोस् र पहिरोहरू नजाओस् भन्ने विशेष कारणलाई र हाम्रो अग्रजहरूलाई सम्झेर चाहिँ यो भूमि पूजा गर्दै आएको हो। यसले चाहिँ एउटा आत्मीयता पनि बढाउँछ यसको महत्वपूर्ण ऊ भने र अर्को कुरा चाहिँ पुरुषान्तरण हामीले हाम्रो सानो नानी बाबुहरूलाई यो संस्कार संस्कृति सिकाउनुपर्छ र आगामी दिनहरूमा उनीहरूले पनि यही संस्कार संस्कृतिमा उनीहरू ढलेर हामी को हौ र कहाँबाट आएको भने एउटा चिज देखाउँछ यसको मेन महत्व।
6: म यो लुकमेल खान समाजको भातृ संगठनको महिला अध्यक्ष प्राकृतिक पूजक भएको कारणले एउटा हाम्रो यो खेतीपाती गरेर बाली नाली स्याहारेर फेरि यो अन्नबाली छरेर त्यसको गोडन मिलन सकाएर फेरि एउटा विश्राम गर्ने अवस्था जस्तो पनि लाग्छ मैले बुझ्दाखेरि। अनि त्यसपछि मेन कारण चाहिँ यो भूमि भनेको हामीले सिमी भूमिलाई मानेर अनि पूजा गर्यो भने हाम्रो धन जनको क्षति हुँदैन अन्न बाली फलिफाप हुन्छ भन्ने मेन उद्देश्यले हामी यो भूमि पूजा गर्छौं।
0: खुकुरी देखाएर युवतीलाई यातना दिइरहेको भिडियो सार्वजनिक भएपछि दाङ तुलसीपुरका एक युवक पक्राउ परेका छन्। हिजो मंगलबार भिडियो सार्वजनिक भएपछि प्रहरीले खोजी गर्दा उनी घरबाटै लागू औषध सहित पक्राउ परेका हुन्। 3 महिना अघि खिचिएको भिडियो मंगलबार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि तुलसीपुर उपमहानगरपालिका 2 भमकेका 24 वर्षीय रमेश ठाडा मगरलाई पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार पक्राउ परेका घरबाट विभिन्न लागू औषध सहित उनलाई पक्राउ गरिएको हो। उनीहरू बीच आन्तरिक विवादका कारण ती युवकले खुकुरी देखाएर युवतीलाई यातना दिएको खुलेको छ। युवतीसँग शुरूमा सामान्य चिन्जान भएको र घटना 3 महिना अघि भएको पनि भए पनि मंगलबार मात्रै भिडियो सार्वजनिक गरिएको थियो। युवकलाई प्रहरीले लागू औषध दुर्व्यसनी विरूद्ध अनुसन्धान गर्ने जनाएको छ।
1: राप्ती गाउँपालिका क्षेत्रमा बढ़दो गर्मी र उच्च तापमानका कारण पालिकाभित्रका सम्पूर्ण विद्यालयहरू 2 दिनका लागि बन्द गरिएको छ। गाउँपालिकाको कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै बाल बालिकाहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी गर्मी विदा दिने निर्णय गरेको हो। गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकद्वारा हस्ताक्षरित सूचना अनुसार पालिका अन्तर्गत संचालित सम्पूर्ण सामुदायिक तथा संस्थागत निजी विद्यालयहरू आगामी असार 4 र 5 गते 2 दिन पूर्ण रूपमा बन्द रहनेछन्। यो विदा विद्यालयहरूलाई वार्षिक रूपमा प्रदान गरिने वर्षे विदाबाट कट्टी हुने गरी मिलान गरिएको गाउँपालिका प्रशासनले जनाएको छ। केही दिन यता देउखरी उपत्यका लगायत यस क्षेत्रमा अत्यधिक गर्मी बढ़दा विद्यालय जाने साना विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिम उच्च रहेको छ। सोही अवस्थालाई मध्यनजर गर्दै अभिभावक तथा सरकारवालाहरूको सुझावका आधारमा पालिकाले यो अल्पकालीन विदाको निर्णय गरेको हो।
0: नेपाल क्षयरोग निवारण संघ दाङले क्षयरोग अभिमुखीकरण तालिम लमही नगरपालिका 8 सदवरियामा सम्पन्न गरेको छ। संघका सभापति खिमलाल डाँगीको अध्यक्षतामा कार्यक्रम भएको हो। अभिमुखीकरण कार्यक्रममा संस्थाका प्रशिक्षक विष्णु पुन सदवरिया स्वास्थ्य चौकीका भोगेन्द्र चौधरीले क्षयरोग सम्बन्धी अभिमुखीकरण तालिम दिनुभएको थियो। कार्यक्रममा वडा नम्बर 8 का कार्यवाहक वडा अध्यक्ष देवा परियार शिक्षक यादव प्रसाद कापले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सीता पुन छात्र प्रदीप यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रममा उल्लेख्य मात्रामा शिक्षक विद्यार्थी तथा अन्य नागरिकहरूको सहभागिता रहेको थियो।
1: स्वास्थ्य बीमा बोर्डले देशका विभिन्न 202 सेवा प्रदायक अस्पताललाई बीमा भुक्तानीका लागि थप 91,18,94,000 भुक्तानी गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकता राख्दै रकम निकासा सहजीकरण गरिरहेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीका अनुसार यसअघि गएको जेठको 2 हप्ता स्वास्थ्य बीमा दावी बापत 1,33,24,77,000 रूपियाँ भुक्तानी गरिएको छ।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको खबर। अमेरिका र इरान युद्ध अन्त्य सम्बन्धी प्रारम्भिक सम्झौता सार्वजनिक भइरहेका बेला मध्य पूर्वमा तनाव फेरि बढ़ेको छ। दक्षिण लेबनानमा इजरायली आक्रमणमा चारजनाको ज्यान गएपछि युद्ध विराम उल्लंघनको आरोप प्रत्यारोप तीव्र बनेको छ। इरानले इजरायलले लेबनानमा भएको सहमति समझदारी पत्रको 84 पटक उल्लंघन गरेको दावी गर्दै कड़ा जवाब दिने चेतावनी दिएको छ। इजरायल तर्फबाट भएको पछिल्लो ड्रोन तथा हवाई आक्रमणमा नामातियाह क्षेत्रमा कम्तीमा 4 जनाको ज्यान गएको कतारी समाचार संचार माध्यम अल जजिराले जनाएको छ।
1: मध्यपश्चिम खबरमा अब खेल समाचार। गुल्मीको धुरकोट गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। अध्यक्ष कप भलिबल प्रतियोगिता अन्तर्गत ओडा स्तरीय पुरूष तथा महिला भलिबल प्रतियोगिताको आयोजना गर्न लागि प्रमुख प्रशासकीय अधिकृत रुद्र बहादुर पछाईले जानकारी दिनुभयो। प्रमुख प्रशासकीय अधिकृत पछाईका अनुसार यही असार 19 र 20 गते गाउँपालिकाको ओडा नम्बर 4 स्थित काला पोखरा खेल मैदानमा भलिबल प्रतियोगिता हुने भएको छ।
0: र मध्यपश्चिम खबरको अन्तमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 35.2 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24.6 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 48% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नुअघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: दाङमा एक दिने रैथाने खाना महोत्सवको आयोजना। रैथाने खानाको संरक्षण तथा प्रवर्धन र पर्यटन आकर्षित गर्ने लक्ष्य।
1: औषधि व्यवस्था विभागद्वारा नियम भित्र नरहेका दाङका 100 बढी औषधि पसलहरूको दर्ता खारेजी। जिल्लाका नियामक निकायलाई जानकारीसम्म छैन।
0: घोराई उपमहानगरपालिकाले ल्यायो आगामी वर्षको नीति तथा कार्यक्रम। कृषि र किसानलाई प्राथमिकता।
1: र अन्तर प्रदेश विशेषाधिकार समितिको प्रथम राष्ट्रिय सम्मेलन सात बुधे लुम्बिनी प्रदेश लुम्बिनी घोषणा पत्र जारी गर्दै सम्पन्न। अत्यधिक गर्मी बढेपछि राप्ती गाउँपालिकाका विद्यालय 2 दिन बन्द।
0: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioyampi.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र अमृता डागी तथा तपाई श्रोतालाई पनि धन्यवाद दिँदै
0: म अमर क्षितिज
1: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ। नमस्कार।

0: का नबी थुप्लो 4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइनी भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यु पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1।
6: अर्को वर्ष यसलाई अष्ट बनाएर तपाईँकै हातबाट छात्र
5: लाली बजार र मिज्यू
7: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है मम
8: के टेन्सन लिएर
9: हामी जन्मदात नै सिकारी हौ सिकारी पुरै दैलेख मलाई चाहियो।
10: भिएफएक्स सिनेमाज कुराही 10 नारायणपुर सौडीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
11: हेलो फ्रम अमेरिका वाक वाका वाशिङटन डिसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
10: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड़।

0: भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
1: सावधान, उस्ता उस्तै नामबाट नजुकिनु होला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
2: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 082-5902222।
4: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
5: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
6: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
5: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
7: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
8: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आफै मरिसक्यो।
7: के कुरा गर्छिन् यिनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
8: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
9: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
10: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
9: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848743572।
11: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराहीदाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराहीदाङमा खुल्यो।
12: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
11: बिस्तारै जोर्नीहरू र औंलाहरू बाँधिँदै जाने,
12: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
11: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
12: छालामा बाघहरू आउने कपाल झर्ने,
11: शरीर फुल्ने र चिलाउने, हड्डी घिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
12: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
11: बारम्बार गर्भपतन भएमा,
12: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
11: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
12: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
11: बिना कारण शरीरको तौल घटेमा,
12: ढाड दुखेमा, कम्मर दुखेमा,
11: गाउट तथा युरिक एसिडको समस्या,
12: बारम्बार आँखा रातो भएमा,
11: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
12: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
11: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
12: लामो समयदेखि छाला कडा भएमा,
11: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
12: युवा अवस्थामा पक्षघात भएमा,
11: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
12: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
11: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
12: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
11: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
12: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ,
12: फोन नम्बर 082-5991-6770,
11: मोबाइल नम्बर 98-578-43-123। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।
12: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
13: ग्रिनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराइदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
12: कार्यक्रमहरू:
13: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्ष,
12: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।

0: विस्तृत जानकारी का लागि राप्ती इंजीनियरिंग कलेज गोराई 16 सानी अम्बापुर सरादाङ
1: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 98-512-32-328
2: र 98-578-37-255
3: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जानी होला भनेर सोचिरहेछु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जाँच
2: सम्पर्क मोबाइल नम्बर 9822964264
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
5: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
6: उपचार हुने रोगहरू
5: पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
6: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
5: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
6: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
5: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
6: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
5: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
7: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ सम्पर्क फोन नम्बर 9686 61 694
8: दिनेश सर नमस्कार कतै जान लाग्नु भएको जस्तो छ नि
9: बिमा गराउन जाँदैछु
8: बिमा किन गर्नु पर्यो सर बिमा
9: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन् त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ त्यसै गरी हामीले लगाएको बालीनाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि
8: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर
9: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ
8: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर
10: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने कसैले भनेको कुरालाई मात्र आधार नलिने आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन
8: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर
9: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ
8: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ सरलाई धेरै धेरै धन्यवाद अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु
11: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
12: नमस्ते, म रामकृष्ण काल। तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो मध्यपश्चिम 91.4 मेगा।

0: मेरे। नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ।
2: नेपाली जुत्ता घर
3: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
2: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
3: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
2: स्वदेशी उत्पादनको प्रवर्धन गरौ। स्थान सिटी प्लाजा होटलको उत्तरपट्टि थारू गल्ली घुराही दाङ।
3: सम्पर्क मोबाइल नम्बर 9857771546। खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
4: यसै उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रचना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सिचिभिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
3: हाम्रा विशेषताहरू:
5: आधुनिक प्रयोगशाला,
3: अत्याधुनिक सर्वेक्षण उपकरण,
5: अनुभवी प्रशिक्षक,
3: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
5: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
3: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
5: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
3: आजै रजेना टेक्निकल कलेज घुराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजेना टेक्निकल कलेज घुराई 18 रजेना दाङ।
3: सम्पर्क फोन नम्बर 0825602004।
4: सम्पर्क मोबाइल नम्बर 9855730672 र 9699964848।
6: रजेना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
7: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
8: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाई लाग्ने,
9: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागू औषधबाट छुटाउने,
8: यौन उत्तेजना नहुने,
9: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
8: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
9: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
3: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार, समय बिहान 11 बजेदेखि।
8: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
3: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847597193 र 9918899028। होइन, के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
10: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
3: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
10: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
3: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
10: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858834910।
3: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
11: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
12: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
11: अरे केटा, उमेर जोजाङ सदा टाइम पास गरेर बस्दै

0: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
1: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498877141।

0: सीआईएन को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। संसदको बजेट बहसमा वैदेशिक रोजगारीदेखि सरकारी उद्योग पुनः सञ्चालन गर्ने सम्बन्धमा मन्त्रीहरूको प्रतिबद्धता, कार्यान्वयनको परीक्षा भने बाँकी, पारिश्रमिक निर्धारण समिति खारेजी, सरकारको खर्च घटाउने उपाय,
1: जागिर खुवाउनको लागि मात्रै जनताको पैसा खर्च गर्न हुँदैन भन्ने मान्यताबाट गाइडेड भएर सरकारले त्यो संस्था खारेज गरेको हो।
0: नेपाल भारत सीमामा 42 नयाँ स्तम्भ निर्माण, 109 को मर्मत सम्पन्न, भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण चिया बगानहरू बन्द हुँदै व्यवसायीहरू आक्रोशित।
2: मे एकदेखि शुरू गरेदेखि अहिलेसम्म हामीले चाहिँ 1.5 महिना फ्याक्ट्री चलायौं, तर केही निकास ननिक्लेपछि अब चिया इण्डिया जान नसकेपछि अब हाम्रो प्रोडक्सन हाम्रो गोदाममा बस्यो।
0: असारको तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा, 30 वर्षको समस्या समाधान गर्ने सरकारको दावी, सरकारी क्षेत्रको बचत फिर्ता, सरकारको लगानी बिनै गर्न सकिने।
3: समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताहरूको बचत फिर्ताका लागि हालसम्म नेपाल सरकारको राज्य कोषबाट 1 पैसा पनि खर्च गरिएको छैन।
0: र इजरायलले दक्षिण लेबनानमा पुनः हवाई आक्रमण गर्यो। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कंगो भेट्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सुन्दर पहाड़ी थुम्काहरूको सौन्दर्य नै बिगार्ने गरेर बनाएका भ्यू टावर, स्वागतद्वार अनि पक्की संरचना निर्माणमा स्थानीय सरकारहरूले गरेको प्रतिस्पर्धाले नेपालको पर्यटकीय क्षेत्रलाई कुरूप बनाएको छ। नेपालको पर्यटकीय क्षेत्रहरूको संरक्षण प्राकृतिक रूपमा गर्नुपर्नेमा यस्ता भौतिक पूर्वाधारहरू बनाएर बजेटको बाँडफाँड र हिनाबिना मनोमानी गर्ने कार्य भएको छ। यस्ता कार्य तत्काल रोक्न सबै निकाय सक्रिय हुनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभामा मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नको जवाब दिएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा जवाब दिँदै सम्बन्धित मन्त्रीहरूले वैदेशिक रोजगार ऐन संशोधन, जैविक मल सम्बन्धी कार्यविधि बन्द, उद्योग पुनः सञ्चालन, हुलाक सेवाको आधुनिकीकरण लगायत विषयमा सरकारका योजना सार्वजनिक गरेका छन्। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले लामो समयदेखि विवाद

0: व्यतिथिका को विषय बनेको वैदेशिक रोजगार क्षेत्र सुधारका लागि सरकारले नयाँ कानूनी व्यवस्था ल्याउन लागेको जानकारी दिनुभयो। उहाँका अनुसार वैदेशिक रोजगार ऐन संशोधनको मस्यौदा आगामी 7 दिनभित्र कानून मन्त्रालयमा पठाइने तयारी छ। मन्त्री यादवले हालको ऐनलाई लगाम बिनाको घोड़ा जस्तै भएको टिप्पणी गर्दै दर्शकोदेखि देखिएको समस्या समाधानका लागि नयाँ कानून अपरिहार्य रहेको बताउनुभयो।
1: हामी सबैको गोल एउटै हो, त्यसैले आन्तरिक रोजगारी प्रवर्धनको लागि आगामी दशकलाई डिकेड अफ द नेशनल इम्प्लॉयमेन्ट प्रमोशनका रूपमा घोषणा गरेर शुरूमा नीतिगत सुधारतिर उन्मुख छौ, किनकि अहिलेको हाम्रो रोजगारी नीति भनेको 2071 सालमा बनेको हो, जुन आउटडेटेड छ र समय सापेक्ष पनि छैन, र यो रोजगार नीति कार्यान्वयन गर्न न त ऐन छ न त कानून छ, त्यसैले हाम्रो आवश्यकता अनुसार यसलाई परिमार्जन गर्न जरूरी महसुस गरेका छौं।
0: त्यसै गरी कृषि वन तथा वातावरण मंत्री गीता चौधरीले जैविक मलको उत्पादन प्रयोग र व्यवस्थापनलाई व्यवस्थित गर्न आवश्यक कार्यविधि निर्माण भइरहेको जानकारी दिनुभयो। उहाँले कृषि सम्बन्धी विधेयक पनि कानून मन्त्रालय पठाइसकेको बताउनुभयो। उहाँले रासायनिक मलको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
2: रासायनिक मलमाथिको परनिर्भरता कम गर्न तथा दिगो प्रणालीको प्रवर्धनका लागि मन्त्रालयले जैविक प्रांगारिक मलको उपयोग बढ़ाउन आवश्यक बजेट विनियोजन गरेको जानकारी गराउन चाहन्छु। प्रांगारिक मलमा अनुदानका लागि संघमा 35 करोड़ र प्रदेशमा सशर्त अनुदान 11 करोड़ 24 लाख बजेट प्रस्ताव गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 रासायनिक मल आपूर्तिका लागि 32 अर्ब 46 करोड़ रकम विनियोजन गरिएको छ। मल आपूर्तिका लागि बजेट अभाव हुन नदिन अर्थ मन्त्रालय आवश्यक परेको खण्डमा थप बजेट उपलब्ध गराउने प्रतिबद्धता पनि प्राप्त भएको मान्य सदस्यजीहरूलाई जानकारी गराउन चाहन्छु।
0: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले वर्षौंदेखि बन्द र रूग्ण अवस्थामा रहेका सरकारी उद्योगहरूलाई पुनः संचालनमा ल्याएर उत्पादन र रोजगारी बढ़ाउने सरकारको योजना रहेको बताउनुभयो। उहाँका अनुसार हाल 7 वटा सरकारी उद्योगको सम्पत्ति र दायित्व मूल्यांकनको काम भरिएको छ। अर्थ मन्त्रालयको अध्ययन प्रतिवेदनको आधारमा उपयुक्त मोडालिटी तय गरी उद्योग संचालन गरिने तयारी रहेको उहाँले संसदमालाई जानकारी गराउनुभयो।
3: नेपाल आयल निगमबाट सिलीगुड़ी चार अली र अमलेखगंज लोथर अन्तर्देशीय पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी कार्य अघि बढ़िरहेको छ। सर्लाहीमा पेट्रोलियम भण्डारण स्थल निर्माणको लागि जग्गा व्यवस्थापन भएको र अन्य प्रविधि कार्यहरू नेपाल आयल निगमबाट अघि बढ़िरहेको जानकारी गराउँदछु। औद्योगिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत कञ्चनपुर स्थित दैजी औद्योगिक क्षेत्रसम्म पहुँच सड़क स्तरोन्नति गरी औद्योगिक क्षेत्रको निर्माण गरी उद्योगीहरूलाई प्लट उपलब्ध गराउने कार्य अघि बढ़िरहेको छ।
0: यता संचार तथा सूचना प्रविधि राज्य मन्त्री डाक्टर विक्रम तिमिल्चनाले हुलाक सेवालाई आधुनिक छरितो र प्रविधि मैत्री बनाउने अभियान अघि बढ़ाइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार 62 जिल्लाका हुलाक कार्यालय मार्फत घर दैलोमै सेवा दिन शुरू गरिएको छ भने आगामी आर्थिक वर्षमा थप 50 स्थानीय तहका हुलाक कार्यालयमा सूचना प्रविधि पूर्वाधार विस्तार गर्न 2 करोड़ 50 लाख रूपियाँ विनियोजन गरिएको छ।
4: कुन संघ संस्थाको खारेजीको विषय उठाउनु भएको हो म प्रश्न हुन सकिन। यदि न्यूनतम पारिश्रमिकसँग सम्बन्धित संस्था खारेजीको कुरा गर्नु भएको हो भने त्यो संस्थाले गरेको कार्यको बारेमा पनि यहाँ जानकारी हुनुहुन्छ होला। न्यूनतम पारिश्रमिकसम्म सम्बन्धित काम गर्नको लागि कुनै नियमित चिर स्थायी संस्था नचाहिने र आवश्यकता अनुसार त्यस्ता त्यो विधिबाट व्यवस्था गरेर त्यो काम गर्न सकिने अवस्था रहेकोले कोही कसैलाई जागिर खुवाउनको लागि मात्रै जनताको पैसा खर्च गर्न हुँदैन भन्ने मान्यताबाट गाइडेड भएर सरकारले त्यो संस्था खारेज गरेको हो।
0: हाल राहदानी सवारी चालक अनुमति पत्र लालपूर्जा स्वास्थ्य सामग्री बैंकका एटीएम कार्ड लगायत महत्वपूर्ण कागजात डुवानीमा हुलाक सेवाको प्रयोग भइरहेको सरकारको दावी छ। तर संसदमा सरकारका योजना र प्रतिबद्धता सार्वजनिक भइरहेका बेला चापाको चिया उद्योग क्षेत्र भने गम्भीर संकटमा परेको छ। चिया उत्पादक संघले सरकार र भारत दुवै पक्षलाई समस्या समाधानका लागि प्रभावकारी पहल नभएको भन्दै असार 4 गतेदेखि चिया उद्योग र बगान बन्द गर्ने घोषणा गरेको छ। छ। संघले आज झापामा पत्रकार सम्मेलन गरेर इलामका 50 वटा धेरै अर्थोडक्स चिया उद्योग भने असार 1 गतेदेखि बन्द भइसकेको जनाएको छ। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापामा साना ठूला गरी 30 भन्दा धेरै चिया उद्योग र झण्डै 2 दर्जन चिया बगान बन्द हुने संघका अध्यक्ष आदित्य पराजुलीले सीआईएनलाई जानकारी दिनुभयो।
5: हामीले यहाँ उत्पादन तपाईँको यो मे 1 सुरु गरेको हो। मे 1 सुरु गरेदेखि अहिलेसम्म हामीले चाहिँ 1.5 महिना फ्याक्ट्री चलायौं, तर केही निकास ननिक्लेपछि अब चिया इण्डिया जान नसकेपछि अब हाम्रो प्रोडक्सन हाम्रो गोदाममा बस्यो। गएको चिया इण्डियाको गोदाममा छ, अरू उत्पादन भएको चिया गोदाम हाम्रै गोदाममा भएको कारणले गर्दाखेरि चाहिँ अब किसानको पत्तीको पैसा तिर्नु पर्यो, तपाईँको सबै खर्च छ, प्रोडक्सन कस्ट हामीले बियर गर्नु पर्यो, त्यसले गर्दाखेरि चाहिँ अब यो धान्न नसकेर उद्योग बन्द भएको। अब यसको विकल्प चाहिँ नेपाल सरकारले अविलम्ब जीटूजी कुरा गरेर निकाल्नु पर्यो र नेपाल सरकारले चाहिँ यो इण्डियाको मात्रै तपाईँको डिपेन्डेन्सी नगरेर थर्ड कन्ट्री एक्सपोर्टमा चाहिँ हामीले पहल गरेको छौँ। नेपाल गभर्मेन्टले इन बिट्विन बसेर नेपाल सरकारले चाहिँ यसलाई फेसिलिटेट गर्नुपर्छ भन्ने हाम्रो माग हो।
0: इजरायलले दक्षिणी लेबनानमा पुनः हवाई आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा इजरायलका सैन्य गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेकै बीच नयाँ आक्रमण भएको हो। इजरायली सेनाले तत्काल कुनै प्रतिक्रिया नदिए पनि यसअघि उसले इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गरी आक्रमण गरिरहेको जनाएको थियो। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कोङ्गो भिड्दैछन्। समूह के को यो खेल पौने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। विश्वकपमा यी दुई टोली पहिलो पटक आमने सामने हुन लागेका हुन्। फिफा वरियतामा पोर्चुगल 5 र डीआर कोङ्गो 45 स्थानमा छ। पोर्चुगलको टोली क्रिस्टियानो रोनाल्डोका कारण चर्चामा छ। आज राति पौने 2 बजे अमेरिकाको डालास रंगशालामा समूह एलका इंग्ल्याण्ड र क्रोएसिया खेल्दैछन्। यस्तै भोलि बिहान पौने 5 बजे क्यानाडामा समूह एलका घाना र पनामा खेल्दैछन्। यस्तै बिहान पौने 8 बजे मेक्सिको समूह केका उज्बेकिस्तान र कोलम्बिया खेल्दैछन्।
6: सन्तोषी रावल कर्णाली र सुदूरमा विद्युत र इन्टरनेटको भर कम।
7: विद्युत छैन, हामी हाम्रो साइटहरू धेरै सोलरमा डिपेन्ड छन्। सोलरमा भएका साइटहरू घाम लाग्दा त राम्रै चल्छन्, घाम नभएपछि त्यसको विकल्पै हुँदै
6: इन्टरनेटमा समस्या झन थपिँदै सामग्रीसँगै रेबिज रोग र त्यसबाट बस्न खोपको अत्यावश्यकता लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
8: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
9: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
10: डाक्टरद्वारा दिइने सेवाहरू
11: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
10: अनुहार हड्डी भाँचिएको जोड्ने,
11: दाँतको एक्सरे सेवा,
10: सामान्य तथा जटिल दाँत निकाल्ने,
11: फिक्स तथा झित्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
10: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
11: मेसिनबाट जरेदेखि दाँत भरिने,
10: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
11: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
10: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
11: साथै
9: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
11: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
12: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदो को डाइजेस्टिव र कुकी छ है नाइस
2: अडगुरी ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जीव दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
3: कुराही को लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 082-581-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चार देखि पश्चिम तर्फ
4: प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा सहभागी हुँदै उहाँले सुकुम्बासीका समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउनु भएको हो। विगत 30 वर्षमा 12 लाख निवेदन परे पनि 9,000 जनाले मात्र लाल पूर्जा पाएको उल्लेख गर्दै मन्त्री रावलले अघिल्ला आयोगहरू राजनैतिक भर्ती केन्द्र भन्दा राजनैतिक पूर्वाग्रहका साथ जमीन वितरण गरिएको पाएको बताउनुभयो। अब जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन गरी व्यवस्थापनको काम गरिने उहाँले बताउनुभयो। यस्तै सहकारी क्षेत्र बारेमा बोल्दै मन्त्री रावलले समस्याग्रस्त सहकारीमा बचतकर्ताको रकम फिर्ता गर्न राज्य कोषबाट 1 रूपियाँ पनि खर्च नभएको स्पष्ट पार्नुभयो। नेपाल भारत सीमा क्षेत्रमा सीमा स्तम्भको अवस्था अध्ययन अभिलेखीकरण तथा मर्म सम्भारका लागि सञ्चालन गरिएको 3 महिने स्थलगत सर्वेक्षण सम्पन्न भएको छ। सर्वेक्षणका क्रममा बाँके दाङ कपिलवस्तु र नवलपरासी क्षेत्रमा रहेका सीमा स्तम्भहरूको प्राविधिक अध्ययन गरिएको हो। द्विपक्षीय सहकार्यमा खटिएको प्राविधिक टोलीले हराएका तथा क्षतिग्रस्त सीमा स्तम्भको विवरण संकलन गर्दै अभिलेख अध्यावधि गरेको छ। नापी विभागका प्रमुख नापी अधिकृत खिम राणा का अनुसार सर्वेक्षण अवधिमा 42 नयाँ स्तम्भ निर्माण गरिएका छन् भने 109 स्तम्भको मर्म सम्भार सम्पन्न भएको छ। बाँके जिल्लामा मात्र 35 नयाँ सीमा स्तम्भ निर्माण गरिएको छ। साथै नेपालतर्फ 49 र भारततर्फ 46 गरी 95 सीमा स्तम्भको मर्म सम्भार भएको उहाँले जानकारी दिनुभएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय शिक्षालाई समय सापेक्ष प्रविधि मैत्री र रोजगारमुखी बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनु भएको छ। मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै मन्त्री पोखरेलले उच्च शिक्षालाई श्रम बजारको मागसँग जोड्ने गरी पाठ्यक्रम परिमार्जन हुने बताउनु भएको छ। उहाँले यसका लागि आवश्यक बजेट पूर्वाधार र दक्ष जनशक्तिको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। साझा खबरमा अब हेलो सीआईएन सन्तोषी रावलबाट।
5: नाम गुप्त राख्दै म एक संघीय शिक्षण सिकाई अनुदान अन्तर्गतको माध्यमिक तहको शिक्षक हुँ। एउटै योग्यता भएका र एउटै तहमा समान काम गर्ने शिक्षकहरूबीच यसरी पारिश्रमिक र सेवा सुविधामा विभेद गर्दा नेपालको संविधानले प्रत्याभूत गरेको समानताको हक र समान कामको समान ज्यालाको सिद्धान्त सरासर खोसिएको महसुस भएको छ र यो बढेको 10% न्यूनतम तलब अनुदान शिक्षकहरूले साउन महिनादेखि पाउँछन् कि पाउँदैनन्।
6: तपाईँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ शिक्षा तथा खेलकुद मन्त्रालय योजना तथा बजेट शाखा अधिकारी शंकर अधिकारी।
7: प्रश्नका लागि धन्यवाद। उहाँले सोधेको चाहिँ माध्यमिक तहको शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकको तलब 83-84 का लागि बढ्यो कि बढेन भन्ने सन्दर्भमा रहेछ होइन। यो हाम्रो माध्यमिक तह आधारभूत तहको शिक्षण सिकाई अनुदान भनेको शून्य दरबन्दी भएका विद्यालयहरूलाई कार्यक्रमका रूपमा हामीले दरबन्दी भन्दा पनि कार्यक्रम सिर्जना गरिएको विषय हो। त्यसकारणले यसलाई दरबन्दीमा काउन्ट गरिएको छैन। अब योग्यता बराबर छ, सबै कुरा बराबर छ र पनि बढेन भन्ने सन्दर्भमा चाहिँ के हो भने यो बजेट बनाउँदैखेरि चाहिँ बढिसकेको होइन, बजेट वक्तव्य आउँदाखेरि बढ्ने घोषणा भएको हो। अरू पदहरू जसलाई बढेको छ उहाँहरूको पनि बजेटमा बजेट पुस्तिकामा आएको बजेटमा समावेश भएको छैन। अस्ति संसदमा अर्थमन्त्रीज्यूले पनि जवाफ दिनुभएको छ यो पटकलाई सकिएन भनेर। अब अर्थ मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयको पदाधिकारीहरू मन्त्रीहरू बीच छलफल भइरहेछ। यो विषयमा बढ्यो भने उहाँहरूलाई जानकारी दिएर साउनदेखि नै बढिहाल्छ, सार्वजनिक रूपमै आउँछ। अब त्यो चाहिँ छलफलकै विषय भएर बढ्छ भन्ने ग्यारेन्टी भन्न सकिएन, बढ्दैन भनेर ठोकुवा पनि गर्न सकिएन। छलफलको क्रम जारी छ, अब यसमा वृद्धि भयो भने उहाँहरूलाई जानकारी हुन्छ।
8: नमस्कार, म गङ्गे अधिकारी दैलेखको डुङ्गेश्वर गाउँपालिका वार्ड नम्बर 3 देखि। यो छानामा, रेक्चामा, कल्चो डुङ्गामा अनि जरी राम्रीमा चाहिँ टावरले कामै गर्दैन, के भएको होला? वर्षा लागिसकेको झन् टावरले कामै गर्दैन, पढ्न विद्यार्थीलाई केही समस्या छ? एक त यहाँ विद्युत पुगेको छैन, त्यहीमा पनि नेट पनि चल्दैन, अनलाइन क्लासमा पढ्ने विद्यार्थीहरूलाई समस्या भइरहेको छ, हामी कहिलेसम्म यो अन्धकारमा बस्नुपर्ने?
6: तपाईँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ कर्णाली प्रादेशिक निर्देशनालयका प्राविधिक प्रमुख जीवन नेउपाने।
9: यस्तो छ, हाम्रो अब कर्णाली प्रदेशको समग्र समस्या नै हो कि हामी विद्युत छैन, हामी हाम्रो साइटहरू धेरै सोलरमा डिपेन्ड छन्, सोलरमा भएका साइटहरू घाम लाग्दा त राम्रै चल्छन्, घाम नभएपछि त्यसको विकल्पै हुँदैन। पहिला बिजुली भएर चाहिँ साइट सञ्चालन भएको हुन्थ्यो भने चाहिँ नि अलिकति सहज हुन्थ्यो, चाहिँ बिजुली गएको बेला सोलरले दिन्थ्यो, अब सोलर मात्रै हुन्छ, सोलरले भनेको घाम लागे चल्ने हो, घाम नलाग्यो भने चाहिँ चल्दैन, एउटा समस्या चाहिँ यो रह्यो। अर्को चाहिँ नि अब अरू प्राविधिक केही समस्या छ भने चाहिँ त्यो मैले बुझ्नुपर्ने हुन्छ हाम्रो टेक्निकल टिमसँग, अनि उनीहरूसँग कोर्डिनेसनमा अरू गर्न सकिने कुराहरू चाहिँ हामी गर्छौँ।
6: तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ। हामी सरकारवाला निकायबाट जवाफ लिनेछौ।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रेबिज रोग र त्यसबाट बच्न खोपको आवश्यकता।
10: नजिकको स्वास्थ्य संस्थामा गइसकेपछि त्यहाँ पनि चिकित्सकहरूले हामीले पनि कति ठाउँमा गर्छौँ, साबुन पानीले त्यो घाउलाई पखाल्न लगाउँछौँ 15 मिनट जति, त्यसले चाहिँ एउटा नै ठूलो प्राथमिक उपचार हो।
4: रेबिज रोक्न समयमै खोप लगाएर उपचार गर्नुको विकल्प नरहेको विशेषज्ञको सुझाव लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
12: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
11: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
13: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि।
14: फोन नम्बर 082-5634-479,
13: मोबाइल नम्बर 98-4-94-67-487।
15: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
16: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
15: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद आउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
17: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार।
18: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
19: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, गोराही दाल। फोन नम्बर 082-5-6523, 98-78-18-617 र 98-78-35-643।
10: हुनुहुन्छ, विभिन्न समुदायमा फरक किसिमको रेस्पोन्स हुने गर्दछ र तिनीहरूको उपचार पद्धति पनि फरक हुने गर्दछ। जस्तै भनौँ न, हामीले माइल न्युट्रिसन भएको मान्छेहरू, कुपोषण भएकै मान्छेहरू, अथवा एचआईभी संक्रमण अथवा अन्य इम्युनो कम्प्रोमाइज स्थित भनेको रोग प्रतिरोधात्मक शक्ति घटेको व्यक्तिहरूमा खोपको डोजेसको विभिन्न किसिमको तरिकाहरू हुन्छ। अब ती व्यक्तिहरूमा फेल हुन सक्ने सम्भावना हुन्छ, लापरवाहीको कारणले गर्दाखेरि रेबिज संक्रमण भएको देखिएको छ र समुदायमा आम नागरिकहरूलाई नेपाल सरकारले उपलब्ध गराएको खोप होइन उहाँहरूको पहुँचमा पुर्याउँदा पुर्याउँदै पनि त्यो नेग्लिजेन्सको कारणले गर्दाखेरि चाहिँ देखिन्छ। अर्को एउटा समुदाय छ, तपाईँले विश्वव्यापी रूपमा हेर्नुभयो र हाम्रो यो साउथ एसिया रिजनमा हेर्नुभयो भने सबैभन्दा रेबिजको कारणले मृत्यु हुने पपुलेसन भनेको, यो जनसङ्ख्या भनेको चाहिँ 15 वर्ष मुनिका रेबिजको कारणले। अब त्यसमा धेरै कारणहरू छन्, मुख्य गरेर चाहिँ बच्चाहरू सानो हुने कारणले गर्दाखेरि चाहिँ कुकुरको टोकाई चाहिँ जोखिमयुक्त क्षेत्रहरू भनेको मुख अथवा घाँटी भन्दा माथिको भागमा चाहिँ टोकाइ हुन्छ, जसको कारणले चाँडो होइन चाँडो चाहिँ भाइरस स्नायु प्रणालीमा प्रवेश गर्न सक्छ। त हातमा टोकाइ हुन्छ जसको कारणले जहाँ धेरै नसाहरू हुन्छ स्नायु प्रणालीमा जान सक्ने एउटा हुन्छ भने, बच्चाहरूमा अर्को कुरा के हुन्छ भन्दाखेरि चाहिँ उनीहरूको छाला पातलो हुन्छ, छाला वयस्क मान्छेको भन्दा पातलो हुने कारणले गर्दाखेरि जुन टोकाइ हुन्छ त्यो गहिरो टोकाइ हुन्छ। त्यस कारणले चाहिँ भाइरसको जुन ऱ्याल छ कुकुरको ऱ्याल जसमा भाइरस हुन्छ त्यो चाहिँ डाइरेक्टली नर्भ यो स्नायु प्रणालीबाट माथि सर्दै गएर तपाईँको चाहिँ ब्रेनमा असर गर्ने भाइरस भएको कारणले गर्दा डाइरेक्टली चाहिँ नसाबाट जान सक्ने एउटा अवस्था बन्छ भने त्यो बच्चाहरू डराउँछ। अब यो कुकुरले टोक्यो भने सुई लगाइदिन्छ भन्ने किसिमले डराउने भएको भए उनीहरूले त्यो कुरा खुलेर बाउ आमालाई भन्दैनन्। र त्यो एउटा नेग्लिजेन्सको कारणले गर्दाखेरि बच्चाहरूमा यो साउथ एसिया रिजनमा इभन अफ्रिकाहरूमा पनि 15 वर्षभन्दा कमका नागरिकहरूमा रेबिस संक्रमण देखिएको छ।
14: साथीसँग छरछिमेका साथीभाइसँग पठाइदियो, पछि आएपछि खानेकुरा के दियो, फेरि ल जाऊ घुम भनेर मलाई लाग्छ त्यसरी बाध्य पारिराखेको स्थिति छ अभिभावकले नै। अब बच्चालाई त्यसो भए अभिभावक लाएर भनेन, किनभने यो कुरा मैले भने मैले गाली पो पाउँछु झन् सुई लगाइदिन्छ भन्ने डर हुन्छ भने संकेतहरू के हुन सक्छ त? यदि अब उसले भनेन भने हामी कसरी थाहा
10: पाउँछ? यसमा के छ भन्दा रेबिस संक्रमणको लक्षण देखिसकेपछि देयर इज नो अप्सन, यो विकल्प बिहीन 100% फेटल डिजिज हो लक्षण देखिसकेपछि। तर लक्षणभन्दा अगाडि तपाईँको यथाशीघ्र चाहिँ घाउको प्रकृति हेरेर हामीले गर्ने उपचारमा लग्यौँ भने यसलाई बचाउन सकिन्छ, यसको ट्रिटमेन्ट नै हो। अब हामीले खोप लगाएर चाहिँ तपाईँको प्रिभेन्सन भने जस्तो यो चाहिँ रेबिज संक्रमणको चाहिँ जुन खोप र तपाईँको घाउको प्रकृति हेरेर हामीले तेस्रो दर्जाको जुन घाउ गहिरो घाउहरूलाई इम्युनोग्लोबुलिन पनि लगाउँछौँ, यो चाहिँ उपचार हो। हामीले समयमै उपचार गर्न सक्यो भने अहिले पनि नेपाल सरकारले अवलम्ब गरेको जुन खोप उपचारकै रूपमा हामीले प्रयोग गरिरहेको एउटा पिलर हो रेबिज रोगको जुन हामीले लक्ष्य प्राप्त गर्नको लागि त्यो खोप लगाउन ठाउँसम्म हामीले पुर्याउन सकेन र लक्षण देखियो भने इभन चिकित्सकीय पद्धतिबाट उहाँ
14: लक्षण देखिसकेको
10: सो यसमा चाहिँ दुई तिनवटा कुराहरू किन यो रेबिज रोगको चाहिँ जोखिम बच्चाहरूमा अथवा अन्य व्यक्तिहरूमा भइरहेको छ भन्ने कुरालाई एउटै मात्र भनेको कम्युनिकेसन हो। रिस्क कम्युनिकेसनलाई आम तपाईँहरूको माध्यमबाट सञ्चार माध्यमबाट आम नागरिकहरूलाई पुर्याउन सकियो भने एउटा कुरा, हाम्रो कम्युनिटीमा भएका कुकुरहरू र घरपालुवा कुकुरहरूलाई यो रेबिज विरुद्धको खोप लगाउने जुन कुरा छ त्यसलाई चाहिँ म्यासिभ रूपमा हामीले लान सकियो भने इभन कम्युनिटीको कुकुरहरूमा चाहिँ कुनै किसिमको रेबिज संक्रमण देखिएन भने बच्चाहरूको संसर्गमा आयो अन्य व्यक्तिहरूको संसर्गमा आयो भने हुन्छ नि एउटा कुकुरबाट अर्को कुकुरमा जङ्गली तपाईँको रेबिज रोग सार्न सक्ने अब बाँस हो स्यालहरूबाट हुन्छ नि कम्युनिटीको कुकुरहरू होइन त्यहाँबाट सर जुन साइकलमा गएर हुन्छ त्यसलाई हामीले ब्रेक गर्न सक्यौँ भने चाहिँ यसको जुन रोकथामको उपायहरू गर्न सकिन्छ।
14: यो सकभर छिटो भनेको जस्तो मानौ कति समय भन्दा छिटी जस्तो आज कसैले टोक्यो अहिले तुरन्तै 5 मिनट अथवा 10 मिनट साँझसम्ममा भोलिसम्ममा त्यस्तो खालको चाहिँ के हुन्छ?
10: एकदम ट्रिकी क्वेसन छ। यसलाई के छ भन्दाखेरि रेबिज संक्रमणको जोखिम हुने भनेको चाहिँ मुख्य गरेर है तपाईँले जति पनि रेबिजका बिरामी आउँछन् ती 99% कारण चाहिँ कुकुरको टोकाइबाट हो। त्यो चाहिँ जम्मैले बुझ्नुपर्छ। कुकुरको टोकाइ भनेको चाहिँ नेग्लेक्ट गर्ने कुरा होइन। त्यो कुकुरको टोकाइ भइसकेपछि यथाशीघ्र चाँडो हामीले चाहिँ यो खोप लिनुपर्ने हुन्छ। अब मुख्य अर्को एउटा कुरा पनि म यहाँ जोडिहाल्छु अहिले होइन के छ भन्दाखेरि कुकुरको टोकाइ हुने बित्तिकै एउटा प्राथमिक उपचार हुन्छ जुन चाहिँ एकदमै धेरै आम नागरिकले बुझ्नुपर्ने कुरा छ। एकदमै इम्पोर्टेन्ट कुरा के छ?
14: तत्कालै
10: तपाईँको समुदायको मान्छे बाउ आमा होइन बच्चा बच्चीलाई टोकेको छ अथवा कसैलाई पनि टोकेको छ भने चाहिँ घाउलाई सरसफाई गर्ने साबुन पानीले कम्तीमा पनि 15 मिनट हामीले धुन सक्यौँ भने चाहिँ त्यो भाइरसको त्यो जुन संख्या छ त्यसलाई घाउबाट चाहिँ एकदमै न्यूनतम रूपमा पुर्याउन सक्छौँ। त्यो एकदमै इम्पोर्टेन्ट कुरा छ।
14: जस्तो धुने पनि कतिपयले चाहिँ त्यहाँ त्यो पानी बग्नुपर्छ पानी राख्दै गर्दा धुँदै गर्दा भन्ने पनि कतिपय ठाउँमा सुन्यो अनि त्यो बगेन अथवा कुनै
10: बिल्कुलै के छ भन्दाखेरि भाइरसको चाहिँ अब यसको अब डिटेलमा नजाउँ यसले हामीले के बुझाउनुपर्छ आम नागरिकलाई भन्दाखेरि चाहिँ साबुन पानीले धुँदाखेरि चाहिँ त्यो भाइरस चाहिँ डिसइन्टिग्रेट हुन्छ त्यसको त्यो हुन्छ नि जुन स्ट्रक्चर हुन्छ त्यसलाई चाहिँ यसले पखाल्नलाई मद्दत गर्छ। त्यही भएर साबुन पानीले धोएर हुन्छ नि पखाल्नुपर्छ
14: साबुन पानी यदि त्यहाँ भेटिएन साबुन भेटिएन भने
10: कुनै पनि डिटर्जेन्ट कुनै पनि
14: त्यो भनेको
10: डिटर्जेन्ट तपाईँको अब भन्नु होला कपडा धुने साबुन छ त्यसले धुन मिल्छ कि मिल्दैन भने अब अहिले साबुनै नपाउने भन्ने स्थिति त त्यो अलिकति फरक किसिमको भयो तर पनि त्यसमा हामीले के गर्न सक्छौँ भन्दाखेरि चाहिँ नजिकको स्वास्थ्य संस्थामा गइसकेपछि त्यहाँ पनि चिकित्सकहरूले हामीले पनि कति ठाउँमा गर्छौँ साबुन पानीले त्यो घाउलाई पखाल्न लगाउँछौँ 15 मिनट जति त्यसले चाहिँ एउटा नै ठुलो प्राथमिक उपचार हो।
4: आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभामा मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन्। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले जैविक मलको उत्पादन प्रयोग र व्यवस्थापनलाई व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भूमि व्यवस्था तथा सहकारी गरीबी निवारण मन्त्री प्रतिभा रावले आगामी असारको तेस्रो साताभित्र सुकुम्बासीलाई लाल पूर्जा वितरण गरिने बताउनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री संस्मित पोखरेलले विश्वविद्यालय शिक्षालाई समावेशी र प्रविधि मैत्री र व्यावहारिक बनाउने र पाठ्यक्रम परिवर्तन गर्ने बताउनु भएको छ। इजरायलले दक्षिण लेबनानमा पुनः हवाई आक्रमण गरेको छ र फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कंगो भिड्दैछन्।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम ट्राइम चेक, यति बेला रात 8 बजेको छ।
2: परिवेश समयको आवाज।

0: नमस्कार, थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: प्रतिनिधि सभाबाट बजेट भोलि पारित हुने, छलफल र मन्त्रीको जवाफ प्रभावकारी नभएको विपक्षीको प्रतिक्रिया।
0: एल निनोको प्रभावका कारण नेपालमा मनसून आगमनमा ढिलाइ, अबको पाँच दिनसम्म पनि भित्रने सम्भावना कम।
1: काठमाडौँ प्रहरीको स्वीप अपरेशनमा 1400 बढी पक्राउ, 21 विदेशी महिला रिपोर्ट।
0: इरानले होर्मुज जलमार्ग पुनः बन्द गर्न सक्ने अमेरिकी मूल्याङ्कन, सम्झौतापछि पनि जोखिम कायमै।
1: र फिफा विश्वकपमा आज राति दुई खेल हुँदै महिला टी20 विश्वकपमा अस्ट्रेलियाको लगातार दोस्रो जित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षको बजेट भोलि पारित गरिने भएको छ। बाँकी मन्त्रीले जवाब दिएपछि अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले भोलिको बैठकमा बजेट पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची आजै सार्वजनिक गरिएको छ। आज 8 मन्त्रीले सांसदहरूको प्रश्नको जवाब दिएका छन्। भोलि प्रधानमन्त्री कार्यालय स्थित 9 मन्त्रालयको बजेट शीर्षकमाथि हिजो सांसदले सोधेका प्रश्नको जवाब दिने कार्यसूची छ। सरकारले फास्ट ट्र्याकमा छलफल सकेपछि विपक्षी दलले प्रश्न गरेका छन्। नेकपा एमालेका सांसद गुरू बरालले एकै दिन धेरै मन्त्रालयको छलफल र त्यति नै मन्त्रीको जवाब दिने कार्यसूची राख्दा छलफल प्रभावकारी हुन नसकेको प्रतिक्रिया दिनुभएको छ। संसद भवनबाट बाहिरिने क्रममा उहाँले सरकारले केही गर्ने आशाका साथ जुन नीति कार्यक्रम ल्याएर अघि बढ़ेको थियो मन्त्रीको जवाब जिम्मेवार छैन उहाँले भन्नुभयो।
3: पहिलो कुरो त सरकारले धेरै मन्त्रालयको छलफललाई एकै दिन डोकोमा जसरी ओहिरो हालिन्छ जाँतोमा त्यसरी नै हालेर उहाँहरूले रिखिता पुर्याउने प्रयास गर्नुभएको छ। यो रिखिताबाट न छलफल राम्रो हुन्छ, न रचनात्मक जवाफ आउँछ, न सरकार जिम्मेवार बन्छ। यो तीनटै प्रक्रियाबाट अहिले सरकारले आफूलाई लुज गरिरहेको छ। प्रतिपक्षले उठाएका सवालहरूको फगत जवाफ औपचारिकतामा सीमित छ।
0: हिजो र अस्ति भएको मन्त्रालयगत बजेट शीर्षकमाथिको छलफलमा सम्बन्धित मन्त्री उपस्थित नभएपछि बैठक स्थगित गर्नुपरेको थियो। आज मन्त्रीको जवाबको स्पष्टीकरण चित्त नबुझेको भन्दै नाराबाजी भएपछि बैठक 15 मिनटका लागि रोकिएको थियो।
1: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्का साम्पाङले मन्त्रीको स्पष्टीकरणमा पनि स्पष्टीकरण सोधेपछि सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता समेत रहेका सांसद मनिष शाहले बाल हट देखाएको टिप्पणी गर्नुभएको थियो।
4: यो पटक पटक वाद विवाद गर्ने, मेरो प्रश्नको जवाफ आएन भनेर भन्ने, 54 नम्बरमा उत्तर दिन अस्वीकार गर्न सकिने अधिकार पनि उल्लेख गरिएको छ। मन्त्रीज्यूले, माननीय मन्त्रीज्यूले उत्तर दिइसकेर मेरो उत्तर यही हो भनेर भन्न पाउनुहुन्छ। तसर्थ सम्बन्धित माननीय सांसदज्यूलाई यो पटक पटक बालहट नगर्न सभामुख मार्फत अनुरोध गर्छु।
1: जहाँको नियमापत्तिमा श्रम संस्कृति पार्टीकै सांसद ध्रुव राईले उल्टै झालै नियमावली पढ्न सुझाउनुभयो।
5: अहिले नियमावलीको 54 उत्तर दिने स्वीकार गर्न नसक्ने भन्ने कुरा चाहिँ अहिले उठेको विषयमा होइन, राष्ट्रियताको विषयमा चाहिँ त्यस्तो छलफल हुँदाखेरि हाम्रो राष्ट्रलाई हित विपरीत हुन्छ भन्ने विषयवस्तु बुझिन्छ यहाँको आशय। त्यसो हुँदाखेरि यसमा पनि नियमावलीको यो विषयमा पनि अध्ययन गर्नको लागि सम्बन्धित मानवज्यूलाई अनुरोध गर्न चाहन्छु।
1: त्यसपछि ओइल खेद पुगेका श्रम संस्कृति पार्टीका सांसदहरूको नाराबाजीकै बीच सभामुखले दुई मन्त्रीले जवाब दिन अनुमति दिनुभएको थियो। आसन ग्रहणका लागि पटक पटक आग्रह गर्दा पनि नमानेपछि सभामुखको डोल प्रसाद अड्डियालले नियमावलीको दफा उल्लेख गर्दै आदेश दिनुभएको थियो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवको स्पष्टीकरणमा चित्त नबुझाएका साम्पाङ सहितका सांसदहरू वन मन्त्री गीता चौधरीले बोली नसक्दै वेल घेर्न पुगेपछि सभामुखले आदेश पालना गर्न सचेत गराउनु भएको हो।
6: सभामुखको आदेशको पालना गर्नुपर्ने सबै मान्य सदस्यहरूको कर्तव्य हो। कर्तव्य पालना गर्नका लागि श्रम संस्कृति पार्टीका मान्य सदस्यहरूलाई सचेत गराउँछु।
1: त्यसअघि नै नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले सभामुखको भूमिकाप्रति प्रश्न उठाउनु भएको थियो।
7: मलाई स्वयं सभामुख महोदयसँग एउटा प्रश्न छ। सभामुख महोदय, हाम्रो गरिमामा जो सामने कुर्सीमा बस्नुभन्दा पहिला एउटा पार्टीसँग सम्बन्धित हुनुहुन्थ्यो, के सभामुख महोदय अहिलेसम्म त्यो पहिलेको जो पार्टी थियो रासोपा यहाँको त्योसँगको नाभि काट्न सक्नु भएको छैन कि क्या हो?
1: यादवको अभिव्यक्तिमा रासोपाका सांसद गणेश कार्कीले आपत्ति जनाउनुभयो।
8: सभामुखको विषयमा नियमावली हामी सबैले पास गरेको नियमावलीको 21 खमा के लेखेको छ भनेर म एकपल्ट प्रतिपक्षी बेन्चमा भएका साथीहरूलाई सुनाउन चाहन्छु। सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने यो हामी सबैले मानेको यो पल्टकोमा मात्रै नयाँ देखेको पनि हो। जतासुकै हिलो फालेर बिति बस्दैन भनेर म साथीहरूलाई सम्झाउँदै यो नियमावली छ र यो बोलेको कुरा रेकर्डबाट हटाइयोस् भन्न चाहन्छु।
1: आजको पहिलो बैठकको आकस्मिक र शून्य समयमा विपक्षी दलले प्रधानमन्त्री बालिन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका थिए। नेकपाका सांसद गोपाल शर्माले प्रधानमन्त्रीले नै गैर जिम्मेवार अभिव्यक्ति दिने गर्दा मन्त्रीहरूको पनि गैर जिम्मेवार अभिव्यक्ति दिने प्रतिस्पर्धा चलेको बताउनुभयो। अर्थमन्त्रीले रोस्टमबाट फाइल खोल्ने धम्की दिनु, यातायात मन्त्रीले ठेकेदारको खुट्टा भाँच्ने धम्की दिनुले दण्डहीनताले प्रश्रय पाइरहेको बताउनुभयो।
9: कसैको खुट्टा भाँच्ने धम्की दिने कुरा कानून सम्मत छ कि छैन? यस्ता विवादित अभिव्यक्तिहरूको कारण देशभरि अराजकता मचिएको छ। कहिले कसैका काफल
10: फालिन्छ,
9: कहिले फेरि ट्याम्पो भीरबाट खसालिन्छ, जंगलमा खसालिन्छ। यस्ता परिस्थितिहरू दोहोरी नै राखेका छन्। त्यसकारण खास गरी सरकारलाई संसदप्रति जवाबदेही हुन र आफ्नो कुरा संसदमा आएर प्रष्ट पार्न, गल्ती सच्याउन फेरि पनि म सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराउँछु।
0: भूमि व्यवस्था सहकारी तथा संघीय मामिला सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आगामी असार तेस्रो हप्तादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण कार्य शुरू गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाब दिँदै उहाँले सुकुम्बासी समस्या समाधानका लागि सरकारले नयाँ कार्योजनाका साथ काम गरिरहेको बताउनुभयो। मन्त्री रावलले विगतका आयोगहरू राजनीतिक भर्ती केन्द्र मात्रै बनेकाले सुकुम्बासी समस्या समाधान हुन नसकेको बताउनुभयो। उहाँका अनुसार विगत 30 वर्षमा 12 लाख निवेदन प्राप्त भए पनि हालसम्म 9,000ले मात्र लाल पूर्जा पाउनु लज्जास्पद रहेको भन्दै सरकारले संरचनात्मक परिवर्तन गरेको बताउनुभयो। अब जिल्ला तहमा प्रमुख जिल्लाधिकारी सीडीओको अध्यक्षतामा गठन हुने समितिले सुकुम्बासी व्यवस्थापनको काम गर्ने र केन्द्रमा विज्ञहरूको समितिले काम गर्ने उहाँले बताउनुभयो।
1: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौडा कपड़ा र बुटवल धागो उद्योग यसै वर्ष संचालनमा ल्याइने बताउनु भएको छ। उहाँले कपड़ा र धागो उद्योग संचालनका लागि कपास खेतीलाई पनि सँगसँगै लैजाने बताउनुभयो। उहाँले पेट्रोलियम पदार्थमा इथानोल मिसावट गर्ने कार्य अघि बढ़िसकेको जानकारी दिनुभएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम राष्ट्रिय महाधिवेशनका लागि अफिसियल लोगो सार्वजनिक गरेको छ। क्रान्तिको प्रत्येक नीलो पृष्ठभूमिमा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहको तस्विर राखेर लोगो सार्वजनिक गरिएको हो। रासोपाको महाधिवेशन असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा हुँदैछ। महाधिवेशनको तयारी तीव्र पारिएको छ। महाधिवेशन चितवनको भरतपुरमा गर्ने गरी तयारी भइरहेको हो। पार्टीका केन्द्रीय सदस्य एवं आवास तथा भोजन व्यवस्थापन समितिका संयोजक राजन गौतमका अनुसार भरतपुरको गेस्ट हाउस चौरमा उद्घाटन समारोह हुनेछ। बन्द सत्र उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा गर्ने तयारी गरिएको छ। उद्घाटन सत्रमा 50,000 को आरआरीमा उपस्थित हुने अनुमान रासोपाको छ। उद्घाटन समारोहमा राष्ट्रिय स्तरका राजनीतिक पार्टीका प्रमुख र छिमेकी देशका प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको छ। बन्द सत्रमा करिब 3,000 प्रतिनिधि सहभागी हुनेछन्। महाधिवेशनको संघारमा आइपुग्दा 6 प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ। अब मध्य प्रदेशको अधिवेशन मात्रै गर्न बाँकी छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
10: आरटीजीएस व्यवस्था बारे जानकारी। रियल टाइम ग्रस सेटलमेन्ट आरटीजीएस एक रकम स्थानान्तरण प्रणाली हो। यस प्रणाली मार्फत एक ब्याङ्कबाट अर्को ब्याङ्कमा रकम तत्कालै र प्रत्येक कारोबारलाई छुट्टा छुट्टै कुनै पनि कारोबारलाई एकै ठाउँमा जोड्ने वा हिसाब मिलाउने प्रक्रिया नगरी स्थानान्तरण गरिन्छ। आरटीजीएस प्रणालीबाट रु 2,00,000 वा सोभन्दा बढी जति पनि रकम भुक्तानी गर्न सकिन्छ। आरटीजीएस मार्फत कारोबार गर्न आफ्नो खाता रहेको ब्याङ्क वा वित्तीय संस्थामा गई तोकिएको ढाँचामा रकम भुक्तानी सम्बन्धी आदेश सहित आवश्यक विवरण बुझाउनुपर्छ। त्यसरी प्राप्त भएको भुक्तानी आदेश बैंक तथा वित्तीय संस्थाले आरटीजीएस प्रणालीमा प्रविष्ट गरेपछि कारोबार तुरन्त सम्पन्न हुन्छ। यस प्रणालीमा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाका कुनै पनि शाखाबाट आरटीजीएस कारोबार गर्न सकिन्छ। ठूलो रकमको कारोबार अन्य भुक्तानी प्रणाली जस्तै ईसीसी वा आईपीएस मार्फत गर्दा रकम सम्बन्धित ग्राहकको खातामा जम्मा हुन केही समय लाग्न सक्छ, तर आरटीजीएस मार्फत गरिएको कारोबारको रकम भने तत्काल सम्बन्धित ग्राहकको खातामा जम्मा हुन्छ। ठूलो रकमको भुक्तानीका लागि आरटीजीएस रोजौं। तत्काल भुक्तानी, सुरक्षित कारोबार। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
11: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
12: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
13: सुरक्षा घरको साथ जीवन भर।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: नेपालमा मनसून सरदर जून 13 प्रवेश गर्ने गर्छ, तर आज जून 17 भइसक्दा पनि भित्रिएको छैन। विभागले यो वर्ष मनसून सरदर भन्दा छिटो नेपाल प्रवेश गर्ने अनुमान गरे पनि हालसम्म भित्रन नसकेको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रशान्त महासागरमा एलनिनो विकसित भइसकेको र यो अझै बलियो हुने क्रममा रहेको छ। यसको सीधा प्रभाव दक्षिण एसिया सहित नेपालको मनसूनी प्रणालीमा पर्ने देखिएको छ। एलनिनो सक्रिय हुँदा नेपालमा मनसून आगमन ढिलो हुनका साथै यस वर्षको मनसून समेत कमजोर हुन सक्ने सम्भावना रहेको विभागका मौसमविद संजीव अधिकारीले बताउनुभयो। भूपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषण गर्दा नेपालमा अबको 4-5 दिन अझै मनसून आगमनको सम्भावना नरहेको मौसमविद अधिकारीले बताउनुभयो।
14: एलिनोमा चाहिँ कम पानी पर्ने भनेर पनि हामीले त्यो मनसुनको आउटलुक पनि सार्वजनिक गरेको अवस्था हो र एलिनो भएका वर्षहरूमा चाहिँ केही वर्षहरूले हेर्दाखेरि चाहिँ मनसुनको आगमन नै ढिलो भएको पनि देखिन्छ। त्यसले गर्दाखेरि चाहिँ यसपालि पनि अब मनसुन आगमन हुन अझै केही दिन देखिन्छ। अब कमसे कम 4-5 दिन चाहिँ अब आउने 4-5 दिन अझै मनसुन आगमन चाहिँ नेपालमा हुने होइन, त्यसपछि पनि केही दिन लाग्न सक्छ।
1: गत वर्ष भने मनसून औसत समयभन्दा 2-7 अगावै भित्रिएको थियो। यो पटक भने मनसूनमा देशका अधिकांश ठाउँमा सरदरभन्दा कम वर्षा हुने र अधिकतम तापक्रम सरदरभन्दा बढ़ी हुने आकलन विभागले गरेको थियो। यस्तै आज राति देशका कुनै पनि भूभागमा भारी वर्षाको सम्भावना नरहेको मौसमविद अधिकारीले बताउनुभयो।
14: भारी पानी कतै पनि पर्ने देखिँदैन। कोशी प्रदेशमा तराई भूभागमै पनि थोरै ठाउँहरूमा मात्रै मध्यमसम्मको वर्षा मेघगर्जन चट्याङ सहित हुने सम्भावना छ। यो मध्य र पश्चिमका तराईहरूमा चाहिँ वर्षा हुने देखिँदैन र भोलि पर्सिकै कुरा गर्दाखेरि यो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा अझै गर्मी बढ्ने, तातो दिन तातो लहरसम्म नै हुन सक्ने सम्भावना देखिएकोले त्यसबाट बच्नको र अत्यावधिक मौसमी सूचनाको लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइट र सामाजिक सञ्जाल पनि हेर्न हुन सक्छ।
0: जिल्ला प्रहरी परिसर काठमाडौँले गत जेठ महिनामा सञ्चालित स्वीप अपरेशन अन्तर्गत 1410 जनालाई नियन्त्रणमा लिई कार्यवाही गरेको जनाएको छ। काठमाण्डुका विभिन्न क्षेत्रमा अभियान सञ्चालन गरी 199 महिला, 1218 पुरूष र अन्य 3 जनालाई पक्राउ गरी कार्यवाही गरिएको परिसरका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो। अपराध न्यूनीकरण र समाजमा शान्ति सुव्यवस्था कायम गराउन काठमाण्डु प्रहरीले स्वीप अपरेशन चलाएको थियो। उक्त अवधिमा काठमाण्डुको ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशी नागरिकलाई अश्लील कार्यका लागि दुःख हैरानी दिने युगाण्डा, भियतनाम, थाइल्याण्ड, बंगलादेश र केन्याका 21 महिलालाई नियन्त्रणमा लिई रिपोर्ट गरिएको छ। जेठमा जघन्य तथा गम्भीर अपराधमा 257 महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित 51, आर्थिक अपराध 494 र अन्य 358 गरी 1160 मुद्दा दर्ता भएका परिषदले जनाएको छ। यस्तै जेठमा जघन्य तथा गम्भीर अपराध 257, महिला बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित 51, आर्थिक अपराधसँग सम्बन्धित 494 र अन्य 358 गरी 1160 मुद्दा दर्ता भएका छन्। सम्पत्ति शुद्धिकरण सम्बन्धी एक मुद्दाको अनुसन्धान भएको छ भने हुण्डी सम्बन्धी 2 मुद्दामा 20,75,500 रूपियाँ बिगो रकम सहित मुद्दा दर्ता भएको छ। सो अवधिमा 122 महिला र 882 पुरूष गरी चालू मुद्दातर्फ 1400 अभियुक्त पक्राउ परेका प्रहरीले जनाएको छ।
1: पछिल्लो समय नेपालमा लागू औषध प्रयोगकर्ताहरू बढ़िरहेको पाइएको छ। गृह मन्त्रालयले 2076 गरेको सर्वेक्षण अनुसार नेपालमा लागू औषध प्रयोगकर्ताको वार्षिक वृद्धि दर 5.06% रहेको छ। लागू औषध नियन्त्रण ब्यूरोको तथ्याङ्क अनुसार हाल नेपालमा 1,34,000 बढ़ी लागू औषध प्रयोगकर्ताहरू पहिचान भएका छन्। लागू औषध नियन्त्रण ब्यूरोका प्रवक्ता दुर्गा राजा रेग्मीले हाल प्रदेशगत रूपमा नेपालमा सबैभन्दा बढ़ी प्रयोगकर्ता बागमतीमा 35% दर प्रतिशत तर सबैभन्दा कम कर्णालीमा 1% रहेको बताउनुभयो। उहाँले बढ़ी 35% व्यक्ति 25 29 वर्ष उमेर समूह भित्रका लागू औषध बढ़ी रहेको बताउनुभयो। प्रवक्ता रेग्मीले लागू औषध नियन्त्रणका लागि समय अनुसारको उचित प्रविधि, तालिम र आवश्यक जनशक्ति नहुँदा अपेक्षा अनुसार काम गर्न नसकिएको बताउनुभयो।
15: फाइन्ड आउट गर्ने किटहरू, यो कुन किसिमको चाहिँ लागू औषध भन्ने पत्ता लाउने चाहिँ किटहरू हामीसँग नभएको होइन, छन् तर सीमित मात्रामा। त्यो त अब दिनै पछिको यो टेक्नोलोजी बढ्दै जाने, अब त्यो काममा लाग्नेहरू अझ चाहिँ परिष्कृत हुँदै जाने हुँदाखेरि समय अनुसारको प्रविधि, तालिम, प्रविधि सिप त डेफिनेटली हामी प्रहरीहरूलाई पनि आवश्यकता पर्ने नै भएको पर्छ नै परिरहेको छ।
1: लागू औषध प्रयोगकर्ता र कारोबारीलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरीको प्रयास सार्थक भइरहे पनि थप सफलताका लागि सरोकारवाला सबैको सहयोग आवश्यक रहेको प्रवक्ता रेग्मीको भनाई छ। उहाँले सोचे अनुरूप अहिले पनि मुख्य कारोबारीलाई समाउन नसकिनुमा नेपाल भारत बीचको ठूलो खुल्ला सीमाना नै प्रमुख चुनौती रहेको बताउनुभयो।
15: विभिन्न किसिमका चाहिँ लागू औषधहरू समातेर कानूनी कारवाहीको दायरामा ल्याइरहेको छ। ठूलो खुला सिलेनाले गर्दा अब प्रहरी एक्लैले मात्रै गर्न सक्ने अवस्था चाहिँ देखिँदैन। सरकारवाला सबै तह तबकाको पनि साथ सहयोग इन्भल्भमेन्ट चाहिँ एकदमै अत्यावश्यक छ। पारी इण्डियापट्टिबाट चाहिँ यता कारोबार गर्ने पठाउने डिलरहरू पनि धेरैजना समातेर कानूनी कारवाहीमा ल्याएको हामीले छौँ, तर अब समाउनलाई गाह्रो। अब छिमेकी देशहरू अन्य टाढाका देशबाट पनि अब यो ऱ्याकेट अनुसार चाहिँ सञ्चालन हुने हुँदाखेरि चाहिँ अब मेन पठाउने कारोबारीसँगलाई चाहिँ गाह्रो भएको हो।
1: एक समाजका प्रतिनिधि र सामाजिक अभियन्ताहरूले भने नेपालमा कुलतमा परेका व्यक्तिहरूलाई छुटकारा गराउने कार्यमा सरकारी प्रयासहरू सफल हुन नसकेको दावी गर्छन्। प्रयोगकर्ताहरूको पुनर्स्थापनामा सक्रिय लागू औषध शिक्षा तथा सुधार केन्द्र नारकुनन नेपालका प्रतिनिधि वसन्त कुँवरले नेपाल सरकारले सार्वजनिक गरेको तथ्याङ्क नै सही नभएको जिकिर गर्नुभयो।
16: सरकारी तथ्याङ्कमा ड्रग एडिक्ट कति छ भन्यो भने 1,34,000 छ। त्यो मान्छे को हो त भन्दा जो रियाबमा छ, जो जेलमा छ, जो पुलिस अस्पतालमा रेकर्डेड छ, तर बाहिर रेकर्ड नभएको 10,00,000 छ। ए 10 जनामा एकजना उपचार आएछ, यहाँ आएको उपचार आउनेहरूलाई हामी सोध्छौँ त्यो कतिजनाको ग्रुप थियो र कतिजना उपचारमा गयो भने 10 में 1 भनेपछि 10 में 1 भएपछि ल 10 में 1 नमानौ भनेपछि बिचमा हेऱ्यो भने पनि 7,00,000 ड्रग खानी छन् नेपाल। तथ्याङ्कमा 1,34,000
1: उहाँले सरकारले प्रयोगकर्तालाई कार्यवाही गर्ने बाहेक अर्को कुनै रचनात्मक काम गर्न नसकेको बताउनुभयो।
16: नखाएकालाई खान नदिने अफिस छैन, खाएकालाई चिन्ने अफिस छैन, उसलाई उपचार गर्ने अफिस छैन, उपचारबाट फर्किएकालाई कारवाही गरेर सहयोग गर्ने पुनस्थापित गर्ने अफिस छैन, एउटा मात्रै अफिस सरकारको छ, कानून तोड्नेलाई कारवाही गर्ने। पाँचवटा काममा एउटा हो, 20% भयो। त्यसकारण सरकारको मेसिनरीले अहिले 20% भन्दा ड्रग रोगीले 8% भन्दा उनीहरू रिलाइ नै पुलिसमा गइरहेछ।
1: 2076 सालको तथ्याङ्क अनुसार नेपालमा रहेका कुल लागू औषध प्रयोगकर्ताहरू मध्ये सबैभन्दा बढ़ी 35% व्यक्ति 25 29 वर्ष उमेर समूहभित्रका रहेका छन्। नेपालमा हरेक 6-6 वर्षमा यो तथ्याङ्क सार्वजनिक हुने गर्दछ। पछिल्लो पटक नेपालमा 2076 सालमा तथ्याङ्क सार्वजनिक गरिएको थियो। यसपटक भने जेएनजी आन्दोलनका कारण नयाँ तथ्याङ्क सार्वजनिक गर्न नसकेको सरकारी अधिकारीहरूले बताएका छन्।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
17: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
18: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
17: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
18: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
17: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
18: एकपटक दङ्गालीबाट किनेर हेर न।
17: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
19: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
18: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
20: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
21: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
18: प्रोप्राइटर सोमराज रैदास।
22: सम्पर्क फोन नम्बर 0825567775।
18: सम्पर्क नम्बर 98478263।
23: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
24: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
25: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 98453065523।
0: भोलिदेखि थप चिया उद्योग र बगान बन्द गर्ने बताएका हुन्।
1: चितवनमा लामो समयदेखि निष्क्रिय रहेका 29 सहकारी संस्थाको दर्ता खारेज गरिएको छ। भरतपुर महानगरपालिकाले आज सूचना जारी गर्दै आफ्नो कार्यक्षेत्रभित्र निष्क्रिय 29 सहकारी संस्थाको दर्ता खारेज गरेको हो। यसरी खारेजीमा पर्नेमा सबैभन्दा धेरै दुग्ध सहकारी संस्था रहेका छन्।
0: अख्तियारले राहदानी छपाईमा अनियमितता भएको प्रकरणमा थप 2 पक्रेको छ। पक्राउ पर्नेमा जर्मनी कम्पनी मोहल बाउरका नेपाली प्रतिनिधि मनिन्द्र राज मल्ल र राजधानी विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य छन्। उनीहरू विरूद्ध 3 म्याद थप भइसकेको छ। अख्तियारले यसअघि राजधानी विभागका महानिर्देशक तीर्थराज खना अर्याल र निर्देशक सुनिल कुमार केसीलाई पक्रेको थियो।
1: नक्कली सर्टिफिकेट पेश गरेको आरोपमा बाल विकास सहयोगी कार्यकर्ता विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। पाँच थरको हिलिहाङ गाउँपालिका साथ स्थित श्री जय भवानी माध्यमिक विद्यालय अन्तर्गत संचालित बाल विकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ता बीना कुमारी राई विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। राईले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
0: नागढुङ्गा नौ विशेष सुरुङ मार्गबाट सवारी साधन साउन महिनादेखि संचालनमा ल्याउने गरी तयारी थालिएको छ। सुरुङ मार्ग निर्माण आयोजनाका आयोजना निर्देशक सौजन्य नेपालले आगामी साउनभित्रै नागढुङ्गा सुरुङ मार्ग संचालन गर्ने गरी आन्तरिक तयारी थालिएको जानकारी दिनुभयो। सुरुङ मार्गभित्रका सबैजसो काम सकिसकेको छ।
1: कालीकोटका तीनवटा स्थानीय तहमा दुर्लभ वन्यजन्तु रेडपान र हाब्रे भेटिएको छ। तिलागुफा नगरपालिका, महाबई गाउँपालिका र शुभ कालिका गाउँपालिकामा रेडपान र भेटिएको संरक्षण क्षेत्रमा लागेका सरकारी तथा गैर सरकारी संस्थाहरूले जनाएका छन्।
0: आज शेयर बजारमा नेप्से परिसूचक झिनो अंकले बढ़ेको छ। पछिल्ला कारोबार दिनमा निरन्तर गिरावट आएको बजारमा आज सामान्य अंकको सुधार देखिएको हो। आज नेप्से परिसूचक 0.08 अंकले बढ़ेर 2705 को बिन्दुमा कायम भएको छ। आज 3.63 अर्ब रूपियाँको शेयर कारोबार भयो।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानसँग आवश्यक परे स्ट्रेट अफ होर्मुज जलमार्गलाई पुनः बन्द गर्ने क्षमता अझै कायम रहेको अमेरिकी गुप्तचर निकायहरूको मूल्यांकनले देखाएको छ। स्रोतहरूलाई उद्धृत गर्दै अमेरिकी संचार माध्यम सीएनएनले युद्ध विराम र सम्भावित सम्झौतापछि पनि क्षेत्रीय सुरक्षा तथा विश्व ऊर्जा आपूर्तिमा जोखिम पूर्ण रूपमा हटिन सकेको जनाएको छ। प्रतिवेदन अनुसार पर्सी हस्ताक्षर हुने भनिएको नयाँ सम्झौतापछि पनि इरानले आफ्नो रणनीतिक प्रभावका लागि होर्मुज जलमार्गलाई दबावको माध्यम बनाउन सक्ने आकलन गरिएको छ। विश्वको महत्वपूर्ण तेल तथा ग्यास ढुवानी हुने यस समुद्री मार्गमा कुनै अवरोध सिर्जना भए अन्तर्राष्ट्रिय अर्थतन्त्रमा प्रत्यक्ष असर पर्न सक्ने विश्लेषण गरिएको छ। अमेरिकी गुप्तचर मूल्यांकनसँग परिचित स्रोतका अनुसार इरानले पछिल्ला वर्षहरूमा खाड़ी क्षेत्रको ऊर्जा पूर्वाधार र समुद्री मार्गलाई आफ्नो रणनीतिक प्रभाव विस्तार गर्ने माध्यमका रूपमा प्रयोग गर्न सक्ने क्षमता विकास गरेको सीएनएनले जनाएको छ।
0: नेपाल परिवेशमा अब खेल समाचार।
3: विश्वकप फुटबल विशेष। अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना भइरहेको इतिहासकै सबैभन्दा ठूलो फिफा विश्वकप 2026 दिन प्रतिदिन रोमाञ्चक बन्दै गएको छ। 48 टोली र 104 खेल समेटिएको यस संस्करणमा अनुभवी स्टार खेलाड़ीहरूको उत्कृष्ट कीर्तिमानी प्रदर्शनसँगै नयाँ प्रतिभाको उदयले विश्वभरका फुटबल समर्थकलाई उत्साहित बनाएको छ। आज बिहान भएको समूह जे को खेलमा अर्जेन्टिनाले अल्जेरियालाई 3-0 पराजित गर्दै शानदार जीत दर्ता गर्यो। खेलको मुख्य आकर्षण रहे फुटबलका जादूगर लियोनेल मेसी, जसले आफ्नो 200 अन्तर्राष्ट्रिय खेलमा शानदार ह्याट्रिक पूरा गर्दै कीर्तिमान बनाए। यो ह्याट्रिकसँगै उनले विश्वकपमा 16 गोलको कीर्तिमान पनि बराबरी गरेका छन्। गैराती भएको अर्को खेलमा फ्रान्सले पनि सेनेगललाई 3-1 हराउँदै सुखद शुरूआत गरेको छ, जहाँ किलियन एम्बाप्पेले 2 गोल गर्दै फ्रान्सका लागि इतिहासकै सबैभन्दा धेरै 58 गोल गर्ने खेलाड़ी बने। आज राति 11:15 टेक्सासमा पोर्चुगलले प्रजातान्त्रिक गणतन्त्र कंगोसँग प्रतिस्पर्धा गर्दैछ, जहाँ सबैको नजर क्रिस्टियानो रोनाल्डोमाथि रहनेछ। त्यस्तै सन् 2018 सेमी फाइनलको सम्झना दिलाउने इंग्ल्याण्ड र क्रोएसिया बीचको बहुप्रत्यक्षित भिडन्त पनि आजै राति डलासमा 2:15 हुँदैछ। भोलि बिहान 5:00 घाना र पानामा तथा पहिलो पटक विश्वकप खेलिरहेको उज्बेकिस्तान र कोलम्बिया बीच 8:00 प्रतिस्पर्धा हुनेछ। यस संस्करणको अर्को विशेषता अप्रत्याशित नतिजा र साना टोलीहरूको चुनौतीपूर्ण प्रदर्शन बनेको छ। बलिया मानिएका राष्ट्रलाई दबावमा पार्ने खेलले प्रतियोगितालाई थप रोमाञ्चक बनाएको छ भने हरेक खेलसँगै नकआउट चरणको समीकरण पनि

0: छ ओभरको खेल सकिँदा एक विकेटको क्षतिमा 155 रन बनाएर खेलिरहेको छ। आज भएको खेलमा अस्ट्रेलियाले बंगलादेशलाई 9 विकेटले हराउँदै लगातार दोस्रो जित निकालेको छ। आज राति 11:15 बजे दक्षिण अफ्रिका र पाकिस्तान भेट्दैछन्।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: प्रतिनिधि सभाबाट बजेट भोलि पारित हुने, छलफल र मन्त्रीको जवाफ प्रभावकारी नभएको विपक्षीको प्रतिक्रिया,
1: एल निनोको प्रभावका कारण नेपालमा मनसून आगमनमा ढिलाइ, अबको 5 दिनसम्म पनि भित्रिने सम्भावना कम,
0: काठमाडौँ प्रहरीको स्वीप अपरेशनमा 1400 बढी पक्राउ, 21 विदेशी महिला डिपोर्ट,
1: इरानले होर्मुज जलमार्ग पुनः बन्द गर्न सक्ने अमेरिकी मूल्याङ्कन, सम्झौतापछि पनि जोखिम कायमै,
0: र फिफा विश्वकपमा आज राति 2 खेल हुँदै महिला टी20 विश्वकपमा अस्ट्रेलियाको लगातार दोस्रो जित।
1: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।

0: नमस्ते, म राजु लामा। तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5364-14।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दाङ फोन नम्बर 082-5164-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
5: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आशै मरिसक्यो।
4: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
6: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुदिन बागवानद्वारा दिइने सेवाहरू,
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: लागु तथा

0: पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
1: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
2: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
3: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसी पुचोक दाङ। सम्पर्क फोन नम्बर 0825516683 र सम्पर्क मोबाइल नम्बर 9847725700।
4: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
5: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
6: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
7: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
4: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
5: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
4: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 0825607334 र 0825601038।
8: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा।
9: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिटफार उपचार,
10: डाक्टरद्वारा दिइने सेवाहरू,
8: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
10: बिना टाका प्रभावकारी उपचार,
9: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
10: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
9: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरन्तै डिस्चार्ज।
10: नोट: फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। बिरामी जाँच निमित्त यही असार 12 गते शुक्रबार
8: दिव्य फार्मेसी कुराही 15 सड़क विभाग रोड। सम्पर्क फोन नम्बर 0825904110, मोबाइल नम्बर 9478828913, 9478826163 र 9805128071।
9: एक हप्तादेखि यो दाँत दुखेको देखि छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
10: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: डाक्टरद्वारा दिइने सेवाहरू:
2: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
9: बाङ्गा टिङ्गा दाँत मिलाउने,
2: शल्यक्रिया गरेर दाँत निकाल्ने,
9: खाली ठाउँमा दाँत भर्ने,
2: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
9: मुखमा घाउ खटेरा आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दाङ। सम्पर्क फोन नम्बर 0825903350 र सम्पर्क मोबाइल नम्बर 9857843123।
0: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
5: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: अन्य सेवाहरू:
10: हाट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
11: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
10: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
7: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
13: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
7: खुशीको खबर।
14: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
15: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
0: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
15: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
14: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दान। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
16: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
17: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराही हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
16: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बा टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
10: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार।
0: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
10: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 082-562-6023, 98-478-1817 र 98-478-3543।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: बीबीसी नेपाली सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा एकै दिन प्रतिनिधि सभामा उपस्थित भएर आठ मन्त्रीले दिए सांसदका प्रश्नको जवाफ।
2: सुकुम्बासी व्यवस्थापन कहिलेसम्म हुन्छ?
3: असारको तेस्रो हप्तादेखि लाल पूर्जा वितरण गर्ने काम हामीले चाहिँ शुरूआत गर्नेछौ भन्ने जानकारी गराउन चाहन्छु।
1: क्यान्सर उपचारका कतिपय औषधिको अभाव कहिलेदेखि हट्ला?
4: पुरै सहज भएर जानका लागि विश्वव्यापी बजारमा पनि सहज हुनुपर्छ। अर्को व्यवसायीहरूको केही इस्युहरू चाहिँ छन्।
1: र तेहरानले आफ्नो दायित्व पूरा नगरे पुनः सैन्य कारवाही थाल्न आफू तयार रहेको ट्रम्पको चेतावनी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
5: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। राष्ट्रपति ट्रम्पले तेहरानले आफ्ना दायित्वहरू पूरा नगरेको खण्डमा पुनः सैन्य कार्यवाही गर्न आफू तयार रहेको चेतावनी दिएका छन्। इरान युद्ध स्थगित गर्न भएको सम्झौतामा स्विजरल्याण्डमा हस्ताक्षर हुनु दुई दिन अघि उनले उक्त सम्झौता अन्तिम नभएको बताए। G7 शिखर सम्मेलनको अंतिम दिन उनले भने, होइन यो अन्तिम होइन, यो समझदारी पत्र मात्रै हो। यदि मलाई मन परेन भने हामी उनीहरूमाथि फेरि हमला गर्न थाल्नेछौ, उनीहरूमाथि बम खसाल्नेछौ। मलाई मन परेन उनीहरूले राम्रो व्यवहार गरेनन् भने हामी उनीहरूको टाउकोमै बम खसाल्नेछौ, किनभने उनीहरूले 47 वर्षसम्म दुर्व्यवहार गरिसकेका छन्। राष्ट्रपति ट्रम्पले त्यस्तो अभिव्यक्ति दिनुभन्दा केही घण्टा अघि दुई महिना यता पहिलो पटक तीनवटा इरानी तेल ट्याङ्कर अमेरिकी सामुद्रिक नाकाबन्दी पार गरेर अघि बढ़ेका छन्। होर्मुज जलमार्गमा झण्डै 600 पानी जहाज हाल फँसिरहेका छन्। अन्तर्राष्ट्रिय ऊर्जा निकायले ओईसीडी आबद्ध मुलुकमा तेलको भण्डार सन् 1990 यताकै न्यून बिन्दुमा पुगेको जनाएको छ। इन्टरनेशनल इनर्जी एजेन्सीले मे महिनामा खाड़ी क्षेत्रको द्वन्द्वका कारण आपतकालीन रिजर्भका तेलहरूको खपतमा वृद्धि भएको उल्लेख गरेको छ। संयुक्त राज्य अमेरिका र इरान बीचको सम्झौताको प्रारूप कार्यान्वयन भएको खण्डमा होर्मुज जलमार्ग बन्द हुँदा प्रभावित भएको विश्व तेल बजार विस्तारै पुनर्स्थापित हुने उसले बताएको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोका स्वास्थ्य अधिकारीहरूले उत्तर किवु प्रान्तको एउटा उपचार केन्द्रबाट बाहिर लगिएकी इबोला संक्रमित 6 वर्षीय बालिकाको खोजी गरिरहेका छन्। उनीहरूका अनुसार ती बालिका र उनकी आमालाई अस्पतालबाट सशस्त्र व्यक्तिहरूले लिएर गएका थिए। स्वास्थ्य अधिकारीहरूले ती बालिकाको उपचार र संक्रमणको फैलावट रोक्न उनलाई फेला पार्नु अनिवार्य रहेको चेतावनी दिएका छन्। संयुक्त राज्य अमेरिका सहित औद्योगिक राष्ट्रहरूको समूह G7ले प्रविधि कम्पनीहरूलाई उनीहरूका सेवा 18 वर्ष मुनिका बालबालिकाका लागि सुरक्षित रहेको सुनिश्चित गर्न आह्वान गरेका छन्। G7ले डिफल्ट सेटिङ सहितका माध्यमले त्यस्ता सेवाहरूले बालबालिकाको गोपनीयता रक्षा गर्नुपर्ने, उमेरको उपयुक्तता ख्याल राख्नुपर्ने र सुरक्षित डिजाइन तयार पार्नुपर्ने बताएका हुन्। ब्राजिल, इजिप्ट, भारत, केनिया र दक्षिण कोरियाले पनि उक्त धारणामा समर्थन जनाएका छन्। श्रीलंकाको भ्रष्टाचार विरूद्धको आयोगले पूर्व राष्ट्रपति महिन्द राजपक्षका छोरा योसित राजपक्षलाई पक्राउ गरेका विवरण आएका छन्। उनी विरूद्ध सरकारको खर्चमा युकेमा 18 महिना तालिम गरेको आरोप छ। र प्यारिसको लुभ्र म्युजियमका नयाँ निर्देशकले उक्त संग्रहालयले आफ्नो सामर्थ्य गुमाउँदै गएको र पुराना संरचनाहरू अध्यावधिक गर्न संघर्ष गरिरहेको बताएका छन्। लुभ्रबाट शाही गहना चोरिएपछि फेब्रुअरीमा नियुक्त भएका क्रिस्टफ लुरिबोले सिनेट कमिटीमा बोल्दै आपतकालीन कामहरू बढ्दै गएका र त्यसका लागि चाहिने लगानीको ढोका बन्द भइरहेको बताए। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। सदनप्रति प्रधानमन्त्री सहित मन्त्रीहरूको जवाफदेहिताबारे सांसदहरूले निरन्तर प्रश्न उठाइरहेका बेला आज एकै दिन आठ मन्त्रीहरू संसद बैठकमा उपस्थित भएका छन्। उनीहरूले विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न, जिज्ञासा तथा चासोका विषयमा जवाफ दिएका हुन्। जवाफमा चित्त नबुझाएका कतिपय सांसदहरूले मन्त्रीहरूलाई थप प्रश्न वा स्पष्टीकरण समेत सोधेका थिए। एक रिपोर्ट। बैठकको पूर्व निर्धारित कार्यसूची अनुसार विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका विषयमा सम्बन्धित मन्त्रीहरूले आफ्नो धारणा राख्दै सांसदहरूको जिज्ञासाको सम्बोधन गरेका हुन्। आठ मन्त्रालयसँग सम्बन्धित विनियोजन विषयको छलफलका क्रममा व्यापक विषयमा सवाल जवाफ भयो। सांसदहरूले सुकुम्बासी समस्या, चिया निर्यातमा देखिएको अवरोध, स्वास्थ्य बीमाको प्रभावकारिता, साना किसानहरूले भोगिरहेका चुनौती लगायत बजेटसँग सम्बन्धित तथा जनसरोकारका विभिन्न विषय उठाए। श्रम संस्कृति पार्टीका हर्कराज राईले भूमि व्यवस्था मन्त्री प्रतिभा रावल सामु सुकुम्बासी समस्याबारे प्रश्न गरे।
2: यो सुकुम्बासी व्यवस्थापन कहिलेसम्म हुन्छ? यो सुकुम्बासीहरूलाई जग्गा दिने भन्ने कुराहरू थुप्रै वर्षदेखि सुन्दै आएका छौं, उहाँहरूले कहिले पाउनुहुन्छ?
1: जवाफमा मन्त्री रावलले भनिन्,
3: अब हामीले काम शुरूआत गरिसकेका छौं। मन्त्रालयले अपेक्षा गरेको चाहिँ अब असारको तेस्रो हप्तादेखि हामीले चाहिँ लाल पूर्जा वितरण गर्ने काम हामीले चाहिँ शुरूआत गर्नेछौ भन्ने कुरा म यहाँबाट जानकारी गराउन चाहन्छु। त्यसै गरिकन अरूको जुन चाहिँ प्रक्रियामा थिए, प्रक्रिया धनी पूर्जा प्राप्त गरेका कुराहरू यहाँ आए, त्यो कुरामा चाहिँ हामीले लिइसकेका निवेदनहरूको पनि हामी चेक जाँच गर्छौं र थप नयाँ लिने नछुटेका पनि हामी नयाँमा उहाँहरूलाई फेरि आह्वान गरेर अगाडि बढ्छौं।
1: त्यस्तै नेपाली कांग्रेसका निष्कल राईले केही साता यता नेपाली चियाको निर्यातमा देखिएको समस्याबारे सरकारको ध्यान आकर्षण गराए।
6: गुणस्तर परीक्षण भन्दै छिमेकी देशले चिया निर्यातमा समस्या उत्पादन गरेकाले इलाम चिया उद्योग र किसानहरूले चिया फ्याक्ट्रीमा ताला झुण्ड्याएको करिब 3 दिन भयो। चिया उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया खेर गएको छ, चिया टिप्ने र उद्योगमा काम गर्ने श्रमजीवीको रोजगार गुमेको छ। त्यसैले तत्काल सभामुख महोदय मार्फत सरकारसँग माग गर्दछु कि चिया निर्यात खुलाउन G2G पहल गरियोस्।
1: जवाफमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले भनिन्,
7: मन्त्रालयले चिया निर्यातमा देखिएका प्राविधिक तथा व्यापारिक अवरोध समाधानका लागि कूटनीतिक माध्यमबाट पहल गरिरहेको बेहोरा सम्मानित सदन समक्ष अवगत गराउन चाहन्छु। चिया तथा अलैची लगायत विभिन्न कृषि उपज हरूको भण्डारण समस्या समाधान गर्दै बजार पहुँच विस्तार गर्न सम्बन्धित क्षेत्रका उद्यमी व्यवसायीहरूसँगको लागत साझेदारीमा वेयर हाउस निर्माणको लागि स्रोत व्यवस्थापन गरिरहेको छु।
1: त्यस्तै सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकारले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित पार्न खोजिरहेको बताए। वैदेशिक रोजगार ऐनलाई लगाम बिनाको घोडा भन्दै उनले त्यसलाई संशोधन गर्नु आफ्नो प्राथमिकतामा रहेको जानकारी दिए।
8: यो ऐन टेकेर सरकारले वैदेशिक रोजगारले मर्यादित बनाउन चाहिँ सक्दैन, किनभने न रोजगारदातामाथि न त यो ऐन अनुसार नियन्त्रण छ, न व्यवसायलाई व्यवसाय गर्न रेगुलेसन गरिएको छ, न श्रमिकको प्र्याक्टिकल प्रोटेक्सन छ। यी समस्याहरूलाई पोलिसी डिपार्चर दिन जरूरी छ र त्यसका लागि मेरा दुई प्राथमिकता वैदेशिक रोजगार ऐन संशोधन र सम्पूर्ण माइग्रेसन इको सिस्टमलाई डिजिटलाइजेसन गर्नु हो र यी प्राथमिकताहरू सफल बनाउन मन्त्रालयले माइग्रेसन साइकललाई एउटा समग्र प्रणालीको रूपमा हेरेको छ र होलिस्टिक रिफर्म्स अगाडि बढ़ाइरहेको छ।
1: त्यस्तै कृषि क्षेत्रमा छुट्याइएको रकम ठूला किसानहरूलाई लक्षित भएको भनी उठेका प्रश्नमा मन्त्री गीता चौधरीले 75% भन्दा धेरै विनियोजनले साना किसानहरूलाई लाभ पुग्ने दावी गरिन्। बजेटमा सरकारले 2 करोड़ रूपियाँसम्म लगानी गर्ने कृषकलाई 40% ऋण दिने पायलट कार्यक्रम लागू गरिने उल्लेख थियो। त्यस्तै कतिपय सांसदहरूले स्वास्थ्य मन्त्रीसँग बीमा कार्यक्रम प्रभावकारी हुन नसकेको बारे प्रश्न गरेका थिए। जवाफमा मन्त्री निशा मेहताले पहिले भन्दा धेरै 15 अर्ब रूपियाँ विनियोजन भएको र अन्य अल्पकालीन तथा दीर्घकालीन उपायहरूबारे पनि काम भइरहेको बताइन्।
9: हाम्रो मन्त्रालयले अल्पकालीन बीमा सुधार उपायहरू, सुविधा थैली परिमार्जन, निजी स्वास्थ्य संस्थाहरूमा नियमित बीमा सेवा स्थगित, प्रभावकारी अनुगमन, प्रविधि व्यवस्थापन लगायतका उपायहरू अवलम्बन गरेको छ भने अर्कोतिर दीर्घकालीन उपायहरू स्वास्थ्य बीमा ऐन संशोधन, आधारभूत स्वास्थ्य सेवालाई बीमाबाट अलग गर्ने, सबै संगठित क्षेत्रहरू अनिवार्य स्वास्थ्य बीमा गर्ने, सामाजिक स्वास्थ्य सुरक्षा कोष अन्तर्गतका स्वास्थ्य बीमालाई साबिकको स्वास्थ्य बीमामा समाहित गर्ने लगायतका विषयहरूमा पैरवी गर्दै आएको छ।
1: आजको बैठकमा केही सांसदहरूले काठमाडौँका विभिन्न नदी किनारबाट हटाइएका सुकुम्बासीहरूको व्यवस्थापन राम्रोसँग नभएको विषयमा सरकारको ध्यान आकर्षण गराएका थिए। अब अर्को विषय, केही सातादेखि देखिएको क्यान्सर उपचारमा प्रयोग हुने औषधिको अभाव हल गर्न विभिन्न उपायहरूमाथि काम भइरहेको सम्बन्धित अधिकारीहरूको भनाईबीच कतिपय उपभोक्ताले आवश्यक औषधि अझै सहज रूपमा नपाइएको गुनासो गरेका छन्। विशेष गरी किमोथेरापीमा प्रयोग हुने कार्बोप्लाटिन र सिस्प्लाटिन औषधि पर्याप्त मात्रामा नपाउँदा बिरामीहरू थप समस्यामा पर्दै आएको बताइन्छ। यसै सन्दर्भमा हामीले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीलाई सम्पर्क गरी ती औषधिहरू किन अझै सहज रूपमा नपाइएको हो भनेर सोधेका छौं।
10: विविध कारणहरूले नेपाली बजारमा क्यान्सरको औषधिहरूमा अलिकति चुनौती भएको, अलिकति गाह्रो भएको अवस्था भएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्बन्धित व्यवसायीहरूसँग र सम्बन्धित अरू निकायहरूसँग पनि सहजीकरण गरेर तत्कालको व्यवस्था गर्ने गरी औषधिहरू बजारमा उपलब्ध गराएको अवस्था हो। अगाडि पनि हामीले 2 हप्ता जति लागि व्यवस्था गरेका थियौँ भने अहिले पछिल्लो समय पनि जहाँ जहाँ क्यान्सरको उपचार जिल्लाहरू हुन्छ जहाँ त्यस्तो औषधि प्रिस्क्राइब हुन्छ, त्यहाँनिर ती सहरहरूमा ती अस्पतालहरूको वरिपरि चाहिँ औषधिहरू उपलब्ध हुने व्यवस्था भएको छ, यो तत्कालीन व्यवस्था हो।
1: तर तपाईँले अहिले तत्कालका लागि औषधिको व्यवस्थापन गरेका छौ भनेर भनिरहेकै बेला कतिपय उपभोक्ताले चाहिँ आफूले अभाव झेलिरहेको बताउनु भएको छ, उहाँहरूको समस्यालाई चाहिँ कसरी हल गर्नुहुन्छ?
10: त्यस्तो गुनासोहरू हामीले पाउँदाखेरि हामीले व्यवसायीहरूलाई पनि सहजीकरण गर्छौँ, सर्वसाधारणहरूलाई पनि औषधि ल्याउनको लागि व्यवसायीहरूसँग समन्वय गरेर चाँडै ल्याइदिनलाई अथवा उहाँहरूले नेपालभित्र औषधि ल्याउन कहीँ परेको अप्ठ्यारोहरू छ भने त्यसलाई पनि सहजता तुल्याउँछौँ। अहिले हामीलाई अस्पतालहरूबाट प्राप्त भएको जानकारीहरू अनुसार चाहिँ हामीले गएको एक हप्ता अगाडि मात्रै औषधि ल्याएको त्यो केही समयका लागि पुग्छ भन्ने जानकारी छ। त्यसपछिका लागि पनि हामीले कसरी उपलब्ध
1: केही समय भनेको चाहिँ एक दुई साता
10: केही साताका लागि अहिले औषधिहरू बजारमा उपलब्ध भएको छ।
1: यो पुरै सहज भएर जान चाहिँ कति समय लाग्छ तपाईँको हिसाबले?
10: यो पुरै सहज भएर जानका लागि चाहिँ विश्वव्यापी बजारमा पनि सहज हुनुपर्छ। अर्को व्यवसायीहरूले केही इस्युहरू चाहिँ छन्, हामीले नीतिगत रूपमा केही प्रष्टता र केही सहजीकरण गरिदियौँ भने अलिक सहज हुन्छ, त्यसलाई चाहिँ सरकारले सहजीकरण गर्नुपर्छ भन्ने उहाँहरूको पनि छ। यी सबै पाटोहरूलाई हामीले सम्बोधन गर्दै अगाडि गरेर यो औषधिहरू चाहिँ निरन्तर रूपमा नेपाली बजारमा उपलब्ध हुने उपाय गर्नुपर्ने छ, हामी त्यो गर्छ।
1: स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता। अब एउटा प्रसंग संक्षेपमा। सड़क विभागले विभिन्न राजमार्गका 612 स्थानलाई आगामी वर्खायाममा अवरूद्ध हुन सक्ने जोखिम क्षेत्रका रूपमा पहिचान गरिएको जनाएको छ। विभागका अनुसार ती क्षेत्रमा हुन सक्ने अवरोध खुलाउन नजिकका डिभिजन सड़क कार्यालयहरूलाई डोजर र एक्सकभेटर सहितका उपकरणहरू बन्दोबस्ती गर्न भनिएको छ। गत चैतमा बनेको नयाँ सरकारले पहिलो पटक वर्खायामको सामना गर्न लाग्दा कुनै पनि राजमार्ग अवरूद्ध हुने अवस्था आउन नदिन मातहतका कार्यालयलाई निर्देशन दिइएको पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलले बताए। नेपालका प्रमुख सड़कहरूमा वर्खायामका बेला देखिन सक्ने सम्भावित जोखिमको अवस्थाबारे तयार पारिएको विस्तृत सामग्री तपाईँ हाम्रो वेबसाइट bbcnepali.com गएर पढ्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको सम्झौता अन्तिम नभएको भन्दै तेहरानले आफ्ना दायित्वहरू पूरा नगरेका खण्डमा सैन्य कार्यवाही शुरू गर्न आफू तयार रहेको बताएका छन्। फ्रान्समा G7 को शिखर बैठकमा बोल्दै उनले अन्तिम सम्झौता आफूलाई मन नपरेको खण्डमा अमेरिकाले फेरि बम खसाल्ने बताए। स्विजरल्याण्डमा शुक्रबार अमेरिका र इरानले सम्झौताको प्रारूपमा हस्ताक्षर गर्ने भनिएको छ, तर त्यसको बुँदाहरू सार्वजनिक गरिएका छैनन्। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
5: इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसीसँगको भेटपछि उनले भने यदि मलाई मन परेन भने उनीहरूमाथि फेरि आक्रमण गर्नेछौ, टाउकोमा बम खसालिदिनेछौ। ट्रम्पले अमेरिकाले इरानमा लगानी नगर्ने पनि बताए। अन्तिम सम्झौताका लागि तेहरान तयार भएको बदलामा लगानी सम्बन्धी कोषलाई सहमति दिन अमेरिका तयार रहेको विवरणहरू आएका थिए। कतारका अमीरसँगको शिखर बैठकपछि ट्रम्पले इजरायली प्रधानमन्त्री नेतन्याहुको आलोचना गरेका थिए र लेबनानको हकमा उनी थप जिम्मेवार बन्नुपर्ने बताएका थिए। उनले इजरायलले हिजबुल्लासँग अति लामो युद्ध गर्दै आएको र धेरै मानिसहरू मारिएको बताएका थिए। आइतबार राति अमेरिका र इरानले सहमति भएको घोषणा गरे पनि इजरायल र हिजबुल्ला दुवैले एकअर्कामाथि आक्रमण गरिरहेका छन्। राष्ट्रपति ट्रम्पले इरानसँगको सम्झौता अन्तिम नभएको बताउनु अघि G7 देशहरूले अझ मजबूत थप सम्झौताका लागि आह्वान गरेका थिए। अमेरिका, क्यानाडा, ब्रिटेन, फ्रान्स, जर्मनी, इटली र जापान सम्मिलित G7 देशहरूले मध्य पूर्वमा हासिल भएको उपलब्धिलाई आत्मसात गरेको भन्दै उक्त सम्झौता कार्यान्वयनमा सहयोग गर्न तयार रहेको बताएका थिए। यसैबीच इरानको नेतृत्वले सम्झौताको प्रारूपलाई अमेरिकाको जीत नभई आफ्नो प्रतिरोधको परिणाम र विजयका रूपमा प्रस्तुत गरिरहेको छ। देशभित्र र बाहिर रहेका कैयौं इरानीहरूले अहिलेको संकटलाई सत्ता परिवर्तन गर्ने अवसरका रूपमा हेरिरहेका थिए।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीं सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
11: सूचना: न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
12: मध्यपश्चिम टाइम चेक यति बेला रात्रिको 9 बजेको छ।

0: राति 9 बजेको मध्य पश्चिम हाइलाइट्सबाट अमृता डागेको नमस्कार। दाङ देउखरी होटल व्यवसाय समितिले आफ्नो 32 स्थापना दिवसको अवसरमा आज रैथाने खानाको संरक्षण प्रवर्धन तथा स्थानीय संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले रैथाने खाना तथा सांस्कृतिक प्रवर्धन प्रदर्शनी 2083 आयोजना गरेको हो। समितिका अध्यक्ष ईश्वर बुढाको अध्यक्षता तथा खुराही उपमहानगरपालिका प्रमुख नरलाल चौधरीको प्रमुख अतिथिता तथा दाङका प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डे एवं होटल व्यवसाय महासंघ केन्द्रका सचिव नेत्रलाल ओलीको विशिष्ट अतिथितामा कार्यक्रम भएको हो। आयोजकले स्वदेशी तथा विदेशी पर्यटकहरूलाई आकर्षित गर्दै पर्यटन तथा होटल व्यवसायको प्रवर्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको सुनाइएको छ। खोराही 15 स्थित कर्मचारी मिलन केन्द्रमा थारू मगर निवारी थकाली समुदायका परम्परागत रैथाने खानाका परिकारहरू प्रदर्शनी तथा सांस्कृतिक प्रदर्शनी गरिएको अध्यक्ष ईश्वर बुढाले बताउनु भएको छ। प्रदर्शनीमा दाङ जिल्लामा बसोबास गर्ने विभिन्न जातिका संस्कार संस्कृति र परम्परासँग जोड़िएका रैथाने परिकारहरू प्रस्तुत गरिनुका साथै स्थानीय सांस्कृतिक साकी तथा प्रस्तुति पनि समावेश गरिने आयोजकले सुनाएको छ। अवलोकनकर्ताहरूलाई विभिन्न रैथाने परिकारहरूको स्वाद चखाउने विशेष व्यवस्था समेत गरिएको छ। खोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा प्रदर्शनी आयोजना गरिएको हो। समितिका उपाध्यक्ष हर्क सिंह पुनको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण समितिका सचिव श्याम कुमार विकले गर्नुभएको थियो। औषधि व्यवस्था विभागले तोकिएको समय सीमाभित्र नवीकरण नगरेका दाङका 100 बढ़ी औषधि पसलहरूको सञ्चालन प्रमाण पत्र रद्द गरिएको छ। विभागले हिजो सार्वजनिक सूचना जारी गर्दै प्रमाण पत्र स्वतः रद्द भएको स्पष्ट पारेको हो। विभागका अनुसार तोकिएको कानून अवधिभित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र सिफारिस पत्र तथा अन्य सम्बन्धित प्रमाण पत्रहरू स्वतः रद्द हुने प्रावधान अनुसार उक्त निर्णय कार्यान्वयन गरिएको जनाएको छ। सरस मेडिकल स्टोर गढवा, प्रकाश फर्म तुलसीपुर, जनसेवा एग्रोफेट लमई, सिद्धि मेडिकल सेन्टर खुराही, शंकर मेडिकल हल खुराही, किसान भेट खुराही, मेम्बी मेडिकल हल खुराही, नेहा मेडिकल पुरन्धारा, विनोद मेडिकल खुराही, सरकोदारी डेस्क डिस्ट्रीब्यूट खुराही लगायतका औषधि पसलहरूको दर्ता प्रमाण पत्र खारेज गरिएको औषधि व्यवस्था विभागको सूचनामा उल्लेख गरिएको छ। यसैबीच अब ती औषधि पसलहरू कानूनी रूपमा औषधि बिक्री वितरण गर्न अयोग्य भएका छन्। विभागले जारी गरेको सूचनामा सम्बन्धित सबै औषधि पसल संचालकहरूलाई आफ्नो प्रमाण पत्रको अवस्था एकिङ गर्न आवश्यक प्रक्रिया पूरा गर्न र भविष्यमा औषधि बिक्री वितरण गर्दा कानूनी व्यवस्था तथा विभागीय निर्देशनहरूको पूर्ण पालना गर्न विशेष आग्रह गरेको हो। 2083 जेठ 28 गतेसम्म नवीकरण म्याद समाप्त भए स्वतः रद्द भएका औषधि पसलहरूको विस्तृत सूची समेत विभागले आफ्नो वेबसाइट मार्फत सार्वजनिक गरेको छ। यसबारेमा नियामक निकाय भन्ने मौन रहेका छन्। नियामक निकायलाई अहिलेसम्म कुनै क्षेत्रका कुनै औषधि पसलहरूको दर्ता प्रमाण पत्र रद्द गरिएको छ र ती औषधि पसलहरू अहिले कुन अवस्थामा छन् भन्ने कुराको कुनै जानकारीसम्म रहेको छैन। र घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम ल्याएको छ। नगरको 19 अधिवेशनमा नगर प्रमुख नरलाल चौधरीले कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकता राख्दै सार्वजनिक गर्नु भएको हो। नगर अधिवेशनमा नगर प्रमुख चौधरीले पूँजीगत बजेट खर्च क्षमता अभिवृद्धि गर्न आर्थिक योजना मध्यकालीन खर्च संरचना र आयोजना बैंकलाई आधार मानेर वार्षिक आयोजना तथा कार्यक्रम बनाई कार्यान्वयन गरिने जानकारी गराउनु भएको हो। उपमहानगरपालिकाबाट पहिचान गरिएका स्थानीय गौरवका आयोजनाहरूमा प्राथमिकताका साथ लगानी गरिने र अधुरा तथा कर्मागत आयोजनाहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने नगर प्रमुखले जानकारी दिनुभयो। नगरभित्र रहेका फुस्का छाना हटाई फुस्का छाना मुक्त वडा बनाउँदै लगिनेछ। नगरभित्र रहेका सार्वजनिक जग्गाहरूको पहिचान गरी संरक्षण गरिनेछ। जग्गा प्लटिङ सम्बन्धी कानूनमा कडाईका साथ कार्यान्वयन ल्याइनेछ। नगरभित्र रहेका खोला खोल्सी सिमसार तथा अन्य उपयुक्त क्षेत्रको सम्भावित अध्ययन गरी पानीका मुहान संरक्षण भूमिगत जल भण्डार स्थिर गर्ने र निर्माण गरिएका जलाशयहरूमा निजी क्षेत्रसँगको साझेदारीमा व्यवसाय सञ्चालनको व्यवस्था गरिनेछ। भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको जग्गा व्यवस्थापनका लागि आवश्यक व्यवस्था गरी नापी नक्साको कार्य सञ्चालन गरिनेछ। नगर प्रमुख चौधरीले जानकारी दिनुभयो। कृषकको माग र आवश्यकताका आधारमा धान मकै गहुँ मसुरो लगायत खाद्य तथा मसला बालीका उन्नत बिउ 50% अनुदानमा वितरण गरिनेछ। रासायनिक मलको प्रयोग न्यूनीकरण गर्न फर्मी कम्पोस्ट मल उत्पादनमा अनुदान रैथाने बिउ संकलन तथा फर्म व्यवसायलाई आवश्यक सामग्री अनुदानमा उपलब्ध गराइनेछ। सामुदायिक विद्यालयहरूको स्वामित्वमा रहेका जग्गा तथा सम्पत्तिको अभिलेखी संरक्षण व्यवस्थापन तथा अतिक्रमण नियन्त्रणलाई प्राथमिकता दिइनेछ। विद्यार्थीहरूको सिकाइ उपलब्धि अभिवृद्धि गर्न उत्कृष्ट कार्य सम्पादन गर्ने विद्यालयलाई प्रोत्साहन गर्न पुरस्कार प्रदान गरिनेछ। कमजोर नतिजा भएका विद्यालयहरूको सफलताको लागि सम्बन्धित प्रधानाध्यापक शिक्षक विद्यालय व्यवस्थापन समिति तथा सरकारवाला निकायलाई थप जिम्मेवार बनाइनेछ। साथै पाठ्यक्रम विकास केन्द्रद्वारा पाठ्यक्रम पाठ्य घण्टा तथा शैक्षिक मापदण्ड अनुसार विद्यालय सञ्चालन तथा व्यवस्थित गरिनेछ। खेलकुद क्षेत्रको विकास र विस्तारको लागि खेलाड़ी तथा प्रशिक्षकलाई प्रशिक्षण खेल पूर्वाधार विकास खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन र प्रोत्साहन क्रियाकलापहरू सञ्चालन गरिनेछ। एक वडा एक युवा क्लब कार्यक्रमलाई निरन्तरता दिने नगर प्रमुख चौधरीले जानकारी दिनुभयो। दोस्रो बैठक यी असार 5 गते बस्ने गरी स्थगित भएको नगर प्रमुख चौधरीले जानकारी दिनुभयो। हौसौलीलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: नमस्ते दाइभाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घोराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, छोराही दाग,
7: सम्पर्क मोबाइल 98478727976
8: र 98578336689।

0: वाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाय नेट अब सबै कनेक्टेड
1: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
3: महिनावारीमा समस्या महिनावारी रोकिनु
1: श्वेत पर्दर पिसाब पोल्ने समस्या
3: पाछेघरमा समस्या पाछेघर खस्नेको समस्या
1: पाठेघरमा मासु पलाउने
3: निसन्तान महिलाको चेक जाँच
1: स्तन क्यान्सर पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला
4: बिरामी जाँच निमिति यही असार 26 गते शुक्रबार
1: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98-478-28913 र 98-095-12-871
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
5: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-568-509 र मोबाइल 98-453-065
6: सर नमस्कार कतै जान लाग्नु भएको जस्तो छ नि
7: बिमा गराउन जाँदैछु
6: बिमा किन गर्नु पर्यो सर बिमा
7: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन् त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ त्यसै गरी हामीले लगाएको बालीनाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि
6: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर
7: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ
6: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर
8: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने कसैले भनेको कुरालाई मात्र आधार नलिने आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन
6: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर
7: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ
6: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ सरलाई धेरै धेरै धन्यवाद अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु
9: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ

शानदार डिस्प्ले एआई पावर्ड क्यामेरा दुई वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 प्रो मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ।

शिला काड़ा मुटुमा बीज संसदै बग्दछन् अश्रुका धारा पीड़ै पीर जता ततै किरा भित्र हीरा फल्छ भन्थ्यो।

यही काव्यात्मक अनुगुंजन संगई रात्रिकालीन साहित्यिक अभिवादन एवं हार्दिक स्वागत छ हाम्रा सम्पूर्ण साहित्य संगीत कला र संस्कृति अनुरागी श्रोतामा प्रविधि संयोजनकी बहिनी अमृता डाङ्गीका साथै प्रस्तोता म कमलमणि देवकोटाको तर्फबाट स्वीकार्नुहोस् हार्दिक नमस्कार। यो कार्यक्रम राप्ती साहित्य परिषदको आफ्नै प्रस्तुति एवं रेडियो मध्यपश्चिम दाङ घोराईको सहयोग र सौजन्यमा संचालित साप्ताहिक श्रृंखला हो। रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जका साथै अनलाइनमा पनि www.radioyampi.org मा लगन गरी विश्वभर सुन्न सकिन्छ। परम आदरणीय साहित्य अनुरागी श्रोता, हामी सदाझैं आज पनि रातिको करिब 10 बजेसम्म यहाँहरूसँगै हुनेछौ। त्यतिन्जेलसम्म कार्यक्रम साहित्य डबली सुनेर हामीलाई साथ दिनुहुनेछ भन्ने पूर्ण आशा एवं विश्वासमा छौ। आजको यस साहित्यिक डबलीमा हामीले यही 2083 ज्येष्ठ 29 गते शुक्रबार राप्ती साहित्य परिषद जिल्ला शाखा दाङले आयोजना गरेको 78 छन्द संगम सम्बन्धी विशेष गतिविधि कार्यक्रममा प्रस्तुत श्रष्टाका रचनाहरू श्रष्टाकै स्वरमा सुनाउनेछौं। राप्ती साहित्य परिषद जिल्ला शाखा दाङका अध्यक्ष एम रेग्मीको अध्यक्षता तथा केन्द्रीय सल्लाहकार उत्तम कृष्ण मजगैयाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दर्जनौ श्रष्टाहरूले छन्दका रचनाहरू वाचन गर्नुभएको थियो। यसरी रचना वाचन गर्ने श्रष्टाहरूमा नारद प्रसाद भण्डारी, महेश कुमार नेउपाने, सुरेश कुमार पाण्डे, अपिल किशोर घिमिरे, मधुसूदन गौतम, शरद गौतम, दामोदर पौडेल, एकराज शर्मा अधिकारी, कमलमणि देवकोटा, खगराज नेउपाने, पुरूषोत्तम खनाल, बिना रोका छेत्री, पुरूण शर्मा लगायतले आफ्ना रचना प्रस्तुत गर्नुभएको थियो भने बाचित रचनाहरूको समीक्षा नेपाली लेखक संघ दाङका अध्यक्ष एवं साहित्यकार डाक्टर हिमलाल पन्तीले गर्नुभएको थियो। सुनौ उक्त कार्यक्रममा प्रस्तुत केही श्रष्टाका रचनाहरू। प्रस्तुत छ श्रष्टा नारद प्रसाद भण्डारीको गीति काव्य उहाँकै स्वरमा।

0: नारद प्रसाद भण्डारी पछि अब प्रस्तुत छ स्रष्टा महेश कुमार नेउपानेको रचना उहाँकै स्वरमा।
1: मेरो कविताको शीर्षक छ
2: न बाँच्न खोजे अब त्यो कलोमा, कहाँ गयो जोस नशा नशाको, झुकेर आफै हुन गो दसायो छबास मेरो सुनको थलोमा, म बाँच्न खोज्दैछु सधैँ कलोमा, गरेर खेती म गरा गरामा, र पार्न सके म हरा भरामा, छुटेछ कामै नगरी थलोमा, म बाँच्न खोज्दैछु सधैँ कलोमा, हिमाल मेरो छ त्यहाँ फुलेको, र फाट मेरो छ त्यहाँ झुलेको, दिएर जम्मै गफयो थलोमा, म बाँच्न खोज्दैछु सधैँ कलोमा, छिमेक पारी खुसीले बसेको, म लोभ गर्दैछु यहाँ फसेको, लिएर ठेक्का अझ यो थलोमा, म बाँच्न खोज्दैछु सधैँ कलोमा, उघार आँखा जनता मनैको, नगर्नु कोही पछुतो धनैको, बनेर ज्ञानी बसयो थलोमा, नबाँच्न खोजे अब त्यो कलोमा, बसेर ज्ञानी बसयो थलोमा, नबाँच्न खोजे अब त्यो कलोमा।
0: महेश कुमार नेउपानेको प्रस्तुतिपछि अब पस्किँदैछु स्रष्टा सुरेश कुमार पाण्डेको रचना उहाँकै स्वरमा।
3: बगेका खोला बगेकै छन् हिलचुली पग्लेर, सकेनौ रोक्न जिन्दगी गयो नेपालीको खेर, छिमेकी हेर्छ हिमालसम्म नियतै छ फोटो, नक्सामा पार्यो भूभाग हाम्रो दिएर यो भोटो,

0: यो लुट्ने ले लुट्यो मनमै छ भोटो सम्झनु धेरै गएको छोटो होइन यो खोटो।
1: सुरेश कुमार पाण्डेको रचनापछि अब प्रस्तुत छ कपिल किशोर घिमिरेको रचना उहाँकै स्वरमा।

पीडा हुन्छ असह्य यो बखतमा चेली लुटिन्छन् जब तिम्रो न्याय कहाँ छ देख्दिन यहाँ छन् बन्

0: બીણારોકા છેત્રીકો રચના ર સ્વર પછી અવ પ્રસ્તુત છ સ્રષ્ટા દામોદર પૌડેલકો રચના વહાંકી સ્વરમાં।
1: दिएर गाली भनेको पनि मान्दैन मोराले, घरमा बस्दा सदैव मार खाने हो छोराले। हातमा रसी बाँधिन्छ कसी, कहिले थामामा कहिले मुर्गा बनाइराख्छौ प्रचण्ड घाममा। नदिनु कष्ट पालुवा तिम्रा, निथुर बनेर यातना दिन्छौ बच्चाको आत्मा छैन छै गरेर। घरको हक्की स्कुल उस्तै, बच्चाको नियति बालकको मनमा आघात पर्दा हुने हो दुर्गति। रक्षक बन्ने दायित्व अब कसले लिने हो, सन्तान आफ्ना बिगारी दोष कसलाई दिने हो। बालक भन्छन् स्कूलमा हामी नगए हुन्न र, वेदना दर्द नसुन्ने ज्ञान नभए हुन्न र। बिचरा नानी कठोर घाउ आँसुले टाल्दछन्, कतिले पीड़ा असह्य भई जीवन फाल्दछन्। भेटिन्छन् कति फालेका नानी सिस्नोको झाडीमा, बाँचेका कति कुद्दछन् धुँदै अरबको खाडीमा। बालक हाम्रा देशका निधि कर्मठ आधार, कलिला मुना हुर्कन देऊ पालुवा नमार। बहाना कुनै नगर्नु कहिले नौटङ्गी भेषमा, फुल्नेछ फूल सुगन्ध सँगै चौथर्जी देशमा, फुल्नेछन् फूल सुगन्ध सँगै चौथर्जी देशमा।
0: यसरी श्रष्टाहरूले आफ्ना रचना वाचन गर्नुभएको थियो भने केही रचनाहरू प्राविधिक कारणले हामीले आज प्रसारण गर्न सकेका छैनौ। हामी कर्मश प्रसारण गर्दै जानेछौं।

परम आदरणीय साहित्य संगीत कला र संस्कृति अनुरागी श्रोता यति बेला हामी छौं राप्ती साहित्य परिषदको आफ्नै प्रस्तुतिको कार्यक्रम साहित्यिक डबलीमा रेडियो मध्यपश्चिमबाट प्रसारण भइरहेको यस कार्यक्रमको प्रविधि संयोजनमा हुनुहुन्छ बहिनी अमृता डाँडी भने प्रस्तुतिमा छु म कमलमणि देवकोटा। यति बेला हामीले प्रस्तुत गरिरहेका छौं राप्ती साहित्य परिषद जिल्ला शाखा।

0: डांग द्वारा यही 2083 ज्येष्ठ 29 गति शुक्रवार डांग में आयोजित 78वां छन्द संगम कार्यक्रम संबंधी विशेष गतिविधि प्रस्तुत छ। उक्त छन्द संगम कार्यक्रम में प्रस्तुत श्रष्टाका रचनाहरू सम्बन्धी समीक्षा गर्दै र आफ्नो रचना प्रस्तुत गर्नुहुँदै साहित्यकार डाक्टर हिमलाल पन्थी।
1: वास्तवमा छन्द भनेको के हो, अलिकति छन्दको पृष्ठभूमि यहाँहरू समक्ष प्रस्तुत गर्न ठिक होला भन्ने लागेको छ। छन्द भनेको वेदका 6 अङ्गहरू हुन्छन्, शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिष। यी 6 अङ्गहरू मध्ये वेदका 6 अङ्गहरू मध्ये एउटा अङ्ग चाहिँ छन्द हो। यहाँ के भनिएको छ भने छन्द पादौ तु वेदस्य भनेर भनेको छ। वेदको चाहिँ पाउ छन्द हो भनेको छ। पाउ भनेको जसले चलायमान गराउनलाई, गतिशील गराउनलाई मदत पुर्याउँछ। पाउले त्यही हो, हामीलाई चलायमान गराउने केले, पाउ टेकेरै हामी चलायमान हुन्छौं। यस अर्थमा छन्द भनेको चाहिँ वेदलाई चलायमान गराउने एउटा चाहिँ विधा हो। र वेद एउटा पुरुषको कल्पना गरेको छ कि वेदलाई पुरुषको कल्पना गरेर गतिशील चरण भनेको चाहिँ छन्द हो भनेर उल्लेख गरिएको छ। वेदरूपी ज्ञानको महासागरलाई गतिशील र चलायमान गराउने छन्द हो। यस बारेमा छन्दको प्राचीनता हामीले बुझिहाल्यौं कि छन्द वेद जत्तिकै प्राचीन रहेछ भन्ने कुरा चाहिँ बुझियो। वास्तवमा संस्कृत भाषाको कुरा गर्ने हो भने वाल्मीकि आदि कवि भनेर भनिन्छ संस्कृत भाषाको। वाल्मीकिले लेखेको वाल्मीकि रामायण छन्दमा छ। यति मात्रै होइन, व्यासले लेखेका 18 पुराणहरू पनि छन्दमा नै छन्। यति मात्रै होइन कि व्यासले नै लेखेको महाभारत पनि छन्दमा नै छ। र यसै गरी छन्दको जुन श्रृङ्खलाबद्ध निरन्तरता हाम्रा ऋषिमुनिहरूले त्यसलाई कायम राख्दै राख्दै राख्दै राख्दै ल्याउनुभयो र अहिले हामी छन्दको प्रयोगमा, हामी नेपाली भाषाको छन्दको प्रयोगमा हामी केही हदसम्म प्रयास गरिरहेका छौं। अब नेपाली भाषाकै कुरा गर्ने हो भने पनि नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यले लेखेको रामायण पनि छन्दमा नै लेखिएको छ। यसरी छन्दको प्रयोग अनादिकालदेखि नै भयो र वर्तमानसम्म यसको प्रयोग चाहिँ सुचारू हुँदै आइरहेको छ। र अब छन्दमा कसरी लेख्ने, छन्द लेख्दा चाहिँ के कस्ता किसिमका अनुभूतिहरू, के कस्ता किसिमका संवेगहरू हुन्छन्, यो कुरा अनुभूति र अनुभव र संवेगहरूलाई वास्तवमा एउटा कलात्मक र कलात्मक रूपमा रचना गरेर एउटा मात्रा वर्णको समन्वयको आधारमा त्यसलाई कलात्मक रूपमा शब्द शिल्प प्रयोग गरेर लेखिएको साहित्यिक रचनालाई काव्य भनेर भने, यो काव्य चाहिँ के छ भने छन्दमा लेखिएका हुन्छन् धेरै जसो काव्यहरू। अब हामीले देख्छौं महाकवि लक्ष्मीप्रसाद देवकोटा, कवि शिरोमणि लेखनाथ आज, यसै गरेर अन्य सबै राष्ट्रिय स्तरका ख्यातिप्राप्त कविहरूले पनि धेरै महाकाव्यहरू, धेरै काव्यहरू, धेरै सृजनाहरू छन्दमा नै गर्नुभएको छ। र छन्दमा चाहिँ के हुन्छ त भने रस, भाव, यसको साथसाथै कल्पनाको चातुर्यताको पनि जरूरी छ, भाषा सौन्दर्यको आवश्यकता पर्दछ, त्यस्तै गरेर लय विधान पनि त्यसमा अति आवश्यक हुन्छ। र अर्को कुरा सबभन्दा साहित्यमा आवश्यक भनेको चाहिँ मौलिकता पनि हो, आफ्नोपन कवितामा चाहिँ अथवा लेखमा आफ्नोपन, त्यो शीर्षक अनुसारको आफ्नो आफ्नो चाहिँ शैली, त्यो चाहिँ हुन जरूरी छ। विशेष गरेर चाहिँ यसमा चाहिँ अलंकारहरूको रस विधानहरूको प्रयोग पनि हुनुपर्छ। अलंकारहरू त अब शब्दालंकार, अर्थ अलंकार, यी धेरै किसिमका हुन्छन्। अब त्यसमा पनि विशेष गरेर हामीले अनुप्रासलाई विशेष ध्यान दिएर हामी चाहिँ अन्त्यानुप्रास मिलाएको कविता अझ सुन्दर र अझ कर्णप्रिय मानिन्छ। र अब आज यो जिम्मेवारीलाई वहन गर्दै मैले यहाँ केही कुराहरू उल्लेख गर्न चाहन्छु। 78वां छन्द संगममा अहिलेसम्म 11 कविहरू प्रस्तुत भइसकेका छौं र 11 जनाका आफ्ना सृजनाहरू, आफ्ना भावनाहरू र आफ्ना चाहिँ रचनाहरू यहाँ प्रस्तुत भएका छन्। र सबभन्दा पहिले प्रस्तुत भएको छ नारद मणि भण्डारीको गीति कविता, र उहाँले गीति कविता लेख्नुभएको छ, नेपालको सुन्दरताको वर्णन गर्नुभएको छ, संस्कार संस्कृतिको बारेमा उल्लेख गर्नुभएको छ, र उहाँको गीति लयमा छ, विशेष गरेर गीति लयमा सृजना गर्ने कविहरू यहाँ धेरै हुनुहुन्छ। त्यसमा पनि अझ मुनामदन, जुन अत्यन्त लोकप्रिय मानिन्छ, मुनामदन चाहिँ लक्ष्मीप्रसाद देवकोटाको सबभन्दा बढी लोकप्रिय काव्य मुनामदन हो, गीति काव्य, त्यो लयलाई चाहिँ पकड्ने प्रयास चाहिँ उहाँले गर्नुभएको छ। त्यस्तै गरेर सुरेश कुमार पाण्डेज्यू, अब उहाँले पनि गीत कविता लेख्नुभएको छ, र उहाँका लेखहरू हामीले धेरैजसो पत्रिकामा पनि पढ्न पाउँछौँ, अत्यन्त सारगर्भित र अत्यन्त खोजमूलक तरिकाले उहाँले लेख्नुभएको हुन्छ। त्यो विषयलाई अलिकति घना रूपले अलिकति गहिराईमा पुगेर उहाँले लेख्नुभएको हुन्छ, र आजको कविता पनि उहाँको गीति लयमा लेखिएको छ। राष्ट्रिय भावले ओतप्रोत छ, हाम्रो राष्ट्रियतामाथि समितिले धावा बोल्दा पनि चाहिँ यहाँका जनप्रतिनिधिहरू बोल्दैनन्। हाम्रो देशको अस्मिता लुटिसकेको छ, यो अस्मिताको रक्षा गर्नु हामी सबैको दायित्व हो भन्ने उहाँको भावना छ। र कपिल किशोर घिमिरेज्यू, हाम्रो दाङ यो शार्दूल विक्रीडित छन्दमा उहाँले लेख्नुभएको छ, अत्यन्त भाव अत्यन्त मिठो छ, दाङ यति सुन्दर छ, प्राकृतिक सुन्दरता त्यत्तिकै छ, मौसमी अनुकूलता त्यत्तिकै छ, यति मात्रै होइन यहाँको अरू उत्तरतिरको पहाड़ी श्रृंखला, यहाँको उत्पादनका विषयवस्तुहरू र दाङको महिमा उहाँले प्रकाशित गर्नुभएको छ। साँच्चै दाङ छ दङ्ग पर्न सकिने हाम्रो धरा सुन्दर, यो वास्तवमा मलाई लाग्छ दाङ किन भनेको होला, यो कहिलेकाहीँ हामी यस्तै प्रसङ्गात कुरा गर्छौँ, यहाँहरूलाई थाहा होला ठाकुर प्रसाद आचार्य भन्ने एकजना विद्वान हुनुहुन्थ्यो, अहिले त हुनुहुन्न उहाँ, होइन, ठाकुर प्रसाद आचार्यले दाङको बारेमा कविता लेख्नुभएको थियो, र मलाई उहाँले के भन्नुभयो भने दाङ नाम कसरी रह्यो गुरु भनेर हामीले गर्दै गर्दा पहाड़मा आएर उतातिर पहाड़को पल्लो पखेरामा बस्ने मान्छेहरू पहाड़को टाकुरामा आइसकेपछि, यही उत्तरतिरको पहाड़को टाकुरामा आइसकेपछि विशाल ठूलो यति सम्म सम्मै सम्म उपत्यकाहरू देखिसकेपछि उहाँहरू दङ्ग पर्नु, त्यही दङ्ग परेको हुनाले यो चाहिँ ठाउँको नाम दाङ रहेको हो भनेर चाहिँ यस किसिमको कुराहरू पनि आएको थियो, यो दङ्ग पर्न सकिने भनेर उहाँले प्रयोग गर्नुभएको छ। वास्तवमा दङ्गै पर्ने किसिमको छ यो उपत्यका। र अब यहाँ यसमा के छ भने शार्दूल विक्रीडित छन्दमा पहिलो अक्षर चाहिँ मगर हुन्छ, मा तारा हुन्छ, यो मा तारा आज भानु सलगाममा शार्दूल विक्रीडित छन्दको म ज स तत् अनि दीर्घ अन्त्यमा हुने शार्दूल विक्रीडितम भनेर छ, म स ज स तत् गु गु, यो चाहिँ हो यसको लक्षण। यसमा चाहिँ के छ भने बिन्ती गर्छु भन्ने शब्दको प्रयोग भएको छ सुरुमा, यो बिन्ती गर्छुमा ती चाहिँ रसो हुन्छ, र यसमा चाहिँ रसो हुने भएको हुनाले यसलाई चाहिँ हामीले अलिकति छन्दलाई ख्याल गर्नुपर्ने जरुरी छ भन्ने मैले ठान्दछु। यस्तो कता कति यस्तो चाहिँ पाइन्छ, यो अलिकति चाहिँ हामीले विचार गर्नुपर्छ। धन्यवाद। र अब मधुसूदन गौतमज्यू, मधुसूदन गौतमज्यूले भर्खरै राराको यात्रा समापन गरेर आउनुभएको रहेछ, असाध्य स्वर्गको स्वर्गकीय अप्सरा रारा भन्छौँ हामी, होइन, असाध्य सुन्दर मनमोहक, जान चाहिँ अत्यन्त कठिन, तर उहाँ गइसकेपछि चाहिँ फेरि यता फर्क्यौँ नफर्क्यौँ कि उतै हेरौँ कि यतै बसौँ कि भने जस्तो लाग्ने अत्यन्त मनमोहक दृश्यावलोकन गरेर चाहिँ उहाँ फर्कनु भएको छ। उहाँले त्यही विषयमा आफ्नो यात्रा वृत्तान्त चाहिँ सुनाउनु भयो, असाध्यै खुसी लाग्यो, उहाँप्रति आभार व्यक्त गर्न चाहन्छु। शरद गौतम, र वास्तवमा उहाँले राजा सम्झना राजा वीरेन्द्रको भनेर लेख्नुभएको छ, र यो उहाँले पहिले उच्चारण गर्दा भन्नुभयो मन्नाक्रान्त, तर यो प्रयास गर्नुभएको रहेछ शिखरणीमा, यो शिखरणी छन्दको प्रयास हो, र उहाँले जुन लेख्नुभएको छ होइन यसलाई चाहिँ शिखरणी छन्दमा अझ राम्ररी वर्ण र यो लघु र गुरु को प्रयोगलाई अझ ध्यान दिनुभयो भने यो असाध्यै मिठो हुन्छ। उहाँले राम्रो लेख्नुभएको छ, उहाँको यो छन्द लेखाई को प्रयास अझ राम्ररी अगाडि बढ़ोस् हार्दिक शुभकामना दिन चाहन्छु। यसैगरी दामोदर पौडेलले बाल महिमा उहाँले पनि लोकलयमै कविता सुनाउनुहुन्छ, विशेष गरेर लोकलय सबैलाई मन पर्दो पनि छ र फेरि रचनालाई पनि केही सहज सरल पनि हुन्छ। शब्द रचना असाध्यै मिठा छ, भाव पनि अत्यन्त मिठो छ र बालकलाई हामीले कुन रूपमा व्यवहार गर्नुपर्छ भन्ने कुराको यो कवितामा चाहिँ उहाँले केही सन्देशमूलक विचारहरू व्यक्त गर्नुभएको छ। एकराज शर्मा अधिकारी, यस्तो उमेरमा पनि उहाँ यति क्रियाशील हुनुहुन्छ, उहाँको यो साहित्यप्रतिको समर्पण भावलाई हामी साधुवाद व्यक्त गर्नुपर्छ। उहाँले स्वाभिमान कविता लेख्नुभएको छ, यो गद्य कविता हो उहाँको र यो उपदेशात्मक छ, शिक्षाप्रद छ, हामीले कस्तो गर्नुपर्छ कस्तो गर्नु हुँदैन अनि कुन किसिमको व्यवहार गर्नुपर्छ, हाम्रो राष्ट्रिय अस्मिता जोगाउन हामी के गर्नुपर्छ, यो उपदेशात्मक कुराहरू यहाँ उल्लेख गर्नुभएको छ। यसै गरी कमलमणि देवकोटाज्यू राप्ती साहित्य परिषदको केन्द्रीय अध्यक्ष हुनुहुन्छ उहाँ र कमलमणि देवकोटाज्यूले लेखेको कविता अनुष्टुप छन्दमा लेख्नुभएको छ उहाँले, तर अनुष्टुप छन्दमा लेखेको कविता फूल र काँडा, यो जीवन काँडा कि फूल झमक कुमारीको, मलाई यस्तो त्यो अलिकति झल्को आयो क्या त्यो चाहिँ होइन, र यो चाहिँ कतै हाँसो कतै आँसु जिन्दगी खेल भइदियो, जिन्दगी यस्तै उतराली ओह्रालीहरू उतार चढ़ावहरू र दुःख सुखका यिनी अनुभूतिहरूको एक किसिमको खेल चाहिँ जीवन, यही भाव चाहिँ उहाँले व्यक्त गर्नुभएको छ। उहाँको शब्द रचना राम्रो छ, भाव मिठो छ। खगराज नेपानीज्यू आदरणीय व्यक्तित्व लेखक संघको अध्यक्ष, उहाँले कविता वाचन गर्नुभयो अनुष्टुप छन्दमा, शीर्षक पनि कविता नै हो, उहाँले पनि यस्तै सन्देशमूलक यस्तै उपदेशात्मक र शान्त रस प्रिय कविताहरू रचना गर्नुहुन्छ। उहाँले त अब लेख्दै जाँदा महाकाव्य पनि लेखिसक्नु भएको छ। अब यसै गरेर पुरुषोत्तम खनालज्यू आदरणीय व्यक्तित्व हुनुहुन्छ उहाँ, यहाँको विषयमा मैले अलिकति पहिले पनि भनिहालेँ, पृष्ठभूमि चाहिँ संस्कृततिर पनि हो यहाँको, यहाँले राम्रो रचना गर्नुहुन्छ, भावना यति मिठो छ। एकपटक उहाँ चाहिँ बिरामी परेको बेला उहाँलाई भेट्न जाउँ भनेर भाइ नानी यति मिठो कविता सुनाउनु हो, त्यो भावना कविलाई चाहिँ आफ्नो सिर्जना कसैलाई पस्किँदा पनि केही कुरा आनन्द अनुभूति चाहिँ हुन्छ, स्वाभाविक रूपमा हो त्यो कुरा। उहाँले त्यसै भएर चाहिँ हामीले के भन्छौँ भने यो सिर्जना चाहिँ स्वान्त सुखायला पनि हो क्या, आफूलाई सन्तोष दिन्छ त्यो रचनाले चाहिँ, आफूले त्यो भावना व्यक्त गरिसकेपछि र आफू त्यो कवितामा गुनगुनाइसकेपछि आफूलाई चाहिँ एक किसिमको सुखको अनुभूति चाहिँ हुन्छ। उहाँको असाध्य राम्रो लेख्नुभएको छ, अब झन् नजिकै उहाँको त्यो कृति विमोचनको संहारमा लगभग हुन लागेको छ, अब यो छिटै छिटै यसलाई समापन होस् र उहाँले त्यो छिटै आफ्नो शुभ जन्मोत्सवको अवसर पारेर विमोचन गर्नुहोस्, हार्दिक शुभकामना व्यक्त गर्दछु। यसरी हाम्रा 11 जना साहित्यकारहरूले आज यहाँ कविता वाचन गर्नुभएको छ र म यहाँहरू समक्ष भावनाहरू लागेका कुराहरू मैले यहाँ व्यक्त गरेँ। प्रमुख अतिथिज्यूबाट हामी धेरै कुराहरू सुन्न बाँकी छ छन्दको बारेमा है। अन्त्यमा चाहिँ मैले मेरो एउटा कविता जुन चाहिँ मन्दाक्रान्तमा लेखेको छु, मन्दाक्रान्त छन्दमा, नववर्षको शुभकामना भनेर, शिक्षा दीक्षा प्रगति पथमा देश यो लङ्किराखोस्, छर्दै आवा गगन तलको सूर्य झैं चम्किराखोस्, शिक्षा दीक्षा प्रगति पथमा देश यो लङ्किराखोस्, छर्दै आवा गगन तलको सूर्य झैं चम्किराखोस्, यो धरतीमा कलह झगडा

सोझा साझा गरीब जनता चुस्न कोही नपाउन् भ्रष्टाचारी मिलेजुली धरा लुट्न कोही नपाउन् लाखौं लाखौं युवक युवती जे समय फर्किआउन् सेवा गर्ने अवसर मिलोस् शान्त भई बस्न पाउन् यो माटोमा मलजल गरी कर्म गर्ने पुजारी हामी माली सकल जनता देश हो फुलबारी खाना नाना सकल जनको स्वास्थ्य सेवा सुरक्षा नेपालीको तन र मनको पूर्ण होस् तीव्र इच्छा सानो हाम्रो अमर धरती।

0: सेवा गर्दा तन मन खुशी भाव देखिन्छ दङ्गा सोझा साझा सकल जनको चेहरा मुस्कुराओस् भ्रष्टाचारी पन सब हटोस् रामको राज्य आओस् भ्रष्टाचारी पन सब हटोस् रामको राज्य आओस्।
1: यसपछि प्रस्तुत छ उक्त कार्यक्रमका प्रमुख अतिथि उत्तम कृष्ण मजरियाद्वारा आफ्नो रचना।
2: बुट्टे तितिरी पंखी होस् चाहे घन घटार होस्,

लक्ष्य कमाल को हरेक वस्तुमा कस्ता भिन्नता छन् थरी थरी यहाँ।

दिव सौंदर्य उस तैला फैसर रवि को तेज को चर्चा

0: కేశజిలోచర బిందుమా సింధు కోశార భర్ణ కేశజిలోచర.
1: कार्यक्रम का अध्यक्ष एवं राप्ती साहित्य परिषद दाङ का अध्यक्ष एमर एग्मीले सबैलाई धन्यवाद दिदै आफ्नो रचना प्रस्तुत गर्नुभएको थियो.
2: सबै सबैप्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनहरूमा यहाँहरूको साथ सहयोगको मैले अपेक्षा चाहन्छु र आज यो कार्यक्रम म एउटा समापन गर्न चाहन्छु. कविताको शीर्षक छ जीवन गुरु प्रकृति.
0: मेरी काली हर पलौधो सिर्जना गर्न झर्छिन्. मेरी काली हर पलौधो सिर्जना गर्न झर्छिन्. मेरी लाली प्रतिदिन नयाँ जिउनुको अर्थ भर्छिन्. शिष्टाचारी हुन दिन दिनै धानका हेर्छु बाला. जिम्मेवारी हुन दिन दिनै बोटका हेर्छु डाला. चर्दै हिँड्ने पशुदल चरा देख्छु काला उज्याला. आफूलाई रहन गतिलो स्वार्थका फाल्छु जाला. गाएका छन् लहर कमिला एकताको सुगान. बन्नै पर्ने श्रमिक बलियो माउरी दिन्छ ज्ञान. रोई रोई शिशिर ऋतुमा पात झर्दा पुराना. पुग्दै आफै विगत दिनमा हातले छन्छु गाला. बोकी आयो जब शरदले पर्व नौलो लिएर. नौला नौला रस हृदयमा जाग्न थाले खुलेर. भोकै मरला छटपट गरी बाघले घाँस खान्न. रुङ्दै बसला शिशिर दिनमा कोइली गीत गान्न. थाली तृष्णा सर कछुवा दीर्घजीवी हुँदैछु. हेर्दै हेर्दै गगन तलमा दासता मासिदिन्छु. के हो अड्डी विपत पलमा शैललाई निहाल्छु. के हो मत्ती गगन बीचको चिललाई म हेर्छु. माया के हो चुपसित बसी हेर्छु जोडी परेवा. पीडा के हो दुखित जुनको हेर्छु चिसा परेला. पीडा के हो दुखित जनको हेर्छु चिसा परेला.
1: यो त थियो राप्ती साहित्य परिषद जिल्ला शाखा दाङद्वारा यही 2083 ज्येष्ठ 29 गते शुक्रबार दाङमा आयोजित 78 छन्द संगम सम्बन्धी विशेष गतिविधि. आजलाई यति नै. परम आदरणीय साहित्य संगीत कला र संस्कृति अनुरागी श्रोता, अब हामीले यही गतिविधिसँगै आजको श्रृंखलाबाट विदा माग्नु पर्ने हुन्छ किनकि निर्धारित समयको पाबन्दीलाई हामीले पनि नाघ्न सक्दैन. त्यसो त अर्को साता विविध कोशेली सहित यहाँहरू समक्ष उपस्थित हुने नै छौ. यति जेलसम्म कार्यक्रम साहित्य डबली सुनेर साथ दिनुभएकोमा सम्पूर्ण साहित्य संगीत कला र संस्कृति अनुरागी श्रोता एवं प्रविधि कक्षबाट सघाउनु हुने बहिनी अमृता डाङीलाई धेरै धेरै धन्यवाद दिँदै र यहाँको साता सुखद होस् र सृजनशील बनोस् भन्दै आजको रातमा पनि मिठो निदरी र सुन्दर सपनीको कामना गर्दै प्रस्तोता म कमलमणि देवकोटा पनि यहाँहरू माझबाट बिदा हुन्छु. हवस् त नमस्कार, शुभरात्री.

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। दाङमा जारी बागमती लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभाका विशेषाधिकार समितिका सभापति तथा सदस्यहरूको प्रथम राष्ट्रिय सम्मेलन सात बुधे लुम्बिनी घोषणा पत्र 2083 जारी गर्दै सम्पन्न भएको छ। लुम्बिनी प्रदेश सभाको विशेषाधिकार समितिको आयोजनामा असार 2 र 3 गते राप्ती उपत्यका देउखुरीमा सम्पन्न सम्मेलनले संसदीय विशेष अधिकारको संरक्षण, प्रदेश सभाको स्वायत्तता र लोकतान्त्रिक संस्था को सुदृढीकरणका विषयलाई प्राथमिकतामा राख्दै घोषणा पत्र जारी गरेको हो। घोषणा पत्रमा प्रदेश सभाहरूको स्वायत्तता तथा मर्यादालाई सम्वर्धन गर्न संसदीय विशेषाधिकार सम्बन्धी सर्वभौम सिद्धान्तलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असल अभ्यास अनुसार आत्मसात गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै संघीय गणतन्त्र नेपालको संसदीय अभ्यासप्रति नगरको विश्वास अभिवृद्धि गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने उल्लेख गरिएको छ। सम्मेलनले कार्यपालिका र व्यवस्थापिका बीच सुमधुर सम्बन्ध लोकतन्त्र संस्थागत गर्ने आधार भए पनि व्यवस्थापिकाको निर्देशन, निगरानी तथा खबरदारी प्रति कार्यपालिका पर्याप्त गम्भीर नहुँदा संसद र संसदहरूको विशेष अधिकार प्रभावित भएको विषयमा गम्भीर ध्यान आकर्षण भएको सुनाएको छ। यसै गरी नेपालको सार्वभौम सत्ता, अखण्डता र राष्ट्रियता प्रति संवेदनशील हुन तथा यसको संरक्षणका लागि सबै पक्ष गम्भीर बन्न सम्मेलनले आह्वान गरेको छ। विशेष अधिकार समितिहरू बीच आपसी सहकार्य, समय र अनुभव आदान प्रदानलाई थप विस्तार गर्न प्रतिबद्धता पनि घोषणा पत्रमा समेटिएको छ। नेपालको संविधानको धारा 187 उपधारा 9 बमोजिम प्रदेश सभाहरूमा विशेष अधिकार सम्बन्धी कानून तर्जुमा गर्न आवश्यक रहेको निष्कर्ष निकाल्दै सबै प्रदेशका विशेष अधिकार समितिहरूले आवश्यक पहल गरी कानून निर्माण प्रक्रिया अघि बढ़ाउने निर्णय गरेका छन्। विशेष अधिकार समितिहरूबीच अनुभव आदान प्रदान, समन्वय र सहकार्यलाई संस्थागत गर्न एक समन्वय समिति स्थापना गरिएको घोषणा पनि सम्मेलनले गरेको छ। साथै आवश्यकता अनुसार राष्ट्रिय सम्मेलन आयोजना गर्ने र आगामी सम्मेलन सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिकार समितिले आयोजना गर्ने निर्णय गरिएको छ। दाङको राप्ती गाउँपालिका क्षेत्रमा बढ़दो गर्मी र उच्च तापमानका कारण पालिकाभित्रका सम्पूर्ण विद्यालयहरू 2 दिनका लागि बन्द गरिएको छ। गाउँपालिकाको कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै बालबालिकाहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी गर्मी विदा दिने निर्णय गरेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकद्वारा हस्ताक्षरित सूचना अनुसार पालिका अन्तर्गत सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत निजी विद्यालयहरू आगामी असार 4 र 5 गते 2 दिन पूर्ण रूपमा बन्द गरिनेछ। यो विदा विद्यालयहरूलाई वार्षिक रूपमा प्रदान गरिने, वर्षे विदाबाट कटी हुने गरी मिलान गरिएको गाउँपालिका प्रशासनले सुनाएको छ। केही दिन यता देउखुरी उपत्यका लगायत यस क्षेत्रमा अत्याधिक गर्मी बढ़दा विद्यालय जाने साना विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिम उच्च रहेको छ। सोही अवस्थालाई मध्यनजर गर्दै अभिभावक तथा सरकारवालाहरूको सुझावका आधारमा पालिकाले यो अल्पकालीन विदाको निर्णय लिएको हो। नेपाल क्षयरोग निवारण संघ दाङले क्षयरोग अभिमुखीकरण तालिम लमई नगरपालिका 8 सतबरियामा सम्पन्न गरेको छ। संघका सभापति खिमलाल डागीको अध्यक्षतामा कार्यक्रम भएको हो। अभिमुखीकरण तालिममा संस्थाका प्रशिक्षक विष्णु पुन तथा सतबरिया स्वास्थ्य चौकीका भोगेन्द्र चौधरीले क्षयरोग सम्बन्धी अभिमुखीकरण तालिम दिनुभएको थियो। कार्यक्रममा वडा नम्बर 8 का कार्यवाहक वडा अध्यक्ष देवा परिवार, शिक्षक यादव प्रसाद काफ्रे, विद्यालय व्यवस्थापन अध्यक्ष सीतापुन, छात्र प्रदीप यादव लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा उल्लेखनीय मात्रामा सहभागीको उपस्थित रहेको थियो। र स्वास्थ्य बीमा बोर्डले देशका विभिन्न 202 सेवा प्रदायक अस्पताललाई बीमा भुक्तानीका लागि थप 91,18,94,000 भुक्तानी गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत बाँकी दायित्व भुक्तानीलाई
प्राथमिकतामा राख्दै रकम निकासा सहजीकरण गरिरहेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीका अनुसार यसअघि गएको जेठको दोस्रो हप्ता स्वास्थ्य बीमा दावी बापत 1,03,24,77,000 रूपियाँ भुक्तानी गरिएको थियो। हौस् त अहिलेलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यी हाइलाइटसँगै आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौं। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परियाल आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्री।

प्रभात दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

0: आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज जो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: श्रृंखला जेन बुद्धिज्म को चलिरहेको छ, जसको विकास जापान में, जसको शुरुआत चीन में भएको थियो र त्यसको पूर्णतया विकास जापान में भएको हो र जसको शुरुआत भारतबाट भएको थियो बोधि धर्मबाट र त्यसको बीज को रूप में लुम्बिनी बाट भएको थियो नेपालको रूपमा। यसरी नेपाल भारत चीन हुँदै जापान सम्ममा पूर्णतया विकसित भएको बौद्ध प्रणाली जसलाई जेन बुद्धिज्म भनिन्छ, यिनै जेन बुद्धिज्ममा जति पनि घटनाहरू घटे, कथाहरू आए, त्यो ती सबै आज संसारको सबभन्दा अद्भुत, सबभन्दा बुझ्न गाह्रो आध्यात्मिक परिपाटीको रूपमा चिन्ने गरिन्छ र यिनै श्रृङ्खलामा हामी चर्चा गरिरहेका थियौँ, छौँ, रहनेछौँ पनि। आज त्यसै श्रृङ्खलाको एउटा कथा प्रसङ्ग जेन मास्टर नान इन जापानमा अत्यन्त विख्यात थिए र उनले कैयन शिष्य बनाएका थिए। त्यसमध्ये एउटा शिष्य जसलाई टेनो किआङ वाङ भनेर पनि चिनिन्छ, छोटकरीमा टेन, उनका शिष्य 10 वर्ष गुरुको अन्डरमा रहेर, कति वर्ष रे, गुरुको अन्डरमा रहेर साधना सिकेका थिए, ज्ञान सिकेका थिए टेनोले। जेनमा 10 वर्ष नसिकिकन, 10 वर्ष गुरुको अन्डरमा रहेर साधना नगरेसम्म समाजमा गएर कसैलाई सिकाउने अधिकार हुँदैन। कसैलाई सिकाउन अगाडि त्यो ज्ञान आफूमा खट्नु पर्छ, त्यो विद्या आचरणमा आउनु पर्छ। विद्या आचरणमा आउन अगाडि अरूलाई सिकाउनु या त ठगी हुन्छ या त अपराध हुन्छ। त्यसकारण जेन प्रणालीमा पहिला शिष्यलाई ट्रान्सफर्मेसनमा लगिन्छ अनि बल्ल गएर समाजमा यो ज्ञान सिकाउने अधिकार प्राप्त गर्छन् उनीहरू। यसै क्रममा टेनोले 10 वर्ष बिताइसकेका थिए, अब उनी गुरुको रूपमा समाजमा निस्कने तर्खरमा थिए, तर जेन प्रणालीमा एउटा जाँच दिनुपर्छ, जसरी युनिभर्सिटीमा, जसरी कलेजमा, जसरी स्कुलमा विद्यार्थीको क्लास चढ्न अगाडि या विद्यार्थीले कलेज टुङ्गाउन अगाडि, युनिभर्सिटी टुङ्गाउन अगाडि एउटा परीक्षा दिनै पर्ने हुन्छ। अनि त्यो परीक्षामा पास भयो भने कलेजबाट सर्टिफिकेट पाइन्छ। त्यस्तै भने जस्तै यो जेन प्रणालीमा पनि 10 वर्ष बसिसकेपछि पनि सिधा गएर सिकाउन पाउँदैन, त्यसको लागि एउटा जाँच पास गर्नुपर्छ। अनि यो जाँच समूहमा होइन, शिष्यको समय टुङ्गो लागेपछि एकजनालाई दुईजनालाई पनि जाँच लिने गर्छन्। अनि जाँच पनि अनौठो हुन्छ जेनमा। यहाँ आज जाँच हुँदैछ, परीक्षा हुँदैछ टेनो भन्ने विद्यार्थीको, जसले 10 वर्ष गुरुको सान्निध्यमा ज्ञान ध्यान प्राप्त गरिसकेको छ। समय यस्तै पर्यो, मौसम यस्तै, यानि बर्सातको समय गुरु जहाँ बस्नु भएको छ, गुरुको कोठामा कोष्ठमा छिर्न अगाडि टेनो काठको जुत्ता लाएर आउँछन्। खास गरी त्यो बेला जापानमा जसरी भारत नेपालमा खरौ काठको जित्त लगाइन्छ, उनीहरूको पनि एक प्रकारको खराउ नै हुने गर्छन् र त्यही खराउ लाएर गुरु भेट्न अझ जाँच दिन आउँछन्। टेन पानी परेको कारणले छाता पनि ओढेर आउनु पर्यो, छाता पनि लिएर आउनु पर्यो। अब सिन कल्पना गर्नुहोस्, 10 वर्ष साधना गरेका यी परिपक्व साधक अब गुरु बन्ने तयारीमा छन्। उनी आफ्ना गुरु नान इन भन्ने गुरुलाई भेट्नको लागि छाता ओढेर आइरहेका हुन्छन्। अनि ढोकाको बाहिर उनले छाता पनि छोड्नु पर्यो र जुत्ता पनि फुकाल्नु पर्यो। यो सामान्य प्रक्रिया, जुत्ता फुकाले, छाता त्यही राखे र त्यसपछि अब गुरुले कस्तो खालको प्रश्न सोध्ने हो, के जाँच लिने हो, जेलमा कसैलाई थाहा नै हुँदैन कस्तो खालको शिक्षा हुन्छ भन्ने, परीक्षा हुन्छ भन्ने। भित्र छिरिसकेपछि साष्टाङ्ग दण्डवत, यानि भुइँमा टाउको टेकेर पुरा शरीरलाई भुइँमा बिसाएर समर्पणको भावमा शिष्य पुग्छ, त्यसलाई साष्टाङ्ग दण्डवत भनिन्छ। साष्टाङ्ग कतै कतै अष्टाङ्ग दण्डवत गरे, त्यसपछि एक कुनामा बसे, एक छेउमा बसे, गुरुलाई हेरे श्रद्धापूर्वक, नियाले श्रद्धापूर्वक, गुरुले शिष्यलाई हेरे। त्यसपछि एउटा प्रश्न गर्छन् गुरुले, बाबु तिमीले छाता ओढेर आयो, जुत्ता लाएर आयो, जुत्ता छाता बाहिरै छोड्यो, भन्नु त तिमीले जुत्ता जुन छोड्यो जहाँ, त्यो जुत्ता छोडेको ठाउँमा तिम्रो छाता दायाँतिर राख्यो कि बायाँतिर राख्यो? शिष्य त सामान्य हुन्छ, त्यत्रोले ख्यालै नगरेको, उनको त सारा ध्यान के त गुरुले आज जाँच लिनुहुन्छ, जाँच लिनुहुन्छ के लिनुहुन्छ थाहा त थिएन। अत आफ्नो कल्याणको लागि गुरुमा निर्भर भएर हुँदै, गुरु आधा र आधा शिष्य हुन्छ, गुरुको काम आधा, शिष्यको काम आधा हुन्छ। जसरी जोई आधा कोही आधा, जोई र कोही मिलेपछि कोही न कोही त जन्मिन्छ, जोई र कोही मिलेन भने कोही पनि जन्मिँदैन। त्यसकारण जोई आधा कोही आधा, कोहीले मात्रै जन्माउन सक्दैन, जोईले मात्रै पनि जन्माउन सक्दैन। जोईका केही अंश, कोहीका केही अंश, यी दुई अंश मिलेपछि नयाँ वंश सुरु हुन्छ। अन्यथा यो कथामा गुरु र शिष्यको जुन सम्बन्ध छ, त्यो सम्बन्ध क्लियर कट छ कि 10 वर्ष उनले साधना गरिसक्दा पनि उनी हुन सकेनन्, एउटा जाँचमा फेल भएको, के त छाता कता राख्यो थाहा नभएको। अर्को 6 वर्ष पुग्नु, अब कथाको व्याख्यातिर हुँ। जब मान्छे दुःखमा पर्छ, जब हामी मानसिक दुःखमा पर्छौं, कन्फ्युजनमा पर्छौं, त्यहाँ एउटा घटना त घटेको हुन्छ, बाउ मरेको होला, आमा बितेको होला, या कसैले ठगेको होला, या जाँचमा फेल भएको होला, या कसैले धोका दिएको होला, या मैले भने जस्तो केही कुरा नभएको होला, कुनै न कुनै घटना घट्छ। त्यो घटना घटेपछि मेरो मनले हजार हजार प्रश्न निकाल्छ, मन खेल्छ, मन भौतारिन्छ, मन खेल्छ, मनमा कुराको बाढी हुन्छ। अनि यहाँ बुझ्नुपर्ने कुरा दुई कुरा, एउटा घटना घट्यो र अर्को मेरो मनमा कुराको बाढी आयो, दुई कुरा छन् यहाँ, जोई र कोही आइसकेन, एउटा घटना र अर्को कुराको बाढी, दुई कुरा छ। अब मान्छे डिप्रेसनमा जान्छ, एङ्जाइटीको शिकार हुन्छ या दुखी हुन्छ, त्यो दुखी हुनु या एङ्जाइटीको शिकार हुनु या डिप्रेसनमा जानुको कारण भर्खर घटेको घटना हो कि भर्खर मेरो मनमा खेलेका कुराहरू हुन्, यो कुरा उसले ठान्न सक्दैन। फेरि पनि याद राख्नुहोस्, घटना घट्यो, कसैले मलाई धोका दियो, धोका दिनु घटना हो, इन्सिडेन्ट हो, एक्सिडेन्ट हो, वाटेभर, तर त्यो कसैले मलाई धोका दिएर या कसैबाट मैले पीडा पाएर म दुखी भएको हुँ या त्यो घटना घटेपछि कसैले मलाई धोका दिएपछि पीडा दिएपछि मैले जुन जुन कुरा सोच्छु त्यो सोचाइको कारण विचारको कारणले म दुखी भएको हुँ भन्ने कुरा मान्छेलाई थाहा हुन्छ। मान्छेलाई के लाग्छ त भन्नाले सिधै म दुखी किन छु म पीडित किन छु किनभने मलाई कसैले धोका दियो किनभने कसैले मेरो पैसा खाइदियो किनभने कोही मलाई छोडेर गयो त्यसकारण म दुखी छु। मान्छेको बुझाइ त्यही हुन्छ। यो बुझाइ अर्ध सत्य हो। कुन सत्य रे? आधा कुरा त त्यही हो, कसैले मलाई धोका दिएको आधा कुरा त त्यही हो, कसैले ममाथि अन्याय गरे आधा कुरा त त्यही हो, तर त्यो कुरा आधामा भयो।
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
3: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत भरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दाङ दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
6: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सङ्गाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: किराले खाएको दाँत निकाल्ने,
8: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
7: खाली ठाउँमा दाँत राख्ने,
8: दाँतको जरैदेखि उपचार गर्ने,
7: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
8: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
9: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
10: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
11: खुसीको खबर।
12: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सीटीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
11: हाम्रा विशेषताहरू:
13: आधुनिक प्रयोगशाला,
11: अत्याधुनिक सर्वेक्षण उपकरण,
13: अनुभवी प्रशिक्षक,
11: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
13: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
11: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सड़क, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
13: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
11: आजै रजेना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
12: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
11: सम्पर्क फोन नम्बर 082-560-204।
12: सम्पर्क मोबाइल नम्बर 98-578-30-672 र 98-699-64-848।
14: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।

0: अखरु कोकोनट चोकोनट वीटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: हीरा काट्ने हीरै मा राखेर
3: नमस्ते म रामकृष्ण काल तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज
4: आधा कुरा म दुखी हुनुको आधा कारण कसैले धोका दिएपछि पीड़ा दिएपछि दर्द दिएपछि मै सोच्छु नकारात्मक कुरा सोच्छु त्यो सोचाइको कारणले गर्दा म बढी दुखी हुन्छु यथार्थ यो हो तर हामी कहाँ कोसँग भिड्छौ भने तैले मलाई चित्त दुखाइस यु हर्ट मी तैले मलाई चित्त दुखाइस त्यसकारण म दुखी भएँ भन्ने हामी बुझाइन जान्छौ अनि त्यो बुझाइको कारण उसँग म या त बोल्दिन या त उसँग झगडा गर्छु या त मैले उसलाई पेल्छु यसो गर्दा उसँगको प्रेम सधैँको लागि समाप्त हुन्छ जहाँ प्रेम हुँदैन त्यहाँ जीवन बाँच्नु बहुत गाह्रो छ बाहिरबाट सबै ठिक हुँदा पनि भित्रबाट दुःख कहिले पनि मेट्दैन यदि परिवारभित्र प्रेम प्रेम जहाँ हुँदैन त्यहाँ शङ्का हुन्छ प्रेम जहाँ हुन्छ त्यहाँ श्रद्धा हुन्छ प्रेम मर्नासाथ शङ्का हुन्छ अनि हरेक शङ्काले तपाईँलाई खाना खाँदा स्वाद लिन बिर्साइदिन्छ सुत्न जाँदा निद्रा आउँदैन यसरी तपाईँको जीवनमा खलबल खलबल खलबल हुन्छ यो खलबली मचिनु लामो समयसम्म जारी रह्यो भने त्यसकै परिणाम स्वरूप शारीरिक रोग पनि देखा पर्न सक्छ मानसिक रोग त भन्नै पर्छ शारीरिक मानसिक रोग दुवै त्यहाँबाट हुर्कन थाल्छ जुन बेला मनमा खलबली खलबली खलबली मच्छ थाल्छ मनमा खलबली खलबली किन मच्छ भन्नाले जहाँ प्रेम हुँदैन त्यहाँ मनमा खलबली हुन्छ अनि प्रेम किन हुँदैन भन्नाले जहाँ शङ्का हुन्छ त्यहाँ प्रेम हुँदैन अनि शङ्का किन भएको शङ्का अज्ञानताले अज्ञानता के त बाउले आमाले दाइले भाइले कोहीले जोइले पोइले कोहीले जे पनि व्यवहार गरेको हुन सक्छ ममाथि राम्रो नराम्रो त्यो व्यवहार त्यो घटना हो त्यो घटना पछि म सोच्छु बहुत सोच्छु नकारात्मक कुरा सोच्छु त्यो सोचको कारणले गर्दा म शङ्का गर्न पुग्छु अनि शङ्काले प्रेम मर्छ प्रेम मरेपछि खलबली हुन्छ खलबली भएपछि अनि रोग गरी रोग पलाउन थाल्छ सुरुवात कहाँ भयो अज्ञानताबाट सुरु अज्ञानता के त मलाई दुःख हुनुको कारण मलाई पीडा हुनुको कारण म सुत्न नसक्नुको कारण खाना नरुच्नुको कारण जोई होइन पोई होइन दाई होइन भाइ होइन मेरो मनमा जन्मेका नकारात्मक कुरा हुन् भन्ने कुरा मैले भुसुक्कै बिर्सन्छु यसैलाई अज्ञानता भन्छु अब सोच्नुहोस् एकछिन मलाई मेरो श्रीमतीले श्रीमानले छोराछोरीले कुनै घटना घटाएर दुःख दिएको कारणले म दुखी भएको हुँ कि म डिप्रेसनमा म एङ्जाइटीमा यस कारण फँसिएको हुँ कि त्यसपछि मैले गरेको विचारको कारण अब एकछिन फेरि पनि चिन्तन गर्नुहोस् मनन गर्नुहोस् कसैले तपाईँलाई धोका दियो धोका खाइसकेपछि त्यसबारे तपाईँले एउटा विचार पनि गर्नु भएन मनलाई ठ्याक्कै अड्कै मोड्नु भयो तपाईँले यदि तपाईँले कुनै विचार नगरेको भए तपाईँ दुखी हुनुहुन्थ्यो दुखी हुन्छ अझै बुझेछ छ दुखी हुन्छ दुःख कसैले दिएको धोकाले हुन्छ कि आफूले गरेको विचारको कारणले हुन्छ त्यसकारण अब सोच्नुहोस् घटनाले तपाईँ दुखी या सुखी हुने हो कि विचार कति सजिलो भन्नुभयो नि यदि यो साँच्चै हो भने तपाईँको लोग्नेले दुःख दिन्छ कि तपाईँको विचारले अब झगडा गर्नु पर्ने गर्नुहोस् जब दोष दोष लाग्दैन प्यार प्यार लाग्दैन परिवार परिवार लाग्दैन त्यसपछि जिन्दगीप्रति भरोसा लाग्दैन जब जिन्दगी प्रतिको भरोसा खस्किन्छ त्यहीबाट मानसिक रोग उस्किन्छ। जब जब जिन्दगी प्रति भरोसा खस्किन्छ त्यहीबाट तनाव पीड़ा दर्द मानसिक सबै उम्रिन्छ। यही उम्रिएका तनाव पीड़ा अन्ततः एंजाइटी डिप्रेशन फ्रस्ट्रेशन अनिद्रा शरीर भरिको दुखाई यहाँ दुखेछ यहाँ दुखेछ यहाँ दुखेछ सारा साइकोसोमेटिक डिजिजको रूपमा प्रकट हुन्छ। त्यसकारण यो सारा रोगहरू जुन मान्छेले झेलिरहेको अधिकांश रोग मान्छेले जन्माएको रोग कसरी जन्माएको तपाईँ आफैले जन्माउनु भयो हामी आफैले जन्माएका रोग कसरी जन्मियो एउटा अज्ञानताको कारण त्यो अज्ञानता के त आखिर समस्या मेरो विचार हो म भिडिरहेछु स्वास्नीसँग आखिर समस्या मेरो विचार हो म भिडिरहेछु लोग्नीसँग आखिर समस्या मेरो विचार हो म भिडिरहेछु छोराछोरीसँग आखिर समस्या मेरो विचार हो म भिडिरहेछु इन्डियनहरूसँग आखिर समस्या मेरो विचार हो म भिडिरहेछु चाइनिजहरूसँग बात गर्दा समस्या विचार हो तर म भिडिरहेछु दुनियाँसँग अर्थ नि वर्थ गोविन्द गाई टाउको दुखे आउँछ कि नाइटोमा लाग्छ न अर्थ बुझेको छ गोविन्द गाउन थाले गोविन्द अर्थ नि वर्थ गोविन्द गाई गोविन्दको गाई भनेको होइन फेरि जोपी अर्थ न वर्थ गोविन्द गाई टाउको दुखे औषधि नाइटोमा लाई
5: रिभर्स ओसमोसिस तथा यूबी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
6: स्वर्गद्वारी ड्रिंकिंग वाटर
5: हाम्रा सेवाहरू
6: एक लिटर र बीस लिटर जारको व्यवस्था
5: अर्डर अनुसार खाली बोतलको उत्पादन
6: बीस लिटर जारमा होम डेलिभरी सेवा
5: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसे फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
6: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
7: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
8: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
9: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
10: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: युनिसियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
12: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
13: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार
14: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
15: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700
16: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
17: विशेषज्ञ डाक्टरी सेवाहरू
16: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
17: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
18: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
17: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
17: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
16: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
19: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिंग आँखामा रोग अरु थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com।
20: भर्ना खुल्यो।
21: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
20: हाम्रा विशेषताहरू
21: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
20: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
21: शान्त तथा पारिवारिक वातावरण भएको
20: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
21: तिहार सुसारको राम्रो व्यवस्था भएको
20: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
21: घरको जस्तै माया पाउने
22: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
23: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ।

0: चौरासीमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: कार्यक्रमहरू
0: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
1: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
2: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज गोराई 16 सानी अम्बापुर सरादाङ,
3: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684, 98-512-32-328
0: र 98-578-37-255।
4: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
5: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने,
6: मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धत्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
5: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
6: यौन उत्तेजना नहुने,
5: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
6: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
5: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
7: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार, समय बिहान 11 बजेदेखि।
8: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
7: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-08।
9: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
10: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
9: ए, त्यसो हो भने घोराई 15 सय गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
10: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
9: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
10: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
9: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
11: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
12: टाउको दुखेको औषध नाइटोमा लगाएर त टाउको दुखेको जाँदै हामी जम्मै लोग्नेलाई पेल्छौँ, स्वास्नेलाई पेल्छौँ, छोराछोरीलाई पेल्छौँ, साथीलाई पेल्छौँ, सबैलाई पेल्छौँ। हामी सबैको नाम पेले राखिदिन्छ। साना ठुला पेलेहरू अरूलाई पेल्नुमा मजा लिने, हामी सबैले एक अर्कालाई पेलिरहेका छौँ। किन पेलिरहेको त भन्नाले अज्ञानता के हो? समस्या मेरो विचार हो, मेरो लोग्ने होइन। बिचरा लोग्ने यहाँबाट घर फर्केपछि कान समाउनु, सरी सरी दार्जिलिङ, म त पेलिरहन्छु। किनभने तिमीलाई धेरै पेलिने। छोराछोरीलाई गएर कान समाउनुहोस्, पुत्र पुत्री तेरो बाउ त पेलिरहन्छ। तिमीहरूलाई पेल्दा पेल्दा तिमी र मेरो बीचको प्रेमै समाप्त हुने गरी पेल्छ। बाबामा प्रति छोराछोरीको यति पनि श्रद्धा छैन अहिले, किनकि बाबामा पेले छन्। छोरा त मेरै हो, बेला बेला शङ्का पनि लाग्ला, किनकि भनेकोरै मान्दैन कसरी मेरो हो, छोरी त मेरै हुन्, शङ्का लाग्ला। किन यिनीहरूले बाउ आमाको एउटो कुरा पनि खाइरहेका छैनन्? किनकि बाउ आमा पेले भयो कि यिनीहरूलाई पेल्न मात्रै काम हो, न जोई जोई रह्यो, न पोइ पोइ रह्यो, न छोराछोरी छोराछोरी रहे। किनकि समस्या विचारबाट सुरु हुन्छ, तर समस्या मैले अरूलाई देख्छु, यहीँबाट मेरो पतन छ, मेरो स्वास्थ्य खत्तम भयो, मेरो शान्ति खत्तम भयो, मेरो परिवार ध्वस्त भयो मेरो अज्ञानताको कारणले गर्दा। बल्ल एउटा बोलेको कुरा बुझेँ,

त्यो बुढो मै हुने अरू त अझै टुवा पर्यो हो कि होइन। र यो नबुझिकन तपाईँको जीवन मृत्युभन्दा भयानक हुन्छ, किन मृत्यु त एकछिनमा सिद्धिन्छ, यहाँ त पल पल मर्नुपर्ने हुन्छ। यदि तपाईँले यो कुरा बुझ्नु भएन भने जिन्दगी मृत्युभन्दा भयानक छ, यु विल डाई मोमेन्ट टु मोमेन्ट, हर बार मर्नुपर्ने हुन्छ, मरे तुल्य गाह्रो हुन्छ। त्यसैले अब कथामा फर्कौँ त, कथाको सन्देश, 10 वर्ष गुरुको सानिध्यमा रहेका शिष्यलाई गुरु बन्ने टाइम त आयो नि, 10 वर्ष बसिसके तर गुरुले गुरु बन्न दिएन, किन भन्नाले जाब एउटा छाता कहाँ राखेको होस् छैन, त गएर दुनियाँलाई सिकाउने, तेरो छातै कहाँ छ थाहा छैन, तैँले त गुरु बन्ने, अरूलाई सिकाउन जाने, अनि यस्ता मान्छेले सिकाउँदा के हुन्छ, यस्ता गुरुहरूले सिकाउँदा के हुन्छ, कभी कभी यूं भी हमने दिल बहलाया, जो बातें खुद नहीं समझे दूसरों को समझाया है। हालत ये हुन्छ भन्छ, अनि उनीहरूका शिष्यहरूको हालत के होला, अब विचार गर्नुहोस् तपाईँ, त्यही होला। त्यसकारण कथाको सन्देश के हो त भने, तिमीले 10 वर्ष बस्यौ कि 20 वर्ष बस्यौ, 10 वर्ष सिक्यौ कि 20 वर्ष सिक्यौ, यो मतलब छैन, तिमीमा कति होस जाग्यो त्यसले चेन्ज गर्छ तिम्रो जिन्दगीलाई। आफ्नो गल्ती नदेख्ने स्वास्नीसँग भिड्ने, आफ्नो गल्ती नदेख्ने छोराछोरीसँग लड्ने, आफ्नो गल्ती नदेख्ने चाइनिजसँग इन्डियनसँग डोरी खोज्ने, यो सबै दुर्घटना किन निम्तिरहेको छ उनीहरूले, किन होस नभएर, समस्या जति मेरो विचारले निर्माण गर्छ दोष जति अरूमा थिएन, चाहे त्यो इन्डिया नेपालको राष्ट्रिय स्तरको समस्या होस् या मेरो घरको परिवारको स्तरको समस्या होस्, समस्याको साइज फरक हुन्छ ठुलो र सानो, तर कारण एउटै हो, अज्ञान, गल्ती विचारको हुन्छ, अनि हामी अरूलाई सच्याउन खोज्छौँ, अवेरनेसलाई बोधलाई अन्डर रेट गर्यौँ। अर्को कुरा सुन्नुहोस्, ध्यानलाई ज्ञानलाई हामीले ओभर रेट गरिदियौँ, ध्यान गरे ज्ञान गरे सबै सल्टिन्छ, होइन, यो ओभर रेट भयो, अन्डर रेट के भयो, अवेरनेस। सो ध्यान र ज्ञानको कारणले पनि यदि अवेरनेस जाग्दैन भने, ध्यान ज्ञान पनि अवेरनेसको लागि बाधा भयो भने यसले पनि समस्या हुन्छ। त्यसकारण त यो एउटा गुरु कहाँ गएर ध्यान गर्ने मान्छे र अर्को गुरु कहाँ गएर ध्यान गर्ने मान्छेको बिचमा भेला भयो भने प्रेम हुन्छ कि उनीहरूको बिचमा विवाद हुन्छ, हो, किनकि यो दुवै ध्यानको नाउँमा ज्ञानको नाउँमा फेरि अर्को बेहोसीको शिकार, फिलिङ्समा जान्छौँ भावनाबाट, विचारमा जान्छौँ विचारबाट भावना, यस्तो यस्तो चलिरहन्छ, अनि विचार गर्दाखेरि भावना चल्दैन, भावना चल्दाखेरि विचार चल्दैन, त्यो दुवैलाई ब्यालेन्स गरी चलाउनै सकेन मान्छेले, किनकि त्यो दुईको बिचमा एन्टिरियर सिमुलेट कर्टेक्स भन्ने ब्रेनको एउटा लेयर छ, के नाम रे, एन्टेरियर सिमुलेट कर्टेक्स हो, त्यो एन्टेरियर सिमुलेट कर्टेक्स भन्ने त्यो मस्तिष्कको पार्ट हाम्रो तपाईँको विकास भइदिएन, किनकि त्यसमा ध्यानै नदिएपछि विकास हुँदैन। जस्तै यो मसल फ्लाइन बढाउनु छ भने त्यत्तिकै चाहिँ यो मसल बढाउनु पर्छ, यसलाई चाहिँ दुःख दिनु हुँदैन भनेर त्यत्तिकै छोड्यो भने बढ्छ कि यसलाई पेल्यो भने बढ्छ, पेल्नु पर्यो जिममा जाने, त्यस्तै मस्तिष्क विकासको लागि पनि मस्तिष्कलाई च्यालेन्ज चाहिन्छ, नत्र त्यो चाहिँ बढ्दैन, मस्तिष्कलाई च्यालेन्ज चाहिन्छ अनि मात्रै बढ्छ। त्यो एन्टेरियर सिमुलेट कर्टेक्सको डेभलपमेन्ट नभएको कारणले गर्दा हामी मान्छेको के डेभलप भएन, अवेरनेसको डेभलप भएन, त्यो अवेरनेस डेभलप नभएपछि अनि समस्या जति मेरो विचारको हुन्छ तर उसले समस्या जति कहाँ देख्छ, अरूमा देख्छ अनि उसँग भिड्नु पुग्छ। यदि तपाईँको एन्टेरियर सिमुलेट कर्टेक्स चाहिँ डेभलप भएको भए के हुन्छ, ठ्याक्कै चाहिँ समस्या मेरो विचार हो, मेरो स्वास्नीको होइन, मेरो लोग्नेको होइन, मेरो छोराको होइन, मेरो छोरीको होइन, उनीहरूको समस्या सेकेन्डरी हो, प्राइमरी समस्या मेरो हो भनेर ठ्याक्कै बुझिन्छ, त्यो बुझ्नासाथ उनीहरूसँग भिड्न पुग्नु, समाप्त समस्या। जब समस्या समाप्त हुन्छ अनि तपाईँलाई चाहिँ एङ्जाइटी, डिप्रेसन, फ्रस्ट्रेसन लाग्ने असम्भव हुन जान्छ, असम्भव, किनकि त्यो सबै मिसअन्डरस्ट्यान्डिङको कारण हुन्छ, रोग मानसिक समस्या। सो यो 5 दिनको साधनामा तपाईँले यहाँ सिक्ने केही पनि होइन, त्यही अवेरनेसलाई कसरी जगाउने, त्यही मिसिङ भएकोले सबै समस्या आएको हो, सिक्ने त्यही हो, यहाँका यो ध्यान ज्ञान यो सबैको एउटै उद्देश्य